हो। भन्सार विभागका अनुसार गत वर्ष कुल वस्तु आयात 20.96 अर्ब बराबर हुँदा निर्यात व्यापार 3.15 अर्बमा समेटिएको छ। गत वर्षको कुल वैदेशिक व्यापार 24.11 अर्ब, निर्यात भन्दा आयात 17.81 अर्ब धेरै। कारोबारको अग्रपृष्ठको समाचार हो यो। विद्युत निर्यात अहिलेसम्मकै उच्च शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा खबर बनाएको छ। नेपालले भारत र बङ्गलादेशलाई आर्थिक वर्ष 2082-83 कुल 29.32 करोड 47 लाख रुपियाँको विद्युत निर्यात गरेर ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल विद्युत प्राधिकरणले आन्तरिक खपत पश्चात बाँकी रहेको विद्युत गत आर्थिक वर्षका 12 महिना नै निर्यात र आयात पनि उल्लेख्य घटाउन सम्भव हुँदा खुद विद्युत व्यापार बचतमा उल्लेख्य प्रगति देखिएको हो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 68% बढी हो। विद्युत निर्यात अहिलेसम्मकै उच्च, गोर्खापत्रको अर्थपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: खरिद गर्न *14*15 *2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। नाबालिगको डिम्ब कारोबार, एक बिचौलिया पक्राउ, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर नूतन शर्मा पनि अनुसन्धानमा, नयाँ पत्रिकाले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। निसन्तान दम्पतिलाई सन्तान प्राप्त गराइदिने प्रलोभन देखाएर 16 वर्षीय नाबालिगको डिम्ब अवैध रूपमा कारोबार गराएको आरोपमा तनहुँकी राधिका गौतमे पक्राउ परेकी छन्। प्रारम्भिक अनुसन्धान अनुसार गौतमे नाबालिग युवतीलाई डिम्बदानका लागि उपलब्ध गराउने बिचौलियाको भूमिकामा रहेको खुलेको प्रहरीले जनाएको छ। ललितपुर जिल्ला प्रहरी परिषदले गत आइतबार ग्वारको स्थित बीएनबी अस्पताल परिसरबाट पक्राउ गरेको हो। जिल्ला अदालत ललितपुरले उनीमाथि 5 दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ। ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार यो घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता देखिएकाले विस्तृत अनुसन्धान भइरहेको छ। 16 वर्षीय नाबालिगको डिम्ब अवैध रूपमा संकलन तथा कारोबार भएको देखिएको छ। पीडित परिवारको जाहेरीका आधारमा एकजनालाई पक्राउ गरेका छौं। अन्य संलग्न व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी छ, उहाँले भन्नुभयो। नाबालिगको डिम्ब कारोबार, नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर छापेको छ। मेडिकल नर्सिङमा ए लेभल अमान्य शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। नेपालमा बेलायती पाठ्यक्रम अन्तर्गत सञ्चालन हुने एडभान्स लेभल ए लेभल कार्यक्रमलाई सरकारले शैक्षिक रूपमा मान्यता दिँदै आएको छ। पाठ्यक्रम विकास केन्द्रले ए लेभल उत्तीर्ण विद्यार्थीलाई कक्षा 12 सरहको समकक्षता प्रदान गर्दै आएको छ। तर पछिल्लो समय चिकित्सा शिक्षा आयोगले एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ, बिएन तथा स्नातक तहका अन्य स्वास्थ्य विज्ञानका कार्यक्रममा भर्नाका लागि ए लेभल पास गरेका विद्यार्थीलाई रोक लगाएको विषयले विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाबीच अन्योल र असन्तुष्टि बढाएको छ। मेडिकल नर्सिङमा ए लेभल अमान्य, नागरिकको अग्रपृष्ठको खबर हो यो। कर्णालीको 23% खेत बाँझै शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा खबर बनाएको छ। गोर्खापत्रले नै अबदेखि मासु परीक्षण अनिवार्य शीर्षकमा समाचार छापेको छ। बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाइका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा

शिक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा बध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छ। यही जोखिम न्यूनीकरण गर्न 28 वर्ष अघि बनेको पशु वधशाला तथा मासु जाँच ऐन 2055 अब व्यावहारिक कार्यान्वयनको चरणमा प्रवेश गराउन सरकारले प्रयास थालेको छ। अबदेखि मासु परीक्षण अनिवार्य, गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। अमेरिका साउदी बीचको आणविक सम्झौता विवादमा शीर्षकमा कान्तिपुरले समाचार छापेको छ। अमेरिका र साउदी अरेबिया बीच आणविक ऊर्जा कार्यक्रमलाई लिएर ऐतिहासिक सम्झौता भएको छ। अमेरिकी ऊर्जा मन्त्रालयले यो सम्झौतालाई शान्तिपूर्ण आणविक सहकार्य सम्झौताका रूपमा वर्णन गरेको छ। यसले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूलाई ठूलो पहुँच प्रदान गर्नेछ। सम्झौताको पूर्ण विवरण सार्वजनिक गरिएको छैन। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार यसले भविष्यमा साउदी अरेबियालाई युरेनियम सम्वर्धन गर्ने अनुमति दिन सक्नेछ। उच्च ग्रेडको युरेनियम पावर प्लान्टको इन्धनका रूपमा मात्र नभई आणविक बम बनाउन पनि प्रयोग हुन सक्छ। विज्ञहरूका अनुसार यसले पहिले नै अशान्त रहेको पश्चिम एसिया क्षेत्रमा आणविक हतियारको विस्तारको जोखिम बढाउन सक्छ। अमेरिका साउदी बीचको आणविक सम्झौता विवादमा कान्तिपुरले अग्र पृष्ठमा खबर छापेको छ। यता गोर्खापत्रले अमेरिकाको रक्षा बजेट 11.5 खर्ब डलर शीर्षकमा समाचार बनाएको छ। अमेरिकी सरकारले आगामी आर्थिक वर्ष सन् 2027 लागि 67 खर्ब डलर बराबरको बजेट प्रस्ताव गरेको छ। त्यहाँको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले रक्षा खर्चका लागि करिब 11.5 खर्ब अमेरिकी डलर विनियोजन गर्ने सन् 2027 राष्ट्रिय रक्षा प्राधिकरण विधेयक NDAA पारित गरेको छ। अमेरिकाको रक्षा बजेट 11.5 खर्ब डलर गोर्खापत्रको अग्र पृष्ठको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौ। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। मुलुकका अर्ग्यानिक किसानका प्रतिनिधिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ। स्वदेशी उद्यम र उत्पादन प्रवर्धन गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले पछिल्लो दिनमा उद्यमी, उत्पादक तथा सम्बद्धहरूसँग छलफल गरिरहनु भएको छ। हिजो प्रधानमन्त्रीसँगको छलफलमा रहनुभएका अर्ग्यानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक प्रकाश बास्कोटासँग हामी कुराकानी गर्नेछौँ। उहाँ हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। बास्कोटाज्यू,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अब मूलत यहाँहरूले निकै लामो समयदेखि विभिन्न मागहरू राखिराख्नु भएको थियो अर्ग्यानिक उत्पादनका सन्दर्भमा, र हिजो प्रधानमन्त्रीसँग यहाँहरूले छलफल गर्नुभएको छ। हिजो प्रधानमन्त्रीसँग यहाँहरूको छलफल के विषयमा केन्द्रित रह्यो?
1: हाम्रो यही अर्ग्यानिक कृषिलाई प्रवर्धन गर्नुपर्छ, राष्ट्रिय नीतिमै यसलाई ल्याउनुपर्छ, र देशभरि नै अब अर्ग्यानिक उत्पादनलाई चाहिँ नि कुनै सेक्टरमा, कुनै सानो क्षेत्रमा होइन, यसलाई चाहिँ नि सम्पूर्ण उत्पादनमा जैविकीकरण गर्नुपर्छ भन्ने विषयमा, र अनि यसलाई कसरी प्रवर्धन गर्नुपर्छ भन्ने कुरामा केन्द्रित छ।
0: यहाँहरूको दृष्टिकोण के थियो, अथवा यहाँहरूको चाहिँ धारणा मागहरू पनि केही यहाँहरूले प्रस्तुत गर्नुभएको छ हिजो, ती कुराहरू के थिए र प्रधानमन्त्रीले त्यसलाई कसरी लिनुभएको छ?
1: यसलाई हाम्रो केही माग खास छ, के अरे मैले चालु भइराखेको कुरामा पुनर्विचार गर्नुपर्ने कुराहरूको एउटा सानो रिपोर्ट पनि हामीले सँगै राखेका छौँ। त्यसमा चाहिँ चर्चा गर्दा जस्तो भनौँ न, अहिले अहिलेको अहिलेकै बजेटमा पनि केही सालदेखि नै बजेट त यसरी नै आइराखेको छ, धेरै वर्षदेखि क्रमशः बढिराखेको छ। अहिले चालु वर्षको बजेटमा पनि तपाईँको रासायनिक मल खरिदका लागि 32 अरब 40 करोड गरी सरकारले सुट्याएको छ। हेर्नुहोस्, यो 32 अरब 40 करोड भनेको यस्तो एमाउन्ट हो, यसले त एकै सालमा हामी देशलाई अर्ग्यानिकरण गर्न सक्छौँ, उत्पादन पनि घट्न दिँदैन भने त्यो आँट पनि छ हामीसँग। हेर्नुहोस्,
0: हामी अन्तरसंवादमा छौँ। प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउने विषयमा अर्ग्यानिक किसानका प्रतिनिधिहरूले हिजो राख्नु भएको मागमा सकारात्मक जवाफ दिनुभएको छ। उहाँले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन सरकारले प्रयत्न तत्काल थाल्ने बताउनु भएको छ। त्यसै गरी अर्ग्यानिक किसानका प्रतिनिधिले विभिन्न मूलत जैविक कृषिसँग सम्बन्धित विषयहरू प्रधानमन्त्रीसँग राख्नु भएको छ। स्वदेशी उद्यम र उत्पादन प्रवर्धन गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले पछिल्लो दिनमा उद्यमी, उत्पादक र सम्बद्धहरूसँग छलफल गरिरहनु भएको छ। यिनै विषयमा हामी कुराकानी गरिरहेका छौँ अर्ग्यानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक प्रकाश बास्कोटा हामीसँग हुनुहुन्छ। हजुर अध्यक्षज्यू, मूलत यहाँहरूले राख्नु भएको, हिजो प्रधानमन्त्री समक्ष राख्नु भएको मागका सन्दर्भमा हामी कुरा गर्दैथ्यौँ।
1: त्यसमा हामीले राखेका माग भन्नु अथवा आग्रहहरू के थिए भने, पहिलो त अब नेपाल जस्तो देशलाई 32 अरब 40 करोड रुपियाँ चाहिँ यो सालको बजेटमा केमिकल विषादीको लागि, केमिकल रासायनिक मलको लागि छुट्याइएको छ। यत्रो के अरे चाहिँ विदेशी मुद्रा खर्च गरेर यत्रो रकम चाहिँ खर्च गर्नै पर्दैन नेपाललाई अर्ग्यानिक बनाउनको लागि, अनि हामीले त्यसलाई चिकुन भाषामा भन्यो भने यसलाई चाहिँ ठिक उल्टा भयो। बरु त्यति चाहिँ अर्ग्यानिकमा खर्च गर्ने हो भने चाहिँ देशलाई नै अर्ग्यानिक बनाउन सकिन्छ। देश अर्ग्यानिक बन्नु भनेको आत्मनिर्भर हुनु हो, अनि सस्टेनेबल हुनु हो, पैसा विदेश नजानु हो, अनि शुद्ध उत्पादन गर्नु, शुद्ध उत्पादन खुवाउनु, खानु खुवाउनु यी आदि हुन्। त्यस कारणले अब यसमा पनि पुनर्विचार गरिनुपर्छ भन्यो, र कि अब अर्ग्यानिक फर्टिलाइजरलाई पनि जसले उत्पादन गर्छ, व्यवस्थापन गर्छ, त्यसलाई जसरी रासायनिक मलमा यत्रो ठुलो चाहिँ हामीले सब्सिडी प्रदान गर्दैछौँ, त्यसको अनुपातमा अर्ग्यानिकलाई पनि सम दृष्टिले हेर्नुपर्छ भन्नेमा हामीले कुरा राख्यौँ। त्यसमा प्रधानमन्त्रीजीको चाहिँ एकदमै राम्रो देख्यौँ हामीले त्यसमा पनि। अनि अरू अरू हामीले राखेका कुराहरू बताउँ तपाईँलाई म।
0: हजुर हजुर हजुर,
1: हामीले अरू खासै राखेको कुरा चाहिँ अब यसलाई चाहिँ देशलाई नै अर्ग्यानिकरण गर्नुपर्छ, र जैविकीकरण वैदिकीकरण गर्नुपर्छ, यसो गरी स्वस्थ उत्पादन हुन्छ, स्वस्थ उत्पादन खाएपछि मान्छे स्वस्थ हुन्छ, निरोगी हुन्छ, हस्पिटल पनि धेरै पनि बिरामीको सेवा गर्छ, ज्ञान विवेक बुद्धि चाहिँ अन्न खाएर हुने क्या, त्यस कारणले अब खराब हुन इत्यादि केमिकल लाएर खाएर त हुने होइन हेर्नु, यो कुरा आज हुन सकेका छैन। कम्तीमा हिजो प्रधानमन्त्रीले अत्यन्तै राम्रो भनिदिनु सुनिदिनुभयो र हामीले चाहिँ यसमा तिन चारवटा पोइन्टहरू खास गरी राखेका थियौँ। यसका लागि चाहिँ मलको उत्पादन खरिद गर्न रासायनिक मलको ले पाएको सुविधा अर्ग्यानिकले पाउनु पर्यो भन्ने एउटा थियो, अनि त्यस्तै गरेर अर्ग्यानिक प्रमाणीकरण गर्नुपर्छ विदेश निर्यातको लागि चाहिँ अर्ग्यानिकको भन्दैमा उनीहरू सुन्दैन मान। एउटा चाहिँ संयन्त्र छ, अन्तर्राष्ट्रिय संयन्त्र छ, त्यसकोले तोकेको एजेन्सीलाई ल्याएर इन्सपेक्सन गराएर सर्टिफिकेट दिनुपर्छ, त्यो काम हरेक साल गर्नुपर्छ। त्यस्तो सर्टिफिकेसनमा चाहिँ नि सरकारले पहिला विगतका सरकारहरूले 75% अनुदान दिँदै आएको थियो, कहिले 50 कहिले 75 दिँदै आएको थियो, त्यो अहिले हटायो, यसलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो माग थियो। अनि अन्तर्राष्ट्रिय प्रमाणीकरण व्यवस्था नै धेरै खर्चिलो छ कि मैले आफ्नो कञ्चनजङ्घा 30 तर्फबाट कुरा गर्दाखेरि अब यसमा पैसा तिर्न थालेको 30-35-35 वर्ष भयो कि 2-3 करोड रुपियाँ त हामीले यसको चाहिँ फेस मात्रै भएको तात्पर्य यसको चाहिँ शुल्क मात्रै बुझाइसक्यो, तर यो ज्यादै कठिन पनि छ र एक्सपेन्सिभ पनि छ, खर्चिलो छ र यसलाई चाहिँ नेपाल सरकारकै अगाडि चाहिँ नियन्त्रण अनुगमनमा एउटा चाहिँ यो सर्टिफिकेट एजेन्सी कायम गर्नुपर्छ र यसको लागि चाहिँ सरकारले पहल गर्नुपर्छ। हामी व्यवस्था अहिले सुरु नै गरिसकेका छौँ, अब सरकारको के अरे सहयोगको अपेक्षा छ भने त्यसमा पनि उहाँले अलिक धेरै चासो लिनुपऱ्यो, सचिवालय निर्देशन नै दिनुभयो यसका लागि कसरी सहजीकरण गर्न सकिन्छ, सम्बन्धित सबैसँग सम्पर्क गरेर यसलाई गराउने भन्ने निर्देशन पनि दिनुभयो, बडा राम्रो भयो। अनि त्यसै गरेर के अरे चाहिँ यो नेपालमा उत्पादन भएको अर्ग्यानिक एग्रो प्रोडक्ट जस्तै चिया भयो, कफी मसला आदि जति छन् हाम्रो उत्पादनहरू यसलाई चाहिँ अर्ग्यानिक उत्पादन चाहिँ नेपाल ब्रान्डिङ हुनु पर्यो भन्ने पनि हामीले एउटा प्रस्ताव राख्यौँ। अनि यसको चाहिँ अब अर्ग्यानिकको टेक्नोलोजीमा चाहिँ के भन्छ भन्दा मल उत्पादन गर्ने भनेको चाहिँ खास गरी बाहिरबाट आयात गर्ने होइन, अर्ग्यानिक फार्मभित्र नै सस्टेनेबल ढङ्गले आफै उत्पादन गर्नुपर्छ। त्यस कारणले त्यस्तो उत्पादन गर्ने किसानलाई प्रविधि सिकाउने तरकारी चाहिँ प्रयोग गर्ने यो सबै कुराहरूको लागि टेक्निसियनहरू टेक्नोलोजीहरू र यसका जनशक्तिहरू हामी छन् यसलाई
0: हामी अन्तरसंवादमा छौँ। हिजो मुलुकका अर्ग्यानिक किसानका प्रतिनिधिले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ। मूलत मुलुकलाई जैविक उत्पादनमा केन्द्रित गर्न रासायनिकतर्फ गइरहेको विषयलाई मूलत मौलिकतातर्फ फर्काउन उहाँहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गर्नुभएको छ। 32 अर्बभन्दा बढी रकम सरकारले रासायनिक मल लगायतका लागि जसरी खर्च गरिरहेको छ त्योभन्दा थोरै मात्र पनि खर्च गर्ने हो भने जैविक उत्पादन गर्न सकिन्छ भन्ने चाहिँ मूलत अर्ग्यानिक किसानका प्रतिनिधिहरूको हिजो माग रहेको थियो। त्यसै गरी अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउनु पर्ने जुन उहाँहरूको माग थियो त्यसमा प्रधानमन्त्रीले तत्कालै स्वदेशमै मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ। त्यसै गरी अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण धेरै महँगो भएको अर्ग्यानिक किसानहरूले बताउनु भएको छ। त्यसमा विगतमा सरकारले 75% अनुदान दिँदै आएकोमा यो सरकार आइसकेपछि त्यो बन्द भएको विषय पनि अर्ग्यानिक किसानका प्रतिनिधिले हिजो प्रधानमन्त्रीसँग राख्नुभयो र त्यो धेरै महँगो भएको हुनाले हजुर हजुर हामी यहाँको आवाज सुनिरहेका छौँ। मूलत अब जुन हिजो प्रधानमन्त्रीसँग यहाँहरूको छलफलपछि अब हजुर आवाज सुनिरहनु भएको छ हाम्रो
1: हेलो हेलो
0: हजुर हजुर अध्यक्षज्यू हाम्रो आवाज आइरहेको छ हामी उहाँसम्म आवाज पुर्याउने प्रयास गरिरहेका छौँ। प्राविधिक कठिनाइका कारण आज उहाँसँगको संवाद त्यति सहज हुन सकिरहेको छैन। अध्यक्षज्यू हजुर आवाज आइरहेको छ हजुर हजुर हजुर अब यहाँहरूले जुन हिजो प्रधानमन्त्रीसँग छलफल गर्नुभयो मूलत प्रधानमन्त्रीले नै यो पछिल्लो दिनमा चाहिँ स्वदेशी उद्यम र उत्पादन प्रवर्धन गर्ने उद्देश्यले विभिन्न क्षेत्र सम्बद्धहरूसँग छलफल गरिरहनु भएको छ। त्यो क्रममा यहाँहरूसँग हिजो छलफल गर्नुभयो, अब प्रधानमन्त्रीकोसँगको छलफलपछि यहाँहरूमा कतिको उत्साह आएको छ अथवा त्यसले कस्तो वातावरण बनाउँछ अब
1: त्यो चाहिँ व्यवहारमा पनि हेर्नुपर्छ। तर उहाँको हामीसँग संवादको अवसरमा भएको प्रतिक्रिया र उहाँले लिनुभएको चासोलाई ध्यानमा राख्दाखेरि हामीले अत्यन्तै सकारात्मक रूपमा पाएका छौँ। र त्यसमा गरी चाहिँ खास गरी यो प्रमाणीकरण गर्ने एजेन्सी स्थापना गर्ने कुरामा त उहाँले हाम्रै अगाडि आफ्नो सचिवालयले निर्देशन पनि दिनुभयो। र यो चाहिँ अब एक्सपोर्ट इन्सेन्टिभ भन्छ, यो अर्ग्यानिक वस्तुहरू कृषि वस्तुहरू उत्पादन गर्दाखेरि उत्पादन निर्यात गर्दाखेरि यो के भन्छ इन्सेन्टिभ दिने गरेको छ, त्यो पनि सरकारले दुई वर्षदेखि चाहिँ स्टप गरेको छ, त्यसलाई निरन्तरता दिनुपर्छ भनेर त्यसमा पनि हामीले माग राख्यौँ। उहाँको त्यसमा पनि एकदमै सकारात्मक हामीले देखेको थियौँ। र यस्तै यता दुई चारवटा के अरे खास स्पेसल मागहरू थिए, त्यसमा चाहिँ उहाँको बढी ध्यान चाहिँ नि यो नेपालैबाट अर्ग्यानिक सर्टिफिकेसनको प्रमाणीकरण गर्ने व्यवस्थाका लागि चाहिँ धेरै ठुलो चासो देख्यौँ, र त्यो चाहिँ हाम्रो लागि पनि अत्यन्तै ठुलो अवसरको कुरा हो र लाग्छ हामीलाई। अनि अरू धेरै कुराहरू अब हामीले चाहिँ यो कार्बन क्रेडिटको कुरा पनि उठाएका छौँ कि किसानहरूले चाहिँ खेतीबालीमा प्रयोग गरेका बार बिरुवा बगैँचाबाट अब यो कार्बन क्रेडिटको किसानले पाउन व्यवस्था भयो भने किसानलाई त्यो पनि एउटा एडिसनल इन्कमको इन्कमको व्यवस्था हुन्छ होइन। अनि यस्तै यस्तै अब ब्रान्डिङको कुरा उठाएका छौँ, र गरी सरकारी निकाय जस्तो सेना प्रहरीदेखि विद्यालय आदि आदि यसरी सरकारी निकायहरूमा पनि अर्ग्यानिक उत्पादनको प्रयोग गर्ने बानी र गरी चाहिँ निर्देशन भयो भने अझ अर्ग्यानिकले प्रश्रय पनि पाउँछ, र अर्ग्यानिक खाएर नोक्सान हुने होइन, जो आज हामी नजानी जानी नजानी जे खाइरहेछौँ त्योभन्दा 10 गुणा बढी फाइदा हुने कुरा किनेर खानलाई के बिग्रियो।
0: हजुर जस्तो जस्तो हजुर अध्यक्षज्यू, अब यहाँको चाहिँ मागका सन्दर्भमा मध्येको एउटा महत्त्वपूर्ण विषय चाहिँ के हो भने, जसरी कार्बन व्यापारमा चाहिँ वन र वन सम्बद्ध चाहिँ उद्यमहरूलाई या उत्पादनहरूले जसरी महत्त्व पाइरहेका थिए, कृषि र कृषि उद्यमलाई उत्पादनलाई पनि महत्त्व दिनुपर्ने यहाँहरूको जुन दृष्टिकोण रह्यो यो बारेमा अलिकति स्पष्ट पारिदिनुहोस् न।
1: त्यही त अब यो के अरे वनले मात्रै पाउने त्यो पनि सरकारको नियन्त्रणमा हुने भन्ने मात्रै हामीले बुझिराखेका छौँ। अब के अरे त्यो मानिलिनुहोस् कि तपाईँको चिया बगानको कुरा गर्नुहुन्छ भने चिया बगान नै एउटा चाहिँ वातावरणलाई के अरे चाहिँ ब्यालेन्समा गर्ने एउटा पद्धति हो जसमा फेरि सेड लगाइन्छ होइन। अनि त्यस्तै गरेर कृषिमा त अनेकौँ के अरे चाहिँ बोट बिरुवा बालीहरू हुनसक्छन्, फलफुल तरकारीको के अरे चाहिँ उयोहरू हुनसक्छ, यसमा चाहिँ नि कार्बन क्रेडिट जोडियो जोडिन सक्यो र किसानले पाउने व्यवस्था भयो भने अनि किसानले एडिसनल इन्कम पनि पाइन्छ भनेपछि कृषि कार्यलाई निरन्तरता दिन सक्छ नि, त्यो कुरालाई हामीले जोड दिएको हो।
0: अब हाम्रो यात्रा भनौँ न, अब विगत चाहिँ 2 दशक यता एकदमै आक्रामक रूपमा, त्योभन्दा अगाडि नै अब यो अलि समय त भइसक्यो, यद्यपि जसरी हामी आक्रामक रूपमा चाहिँ कहीँ न कहीँ यो रासायनिक चाहिँ तर्फ लाग्यौँ भनौँ न, अब हाम्रो उत्पादन पनि अब करिब करिब बिस्तारै किसानहरू पनि होइन, अब यो नहालिकन त पोटास नहाली, डिएपी नहाली, फलानु नहाली, युरिया नहाली चाहिँ अब यो उत्पादनै हुँदैन भन्ने अवस्था मनस्थिति त्यो हामीले सिर्जना गऱ्यौँ, र त्यो सँगै अब हाम्रो पशुपालनहरू पनि घट्दै गए, अब त्यसको हाम्रो सामाजिक रहनसहन जीवनशैली यावत कुराहरू र वैदेशिक रोजगार लगायत यसका कारणहरू थुप्रै छन्, यद्यपि जसरी हाम्रो नीति नै चाहिँ रासायनिकतर्फ केन्द्रित भएको पाइयो यो विगतमा, अब यो समीक्षा गरेर फरक बाटो जानुपर्ने आवश्यकता देखियो नि त।
1: एकदम 100% मेरो कुरा तपाईँले भनिदिनु भएछ।
0: हजुर
1: अब हामीले परिवर्तन गरेन भने संसार यतापट्टि गइसक्यो, संसार गइसक्यो, हामी मात्रै के अरे एक पर्न सक्छौँ र हामीले थालिसकेका छौँ। 40-45 वर्षदेखि अब हामीले त यो अर्ग्यानिक अभियान सुरु गरेको हो, अब पनि सरकारले सुनेन, अब पनि हामीले राज्यको नीतिमा परिवर्तन गर्न सक्दैनौँ भने हामी पछाडिन्छौँ र हामीले टुरिज्मको कुरा गर्छौँ नि, यहाँ शुद्ध खान पाइएन, यहाँ शुद्ध के अरे राम्रो हावा सास फेर्न पाइएन भन्ने लाग्यो भने किन आउँछन् टुरिस्टहरू? हेर्नुहोस् आज भुटानमा सिङ्गापुरमा टुरिस्टहरू किन त्यसरी जाँदैछन्? त्यसले गर्दाखेरि सिक्किममा कसरी जाँदैछन्? सिक्किम चाहिँ नि आजभन्दा 20 वर्ष अगाडि चाहिँ डिक्लेयर गर्यो जहाँ उसको चाहिँ नि केमिकल फर्टिलाइजर गरे टोटल स्टप गर्यो बिना पूर्वाधार, आज त्यो सफल भएर संयुक्त राष्ट्रसङ्घले त्यहाँको मुख्यमन्त्रीलाई चाहिँ नि तुलो छ्याएर स्वागत गर्यो, र सिक्किम अहिले चाहिँ सेफेस्ट कन्ट्री भयो, भुटान सेफेस्ट कन्ट्री भयो, त्यहाँ टुरिस्टहरूको फ्लो छ। नेपाललाई टुरिज्ममा ल्याउन प्रचार गरेर होइन, होटल बनाएर मात्रै पुग्दैन, त्यहाँ खानेकुरा ठिक छ कि छैन भन्ने कुरा थाहा नपाइकन कन्सियस टुरिस्ट आउनै सक्दैन, यो धेरै कुरासँग जोडिएको छ। अब प्रधानमन्त्रीसँग टाइम थोरै थियो, त्यही पनि बेसी कुराहरूमा हामीले व्यवहार गरायौँ, उहाँको ध्यान आकृष्ट भएको छ र हामीलाई आशा छ प्रधानमन्त्री मन्त्रीले यसलाई लिड लिनुहुनेछ र उहाँकै कार्यकालमा यो कुरालाई चाहिँ नीतिगत परिवर्तन हुन्छ। र अनि अर्को पनि हामीले माग राखेका छौँ कि अब संसारका धेरै देशमा हामीले हेरेका छौँ त्यहाँ चाहिँ कानुन बनाएर चाहिँ यसलाई अर्ग्यानिक अभियान अगाडि बढेको छ। त्यस कारणले एउटा चाहिँ कानुनको निर्माण गरेर अर्ग्यानिक उत्पादनको लागि कानुनको निर्माण गरेर यो गर्ने यो नगर्ने यो गर्न हुने यो नहुने यसलाई यसो गर्ने भन्ने कुरा कानुनी एउटा संरचनाबाट प्रवर्धित गर्नुपर्छ भन्यौँ। अब त्यसमा पनि सुनवाई भएको जस्तो लागेको छ। हेरौँ अब कानुन मन्त्रीलाई पनि हामी भेट्छौँ र यो क्रम अब निरन्तर हामी क्याम्पेन गर्छौँ किनभने प्रधानमन्त्रीको पनि सकारात्मक एउटा सहकारी चिन्तन भेट्यौँ हामीले। त्यस कारणले हामी सम्बन्धित मन्त्रालय सबको पनि ध्यान आकृष्ट गराउँछौँ र सम्बन्धित स्टेक होल्डरसँग पनि हामी सरसल्लाह गर्छौँ छलफल गर्छौँ सेमिनार गोष्ठी गर्दै आएका छौँ कन्टिन्यू गर्ने हाम्रो कार्यक्रम छ।
0: हजुर अब यसलाई जनस्तरसम्म मूल रूपमा किसान स्तरसम्म कसरी पुर्याउने यहाँ त सहकारीको अभियन्ता पनि हुनुहुन्छ हामी कहाँ एउटा सहकारी मार्फत कृषि उद्यम उत्पादनलाई वृद्धि गर्ने उद्यमको पनि एउटा अभ्यास थियो तर विभिन्न कारणले त्यसका विकृतिहरूले चाहिँ त्यसका राम्रा पक्षहरूलाई थिचेको अवस्था छ। आज सहकारी भन्ने बित्तिकै मानिसहरू नकारात्मक कुरामा दिमागमा चाहिँ मानिसहरूको आउने गर्छ। अब यो हामी हाम्रो यो ठुलो चाहिँ यहाँले उठाएको विषय निकै महत्त्वपूर्ण छ। यो महत्त्वपूर्ण विषयलाई तलसम्म सहकारीसम्म किसानसम्म जनस्तरसम्म कसरी पुर्याउने?
1: यसलाई पुर्याउन केही गाह्रो छैन। हामी सबैसँग जनशक्ति छ। सरकारले चाहे भने त्यो तुरुन्तै निर्माण गर्न सक्छ। यो केमिकल फर्टिलाइजर अब सरकारी संसारले त्यो अहिलेका आधुनिक वैज्ञानिकहरूले के भन्यो भने अब उत्पादन घट्छ अनि उत्पादनलाई जनसङ्ख्या बढिरहन्छ जनसङ्ख्यालाई पाल्नको लागि उत्पादन बढाउनको लागि रासायनिक पद्धतिमा जानुपर्छ भने त्यो कुरा संसारले मान्यो नेपालले पनि मान्यो र म केटाकेटी छँदैदेखि मलाई थाहा छ कि त्यति बेला चाहिँ सरकारका भर्खर पञ्चायत सुरु भएको थियो पिटिए बिडिए के भन्नेहरू आउँथे र तिनीहरूले चाहिँ भत्ता दिएर ट्रेनिङ गराएर केमिकल फर्टिलाइजर हाल्न सिकाएर हालेको कुराले अहिले निरन्तरता पाएको छ। त्यस्तै अब अर्ग्यानिकको लागि जैविकको लागि पनि हामीले सरकारकै पहलमा ट्रेनिङ गराउनुपर्छ जनतालाई एवेर गराउनुपर्छ यो गलत रहेछ अब यसरी जानुपर्छ यसरी खेतीपाती गर्नुपर्छ यसरी खानुपर्छ भनेर फेरि सरकारकै पहल कदमले हामीले चाहिँ पब्लिकमा जानुपर्छ। सरकारले चाह्यो भने हुन नसक्ने कुरै छैन तुरुन्तै विदिन 2-3 इयर्स हामी चाहिँ यसलाई चेन्ज गर्न सक्छौँ भने हामीले त हार्छ। हेर्नुहोस्
0: अब यो त यहाँले यहाँ बसेर काठमाडौँमा बसेर भनिदिनु भयो तलसम्म जुन खालको जरा गाडेको छ नि रासायनिक चाहिँ उत्पादनले मूल त मैले अघि भने नि मनस्थिति हाम्रो के भइसक्यो भने अब हुन त त्यो
1: मैले त्यही कुरालाई भन्न के खोजेँ भने ट्रेनिङमा जानु पर्यो त्यो किसानलाई सम्झाउनु पर्यो बाबु यो ठिक छैन भन्दा हिजो यो हाल्नुपर्छ भने सरकारले सम्झाएको थियो र हाल्न थालेको थियो उसको बाबुले अब छोरो नाति होला अहिले त्यसलाई फेरि यो गलत रहेछ अब हामी यसरी जानुपर्छ भने विकल्प दिनु पऱ्यो उसलाई उसलाई गाईमा अनुदान दिनु पऱ्यो भैँसीमा अनुदान दिनु पऱ्यो त्यस्तै पशुपालनमा अनुदान दिनु पऱ्यो त्यो अनुदानले उत्पादन भएको मलले अर्ग्यानिक जैविक खेती हुन्छ र मल पनि अब यस्तो छ गोठे मल होइन त्यो मललाई चाहिँ हाई क्वालिटी अफ कम्पोस्ट यसलाई चाहिँ उच्च स्तरको गुणस्तर स्तरको बनाउने प्रविधिहरू आएको छ अनि झोल मलको प्रविधि आएको छ। एउटा गाईको गौतबाट चाहिँ भारतमा चाहिँ कति ठुलो रिसर्च भएको छ एउटा गाईको गौतले 50 रुपियाँ जगतलाई गरे त्यो मल पुग्ने चाहिँ प्रविधिहरू आइसकेको छ त्यसलाई मल्टिप्लाई गर्न सक्ने ब्याक्टेरिया जीव लिभिङ के अरे ब्याक्टेरियाहरू क्रिएट गरेर त्यसलाई चाहिँ लिएर गएर चाहिँ खेतीमा प्रयोग गर्ने प्रविधि आइसकेको छ। अब हामीले अरबौँ होइन करोडौँमा सबै कुरा समाधान हुने युग आइसक्यो हामी अरबौँ बिक्री चाहिँ खर्च गरिराखेका छौँ। हेर्नुहोस् यो त हामी उल्टा बाटो गइराखेका छौँ। हेर्नुहोस्
0: हजुर अब हामीहरूको एउटा अर्को मनस्थिति पनि के भने नेपाली उद्यमको उत्पादनको खास गरी कृषिसँग सम्बन्धित विषयहरूमा कुरा गर्दाखेरि आम धारणा के बनिसकेको छ भने होइन अब हामी यति धेरै महँगो छ कि हाम्रो आफ्नो उत्पादन कि हामी नेपालमा उत्पादन भएका उत्पादन चाहिँ सामग्रीहरू हामी प्रयोग गर्न सक्दैनौँ उदाहरणको लागि चिया कफी अथवा अन्य चिजहरू हामीले त बाहिरबाट आउने सस्तो चाहिँ चिजहरू प्रयोग गर्ने हो हाम्रा उत्पादनहरू त बाहिर जान्छन् विदेश जान्छन् हामी हाम्रो पहुँचमा हुँदैन भन्ने जुन अवस्था छ नि त्यो अवस्था चाहिँ कस्तो अवस्था हो?
1: त्यो एकदम गलत धारणा हो। त्यो के हो भन्नु भने हामीले खाद्य पदार्थ उत्पादन गर्न थाल्यौँ अब यो केमिकल लगाएर माटो बिगारेको ठाउँमा चाहिँ 1-2 वर्ष लाग्छ उत्पादन बढाउनको लागि र जो माटो के अरे उर्वर छ त्यो माटोमा चाहिँ अहिलेदेखि नै त्यसमा उत्पादन गर्ने कुरा छैन। हामीसँग संसारमा भएका रिसर्चको यति धेरै चाहिँ नि अनुसन्धानको अभिलेखहरू छ उत्पादन घट्ने होइन उत्पादनको लागत घट्ने उत्पादन बढ्ने प्रविधि नै अर्ग्यानिक हो। हेर्नुहोस् त्योसँग हामी इभिडेन्स छ पुरै यसमा कुनै शङ्का उपशङ्का गर्ने कामै छैन।
0: अब अब यो हाम्रो यहाँ त चिया उद्यमी पनि हो, उत्पादक पनि हो, अब यो चिया हाम्रो यसको उत्पादनको अवस्था कस्तो छ, यसका सम्भावनाहरूलाई हामीले चाहिँ ठ्याक्कै प्रयोग गर्न सकिरहेका छौँ कि छैनौँ, जुन अनुपातमा या जुन परिमाणमा हामीले उत्पादन गर्न सक्थ्यौँ त्यतातिर हाम्रो ध्यान गइरहेको छ कि छैन?
1: यो चियामा के छ भन्नुहुन्छ भने, चियामा जब हामी भारतबाट भारतमुखी नै थियौँ चियाको लागि, हाम्रो चाहिँ आफ्नो आत्मकारी उत्पादनले हामीलाई पुग्दैन थियो, त्यो बेलामा चियाको मुभमेन्टमा सरकारले पनि के सुरुवात गर्यो, हामीले पनि त्यो काम सुरु गऱ्यौँ, कसले पहाडमा कसैले तराईमा गर्दै जाँदाखेरि अहिले अब उत्पादन नेपाललाई पुगेर एक्सपोर्ट गर्ने अवस्थामा चिया क्षेत्र पुगेको छ र 5-7 अरबको चाहिँ एक्सपोर्ट पनि भइराखेको छ। तर भएको के छ त भन्दाखेरि, पहाडी क्षेत्र प्राय जसो अब अलिकति केमिकल विषादीहरू कम भएको छ, तराई क्षेत्रमा अलिकति केमिकल विषादी बेगर चाहिँ खेतीपाती हुन सकेको छैन र त्यसलाई व्यवस्थित गर्नका लागि सरकारको कुनै कदम छैन, उनीहरू पनि माग्नेले पनि केमिकल फर्टिलाइजर मात्रै माग्नुहुन्छ हेर्नुहोस् है। त्यस कारणले गर्दाखेरि अहिले केही समस्या पनि आएको छ, तराईको चियामा धेर केमिकल भयो भनेर भारतले चाहिँ जाँदै गरेको हाम्रो कलकत्ताको मार्केटमा जानलाई रोक भएको पनि तपाईँहरू न्युजमा सुनिहाल्नुभयो। तर जहाँ अर्ग्यानिक उत्पादन भएको छ, केमिकल विषादी कम भएको छ, त्यो चियालाई अहिले पनि समस्या थिएन र हाम्रो अर्ग्यानिकलाई त संसारले खोजेको छ, क्वान्टिटी खोजेको छ, हामीले दिनै सकेको छैन हेर्नुहोस्, त्यो समस्याले हामीले छोकै छैन। त्यस कारण उत्पादन बढाउन सक्दाखेरि चिया चाहिँ यस्तो उत्पादन हो, एउटा शुद्ध उत्पादन गर्यो भने त्यो चाहिँ हेल्दिएस्ट ड्रिङ्क भन्छ, एकदमै राम्रो स्वास्थ्यकर पेय पदार्थ हो। श्रीलङ्काको 40 वर्षको गभर्मेन्टले गरेको एउटा रिसर्च छ, त्यो रिसर्चले के भन्छ भने कि कुनै एउटा यङ मान्छेले शुद्ध चिया आफ्नो यङ उमेरदेखि निरन्तर गरे खान्छ भने त्यसले त हस्पिटलै जानु पर्दैन वृद्ध अवस्थासम्म भन्नेसम्म रिसर्चहरू छन् हेर्नुहोस्। त्यस कारणले यो चियाको अब उत्पादनदेखि लिएर खान पनि जान्नुपर्छ, उत्पादन गर्न मात्रै भएर अब केमिकल विषादी लगाएको चिजमा त के हुन्छ के हुँदैन त्यो चाहिँ विज्ञ वैज्ञानिकहरूलाई सोधे पनि थाहा भइहाल्छ। अहिलेका हिजो कति नै वैज्ञानिकहरूले सरी भनिसके, हामीले गलत अनुसन्धान गरेछौँ, अब चाहिँ यो बाटो फर्क भनेर भनिसके, हामीले त्यो नसुनेको मात्रै हो हेर्नुहोस्। त्यस कारणले गर्दाखेरि अब चिया क्षेत्रलाई विकास गर्यो भने त हाम्रो हेर्नुहोस् इन्भाइरोमेन्टलाई सपोर्ट पुग्छ, विदेशी करेन्सी आउँछ, अनि रोजगारी स्थानीय रोजगारी के सृजना हुन्छ, त्यहाँको मान्छेले बसाइ सर्नु पर्दैन। अब यो हाम्रो चाहिँ नि ट्रेडिसनल फार्मिङ जस्तो भइसक्यो, सबैले घर घरमा त्यसको टेक्नोलोजी थाहा भइसक्यो, कुनै नयाँ ट्रेनिङको आवश्यकता छैन, मात्रै सरकारले हेरिदिनुपर्ने मार्केट प्रवर्धन गर्ने र उत्पादन वृद्धिका लागि दिनुपर्ने इम्पोर्ट चाहिँ अब अरू देशमा दिएको छ, यहाँ पनि हामीले माग्नु अस्वाभाविक होइन। मैले हिजो प्रधानमन्त्रीलाई पनि भने, चाइनाले इन्डियाले श्रीलङ्काले दिएको मध्ये कुनै एउटा सुविधा मात्रै चाहियो भनेर हामी धेरै वर्ष चाहिँ सरकारलाई भन्दैछौँ, सरकारले त्यतापट्टि ध्यान लिएको छैन भनेर त्यो पनि भन्यो। त्यस कारण अहिले पनि कुनै ठुलो कुरा चाहिँ छँदै छैन, यसमा अलिकति गहन अध्ययन भएर स्ट्राटेजी बनाउने कुरा मात्रै हो, कुनै ठुलो कुरै होइन यो हेर्नुहोस्। रणनीति बनाएर लागू गर्ने कुरा मात्रै हो।
0: हजुर, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: हवस्, थ्याङ्क यू, यो मलाई अवसर दिनुभएकोमा रेडियो नेपाललाई धन्यवाद दिन चाहन्छु है।
0: उहाँ हुनुहुन्थ्यो पूर्व मन्त्री एवं सहकारी विज्ञ समेत रहनुभएका अर्ग्यानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक प्रकाश बास्कोटा। मुलुकका अर्ग्यानिक किसानका प्रतिनिधिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको थियो। स्वदेशी उद्यम र उत्पादन प्रवर्धन गर्ने उद्देश्यले प्रधानमन्त्रीले पछिल्लो दिनमा उद्यमी उत्पादक तथा सम्बद्धहरूसँग छलफल गरिरहनु भएको छ, त्यो क्रममा हिजो उहाँहरूसँग छलफल गर्नुभएको थियो। यिनै विषयमा कुराकानी गर्दै थियौँ। प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। स्वदेशमै अर्ग्यानिक उत्पादन प्रमाणीकरणको व्यवस्था मिलाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। कानून निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउनका लागि उच्च स्तरीय समिति गठन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा मध्य प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री सचिव लगायतलाई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर। भारतका सामाजिक अभियन्ता सोनम वाङचुकद्वारा 26 दिन लामो आमरण अनसन अन्त्य। प्रश्नपत्र चुहावट सम्बन्धमा कडा कानून बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता। इरानमाथि कडा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। र आइसिसी क्रिकेट विश्वकप लिग 2 मा नेदरल्यान्डसँग नेपाल पराजित।

0: बटाउँदै पाउनुस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# हैश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो अर्ग्यानिक कृषि व्यवसायीको छाता संगठन अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने, व्यवसायको माग अनुरूप व्यवस्था गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। त्यसै गरी प्रधानमन्त्री शाहले अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधा सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने बताउनुभयो। छलफलमा व्यवसायीहरूले अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना हुनुपर्ने माग गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ग्रे लिस्टबाट चाँडै बाहिर निस्कने विश्वास व्यक्त गर्नुभयो। उहाँले सम्पत्ति शुद्धिकरण सम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहिन ढङ्गले हेर्नुपर्नेमा जोड दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै मानार्थ वाणिज्य दूतहरूलाई व्यापार, लगानी, पर्यटन तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा थप सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ। मानार्थ वाणिज्य दूत कोर नेपालको 19 वार्षिक साधारण सभा तथा चार्टर दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र विभिन्न मुलुकबीच आर्थिक साझेदारी विस्तार गर्न मानार्थ वाणिज्य दूतहरूको योगदान अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिलाउन आवश्यक नीतिगत पहल अघि बढाइने बताउनु भएको छ। चलचित्र क्षेत्रका समस्या, विकास, प्रवर्धन तथा उद्योगका रूपमा मान्यता दिलाउने विषयमा चलचित्रकर्मीसँग हिजो मन्त्रालयमा आयोजित छलफलमा उहाँले चलचित्रलाई सृजनात्मक तथा आर्थिक गतिविधिसँग जोडिएको उद्योगका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभयो। छलफलमा चलचित्र निर्देशक तथा केन्द्रीय चलचित्र जाँच समिति सदस्य मनोज पण्डित, नेपाल चलचित्र निर्माता संघका महासचिव खगेन्द्र लामिछाने, निर्देशक तथा निर्माता निश्चल बस्नेत र निर्माता एवं छायाङ्कार शैलेन्द्र धोज कार्की लगायत सहभागी हुनुहुन्थ्यो। मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले हिजो आफ्नो 67 वार्षिकोत्सव मनाएको छ। विश्वविद्यालय दिवसका अवसरमा किर्तिपुर स्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गर्नुभयो। त्यस अवसरमा दीर्घ सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले विश्वविद्यालयको वर्तमान अवस्था, प्रगति र भावी योजनाबारे जानकारी गराउनुभयो। विक्रमसम्म 2016 स्थापना भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत 5 अध्ययन संस्थान, 4 संकाय, 40 केन्द्रीय विभाग, 64 आङ्गिक क्याम्पस, 1053 सम्बन्धन प्राप्त क्याम्पस तथा 4 अध्ययन केन्द्र छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागभण्डा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका अवसरमा हिजो किर्तिपुरमा आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं मन्त्री पोखरेलले त्रिवीको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने, प्राज्ञिक स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागभण्डाको अन्त्य गर्ने र योग्यता प्रणाली कार्यान्वयन गर्न आग्रह गर्नुभयो। पूर्वाधार निर्माण तथा विकास सम्बन्धी आयोजना समयमै सम्पन्न गर्न पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अन्तिम रूप दिने विषयमा छलफल भएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आयोजनासँग सम्बन्धित मुद्दा मामिलाको छिटो छरितो निरूपणका लागि तयार गरिएको सो प्रस्तावित विधेयकमाथि हिजो सरकारवाला पक्षसँग छलफल भएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापा, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, कानून मन्त्रालयका सचिव पारा स्वर ढुङ्गाना लगायत सहभागी हुनुहुन्थ्यो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको कानून निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउन उच्च स्तरीय समिति गठन गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमका अध्यक्षतामा गठित उच्च स्तरीय समितिमा विषयगत मन्त्री, महान्याधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव, सम्बन्धित मन्त्रालयका सचिव, नेपाल कानून आयोगका सचिव तथा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, सदस्य सचिव रहनुहुनेछ। उच्च स्तरीय समितिले प्रचलित कानूनहरूको पुनरावलोकन, संशोधन खारेजी, संविधान बमोजिम आवश्यक नयाँ कानून निर्माणका लागि आवश्यक सिफारिस गर्नेछ। संघीय संसद मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्य प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री, सचिव लगायतलाई भ्रष्टाचार गरेको अभियोगमा हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। सर्लाहीको बागमती नगरपालिका स्थित बागमती फन पार्क एण्ड रिसोर्ट आयोजना दोस्रो चरण निर्माणमा अनियमितता भएको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार दोस्रो चरणको ठेक्का प्रक्रिया मिलेमतोपूर्ण ढंगले अघि बढाइएको, प्रतिस्पर्धा सीमित हुने गरी जटिल मूल्याङ्कन मापदण्ड राखिएको, आवश्यक अध्ययन तथा जोखिम विश्लेषण नगरी नयाँ विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको तथा निर्माण व्यवसायलाई अनुचित लाभ पुग्ने गरी सार्वजनिक खरिद प्रक्रिया सञ्चालन गरिएको आरोप छ। आयोगले मध्य प्रदेश सरकारका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर विरुद्ध 35 करोड बराबरको बिगो मागदाबी गरेको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले बीपीको आदर्श अनुसरण गर्दै राजनीतिसँगै परोपकार र कल्याणका काममा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले 44 बीपी स्मृति दिवसको अवसरमा हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले जनताको दुःखमा कांग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्न निर्देशन दिनुभयो। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको 48 स्मृति दिवस हिजो विविध कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा एमालेको राजधानी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाई राजनीतिक दलबाट नै भएको बताउनुभयो। यस्तै स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले किर्तिपुरमा आयोजना गरेको कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेकपाका सहसंयोजक माधव कुमार नेपालले पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, मदन भण्डारी, तुलसीलाल अमात्य, गणेश मानसिंह र कृष्ण प्रसाद भट्टराई लगायत नेपालको वाम लोकतान्त्रिक आन्दोलनका राष्ट्रिय व्यक्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली काङ्ग्रेसले भारतको बिहार स्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाईका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सर्लाहीको बलरा नगरपालिकाका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह सीमावर्ती भारतीय बजारमा रासायनिक मल खरिद गरी फर्कने क्रममा पक्राउ परेको उल्लेख छ। उनीहरूको रिहाईका लागि काङ्ग्रेसले माग गरेको हो। सरकारले हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने उद्देश्यका साथ सुझाव माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले कानूनी तथा प्राविधिक आधार तयार पार्ने उद्देश्यले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड तथा दिशानिर्देश गर्ने र हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकास सम्बन्धी सुझाव माग गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि जापानका राजदूत माया दा तोरूले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच कृषि अनुसन्धान कृषि अध्ययनरत विद्यार्थीहरूका लागि लर्न एन्ड अर्न कार्यक्रम धान खेतीमा यान्त्रिकीकरण लगायत नेपालको कृषि क्षेत्रको विकास आधुनिकीकरण र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। अब रिपोर्ट। यस वर्ष पर्याप्त वर्षा नहुँदा साउनको पहिलो सातासम्म पनि पर्वतमा धान रोपाई पूरा हुन सकेन। किसानहरू अझै पनि वर्षाको पर्खाइमै छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
0: पर्वत जिल्लामा धान रोपाई पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। कृषि विकास कार्यालय पर्वतका अनुसार जिल्लामा निर्धारण गरिएको धान खेती क्षेत्रफल मध्ये साउनको पहिलो सातासम्म जम्मा 60% क्षेत्रमा मात्रै रोपाई सम्पन्न भएको छ। गत वर्ष असारको अन्तिमसम्म अधिकांश खेतमा रोपाई सकिएको भए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। पर्याप्त वर्षा नहुने र यही अवस्थाले निरन्तरता पाए उत्पादनमा समेत कमी आउने अनुमान कृषकले गरेका छन्। जिल्लामा शंकर, खुमल 4, पोखरेली, जेठोबुडो 1, अनादि, च्याम्पियन लगायत धानका जातको खेती हुँदै आएको छ। पर्याप्त वर्षा नहुनु, मौसममा आएको परिवर्तन तथा केही स्थानमा धानको ब्याडमा ब्लास्ट रोग देखिनुले रोपाई प्रभावित भएको बताउनुहुन्छ कृषि विकास कार्यालय पर्वतकी बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी शोभिता सुवेदी।
4: मौसम परिवर्तन अलिक पानी जति पर्नु पर्ने परेको छैन, अर्को भनेको ब्याडमा नै ब्लास्ट रोग देखिएको छ, त्यसले गर्दा पनि
0: कार्यालयले 17-23 डिग्री सेल्सियस तापक्रम, 80-90% आर्द्रता र गुम्सिएको मौसममा धानको मरुवा रोग फैलिन सक्ने भएकाले किसानलाई समयमै सावधानी अपनाउन आग्रह गरेको छ। रोगको प्रकोप बढी देखिएमा सिफारिस गरिएका रोगनाशक विषादी मात्र प्रयोग गर्न पनि आग्रह गरिएको छ। पर्वतको दक्षिण भेगमा रोपाई भए तापनि कुस्पा नगरपालिका, जलजला गाउँपालिका लगायतका धेरै ठाउँहरूमा रोपाई नभएको बताउनुहुन्छ कृषि प्राविधिक सहायक मनिषा कुमार।
5: कुर्गा यता दक्षिणतिर डबलाउ भइसक्यो, कुस्माको पाङखुरको नाङलिबाङतिर चाहिँ भएको रहेन, त पानी जति रोपाई गर्न आवश्यकै हो, त्यो चाहिँ पर्याप्त नभएर लगाउन सकेका छैन भनिदिनुहुन्थ्यो। बिउमा पनि समस्या देखिएको थियो, धान रोपाई अलिक ढिलाइ भएको छ, अघिल्लो वर्ष यो समयमा त सकिसकेका थियो रोपाई।
0: गत वर्ष पर्वतमा 26,830 मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहे पनि यस वर्ष उत्पादन घट्न सक्ने कृषि विकास कार्यालयको अनुमान छ। पर्याप्त वर्षा नहुँदा पर्वतका धेरै किसान अझै पनि आकाशतर्फ हेर्दै पानीको प्रतीक्षामा छन्। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
3: बाँकी समाचार। नेपालको ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा स्थापित विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हिजो मन्त्रालयमा आयोगका अध्यक्ष डाक्टर रामप्रसाद दिताल र सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक, जयराज भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। अछामको कमल बजार नगरपालिका वडा नम्बर 9 अति विपन्न गरीब, दलित तथा एकल महिलालाई पोषणमा सुधार ल्याउन बाख्रा पालनका लागि दिइएको अनुदान प्रभावकारी बनेको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
6: अछामको कमल बजार नगरपालिका वडा नम्बर 9 मस्त बण्डालीमा सुनौला हजार दिनका आमा तथा बालबालिकालाई लक्षित गरी पोषणको मात्रा सुधार ल्याउन तथा जीविकोपार्जनमा सघाउ पुर्याउने उद्देश्यले 25 अति विपन्न गरीब, दलित तथा एकल महिलालाई बाख्रा पालनका लागि सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी प्रत्येकलाई 25,000 दरले अनुदान दिएको छ। कमल बजार नगरपालिकामा कार्यरत पोषण सहजकर्ता दुर्गा कुमारी सिजापति विष्ट।
7: विपन्न समुदायका आमाहरूलाई आयोजन र पोषण सुधारको लागि बहुक्षेत्रीय कार्यक्रमबाटै आएको अनुदान कार्यक्रमबाट 6,25,000 कार्यक्रममा 25 लाभ गराइमा छनौट गरेर 25,000 दरले उनीहरूको बैङ्क मार्फत नै ईएफटी गरेर यो कार्यक्रम सञ्चालन गरेका थिए।
6: अनुदानबाट बाख्रा खरिद गरी बाख्रा पालन गरिरहेका मध्ये देवी सरा बुढा र रमिता धामी आफ्नो दैनिक जीवनयापनमा घर खर्च चलाउन सहज भएको बताउनुहुन्छ।
8: एउटा बाख्राबाट 3 भइसके, 25,000 मिल्यो, 3,000 थपेर ल्याएछ। सुनौलो हजार दिनकी आमाहरूलाई बाङ्कमा धेरै राम्रो लागेको छ, खुसी लागेको छ, केही गरेपछि हुन्छ भनेर हौसला पनि बढेर आएको छ।
9: पछि अब आफ्नो भविष्य राम्रो होस्,
6: बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत बाख्रा पालनका लागि छनौट भएका लाभग्राहीले आगामी दिनमा व्यावसायिक रूपमा बाख्रा पालन गरेर आफ्नो जीविकोपार्जन गर्ने विश्वास लिएको बताउनुहुन्छ वडा अध्यक्ष कमल प्रसाद पजगाई।
10: हामीले दिएको अनुदान भन्दा पनि थपेर जुन उहाँले बाख्रा किन्नु भएको छ र आगामी दिनहरूमा यसलाई निरन्तरता व्यावसायिक रूपमा बाख्रा पालन गरेर आफ्नो जीविकोपार्जनदेखि लिएर आफ्नो बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउनका लागि उहाँहरूले जुन काम गरिराख्नु भएको छ र उहाँहरूको जीविकोपार्जनमा सुधार आओस् भन्ने हामीले उद्देश्य लिएका छौँ।
6: अति विपन्न गरिब दलित तथा एकल महिलालाई बाख्रा पालनका लागि दिएको अनुदानले लाभग्राहीलाई प्रत्यक्ष फाइदा पुगेको बताउनुहुन्छ कमल बजार नगरपालिकाका उप प्रमुख तथा योजना अनुगमन समितिका संयोजक शारदा कुमारी विष्ट कौर।
11: सुनौला हजार दिनकी महिला मध्ये पनि विपन्न वर्गका जुन महिला छ उनको आय आर्जन गर्नको लागि जीविकोपार्जन होस् भन्नका लागि जुन हामीले उद्देश्य किनेर पालेका छन् जीविकोपार्जनमा यसले सहयोग गर्नेछ।
6: कतिपय ठाउँमा राज्यले दिएका विभिन्न प्रकारका अनुदान प्राप्तकारी नभएको गुनासो बढिरहेको सन्दर्भमा अति विपन्न गरिब दलित तथा एकल महिलालाई पोषणमा सुधार ल्याउन बाख्रा पालनका लागि दिएको अनुदानले सम्बन्धित लाभग्राहीको जीविकोपार्जनमा थप टेवा पुगेको छ।
12: हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
3: अब अन्तर्राष्ट्रिय समाचार। भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले 26 दिन लामो आमरण अनसन अन्त्य गर्नुभएको छ। गुरुग्राम स्थित मेदान्त अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहको उपस्थितिमा उहाँले जुस पिएर अनसन तोड्नुभयो। सामाजिक सञ्जाल एक्स मार्फत वाङचुकले केन्द्र सरकारसँग लामो वार्तापछि र आन्दोलन हिंसात्मक बन्न सक्ने चिन्तालाई ध्यानमा राख्दै अनसन अन्त्य गरेको बताउनुभयो। उहाँले अनसन अन्त्यका शर्तबारे छिट्टै विस्तृत जानकारी दिने पनि उल्लेख गर्नुभएको छ। उहाँले गत जुन 28 परीक्षा प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा सुरु गरिएको विद्यार्थी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आमरण अनसन सुरु गर्नुभएको थियो। यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा प्रश्नपत्र चुहावटका घटनालाई नियन्त्रण गर्न सरकारले कडा कानून ल्याउने तयारी गरेको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा आज बस्ने केन्द्रीय मन्त्री परिषद बैठकले प्रश्नपत्र चुहावट सम्बन्धी मुद्दामा द्रुत न्यायिक प्रक्रिया र कडा सजायको व्यवस्था गर्ने कानूनको मसौदामाथि छलफल गर्ने जानकारी दिनुभयो। उहाँले सरकारले चालु अधिवेशनमै उक्त विधेयक संसदबाट यथाशीघ्र पारित गराउने प्रयास गर्ने पनि बताउनुभयो। प्रधानमन्त्री मोदीले परीक्षा प्रश्नपत्र चुहावटका घटनाले लाखौं विद्यार्थी र उनीहरूका अभिभावकलाई गम्भीर पीड़ा दिएको उल्लेख गर्दै यस्ता घटनालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सरकार दृढ रहेको पनि स्पष्ट पार्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पर्याप्त पीड़ा भोगिसकेको छैन भन्दै तेहरान विरूद्ध ठूलो सैन्य आक्रमण गर्ने विषयमा आफूले गम्भीर रूपमा विचार गरिरहेको र प्रमुख सैन्य कार्यवाही पुनः शुरू गर्ने निर्णयको नजिक पुगेको बताउनु भएको छ। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघाचीले अमेरिकाको अविवेकी आक्रमकताले युद्ध अन्त्यका लागि हुने कुनै पनि सहमतिलाई झन कठिन बनाउने र त्यसको अझ ठूलो मूल्य राष्ट्रपति ट्रम्पले चुकाउनु पर्ने चेतावनी दिनुभएको छ। आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: आर्थिक वर्ष 2082-83 मुलुकको वैदेशिक व्यापारको आकार 14,11,66 करोड रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा करिब 20,81 अर्ब रुपियाँ रहेको मुलुकको कुल वैदेशिक व्यापारमा 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। गएको आर्थिक वर्षमा समग्र वैदेशिक व्यापार वृद्धि भए जस्तै व्यापार घाटा समेत 16.63% वृद्धि भएको छ। गएको आर्थिक वर्षमा मुलुकको कुल व्यापार घाटा 15,27 अर्बबाट बढेर 17,81 अर्ब रुपियाँ भन्दा बढी पुगेको भन्सार विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनु भएको छ। काठमाडौँमा बिहिबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ग्रे लिस्टबाट चाँडै बाहिर निस्कन सक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा तोकिएको राजस्वको लक्ष्य हासिल गर्न कर प्रशासनको व्यवहार र कार्यशैलीमा सुधार गर्न आवश्यक रहेको पनि बताउनुभयो। करदातामा त्रास सृजना गरेर नभई विश्वास, सहजीकरण र स्वैच्छिक कर अनुपालन मार्फत राजस्वको लक्ष्य हासिल गर्नुपर्नेमा अर्थमन्त्री डाक्टर वाग्लेले जोड दिनुभयो। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदान सम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि पहिलो संशोधन 2083 स्वीकृत गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। संशोधित कार्यविधिले अनुदान प्राप्त गर्ने ऋणीले तोकिएको उद्देश्य अनुसार कर्जा उपयोग गर्नुपर्ने तथा बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायलाई विवरण उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ। यस्तै कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्न कर्जा उपयोगमा अनियमितता वा कार्यविधि विपरीत कार्य भएको पाइएमा ब्याज अनुदान रोक्का गर्नुका साथै प्रचलित कानून बमोजिम कारवाही गर्ने व्यवस्था समेत गरिएको अर्थ मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा भूमि ब्याङ्क सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ। उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउन भूमि ब्याङ्क सञ्चालन प्रक्रिया अघि बढाइएको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।
3: केशव ढुङ्गाना, अब खेल समाचार। आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुई अन्तर्गत हिजो भएको खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ। नेदरल्यान्ड्सको उट्रेस्टमा सम्पन्न खेलमा नेपाल 6 विकेटले पराजित भएको हो। यस श्रृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो। हिजो भएको पहिलो खेलमा नेपाल अस्ति भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले हिजो 44.1 ओभरमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.2 र न्यूनतम तापक्रम 20.7 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:15 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। स्वदेशमै अर्ग्यानिक उत्पादन प्रमाणीकरणको व्यवस्था मिलाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। कानून निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउन उच्च स्तरीय समिति गठन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री, सचिव लगायतलाई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर। इरानमाथि कडा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। भारतका सामाजिक अभियन्ता सोनम वाङचुकद्वारा 26 दिन लामो आमरण अनसन अन्त्य। प्रश्नपत्र चुहावट सम्बन्धमा कडा कानून बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता। र आइसिसी क्रिकेट विश्वकप लिग दुईमा नेदरल्यान्डसँग नेपाल पराजित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

भर्खरै सुनायौं नितिन गजुरेल र सञ्जीव पराजुलीको स्वर, निर्भीमको रचना र दीपक भट्टराईको संगीतमा रहेको स्वदेश गान। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं, स्वदेश गान सुनाइरहेका छौं। स्वदेश गान सुनाउने क्रममा अर्को स्वदेश गान राख्दैछौ, जसमा स्वर हो आनन्द कार्की, कुन्ती मोक्तान र साथीहरूको, भने रचना रत्न शमशेरको र संगीत शिव सम्भारको।

अहिले सुन्नुभयो आनन्द कार्की, कुन्ती मुक्तान र साथीहरूको स्वर, रत्न शमशेर थापाको रचना र शिवशंकरको संगीतमा रहेको स्वदेश गान। अन्तिम स्वदेश गान राख्दैछौ, जसमा स्वर हो गोपाल योञ्जन र साथीहरूको भने रचना र संगीत पनि गोपाल योञ्जनको नै।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: माटो मान्छे मौसम अनि बाटोका कुरा हुन्छ सुरक्षित जीवन लिए जानकारी पुरा
2: बुझ्ने बुझाउने र सँगै अघि बढ्ने प्रयासमा हरेक शुक्रबार बिहान 7:40 बजे रेडियो नेपालमा कार्यक्रम बुझौन।
3: नमस्कार, कार्यक्रम बुझाउनमा स्वागत छ। म बालिका मादेन। बर्खाको समयमा अकस्मात भारी वर्षा हुने र लामो समयसम्म लगातार पानी पर्न सक्छ। यस्तो पानी परे बाढी, पहिरो र डुबान जस्ता जोखिमहरू पनि उत्तिकै बढेर जान्छ। पोहोरको साल मात्रै बाढी र डुबानबाट 100 जनाको ज्यान गएको तथ्याङ्क छ। लगातार पानी परे कस्ता खालका जोखिमहरू आइपर्न सक्छन्? बाढी र पहिरोबाट सुरक्षित हुन के कस्ता सावधानी अपनाउनुपर्छ? यसै विषयमा कुराकानी गर्नका लागि आज हामीसँग हुनुहुन्छ जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। विनोदजी, यहाँलाई कार्यक्रममा स्वागत छ।
4: हजुर, नमस्कार, धन्यवाद।
3: मौसमको कुराकानी गरिरहेछौँ र मौसम पनि पानी पर्ने अवस्था रहेको छ। पानी कति पर्यो भने चाहिँ ठ्याक्कै बाढी र यो पहिरोको जोखिम हुन्छ, यो भनिदिनुहोस् न।
4: ठ्याक्कै यति मिलिमिटरमा जान्छ भन्ने चाहिँ हुँदैन, किनभने मनसुनको सुरुवाती अवस्थामा अलिक धेरै पानी पर्दाखेरि पनि बाढी नआउने हुनसक्छ। जमिनको सुक्खापनामा निर्भर गर्छ। बिचतिर अथवा मनसुनको अन्त्यतिर थोरै पानी पर्दाखेरि पनि बाढी जाने हुनसक्छ। तर औसतमा हामीले 1 घन्टामा 60 मिलिमिटर, 3 घन्टामा 80 मिलिमिटर, 6 घन्टामा 100 मिलिमिटर, 12 घन्टामा 120 मिलिमिटर र 24 घन्टामा अथवा 1 दिनमा 140 मिलिमिटर पानी पर्यो भने बाढी र पहिरो आउँछ भनेर मानेका छौँ। त्यो चाहिँ केही तलमाथि चाहिँ हुनसक्छ, जमिनमा रहेको माटोमा भएको चिस्यानको मात्रामा त्यो चाहिँ निर्भर गर्छ।
3: ठ्याक्कै हामीले आम रूपमा चाहिँ कसरी बुझ्ने मिलिमिटरलाई? सबैले अब नापिरहन होइन, तौलिरहन त सम्भव नहोला। कति पानी पर्यो भने अनुमानित रूपमा कसरी बुझ्न सकिन्छ यसलाई?
4: अब 10 मिलिमिटर भनेको 1 सेन्टिमिटर हो। सामान्यतया एउटा मान्छे औसत मान्छेको उचाइलाई मान्यो भने 1.5 मिटर जति हुन्छ। अब 1.5 मिटर भनेको चाहिँ 1500 सेन्टिमिटर भयो नि, त्यो भनेको 1500 भयो, भनेपछि 15,000 मिलिमिटर बराबर एउटा मान्छे हुँदो रहेछ। भने पछाडि हामीले त्यसरी चाहिँ बुझ्न सजिलो हिसाबले एउटा घुँडासम्म आउने पानी भनेको जमेर त्यो भनेको करिब करिब 50 सेन्टिमिटर हुन्छ। 50 सेन्टिमिटर भनेको 500 मिलिमिटर भयो, भनेपछि त्यसरी चाहिँ बुझ्न सहज होला। अब जहाँसम्म कुर्कुच्चा डुबाउने तहको पानी भनेर हामी बुझ्छौँ आम जनस्तरसम्म, त्यो पानी भनेको चाहिँ सम्भवतः करिब करिब 5 सेन्टिमिटर अथवा 50 मिलिमिटरसम्म हुन्छ। अब त्यति थोरै पानी पर्दाखेरि पनि किन बाढी आउँछ त भन्ने लाग्न सक्छ। पानी त सबैतिर पर्छ र त्यो एकीकृत भएर होचो भूभागतिर आउने हो। त्यस कारणले जहिले पनि उच्च भूभागमा कहिले पनि पानीको कारणले डुबान अथवा बाढीको जोखिम हुँदैन, र त्यो एकीकृत भएर जुन होचो भूभागतिर आउँछ त्यो चाहिँ ठुलो क्षेत्रमा परेको पानी आउँदै गर्दाखेरि बाढी र डुबानको रूपले नै हो।
3: अचानक बाढी चाहिँ कसरी आउने हो, यो पनि बताइदिनुहोस् न।
4: बाढी मुख्यतः 3 किसिमको हुन्छन्। एउटा चाहिँ लगातार झरी जस्तो लामो समयसम्म पानी पर्यो भने ठुला नदीहरूमा त्यो सबै खोलानालाको पानी त्यसको बाढी चाहिँ जोडिन आउँछन्, एकैचोटि भेट हुन्छन् भनौँ न। त्यसले गर्दाखेरि ठुला खोलामा आउने बाढी भनेर हामी एउटा प्रकृति एउटा किसिम मान्छौँ। त्यस्तै आकस्मिक रूपमा ठुलो पानी पर्यो केही घन्टालाई मात्रै, कहिलेकाहीँ त 1 घन्टा मात्रै अथवा त्योभन्दा कम अवधि पनि हुनसक्छ, त्यसले चाहिँ ससाना नदीहरूमा खोला र खोल्सीहरूमा चाहिँ एक्कासी ठुलो बाढी आउँछ, त्यसलाई हामी आकस्मिक बाढी भनेर दोस्रो किसिमको रूपमा बुझ्छौँ। भने अर्को बाढी हुन्छ, त्यो भनेको चाहिँ ताल तलैया पोखरी हिमतालहरू फुटेर 81 सिर्जना आउने बाढी, त्यो चाहिँ फेरि फरक किसिमको बाढी भयो। त्यस कारणले मुख्यतः हामीले अहिले पूर्वानुमान गर्न सकेको पूर्व सूचना दिन सकेको बाढी भनेको चाहिँ वर्षाबाट सिर्जित भएको अथवा आकाशबाट पर्ने पानीबाट सिर्जित भएको बाढी हो। त्यो चाहिँ पहिलो र दोस्रो किसिम, लामो समयसम्म झरीको किसिमबाट पानी परिराख्दाखेरि आउने रिभर एन्ड फ्लड भन्छौँ हामी त्यसलाई अङ्ग्रेजीमा, त्यो चाहिँ ठुला नदीहरूमा आउने बाढी, कोशी, गण्डकी, कर्णाली, महाकाली जस्तो, त्यो चाहिँ एक किसिमको हुन्छ। भने अर्को चाहिँ आकस्मिक आउने बाढी, हनुमन्तेमा काठमाडौँको कुरा गर्दा, नक्खुमा, विष्णुमतीमा होइन, बागमतीको माथि सुन्दरी जलतिर उदाहरणको दिएको मात्रै मैले, चुरेबाट बहने ससाना खोला खोल्सीहरूमा आउने बाढी त्यो चाहिँ आकस्मिक बाढी हो। त्यो बाढी आउनुको लागि चाहिँ त्यो झरीले होइन कि एक्कासी ठुलो पानी परेर आउँछ र त्यसले ठुलो जनधनको खेती गरिरहेको छ। अब कहिलेकाहीँ नदीहरूमा, ठुला नदीहरूमा, कोशी, गण्डकी, कर्णाली जस्ता नदीहरूमा ठुलो बाढी आउँदा ठुलो क्षेत्र डुबानमा बाढीको जोखिममा पर्न सक्छ, त्यसले ठुलो क्षति पनि गर्न सक्छ। तर सानो क्षेत्रमा, सानो नदीमा, खोल्सीमा आकस्मिक बाढी आउँदाखेरि चाहिँ त्यसको पूर्वानुमान गर्न पनि कठिन, पूर्व सूचना दिन पनि कठिन, होइन? त्यस कारणले त्यहाँ पनि ठुलो क्षति भइरहेको छ। त्यस कारणले दुईवटा जुन फरक किसिमका बाढी छन् त्यसमा चाहिँ अहिले हामी पूर्व अनुमान र पूर्व सूचनामा निरन्तर काम गरिरहेका छौँ।
3: यो फरक किसिमको बाढी जुन भनिरहनु भएको छ, यो चाहिँ कस्तो कस्तो ठाउँमा अथवा क्षेत्रमा भौगोलिक अवस्था अनुसार त्यहाँ चाहिँ बढी जोखिम हुन्छ, ल है यहाँ चाहिँ बाढी आउने जोखिम बढी हुन्छ भनेर भन्न सकिन्छ?
4: बाढीको कुरा गर्दाखेरि चाहिँ बाढीको जोखिमयुक्त क्षेत्र भनेर हामीले मुख्यतः तिनवटा क्षेत्रलाई बुझ्नुपर्छ। पहिला तराईको समतर क्षेत्र, समतर क्षेत्रमा पानी चाहिँ छिटो बहेर जाँदैन, परेको पानी चाहिँ होचो भूभागहरूमा जम्मा हुन थाल्छ, नदीहरूमा पनि बाढीको उचाइ बढ्दै जान्छ, अनि त्यो सँगैको नालाहरूको पानी थुनिने, डुबानको रूप लिने, बाढीको रूप लिने, अनि ठुला नदीहरूमा बाढी आयो भने पनि त्यो तराई हुँदैन बहने भावर त्यसले पार्ने प्रभाव, त्यस कारणले तराईको समथर भूभागलाई हामीले सबैभन्दा बढी जोखिममा राखेका छौँ। दोस्रो, पछिल्लो समय सहरीकरण हुँदै जाँदा, सहरहरू विस्तार हुँदै जाँदाखेरि सहरी क्षेत्रमा देखिएको छुट्टै किसिमको बाढी छ। सहरी क्षेत्रमा चाहिँ एउटा दुर्गम क्षेत्रमा परेको पानीले सिर्जना गर्ने बाढीभन्दा सहरी क्षेत्रमा जाने बाढी चाहिँ फरक किसिमको हुन्छ। कहिलेकाहीँ सानै पानी पर्दाखेरि पनि ठुलो बाढीको रूप लिने, जस्तै अस्ति भर्खर काठमाडौँको मैथिखर क्षेत्रमा पनि डुबान भयो, त्यो भनेको सहरी बाढी र डुबानको एउटा नमुना हो। पानी ठुलो परेको छ होइन, खासै केही बेर दर्किएको मात्रै हो, तर त्यसले त्यो किन डुबान भयो त भन्दाखेरि हामीले सहरी क्षेत्रमा जमिनभित्र सोसिएर जाने अवस्था सिर्जना गरेनौँ। कङ्क्रिटले रोडहरू भरिए, घरहरूले जमिनहरू भरिए, अब परेको सबै पानी चाहिँ एकैचोटि ढल र नाला हुँदै होचो भूभागमा गएर जम्मा हुने भयो। त्यस कारण सहरी बाढी चाहिँ अलिक पृथक किसिमको हुन्छ र हामीले दोस्रो जोखिमयुक्त स्थान भनेर देशभरिका सहरहरू काठमाडौँ, विराटनगर, वीरगन्ज, नेपालगञ्ज, पोखरा, सुर्खेत, दाङ यस्ता नदी भएर बहने उपत्यकाहरू र सहरी क्षेत्रहरू, र तेस्रो भनेको चाहिँ नदी उपत्यका भन्छौँ हामी। नदीको उपत्यका भन्नाले जुन नदीले बनाएको एउटा चाहिँ नि उपत्यका हुन्छ त्यसलाई हामी रिभर भ्याली पनि भनेर भन्छौँ। त्यो सबै नदीको छेउछाउमा हामीले बाटोघाटो निर्माण गऱ्यौँ, बस्तीहरू निर्माण गर्दै गयौँ, बजारहरू विकास गर्दै गयौँ, जुन 20-30-50 वर्ष अगाडि थिएन। त्यस कारणले ती क्षेत्रका त्यस्ता बस्तीहरू उच्च जोखिममा रहेको देख्छौँ। उदाहरणको लागि 5 वर्ष अगाडि मेलम्चीमा बाढी आयो र मेलम्चीको छेउमा, इन्द्रावतीको छेउमा भएको मेलम्ची बजार सखाफै बनायो, जुन बजार 20 वर्ष अगाडि त्यहाँ त्यस्तो थिएन, केही घरहरू मात्रै थिए। त्यस कारणले नदी उपत्यकाको क्षेत्रलाई हामीले तेस्रो उच्च जोखिमको क्षेत्र भनेका छौँ। र पहिरोको कुरा गर्दाखेरि चाहिँ पहिरो भन्ने बित्तिकै भिरालो जमिनमा त्यहाँ अलिकति खुकुलो भएर रहेको माटो, ढुङ्गा, चट्ट्यानको जुन भाग छ त्यो खस्ने भनेर बुझ्नुपर्छ। त्यो किन खस्छ त भन्ने प्रश्न आउँछ। त्यो खस्नको लागि चाहिँ त्यहाँ कि ठुलो पानी परेर त्यो भिज्नु पर्यो, भिजे पछाडि त्यो चाहिँ आफै अझ कमजोर बन्छ र त्यो तलतर्फ बहन्छ, त्यो भयो। कहिलेकाहीँ सुक्खा पहिरो पनि जान्छ, होइन? हामीले चाहिँ पहाडी क्षेत्रमा जमिनहरू कटान गऱ्यौँ, सडकहरू अव्यवस्थित सडकहरू निर्माण गऱ्यौँ, सडक निर्माण गर्दा भिरालोपनालाई चाहिँ हामीले ख्याल गरेनौँ भने त्यो भूगोल चाहिँ अस्थिर हुन्छ र पहिरो जान्छ। त्यस कारणले नेपालको भूबनोट आफै कमजोर हो, यो यङ जियोलोजी भन्छौँ होइन, यो युवा भूगर्भ भन्छौँ क्या, यो चलायमान छ, यो हरेक समय अस्थिर छ। एकातर्फ भूकम्प पनि गइराख्ने र अर्कोतर्फ वर्षा हुँदाखेरि पहिरो पनि गइराख्ने। त्यस कारणले पहिरोको जोखिमको दृष्टिकोणबाट चाहिँ नेपालको समग्र पहाडी भिरालो क्षेत्र चाहिँ जोखिममा छ। हामीले त्यसलाई अझ चलाइरहेका छौँ। विकास निर्माणको नाममा हामीले बाटो घाटो लाँदाखेरि त्यो अस्थिर भूगोललाई झन अस्थिर बनाइरहेका छौँ र अझ बढी पहिरोहरू गइरहेको देखिन्छ।
3: कार्यक्रम बुझाउनमा यति बेला जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँगको कुराकानी सुन्दै हुनुहुन्छ। कुराकानीलाई अघि बढाउँ। बाढी र पहिरो आइहालेको बेला चाहिँ सबैभन्दा पहिला सुरक्षित रहनलाई चाहिँ के गर्नु पर्ला?
4: पछिल्लो समय जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान मिल्दै गएको छ, पहिलाभन्दा त मिलेको छ भन्ने गर्नुहुन्छ र यो सत्य पनि हो। हामीले पनि केही अध्ययन गरेका छौँ। 100 दिनमा गरेको पूर्वानुमान मध्ये 90 दिनमा गरेको चाहिँ हुबहु मिल्छ, दस दिनमा नमिल्न पनि सक्छ, किनभने नेपालको भूगोलमै कठिन छ। त्यस कारणले अब पूर्वानुमान मिल्दै जाँदाखेरि आम जनमानसले के गर्नु पर्यो त भन्ने प्रश्न आउँछ। विश्वास गर्नु पर्यो, त्यसको जानकारी लिनु पर्यो। कम्तीमा पनि मनसुनको सिजनमा उच्च जोखिम छ। एकातर्फ मनसुन हाम्रो वरदान हो, त्यसले हाम्रो खोला नालामा पानी दिन्छ, मुहानहरूमा पुनर्भरण गर्छ, पानी दिन्छ, कृषिको लागि पानी दिन्छ, तर सँगै त्यसले विपद पनि दिन्छ। त्यस कारण विपदबाट जोगिनको लागि चाहिँ त्यो सूचना लिनु पर्यो। सूचना लिनको लागि हामीले विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गर्छौँ, त्यो आम सञ्चारको माध्यमबाट, एसएमएस मार्फत, टोल फ्री मार्फत जुन प्रभाव भइराखेको छ त्यो सूचनासँग आफू सुसूचित हुनु पर्यो, त्यो अनुसार व्यवहार पनि गर्नु पर्यो, आफूलाई सुरक्षित स्थानमा जाने अवस्था सिर्जना गर्नु पर्यो। त्यो भनेको जस्तै बाढीको कारणले डुबान भइराख्ने क्षेत्रमा कोही बसिराख्नु भएको छ, विगतमा पनि ठुल्ठुला बाढी जाँदाखेरि आफ्नो समुदाय घर डुबेको थियो भने त्यो नजिकैको नडुबेको ठाउँ कुन हो, त्यो सुरक्षित ठाउँ हो, त्यहाँ चाहिँ जानु पर्यो। पहिरोग्रस्त क्षेत्रको कुरा गर्दाखेरि पहिरो जानको लागि एक्कासी जाँदैन, पहिरोले नि केही पूर्व सङ्केतहरू दिन्छ। एकातर्फ भारी वर्षा भयो भने जान सक्छ भनेर एउटा पूर्वानुमानमा आधारित भएर सुसूचित हुन सकिन्छ। अर्कोतर्फ यो भिरालो जमिनहरूमा दरारहरू सिर्जना हुन सक्छ, त्यहाँका रुखहरू, त्यहाँका बिजुलीका पोलहरू छन् भने पोलहरू उल्टिएको हुनसक्छ, त्यसले पूर्व सङ्केत दिन्छ। त्यस कारण त्यस्तो देखिने बित्तिकै आफूलाई त्योभन्दा पर राख्नु पर्यो, नजिकैको सुरक्षित ठाउँ, पहिरो नजान सक्ने ठाउँ, स्थानीय समुदायलाई पनि केही हदसम्म जानकारी हुन्छ, त्यो ज्ञान हुन्छ, त्यहाँ चाहिँ जानु पर्यो।
3: राति सुतिरहेको बेला अचानक बाढी आएर बगायो होइन, अनि त्यहाँ जनधनको क्षति बढी नै हुने गरेको छ। यस्तो अवस्थामा कसरी चनाको हुन सकिन्छ होला, बच्नको लागि के उपाय अपनाउन सकिन्छ?
4: अब रातिको समयमा धेरै पानी पर्ने, विज्ञानले पनि त्यही भन्छ, र रातिको समयमै बाढी र पहिरोका घटनाहरू पनि बढी घट्ने गरेका छन्। इतिहासमा तथ्याङ्कले पनि, ऐतिहासिक तथ्याङ्कले पनि त्यो देखाउँछ। त्यस कारण यो चुनौतीपूर्ण छ, किनभने मानिस राति सुतिरहेको हुन्छ, उसलाई एसएमएस नै पठाएर सूचना पठाए भारी वर्षा भएको छ भने उसले नहेर्न सक्छ। अझ ग्रामीण स्तरमा दूर दराजमा मानिसहरू दिनभरि काममा व्यस्त हुन्छन्, आफ्नो खेतीपातीदेखि अनेक जीविका उपार्जनमा थाकेका हुन्छन्, राति मिठो निन्द्रा लाग्छ र सुतिरहनु भएको हुन्छ, र त्यहीँ फेरि विपद पनि आइलाग्छ। तर हामी जल तथा मौसम विज्ञान विभागले के भन्न चाहन्छौँ भने, यदि हामीले अहिले 3 दिनको पूर्वानुमान गरिरहेका छौँ, भोलि ठुलो पानी पर्छ कि पर्दैन भन्ने कुरा हामी जिल्लागत रूपमा बताइरहेका छौँ, भनेपछि यदि तपाईँको जिल्ला पनि भोलि ठुलो पानी पर्दैछ, पर्सि ठुलो पानी पर्दैछ भन्ने जिल्लामा परेको छ भने त्यसको जानकारी त यहाँले 24 घन्टा अगाडि नै, 2 दिन अगाडि नै पाइराख्नु भएको हुन्छ। त्यो जानकारीको आधारमा कम्तीमा पनि त्यो रात, किनकि 365 दिनै पानी पर्ने त होइन, मनसुनको समयमा सबै दिन पानी पर्ने पनि होइन, केही दिनहरू विपद आउने हो। त्यस कारणले त्यो विपद हुन सक्ने दिनहरूमा आफूलाई चनाको राख्नु पर्यो। राति नसुतेर भए पनि आफू यदि भिरालो जमिनमा हुनुहुन्छ, नदीको छेउछाउ बसोबास गरिराख्नु भएको छ भने चनाको हुनु पर्यो, उठ्नु पर्यो, जागराम बस्नुपर्छ भने पनि घरको बलियो मान्छे उठेर चाहिँ आफ्नो वरिपरि हेर्दै गर्नु पर्यो। त्यो चाहिँ अरू विकल्प यसमा धेरै छैन। त्यस कारणले जोखिमयुक्त स्थानमा बसिराख्नु भएको मान्छेहरू, अब कहिलेकाहीँ जोखिम नै मेरो कति हो भनी थाहा नहुनु पनि सक्छ, त्यसमा हामीले थुप्रै कामहरू गर्न बाँकी छ। अब जोखिमको मूल्याङ्कन भन्ने कुरा एउटा पृथक विषय छ, तर पनि सरसर्ती हामीलाई के थाहा हुन्छ भने अत्यन्तै भिरालो जमिनमा पहिरो जान्छ, हामी भिरालै जमिन भएर बनाएका छौँ, हाम्रो बाटोघाटो भिरालै जमिनमा छ भने यात्रा गर्दै गर्दा अथवा घरमा बसोबास गर्दै गर्दा म चाहिँ अलि जोखिममा छु कि भन्ने आकलन आफैले गर्न सक्नुपर्छ। नजिकैको क्षेत्रमा चाहिँ राति सुत्नु अगाडि अथवा राति बिउजिँदा अथवा चाहिँ ठुलो पानी पर्ने अवस्था छ, परिरहेको छ भने त्यस्तो अवस्थामा चाहिँ कम्तीमा पनि विपद हुँदै गरेको पूर्व सङ्केत चाहिँ पाउन सकिन्छ र आफूलाई जोगाउन सकिन्छ।
3: खोला तर्ने क्रममा कतिको बगाएको पनि सुन्नमा आइरहेको हुन्छ, खोला तर्दा होस् नदीहरूको किनारहरू तर्दाखेरि कसरी सुरक्षित हुन सकिन्छ यस्तो बेलामा चाहिँ?
4: अलि जबरजस्ती गरेर, अलि हेलचक्र्याइँ गरेर, कहिलेकाहीँ खोलालाई, खोल्सीलाई नजरअन्दाज गरेर क्षति, मानवीय क्षति भइरहेको देखेका छौँ। कहीँ मान्छेलाई बगाएको छ, कहीँ गाडीहरू बगेका छन् होइन। त्यस कारणले यसमा चाहिँ हामी के भन्न चाहन्छौँ भने, पहाडी क्षेत्रमा भिरालो जमिनमा सानै खोलालाई पनि, सानै पानीलाई पनि नजरअन्दाज नगरौँ। त्यसको शक्ति ठुलो हुन्छ, त्यो एकदम तीव्र बहिरहेको हुन्छ, हेर्दाखेरि घुँडा घुँडा आउने जस्तो लाग्छ, तर्न सकिन्छ होला, कति बेर कुरौँ भन्ने जस्तो लाग्छ, तर त्यो यति शक्ति हुन्छ त्यसमा कि त्यसले पल्टाइहाल्छ, बगाइहाल्छ। त्यस कारणले हाम्रो अनुरोध के हो भने, बाढी निरन्तर सधैँ गइराख्ने होइन, घन्टौँसम्म बाढी भइराख्ने पनि होइन, एकछिन आउने हो, पानी परेको वखत आउने हो। त्यस कारणले पानी परेको वखत त्यस्ता खोला र खोल्सीहरू तर्ने कोसिस नगरौँ। एकछिन कुर्दाखेरि आफू जोखिममा परिन्न भने कुरौँ, त्यो पानी कम भइसके पछाडि बल्ल त्यो खोला तर्ने प्रयास गरौँ, त्यसले हामी जोखिम घटाउन सक्छौँ। र मैले अघि पनि भनेको विषय फेरि दोहोऱ्याउन चाहन्छु, त्यस्तो खोला खोल्साहरूमा बाढी आउने अवस्थाको हामीले पूर्वानुमान पनि गरिरहेका हुन्छौँ। आज यो जिल्ला जोखिममा छ, यो जिल्ला, भोलि यो जिल्ला जोखिममा छ भनिरहेकै हुन्छौँ। कहिलेकाहीँ पूर्वानुमान नमिलेको पनि हुनसक्छ, तर तपाईँको आँखाले त देख्न सक्नुहुन्छ त्यो खोलामा बाढी छ कि छैन, त्यो खोला तीव्र गतिमा बगिरहेको छ कि छैन, त्यसको गति कति छ। त्यस कारणले त्यस्तो कुराहरू ख्याल गरिकन हामीले चाहिँ त्यो खोला तर्नु पर्दछ र कहिलेकाहीँ खोला सानो नै लाग्छ, तर्दा तर्दै बाढी आउनु पनि सक्छ। त्यस कारणले हामी बाढी माथिल्लो क्षेत्रमा के कसो छ यसो आँखाले निहालेर माथिबाट बाढी आइराखेको छ कि छैन, खोला बढिराखेको छ कि छैन, खोला धमिलो हुँदै गरेको छ कि छैन, यी केही पूर्व सङ्केतहरू तत्काल देख्न सक्छौँ। त्यसको आधारमा हामी चाहिँ यदि धमिलो हुँदै गरेको छ खोला भने माथिबाट बाढी आउँदै गरेको सङ्केत हो त्यो। आफू तर्दै गरेको ठाउँमा पानी नपरेको पनि हुनसक्छ, घाम लागेको पनि हुन्छ, तर माथि पानी पऱ्यो भने त्यो बाढी बढेर आउँदै गरेको हुनसक्छ। त्यस कारणले माथिल्लो क्षेत्रतर्फ पनि निहालौँ, अलि उचो भूभागमा गएर नदीलाई माथिसम्म हेरौँ, खोलालाई अलि माथिसम्म हेरौँ, ए ठिकै रहेछ भन्ने भएपछि तरौँ। अन्यथा यदि बाढी देखिराख्नु भएको छ, बढ्दै गरेको भने एकछिन कुरौँ, त्यो बाढी कम भएपछि मात्रै तरौँ। यहाँलाई सजिलोको लागि 1155 नै डायल गर्नुहोस् भन्छु म। त्यो सूचनामा आधारित भएर आफूलाई सुरक्षित गर्नुपर्छ। यो नै विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने एक मात्रै उपाय हो। यसमा हामी सबै लागौँ। हामी सबै लाग्यो भने पछिल्लो समय जल तथा मौसम पूर्वानुमान मिलिराख्दाखेरि क्षति कम हुँदै गएको छ, हामी आगामी दिनमा क्षतिलाई धेरै घटाएर लान सक्छौँ।
3: हवस् त, आजको कार्यक्रममा सहभागी भइदिनु भएकोमा बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुरीलाई धेरै धन्यवाद। कार्यक्रमप्रति तपाईँका सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हाम्रो फेसबुक पेजमा लेख्नुहोस् है। अर्को हप्ताको कार्यक्रममा भेट्ने नै छौँ। तबसम्मका लागि म बालिका मादेनलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। यो कार्यक्रमलाई यहाँहरूले रेडियो नेपालबाट सुनिरहनु भएको छ।

0: आज हामी कलेजो लिभर भनेर आम मानिसले बुझ्छौँ, यही विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। आज हामी कलेजो भनेको के हो, कलेजोमा हुन सक्ने संक्रमण, यसलाई कसरी बचाउने र विशेष गरी कलेजो अन्तर्गत हेपाटाइटिसका बारेमा कुराकानी गर्नेछौँ। आजको संवादका लागि हुनुहुन्छ वरिष्ठ हेपाटोलोजिस्ट अर्थात् सरल भाषामा भन्दा लिभर अथवा कलेजो रोग विशेषज्ञ डाक्टर विकास जैसी। आउनुहोस् कार्यक्रममा डाक्टर साहबलाई स्वागत गरौँ। डाक्टर साहब कार्यक्रममा स्वागत छ।
1: स्वागत छ, नमस्ते सम्पूर्ण दर्शक श्रोताहरूलाई नमस्कार।
0: कलेजो भनेको के हो डाक्टर साहब?
1: यो कलेजो भनेको चाहिँ मानव शरीरको दाहिने कोखामा रहेको नरम अङ्ग हो। अब यो अङ्गले चाहिँ शरीरको महत्त्वपूर्ण कामहरू गर्ने हुनाले यसलाई चाहिँ मुख्य अङ्गहरू अथवा भाइटल अर्गान मध्येमा एउटा मानिन्छ।
0: जस्तो मुख्य काम भन्नुभयो नि, मुख्य काम भनेको यसको काम चाहिँ के हो?
1: हजुर, यसले चाहिँ मुख्य काम भनेको चाहिँ शरीरलाई चाहिने, हाम्रो शरीरलाई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट जसले चाहिँ शरीरलाई बनाउँछ, अङ्गहरूको कोशिकाहरू बनाउँछ, यसले चाहिँ यही उत्पादन गर्दछ। यति मात्रै नभएर शरीरका चाहिँ रोगहरूको विरुद्ध लड्न सक्ने क्षमता यसैले विकास गर्छ। त्यसै गरेर शरीरलाई चाहिने रसहरू, हर्मोन, इन्जाइमहरू यसैले बनाउँछ। अब कसैले हामीले औषधिहरू खायौँ, यो औषधिहरूलाई पचाउने, औषधिहरूलाई शरीरमा शोषण गराउने र औषधिहरूलाई बाहिर फाल्ने, विकार पदार्थहरूलाई बाहिर फाल्ने काम पनि यसैले गर्दछ। त्यही कारणले चाहिँ यो एकदम महत्त्वपूर्ण अङ्ग हो,
0: मानव शरीरको यति महत्त्वपूर्ण अङ्ग कलेजो। यो कलेजोमा समस्या आउँछ अथवा बिग्रन्छ अथवा रोग लाग्छ कसरी त डाक्टर साहब?
1: अब हाम्रो यो हामीले चाहिँ जुन शरीरको यो महत्त्वपूर्ण अङ्ग छ, अब यसलाई चाहिँ हामीले यसलाई ड्यामेज गर्ने, यसलाई बिगार्ने चिजहरू जस्तै कुनै रोग लायो, हामीले रक्सीहरूको खाइयो, यो कलेजोमा चिल्लोपना बढेर फ्याटी लिभर भयो, अथवा यो कलेजोलाई कहिले कहिले रगतहरूको सप्लाई पुगेन, यसका नसाहरू ब्लक भए, अनि यसलाई कुनै पनि शरीर डाइरेक्ट चोट लायो, यो लडियो, यसमा कुनै किसिमको चाहिँ चोटपटक लायो भने पनि यो बिग्रिने गर्दछ।
0: डाक्टर साहब, अब यसरी कलेजो बिग्रिन सक्छ, अब कलेजो बिग्रियो भने लाग्ने रोगहरू के कस्ता किसिमका हुन्छन्?
1: हजुर, यो कलेजोमा लाग्ने रोगहरूको हामीले दुई किसिमले यसलाई वर्गीकरण गर्छौँ। एउटा चाहिँ हाम्रो डाक्टरी भाषामा भन्ने जस्तै हेपाटाइटिस भन्छौँ हामीले, अल्कोहोलिक लिभर डिजिज अथवा रक्सीको कारणले कलेजोमा लाग्ने रोग, त्यस्तै गरेर चाहिँ फ्याटी लिभर, कलेजोमा हुने चिल्लो भनेर भन्छौँ। भने अर्को चाहिँ हामी जनमानसले जस्तै पहेँलो रोग, जन्डिस लायो, पेटमा पानी आयो, रगत बान्ता गर्यो, यसलाई चाहिँ कलेजोको रोग लागेछ कि भनेर यसको लक्षणको आधारमा नि एक्सको रोगहरूलाई चाहिँ हामी वर्गीकरण गर्छौँ।
0: हजुर, यतिखेर हेपाटाइटिस दिवसकै सेरोफेरोमा छौँ। 28 जुलाईलाई हामी हेपाटाइटिस दिवसको रूपमा मनाउने गर्छौँ, हरेक वर्ष मनाउने गर्छौँ। तसर्थ आज हामी यहाँले दुई किसिमले वर्गीकरण गर्नुभयो, हेपाटाइटिस र जन्डिस, विशेष गरी धेरै समस्या भोगिरहेको विषय भयो। हामी पहिलो चरणमा हेपाटाइटिसका बारेमा आज कुराकानी गर्छौँ र समय रहेछ भने जन्डिसको बारेमा पनि अलिकति जानकारी दिने जमर्को गर्नेछौँ। वास्तवमा यो हेपाटाइटिस भनेको के हो नि?
1: यो हेपाटाइटिस भनेको कलेजोमा भएको सबै हाम्रो अङ्गहरू सानसानो कोशिकाहरू अथवा सेलहरूबाट बनाए हुन्छ। कलेजोको हाम्रो कोशिका अथवा सेललाई हामी हेपाटोसाइट भनेर भन्छौँ। त्यो कलेजोको कोशिकामा कुनै किसिमको इन्फेक्सन भयो, यसमा चोटपटक लायो भने त्यसलाई हामी चाहिँ हेपाटाइटिस भनेर भन्छौँ। त्यसै भएर हेपाटाइटिस चाहिँ भाइरसले गर्यो भने भाइरल हेपाटाइटिस भनेर भन्छौँ। त्यस्तै गरेर ड्रगले गरेर, कुनै औषधले गरेर, आयुर्वेद जडीबुटी त्यसले कलेजो बिगार्यो भने ड्रग इन्ड्युस लिभर इन्जुरी, ड्रग इन्ड्युस हेपाटाइटिस भनेर भन्छौँ। यदि रक्सी अल्कोहलले गर्यो भने हामी अल्कोहलिक हेपाटाइटिस भनेर भन्छौँ। त्यसै कारणले हेपाटाइटिस भने कलेजोको कोशिकाहरूलाई केही चिजले बिगार्यो, त्यसलाई चाहिँ चोटपटक लायो भने त्यो अवस्था चाहिँ हेपाटाइटिस हो।
0: भाइरल पनि सायद हाम्रो कारणले होला, अथवा यो हाम्रो बसमा हुन्छ कि हुँदैन यसबारेमा छलफल गरौँला। अब औषधि खाने कुरा, ड्रग्स खाने कुरा, अल्कोहल खाने कुरा त यो हामीले नियन्त्रण गर्न सकिने र आफू स्वस्थ रहन सकिने कुरा भयो। पहिलो कुरो चाहिँ भाइरलकै विषयमा कुरा गरौँ। अब भाइरलले कसरी चाहिँ बिगार्ने काम गर्छ त कलेजोलाई?
1: भाइरस भनेको चाहिँ एउटा मान्छेबाट अर्को मान्छेमा सर्ने किटाणुबाट हुने रोग हो। सामान्य तरिकाले यसलाई पनि दुई किसिमले विभाजन गर्छौँ, एउटा चाहिँ पानी खानाहरूबाट सर्ने, अर्को चाहिँ ब्लडहरूबाट, यौन सम्पर्कहरूबाट अथवा ड्रगहरू युज गर्दाखेरि सर्ने भनेर यसलाई हामीले दुई किसिमबाट चाहिँ यसलाई वर्गीकरण गर्छौँ। जस्तै हाम्रो पानीबाट सर्ने चाहिँ मुख्य भनेको चाहिँ हेपाटाइटिस ए, हेपाटाइटिस ई, यिनीहरू पानीहरू, पानी अथवा खानेकुरा, दूषित खानेकुराहरूबाट सर्छ भने हेपाटाइटिस बी, हेपाटाइटिस सी, हेपाटाइटिस डी यिनीहरू चाहिँ यौन सम्पर्कबाट, ब्लडहरू लिँदा, अपरेसनहरू गर्दा, ट्याटोहरू खोप्दा एउटा मान्छेबाट अर्कोमा सर्ने गर्दछन्। यो पनि एउटा चाहिँ त्यो सिरिन्जहरू चाहिँ जस्तै चाहिँ इन्फेक्सन भएको सिरिन्जले एउटालाई इन्फेक्सन भएको मान्छेले धेरै मान्छेलाई खोप्यो भने हेपाटाइटिस सर्ने सम्भावना धेरै गुणा बढेर जान्छ। त्यसै भएर टेटोहरू खोप्दा पनि कस्तो मान्छेले कस्तो औजारहरू प्रयोग गरेर गर्छ, सकेसम्म नगरेकै राम्रो, गरे पनि त्यो जानकारी लिएर मात्र गर्दा राम्रो हो। यो भाइरल हेपाटाइटिस जसले कलेजोमा पहिला संक्रमण गरेर शरीरको अरू ठाउँमा फैलिन्छ त्यसलाई हामीले हेपाटोट्रोपिक भाइरस अथवा कलेजोलाई मुख्य आक्रमण गर्ने, कलेजोलाई आक्रमण गरेपछि अरू ठाउँमा जाने भनेर यो मुख्य किसिमले चाहिँ पाँचवटामा हामीले यसलाई वर्गीकरण। अब यिनीहरूको चाहिँ नामाकरण भनेको चाहिँ हजुरको यो हेपाटाइटिस चाहिँ हामीले चाहिँ यो कहाँबाट सर्छ, कसरी सर्छ, के को माध्यमबाट सर्छ यसको आधारमा हो। हेपाटाइटिस ए र ई भने पानी यो खानेकुराहरूबाट सर्ने हो, बिडिएसी है हामीले भनेको यिनीहरू चाहिँ रगतबाट यौन सम्पर्कबाट यिनीहरू सर्ने हुन्, र यिनीहरू मध्येमा पुरानो मध्ये एकदम महत्त्वपूर्ण कुरा भनेको चाहिँ बी र सी एउटा महत्त्व हुन्, अर्को भने ए र ई सर्ने। जुन ए र ई चाहिँ हामीले त्यति सुनिएन भनेर भन्छ भन्नुभएको छ, यो वास्तवमा हुन चाहिँ एकदम कमन छ, यो धेरै मान्छेलाई लाग्छ, तर यो एकदम सिरियस हुँदैन। सयजनालाई हेपाटाइटिस ए र ई भयो भने यिनीहरूको 95-96% आफै निको भएर गइहाल्छ। यिनीहरूले 100 एकजनालाई मात्र यो सिरियस हुने, कलेजो बिग्रिने, कलेजो फेर्ने, कलेजोको कारणले मृत्यु हुने भयो हुनाले यो आफै आउँछ आफै जान्छ भनेर चाहिँ यो त्यति हामीले महत्त्वपूर्ण मानेनौँ। अब हेपाटाइटिस बी र सी भनेको यिनीहरू लामो टाइम रहन्छन्, यिनीहरूले चाहिँ कलेजोलाई लामो टाइमसम्म दुःख दिइरहेछन्, त्यसो भएर यो लायो भने लामो टाइम रहने रहेछ भन्ने जानकारी भएको हुनाले यिनीहरूप्रति चाहिँ हामी बढी अलिकति चाहिँ सेन्सिटिभ भएको हो।
0: जस्तो यो हुँदा चाहिँ मानिसले मलाई अब कलेजोमा समस्या भयो कि अथवा हेपाटाइटिस बी अथवा जन्डिस भयो कि भनेर, जन्डिस त हामी शरीरका भागहरू पहेँलो भयो भनेर भन्ने गर्छौँ, वास्तवमा यो कलेजो बिग्रिएको अथवा हेपाटाइटिस भएको लक्षणहरू चाहिँ के हुन्छन्?
1: हजुर, यो एकदम महत्त्वपूर्ण प्रश्न छ। यो जन्डिस भनेको के हो भने कलेजोले गर्ने काममध्ये एउटा काम गरेन भने जन्डिस देखिन्छ। जस्तै यो जन्डिस भन्ने हाम्रो शरीर सबैको शरीरमा जन्डिस अथवा बिलुरुबिन हुन्छ। यो जन्डिस कसरी बन्छ भने शरीरमा रक्त कोशिका हुन्छ, आरबिसी रातो सेल हुन्छ, ब्लड हुन्छ, त्यो ब्लड मरेपछि कलेजोले यसलाई डाइजेस्ट गर्छ। डाइजेस्ट गर्दाखेरि बिलुरुबिन भन्ने चिज चाहिँ बनाउँछ र यसले पिसाबबाट दिसाबाट यसले फाल्छ। कलेजो कुनै पनि कारणले बिग्रियो भने पहिला देखिने भने जन्डिस अथवा बिलुरुबिन बढ्ने हो। त्यसै भएर यो बिलुरुबिन बढ्ने जन्डिस भने रोग होइन, कलेजो बिग्रेको सङ्केत हो, त्यो कारणले जन्डिस देखिन सक्ने भयो। अर्को कुरो भनेको चाहिँ कलेजोले बिग्रियो भने पेटमा पानीहरू जम्मा हुने, अर्को कुरो भने धेरै भयो भने रगत बान्ता हुने, कालो दिशा जाने, खाना मन नलाग्ने, शरीरका अङ्गहरू पहेँलो भएर जाने, कसैलाई चाहिँ रगतको ब्लिडिङ हुन थाल्यो अथवा काहीँ काट्यो भने त्यो नरोकिने, लामो टाइमसम्म रगतहरू जाने, त्यस्तो हुने चाहिँ यो चाहिँ एउटा लक्षण हो। तर हेपाटाइटिसकै लक्षण भनेको चाहिँ खाना मन नलाग्ने, दाहिने कोखा दुख्ने, उल्टी आउने, र एउटा एकदम रोचक कुरा के छ भने हेपाटाइटिस भयो, जस्तै हेपाटाइटिस भाइरल हेपाटाइटिस भयो भने चाहिँ के भनिन्छ भने त्यो मान्छेले रेगुलर जे खाखा त्यो छोड्छ। जस्तै रक्सी खानेले रक्सी छोड्छ अरे, चुरोट खानेले चुरोट छोड्छ अरे, भात खानेले भात खान छोड्छ, त्यसो भएर जे कमनली खाएको चिज छ त्यसले खाना छोडिदिन्छ। त्यो चाहिँ एकदम महत्त्वपूर्ण हो। जस्तै मैले यो खाएको थिएँ खानै मन लागेन, मलाई नाक लायो भने एउटा कारण चाहिँ हेपाटाइटिस भएको हुनसक्छ। खाना रुचेन एउटा, दाहिने कोखा दुख्न थाल्यो दुईटा, अर्को कुरो ज्वरो आए जस्तो हुने, शरीर दुखे जस्तो हुने, अनि थकान हुने, एकदम चाँडै थकाइ लाग्ने। फेरि यो भयो भने चाहिँ मलाई यो कलेजोमा समस्या आएछ कि भनेर एउटा किसिमको बिरामी आउनुहुन्छ भने अर्को किसिमको बिरामीहरू भिडियो यस्तै गर्दाखेरि कलेजोमा चिल्लो देखियो, पेटमा पानी आयो, अथवा नसाहरू फुले भनेर पनि सिम्टम छैन, तर चाहिँ अल्ट्रासाउन्ड गर्दाखेरिमा सिटी स्क्यान गर्दा पनि मलाई यस्तो देखियो भनेर नै आउनुहुन्छ।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्यमा आज हामी कलेजो रोगको बारेमा र विशेष गरी कलेजोभित्र पनि हेपाटाइटिसका बारेमा कुराकानी गरिरहेका छौँ, र यो विषयमा कुराकानी गर्नका लागि हेपाटोलोजिस्ट अथवा लिभर अथवा कलेजो हामी सर्वसाधारण आम मानिसले बुझ्ने भाषामा भन्दा लिभर अथवा कलेजो रोग विशेषज्ञ डाक्टर विकास जैशी आजको हाम्रो अतिथिको रूपमा हुनुहुन्छ, र उहाँ वीर हस्पिटलमा कार्यरत डाक्टर हुनुहुन्छ। आज हामीले विश्व हेपाटाइटिस दिवसकै सेरोफेरोमा रहेर हाम्रो कार्यक्रमलाई केन्द्रित गरेका छौँ। म फेरि डाक्टर साहबतर्फै फर्कन चाहेँ र म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु। जस्तो यसका लक्षणहरू पनि हामीले अलिकति सुन्यौँ होइन, अब सर्वसाधारणले सकेसम्म त त्यो लक्षण देखिएपछि डाक्टर साहबहरूकोमा आउनुहोला, हामी उपचारको बारेमा थप कुरा गरौँला, तर सकेसम्म त यो रोग लाग्नै नदिन पाए हुन्थ्यो, कसैलाई पनि कुनै प्रकारको रोगै नलागोस्, हामीले पहिला त्यतातर्फ हाम्रो ध्यान दिनु आवश्यक छ। यहाँले उल्लेख गर्नुभयो धेरै कुरा त हामीले नै नियन्त्रण गर्नु गर्न सकिने, हाम्रै आनी बानी, हाम्रै खानपिन, हाम्रै व्यवहारले निर्धारण गर्ने, जस्तो पानीका कारण हुने कुरा यहाँले उल्लेख गर्नुभएको छ, होइन, हाम्रो खानपानका कुरा आएको छ, यौन सम्पर्कका कुरा छन्, लडका कुरा छन्, होइन, यी धेरै कुरा हामीले नै रोक्न सकिने सम्भावना भएका कुराहरू देखियो। वास्तवमा यो कलेजोमा समस्या आउन नदिन अथवा हेपाटाइटिस अथवा जन्डिस हुन नदिनका लागि हामीले गर्नुपर्ने काम के हो, कसरी हामी यो रोग लाग्नै नदिने अवस्थामा आउन सक्छौँ?
1: अब यो हामीले सरले पनि भनिहाल्नुभयो, अब यो कलेजो

0: त्यसरी यौन सम्पर्क गर्ने, अनि त्यहाँबाट चाहिँ कन्डोम प्रयोग गरेर यौन सम्पर्क गर्ने, अब नचिनेको चिनजान नभएको मान्छेसँग यौन सम्पर्क नगरे हुँदी, अर्को आइभी ड्रग एब्युज भनेर लागु पदार्थहरू चाहिँ सेवन नगर्ने, सिरिन्जहरू सेयर नगर्ने त्यो नगरेमा, अनि त्यहाँबाट चाहिँ तपाईँहरूको अर्को भनेको चाहिँ ट्याटोहरू सकेसम्म नखोप्ने, खोपिहाले पनि सिरिन्जहरू कस्तो युज गरेको खो त्यो निडल कस्तो युज गरेको त्यो चाहिँ जानकारी लिएर गर्ने, अनि त्यहाँबाट चाहिँ यो कुरा मात्रै हामीले ध्यान गर दिने हो भने पनि हेपाटाइटिस बी र सी सर्ने सम्भावना कम हुन्छ। त्यस्तै गरेर रक्सीले गर्दा हुने कलेजो अल्कोहोलिक लिभर डिजिज, अल्कोहोलिक हेपाटाइटिस छ, रक्सी नखाने, रक्सी खाने मान्छेले छोड्ने, त्यस्तै गरेर मोटोपन भएको मान्छे जसको फ्याटी लिभर छ त्यसलाई वेट अलिकति घटाउने, गुलियो चिल्लोको मात्रा घटाउने, अनि त्यहाँबाट चाहिँ फलफुल गाजर मुलाको मात्राहरू बढाउने, यसो गरे हुँदै चाहिँ हाम्रो 100% जस्तो रोगहरू हामी आफै आफ्नै तरिकाले घटाउन यसलाई नियन्त्रणमा लिन सकिन्छ।
1: हजुर, जस्तो अब अहिले डाक्टर साहबले भन्नुभएका यी साह्रै महत्त्वपूर्ण कुराहरू छन्, यसलाई हामीले हाम्रो दैनिक जनजीवनमा प्रयोग गरौँ, हाम्रो भान्सालाई हामीले सकेसम्म कम चिल्लो रहित बनाऊँ, अरू खानेकुराहरू अहिले यहाँले भन्नुभयो अल्कोहल लगायतका यो रक्सीहरू ड्रग्सहरू हामीले लिनु हुँदैन, यो बारेमा हामीले आम मानिसले बुझ्नुपर्ने कुरा छ। यो पाएको अमूल्य जीवनलाई बचाउन सकेसम्म हामीले आफै नै प्रयत्न गरौँ र आफै निरोगी बनाऊँ। यदि रोग लागिहाल्यो भनेदेखि अब जस्तो हेपाटाइटिस बी अथवा कलेजोको अथवा जन्डिसको यी समस्याहरू देखियो भने यसको उपचार विधि पद्धतिहरू चाहिँ कस्तो छ नि डाक्टर साहब?
0: हजुर, अब अहिले आएर चाहिँ अब विश्वमा सोधखोजहरू रिसर्चहरू अध्ययनहरू एकदम बढेको छ। अब पहिला चाहिँ म भर्खर डाक्टर पढ्दा अथवा डाक्टर पढेर निस्किँदाखेरि आजभन्दा 10 वर्ष अगाडिको सिनारियो फरक थियो। जस्तै म नै एकजना मेरै साथीहरू चाहिँ एउटालाई हेपाटाइटिस बी भएको मान्छेको चाहिँ उसले सुईले घोपेछ, ए आधा रातमा उसले मलाई फोन गरेर यो यस्तो घोप्यो अब मरिने भयो अब अन्तिम जस्तो भयो भन्ने बेला थियो। तर अब बेला त्यस्तो छैन। अब म अलिकति दर्शकहरू श्रोताहरूलाई सानो डाटा अलिकति भनिदिन्छु। अहिले हामीसँग हेपाटाइटिस सीको पुरै उपचार हुन्छ। यो 100 अहिलेसम्म हामीले मुखबाट खाने ट्याब्लेटहरू औषधि छ 100 में 98 जनालाई यसले पुरा निर्मूल नै गर्छ। जबकि आजभन्दा 10 वर्ष अगाडि हेपाटाइटिस सी लगाएपछि ढिलो चाँडो बिरामीले मृत्यु नै वरण गर्ने अवस्था थियो। त्यस्तै गरेर हेपाटाइटिस बीको पनि हामीसँग राम्रो औषधि छ। यो औषधि खासी औषधि लामो टाइम खाए तापनि यसले रोग बढ्न नदिने, कलेजो नबिगार्ने, क्यान्सरहरू दिन हुन नदिने छ। त्यस्तै गरेर हामीसँग हेपाटाइटिस बीको भ्याक्सिनहरू आएको छ। भ्याक्सिन भनेको कोही मान्छेलाई रोग लाग्न अगाडि नै त्यो भ्याक्सिन लगाएपछि त्यो रोग शरीरभित्र प्रवेश गरे पनि त्यो बढ्न पाउँदैन र शरीरलाई असर पार्दैन। हामीसँग भ्याक्सिनहरू छ। त्यस्तै गरेर अहिले आएर कलेजो बिग्रिहाले पनि नयाँ कलेजो फेर्ने सुविधाहरू हाम्रो देशमा पनि छ, देश बाहिर पनि छ। त्यसै गरेर क्यान्सरहरूको अपरेसनहरू गर्ने, तिनलाई औषधिहरू दिने भने हुनाले अहिले उपचारकोमा चाहिँ एकदमै राम्रो सुधार भएको छ। त्यस्तै गरेर यिनीहरूलाई रोग कसरी पत्ता लगाउने भनेर टेस्ट पनि हामीसँग अहिले सबै जस्तो टेस्ट उपलब्ध छ।
1: भनेपछि हामी नेपालमा नै यो कलेजोको सम्पूर्ण उपचार गर्न सक्छौँ, होइन?
0: अहिले त्यो अवस्था छ।
1: आम मानिसहरूले सुनिरहनु भएको यो अवस्थामा यहाँ नेपालको महत्त्वपूर्ण वीर अस्पतालमा कार्यरत डाक्टर हुनुहुन्छ, अब नेपालमा अहिले उपचारको अवस्था यहाँले भन्नुभयो प्रविधिले यति विकास गर्यो, अब कलेजोका कारणले कसैले पनि मृत्युकरण गर्नु पर्दैन भन्ने अवस्थामा हामी पुगिसक्यौँ भन्नुभयो, यसको रोकथाम नियन्त्रण गर्नका लागि र आउने बिरामीहरूलाई अहिले वीर अस्पतालमा कस्ता किसिमका बिरामीहरू आउँछन्, कत्तिको जनचेतना भएको पाउनु भएको छ, अन्तिम अवस्था पुगिसकेपछि आउनुभएको छ कि अथवा प्रारम्भिक अवस्थामै आउने गर्नुहुन्छ कि, बिरामीहरू आउने अवस्था र हाम्रो उपचारको अवस्था सँगसँगै वीर अस्पतालबाट हामी के कस्तो सेवा दिन सक्छौँ यसबारे पनि सबैलाई जानकारी गराइदिनुहोस्।
0: हजुर हजुर, धन्यवाद। अब यो एकदमै महत्त्वपूर्ण, यो प्रश्न नै एकदमै महत्त्वपूर्ण छ। यही कारणले नै म आज सबै काम छोडेर रेडियो नेपालमा दर्शकहरूलाई यही कुरा नै अलिकति जानकारी गरौँ भनेर आएको पनि हो। जस्तै वीर हस्पिटल भनेको नेपालको सबैभन्दा ठुलो सबैभन्दा पुरानो हस्पिटलका साथसाथै कलेजो रोग अथवा लिभरको मात्रै आफ्नै डिपार्टमेन्ट छ योसँग। यसका आफै हामीसँग 50 बढी बेड कलेजकै बिरामीको लागि हामीले छुट्याएका छौँ र नेपालभरि कलेजकै लागि भनेर छुट्याएको डिपार्टमेन्ट वार्ड भएको हस्पिटल एकदम कम छन् अथवा सधैँ सधैँ छैन। त्यसो हुनाले नेपालभरि नै रिफरल सेन्टर हो हाम्रो अस्पताल र हाम्रो अस्पताल वीर अस्पतालले के पनि गरेको छ भने हामीले कलेजो सम्बन्धी मात्रै डिएम प्रोग्राम डक्टरेट इन मेडिसिन भनेर डिएम प्रोग्राम कलेजो सम्बन्धी अध्ययन गराउनको लागि मात्रै खोलेको छ र यो मध्येमा पहिलो पटक यो डिएम प्रोग्राममा भाग लिएर यसमा पढेर अहिले उपचारमै संलग्न भएको डक्टर

0: रोम र हामीले चाहिँ 3 वर्ष कलेजोको मात्रै अध्ययन गर्ने भएर हामी कहाँ बिरामीको सङ्ख्या पनि असाध्यै धेरै छ र हामी कहाँ सरले भने जस्तै एउटा चाहिँ रक्सी खाएर कलेजो बिग्रेर आउने ग्रुप एउटा हुन्छ, एउटा चाहिँ भाइरल हेपाटाइटिस ए भएर जन्डिस लिएर आउने बिरामी एउटा हुन्छ, अनि हाम्रो चाहिँ अर्को कलेजो बिग्रेर पेटमा पानी आउने रगत बान्ता आउने भएर एउटा ग्रुप आउँछ, त्यस्तै गरेर हामीसँग कलेजोमा चिल्लो फ्याटी लिभर भयो ल अब के गर्ने भनेर हामी कहाँ एउटा समूहको बिरामीहरू आउनुहुन्छ र हामीहरू चाहिँ हामीले के गर्छौँ भने हामी सकेसम्म बिरामी हामी वीर हस्पिटलबाट बाहिर रिफर गर्दैनौँ, किनकि यो हाम्रो देशकै सबैभन्दा ठुलो सबैभन्दा इक्विपमेन्ट भएको र सबैभन्दा धेरै जनशक्ति भएको हो र म यो तालिमको क्रममा म इन्डिया पनि गएँ, त्यहाँ पनि म 2-3 महिना काम गरेँ र हामीसँग जुन जनशक्ति छ डिएम भनेर जुन हामीसँग त्यो जनशक्ति छ हामी कहाँ 5 जना त डिएम मात्रै डक्टरहरू हुनुहुन्छ जसले चाहिँ यो सम्बन्धी मात्र हेर्नुहुन्छ, त्यसको कारणले हामी कहाँबाट नै रिफर भएर गयो भने त बिरामी हामीले त रिफरै गर्न मिल्दैन, त्यही भएर हामीले अस्पताल प्रशासनसँग पनि अनुरोध गरेर हाम्रा बिरामीलाई बेड हाम्रा बिरामीलाई जाने जाँच र हामीलाई उपचार चाहिँ हामीलाई सहज बनाइदिनु भनेर यो नेपालभरि नै यो नभएको हुनाले हामीले सहजतापूर्वक बिरामीलाई रिफर नगरिकन र सकेको सम्भव सम्पूर्ण उपचार गरेर नै हामीले पठाउने गरेका छौँ, त्यसै कारणले हामी कहाँ टेस्टहरू उपचार हामीले चाहिँ यो सबै दिने गरेका छौँ र यो हामी कहाँ बहन अब हामी कहाँ बेड चार्ज यो अस्पतालको नियमअनुसार यहाँ खानालाई पैसा लाग्दैन, टेस्टहरू पनि मलाई त लाग्छ यो संसारको सबैभन्दा सस्तो अस्पताल मध्येको एक हो र आजभन्दा केही वर्ष अगाडिसम्म त हाम्रो सम्पूर्ण निःशुल्क नै थियो, अब अहिले आएर चाहिँ अलिकति केहीमा शुल्क लिन्छ भन्ने चाहिँ मैले सुनिरहेको छु, नत्र भने हामी कहाँ बसेको खाएको र बेसिक उपचारको चाहिँ खास पैसा लाग्दैन,
1: हजुर
0: अब धेरै
1: रूपमा अझै पनि सबैभन्दा सस्तो सुलभ र गुणस्तरीय सेवा कहीँ पाइन्छ भने नेपालको वीर अस्पताल नै हो, कलेजोको लागि मुख्य केन्द्र भनेकै यही हो, कसैले पनि मलाई कलेजोको समस्या भयो पटक पटक धेरै ठाउँमा गएँ तर सन्चो भएन भन्ने भयो भने वीर अस्पताल यहाँहरूको समीपमा आउनुहोस् र आफ्नो रोग निर्मूल बनाउनुहोस्, सकेसम्म त कसैलाई पनि रोगै नलागोस्, अहिले हामीले भन्यौँ डाक्टर साहबले भन्नुभएका कुराहरूलाई मनन गरिदिनुहोस्, आफ्नो आनी बानी व्यवहार बदल्नुहोस्, आफूलाई निरोगी बनाउनुहोस्, निरोगी भइयो भने नै मान्छेले केही गर्न सकिने हो, तसर्थ पहिला रोग लाग्नै नदिनुहोस्, लाग्यो भने समयमै उपचार गर्नुहोस् र समयमै उपचार गर्न गएको ठाउँमा यदि यहाँहरूको उपचार सन्तोषजनक भएन राम्रो भएन भने नेपालको वीर अस्पताल सम्पन्न पनि छ र सेवा पनि दिइरहनु भएको छ, यहाँहरूले यसबाट सेवा लिएर सबै नागरिकहरू स्वस्थ निरोगी रहनुहोस् हामी यो कामना गर्न चाह्यौँ। जुलाई 28 विश्वभर हेपाटाइटिस दिवसको रूपमा मनाउने गरिन्छ, यही सेरोफेरोमा छौँ हामी, यो सेरोफेरोमा यो कार्यक्रम यस्ता कार्यक्रमले पार्ने प्रभाव र यसको महत्त्वको बारेमा नै अलिकति बताइदिनुहोस् न।
0: यो जुलाई 28 नै वर्ल्ड हेपाटाइटिस डे भनेर चाहिँ यो नामकरण गरियो, यसभित्र पनि एउटा सानो कथा जस्तो छ, यो पहिला चाहिँ यो हेपाटाइटिस भन्दा चाहिँ हेपाटाइटिस सीको बारेमा हेपाटाइटिस सी डे भनेर 2005 भनिएको रहेछ, त्यहाँबाट होइन यो हेपाटाइटिस सीलाई मात्र किनभने पुरै हेपाटाइटिस डे बनाऊ वर्ल्ड हेपाटाइटिस डे बनाऊ तर अब कुन डे चाहिँ फिक्स गर्ने भन्ने कुरामा चाहिँ मेमा गर्ने कि जुलाई गर्ने कि भन्ने कुरा भएछ, अनि यस्तै साइन्टिस्टहरूको यस्तो छलफल गर्दाखेरि चाहिँ यो हेपाटाइटिस बीलाई चाहिँ एउटा साइन्टिस्ट ब्लुमबर्ग भन्नेले चाहिँ पत्ता लाउनु भएको रहेछ, उहाँले हेपाटाइटिस बी पत्ता पनि लाउनु भयो, हेपाटाइटिस बीको उपचार पनि सुरु गर्नुभयो, त्यसलाई भ्याक्सिन पनि बनाउनु भयो, उहाँको चाहिँ जन्मदिनको दिन पारेर चाहिँ यो जुलाई 28 चाहिँ हामीले चाहिँ हेपाटाइटिस डे भनेर मनाउने गरिया रहेछ, यो गरेपछि यो हेपाटाइटिस सम्बन्धी चाहिँ जानकारी पनि दिने त्यो दिनमा, यसलाई उपचार कसरी गर्ने छलफल पनि गर्ने, यसलाई रोक्ने भनेर छलफल पनि गर्ने उपचार पनि सुरु गर्ने भनेर यो डेलाई घोषणा गरेपछि जनचेतना बढ्ला भन्ने तरिकाले नै यसलाई गरेको जस्तो पाइन्छ।
1: अवश्य पनि यस्ता दिनहरूले नागरिकहरूमा चेतना दिने काम गर्छ र यहाँले भने चाहिँ कार्ययोजनाहरू तयार गर्न पनि सम्बन्धित पक्षलाई सघाउ पुर्याउँछ, यस्ता दिवसहरूको आफ्नै किसिमको महत्त्व छ। अहि यहाँले केही बेर अगाडि पनि भ्याक्सिनको कुरा उठाउनु भएको थियो, अहिले पनि भ्याक्सिनको कुरा आयो, जस्तो यो भ्याक्सिन चाहिँ कुन कुन उमेर समूहका मानिसले लिन सकिन्छ, बच्चादेखि वृद्धसम्मकै मानिसहरूले लिन सकिन्छ कि अथवा खास खास उमेरका मानिसहरूले लिन सकिन्छ कि, यो भ्याक्सिनको व्यवस्था चाहिँ के कस्तो छ नि?
0: हजुर, यो भ्याक्सिन भनेको यो एकदम यो पनि महत्त्वपूर्ण प्रश्न छ, यो सबै दर्शकहरूले हाम्रो श्रोताहरूलाई पनि म यो जानकारी दिन्छु कि भ्याक्सिन भन्ने चिजले कुनै पनि किटाणुलाई शरीरमा प्रवेश गर्यो भने यसलाई मार्ने केमिकल हो यो भ्याक्सिन भनेको, कुनै पनि भ्याक्सिन चाहिँ रोगभित्र सरिसकेपछि यो भ्याक्सिन लगाएर खासै फाइदा हुँदैन, त्यही भएर कुनै पनि रोगलाई भित्र जान अगाडि नै एउटा सिपाहीको रूपमा चाहिँ शरीरभित्र चाहिँ हामीले रसायनलाई चाहिँ तयार पार्ने अवस्था चाहिँ भ्याक्सिन दिएपछिको अवस्था, जस्तै म यो हामीले छलफल गरेर हेपाटाइटिस बीको भ्याक्सिन चाहिँ एकदम महत्त्वपूर्ण कुरा छ, हामी चाहिँ नर्मली हेपाटाइटिस बीको भ्याक्सिन भनेको एउटा हेपाटाइटिस बी नभएको मानिसलाई हामी चाहिँ तिन डोज तिन पटक हेपाटाइटिस बीको सुई लगाइदिन्छौँ। त्यो सुई आज लाग्यो, आजको एक महिनापछि लाग्यो, आजको छ महिनापछि लाग्यो भने यसले 98% चाहिँ हेपाटाइटिस बी शरीरमा पसे पनि कुनै कारणले पसे पनि यो शरीरमा बढ्न दिँदैन, त्यसका किटाणुहरूलाई त्यहीँ मारिदिन्छ र हेपाटाइटिस बी शरीरमा लाग्दैन। एउटा केमिकल हो जसले शरीरमा रोग पसेपछि यसलाई वृद्धि विकास गर्न दिँदैन,
1: बालकदेखि वृद्धसम्म लिन सकियो।
0: जस्तै भ्याक्सिनहरू विभिन्न किसिमका छन्, हामीले अहिले जस्तै हेपाटाइटिस एको भ्याक्सिन छ, हेपाटाइटिस बीको भ्याक्सिन छ। हेपाटाइटिस एको भ्याक्सिन चाहिँ त्यति हाम्रो शरीर त्यसले त्यति शरीर असर नपार्ने, त्यो अलिक माइनर हुने भएर कमनली दिइन्न। हाम्रो नेपालमा कमनली दिने एकदम महत्त्वपूर्ण दिने भनेको हेपाटाइटिस बी हो। यो जुनसुकै उमेरकालाई पनि दिन सकिन्छ र अहिले चाहिँ हाम्रो नेपाल सरकारले नै यो हेपाटाइटिस बीको भ्याक्सिन चाहिँ नेसनल इम्युनाइजेसनमा हाल्छ, त्यही भएर 10 वर्षको उमेरकालाई चाहिँ यो दिनु पर्दैन। त्यो पछिका जति पनि उमेरकालाई हेपाटाइटिस बीको भ्याक्सिन दिन सकिन्छ, यो एकदम सस्तो छ, 200-300 रुपियाँ नै यो हुनसक्छ। त्यही भएर जो मान्छेले हेपाटाइटिस बीको भ्याक्सिन लाउनु भएको छैन उहाँहरूले लाउनको लागि म अपिल पनि गर्छु।
1: अब यो कलेजो सम्बन्धी समस्या हुँदा अथवा हेपाटाइटिस हुँदा अथवा जन्डिस हुँदा शरीरको कुन कुन अङ्गलाई यसले असर गर्न सक्छ नि?
0: अहिले हामीले यसको कलेजोको कामहरूको बारेमा भन्दाखेरिमा नै यो एकदम भाइटल एकदम मुख्य अङ्ग हो। त्यसै कारणले अब अहिले चाहिँ तपाईँको कलेजोमा भाइरसले असर गर्यो भने एउटा कलेजो भयो, यो भाइरसले मस्तिष्कमा नि असर गर्न सक्छ, यसले मुटुमा नि असर गर्न सक्छ, यसले जोर्नीमा पनि असर गर्न सक्छ, यसले मृगौलामा नि असर गर्न सक्छ। त्यस्तै गरेर कुनै पनि मान्छेलाई चाहिँ कलेजोमा फ्याट भयो, कलेजोमा चिल्लो जम्मा भयो भने त्यो चिल्लो मुटुमा नि जान सक्छ, मुटुमा गएर हार्ट अट्याक हुनसक्छ। कलेजोमै समस्या आयो, प्यान्क्रियाजमा समस्या आयो भने यसले डायबिटिज गराउन सक्ने। यसले चाहिँ यदि कलेजोमा चिल्ले चाहिँ चिल्लोको मात्रा बढी गरायो भने यसले ब्रेनमा स्ट्रोक भनेर प्यारालाइसिसहरू गर्न सक्ने। त्यही भएर यो अङ्गले एकदम यो एकदम कमजोर भयो, यसले चाहिँ इम्युनिटी हर्मोन हरू प्रडक्सन प्रोटिनहरू प्रडक्सन गर्न सकेन भने इन्फेक्सनहरू भएको भइ गर्ने, त्यही इन्फेक्सनको कारणले मान्छे मर्न पनि सक्ने भयो हुनाले यसले गर्ने काम यसले यो बिग्रियो भने त शरीरका सम्पूर्ण जस्तो अङ्गहरू ढिलो चाँडो बिग्रेरै जान्छ।
1: हजुर, तसर्थ हामी बेलैमा सजग हुनु पर्यो, सचेत हुनु पर्यो। अब हामी संवादको अन्त्यतिर आइसक्यौँ, अब अन्त्यमा हेपाटाइटिस कलेजो अथवा लिभर जेसुकै भने पनि यो विषयलाई लिएर मैले यो बसाइमा यहाँलाई सोध्न नभ्याएको र एउटा विषयविज्ञ डाक्टर आम नेपालीका बिचमा करोडौँ नेपालीका बिचमा उपस्थित हुँदा गाउँदेखि सहरसम्मका हामीलाई सुनिरहनुभएका हामीलाई हेरिरहनुभएका श्रोता तथा दर्शकहरूका लागि अन्त्यमा भन्नुपर्ने कुराहरू केही छन् कि डाक्टर साहब?
0: ठिक छ, यो पनि महत्त्वपूर्ण नै छ। जस्तै यो अवसर प्रदान गर्नुभएकामा सञ्चालकज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु। मुख्य कुरा मैले एकदम जहाँ गए पनि मेरो इन्टरभ्यूमा दर्शकहरू श्रोताहरूलाई यो सुन्नै पर्ने कुरा भनेर मैले 5 पोइन्ट भन्ने गरेको छु। पहिलो पोइन्ट भनेको चाहिँ यो कलेजोको रोगराको बिरामीले मुख बार्न पर्छ भन्ने छ, यो त्यस्तो होइन। किनकि कलेजो शरीरको एकदम महत्त्वपूर्ण अङ्ग, सम्पूर्ण जस्तो काम गर्ने भएको हुनाले कलेजोको रोग लागेका बिरामीहरूले जस्तै खाना नहुने, बेसार बार्न पर्छ, नुन बार्नु पर्छ, माछा मासु खान हुन्न, यो भन्ने कुरा छ, यो होइन। कलेजो बिग्रिएको बेला, कलेजो चाहिँ इन्जुरी भएको बेला छ भने त्यसलाई नखाइकन कसरी पलाउँछ? जस्तै हाम्रो एउटा रुख छ, त्यसलाई चाहिँ तपाईँले मल नहालिकन रुखमा पातहरू पलाउँछ र त्यही भएर कलेजोको बिरामी भएको मान्छेले मुख बार्न पर्छ भन्ने चलन छ, त्यो गलत हो। कलेजोको रोग लागो, जन्डिस लागो, हेपाटाइटिस लागो मान्छेले नर्मल भन्दा 2 गुणा खानेकुरा खानुपर्छ। जस्तै खानेकुरामा दाल भात तरकारी माछा मासु फलफुल दुध दही हामी सम्पूर्ण खान सकिन्छ, एउटा कुरा। दोस्रो कुरो भनेको चाहिँ हामीले चाहिँ कलेजोको समस्या भयो भनेर जे पनि औषधि खाइदिने, जस्तै हामी दुखाइ कम गर्ने औषधि खाइदिने, अब चाहिँ एन्टिबायोटिक्सहरू खाइदिने, अनि त्यहाँबाट चाहिँ जडीबुटीहरू खाने, आयुर्वेदिक औषधिहरू खाने, यस्तो चाहिँ गर्न हुँदैन। किनकि कुनै पनि हामीलाई कलेजोको समस्या थाहा भयो, जन्डिस भयो, हेपाटाइटिस भएको लाग्यो भने विज्ञ कहाँ जाने? विज्ञले जे आफूलाई सुझाव दिनुहुन्छ त्यो अनुसार औषधि उपचार गर्ने गर्नुपर्छ। दोस्रो तेस्रो पोइन्ट भनेको चाहिँ हाम्रो देशैभरि रक्सीहरूको मात्रा, अल्कोहलहरू खाने एकदम बानी छ। रक्सीले चाहिँ हाम्रो शरीरको कलेजोको साथसाथै आन्द्रा, मस्तिष्क, मुटु, प्यान्क्रिया सम्पूर्ण ठाउँ असर गर्छ र चाहिँ अब रक्सी खाएको मैले पनि धेरै बिरामीहरू हेर्दाखेरिमा चाहिँ रक्सी खाएर कलेजोको बिग्रिएको बिरामी र अरू बिरामीमा फरक के हुने? रक्सीले कलेजो बिग्रिए खाएपछि एकदम इम्युनिटी एकदम कम हुने, इन्फेक्सनहरू बढी भइराख्ने, अनि उपचार गर्दा लामो टाइम उपचार गर्नुपर्ने, अनि त्यहाँबाट घरको मान्छेहरूले अरूले हेर्दा नि रक्सी खाएर कलेजो बिगारेको, यसो के उपचार गर्ने भनेर चाहिँ मान्छे एकदम छाडे थकित हुने, जस्तै चाहिँ त्यो रक्सी खाएरै हो आफैले चाहिँ यसले नखाएको भए यस्तो हुन्थेन भनेर उपचारमा परिवारले पनि त्यति ध्यान नदिने हुनाले यो रक्सी खाने बानी चाहिँ हटाउन एकदम जरुरी छ। चौथो नम्बरमा चाहिँ के छ भने हाम्रो देशमा अब यो ग्लोबलाइजेसन भएको छ, अब पहिलाको जस्तो चाहिँ गाउँघरमा खेतीपातीहरू गर्ने एक्सर्साइजहरू गर्ने चलन कम छ, त्यही भएर अहिले फ्याटी लिभर भन्ने कलेजोमा चिल्लोको मात्रा बढ्ने समस्या एकदम बढी छ। यस्तो भएको कारणले आफ्नो धेरै मोटाइहरूलाई व्यायामहरू गर्ने, मोटोपनलाई घटाउने, कलेजोको चिल्लोलाई घटाउने र चाहिँ एक्सर्साइज चाहिँ अलिकति बढाउनु पर्ने देखिन्छ। अब अर्को कुरो भनेको चाहिँ अन्तिममा चाहिँ म के भन्छु भने स्वस्थ कलेजो हुनको लागि चाहिँ अल्कोहल टक्सिन औषधिहरू आयुर्वेद जडीबुटी चाहिँ यो कुरोको सकेसम्म सेवन नगर्ने, अर्को कुरो आफ्नो बडी वेट मेन्टेन गर्ने, अनि केही समस्या हुने बित्तिकै विज्ञहरूका राय लिनलाई चाहिँ म सबैलाई अपिल गर्छु।
1: जस्तो मोटो मान्छे भनेर अहिले उल्लेख गर्नुभयो, दुब्लो मान्छेलाई फ्याटी लिभर हुने सम्भावना हुन्छ कि हुँदैन?
0: यो पनि महत्त्वपूर्ण नै छ। नर्मल्ली हामीले चाहिँ मोटोपनलाई चाहिँ बडी मास इन्डेक्स भन्छौँ, कति अग्लो छ त्यसमा कति ज्यान लाग्छ। अग्लो मान्छेको वेट बढी भयो भने ठिक ठिकै भयो, तर होचो मान्छेलाई बढी वेट लायो भने चाहिँ यो नराम्रो मानियो। अनि यो चाहिँ यदि मोटो मान्छे भएको छ अनि त्यहाँबाट त्यो उचाइको तुलनामा मोटोपन बढी छ भने 80%सम्म कलेजोमा चिल्लोको मात्रा फ्याटी लिभर हुनसक्छ। तर पातलो मान्छेलाई फ्याटी लिभरै हुँदैन भने चाहिँ होइन, पातलो मान्छेहरूमा पनि फ्याटी लिभर हुनसक्छ, तर त्यो 10% एकदम कम, मोटो मान्छेको तुलनामा पातलो मान्छेलाई फ्याटी लिभर हुने सम्भावना कम हुन्छ।
1: डाक्टर साहब, महत्त्वपूर्ण समय र विचार रेडियो नेपाल र आम समुदायका लागि प्रदान गर्नुभयो, यो समय र सम्वादका लागि डाक्टर साहबलाई हार्दिक धन्यवाद दिन्छु।
0: मेरो पनि सम्पूर्ण दर्शक श्रोता देशभरि नै छरिएर रहनु भएको छ, उहाँहरूले अनि सञ्चालकज्यूले चाहिँ यो अवसर दिनुभएकोमा यहाँहरूलाई नि धेरै धेरै धन्यवाद। फेरि यस्तो अवसर आयो भने फेरि छलफल हुने नै छ। धन्यवाद।
1: आज हामीले हेपाटाइटिसका बारेमा कुराकानी गऱ्यौँ। सम्वादमा हुनुहुन्थ्यो डाक्टर विकास जैशी, उहाँ वीर हस्पिटल काठमाडौँमा कार्यरत डाक्टर हुनुहुन्छ भने हेपाटोलोजिस्ट अथवा लिभर अथवा कलेजो रोग विशेषज्ञका रूपमा काम गर्दै आउनु भएको छ। हेपाटाइटिस विभिन्न किसिमका हुन्छन्, यहाँहरूले सम्वादमा सुनिसक्नु भएको छ। हरेक वर्ष हेपाटाइटिस बी र सीका कारणले 13 लाख मानिसको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ। यो डरलाग्दो विषयमा हाम्रो ध्यान जान सकेको छैन, तसर्थ यसबाट हुने मृत्युदर बढ्दो क्रममा छ। 80% मानिसलाई यसबारे जानकारी नभएकोले अरूलाई संक्रमित बनाइरहेको पनि अध्ययनले देखाएको छ। संसारभर 30 करोड भन्दा बढी मानिसलाई आफू संक्रमित भएको थाहै हुँदैन भनिन्छ। हाम्रो जस्तो विकासोन्मुख देशमा आज पनि हेपाटाइटिसका कारण अथवा कलेजो अथवा जन्डिसका कारण अथवा हेपाटाइटिसका कारण धेरै मानिसले ज्यान गुमाइरहेका छन्। तपाईँ हामी सबै सजग सचेत बनौँ। तपाईँ जहाँ हुनुहुन्छ स्वस्थ र सुखी रहनुहोस्। तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। अब भने हामी हाम्रो कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमका बारेमा तपाईँका केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने दिन नभुल्नुहोला। पत्राचारका लागि हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल। यदि तपाईँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ। हाम्रो इमेल आइडी यस प्रकार रहेको छ, swasthyhamro@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खलामा भेट्ने सङ्कल्पका साथ कार्यक्रमबाट म पूर्णचन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

भर्खरै सुन्नुभयो हाम्रो स्वास्थ्य कार्यक्रम। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ यशोदा पराजुली र गणेश पराजुलीको स्वरमा रहेको यो जागरण गीत। मुकुन्दराज पथिकको रचना अनि सङ्गीत हो गणेश पराजुलीकै।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौँ लोचन भट्टराई र साथीहरूको सुर सिन्धु राणाको रचना अनि सङ्गीत हो रेशम चौधरीको।

जागरण गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ। अञ्जना गुरुङ र भीषण मुकारुङको स्वर, विष्णुबहादुर सिंहको रचना अनि सङ्गीत हो बुलु मुकारुङको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। स्वदेशमै अर्ग्यानिक उत्पादन प्रमाणीकरणको व्यवस्था मिलाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। कानून निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउनका लागि उच्च स्तरीय समिति गठन। र इरानमाथि थप आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो अर्ग्यानिक कृषि व्यवसायीको छाता संगठन अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने, व्यवसायीको माग अनुसार व्यवस्था गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। त्यसै गरी प्रधानमन्त्री शाहले अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधा सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने बताउनुभयो। अर्ग्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान दुई वर्ष यता रोकिएकोमा उक्त समस्या कानूनी रूपमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उहाँले बताउनुभयो। छलफलमा व्यवसायीहरूले अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना हुनुपर्ने माग गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ग्रे लिस्टबाट चाँडै बाहिर निस्किने विश्वास व्यक्त गर्नुभयो। उहाँले सम्पत्ति शुद्धिकरण अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहिन ढङ्गले हेर्नुपर्नेमा जोड दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै मानार्थ वाणिज्य दूतहरूलाई व्यापार लगानी पर्यटन तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा थप सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ। मानार्थ वाणिज्य दूत कोर नेपालको 19 वार्षिक साधारण सभा तथा चार्टर दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र विभिन्न मुलुकबीच आर्थिक साझेदारी विस्तार गर्न मानार्थ वाणिज्य दूतहरूको योगदान अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिलाउन आवश्यक नीतिगत पहल अघि बढाइने बताउनु भएको छ। चलचित्र क्षेत्रका समस्या, विकास, प्रवर्धन तथा उद्योगका रूपमा मान्यता दिलाउने विषयमा चलचित्र कर्मीसँग हिजो मन्त्रालयमा आयोजित छलफलमा उहाँले चलचित्रलाई सृजनात्मक तथा आर्थिक गतिविधिसँग जोडिएको उद्योगका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको प्रश्न पार्नुभयो। मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले हिजो आफ्नो 67 वार्षिकोत्सव मनाएको छ। विश्वविद्यालय दिवसका अवसरमा किर्तिपुर स्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गर्नुभयो। त्यस अवसरमा दीर्घ सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले विश्वविद्यालयको वर्तमान अवस्था, प्रगति र भावी योजनाबारे जानकारी गराउँदै उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तन मार्फत विश्वविद्यालयको शैक्षिक उन्नयनलाई आफूले केन्द्रमा राखेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा प्रागिक स्वायत्तता बढाउँदै दलीय भागभण्डा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसको अवसरमा हिजो किर्तिपुरमा आयोजित कार्यक्रममा विश्वविद्यालयका कुलपति एवं मन्त्री पोखरेलले त्रिवीको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने प्राज्ञिक र स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागभण्डाको अन्त्य गर्ने र योग्यता प्रणाली कार्यान्वयन गर्न आग्रह गर्नुभयो। पूर्वाधार निर्माण तथा विकास सम्बन्धी आयोजना समयमै सम्पन्न गर्न पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अन्तिम रूप दिने विषयमा छलफल भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा आयोजनासँग सम्बन्धित मुद्दा मामिलाको छिटो छरितो निरूपणका लागि तयार गरिएको प्रस्तावित विधेयकमाथि हिजो सरकारवाला पक्षसँग छलफल भएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ थापा, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिगदेल, कानून मन्त्रालयका सचिव पारासोर ढुङ्गाना लगायत सहभागी हुनुहुन्थ्यो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको कानून निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउनका लागि उच्च स्तरीय समिति गठन गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमको अध्यक्षतामा गठित उच्च स्तरीय समितिमा विषयगत मन्त्री, महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव, सम्बन्धित मन्त्रालयका सचिव, नेपाल कानून आयोगका सचिव तथा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य सचिव रहनुहुनेछ। संघीय संसद मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ। संघीय सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्य प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री, सचिव लगायतलाई भ्रष्टाचार गरेको अभियोगमा हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। सर्लाहीको बागमती नगरपालिका बागमती फन पार्क एन्ड रिसोर्ट आयोजना दोस्रो चरण निर्माणमा अनियमितता भएको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार दोस्रो चरणको ठेक्का प्रक्रिया मिले महत्त्वपूर्ण ढङ्गले अघि बढाइएको, प्रतिस्पर्धा सीमित हुने गरी जटिल मूल्याङ्कन मापदण्ड राखिएको, आवश्यक अध्ययन तथा जोखिम विश्लेषण नगरी नयाँ विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको तथा निर्माण व्यवसायीलाई अनुचित लाभ पुग्ने गरी सार्वजनिक खरिद प्रक्रिया सञ्चालन गरिएको आरोप लगाइएको छ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको 48औं स्मृति दिवस हिजो विविध कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा एमालेको राजधानी प्रदेश कमिटीले हिजो आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाई राजनीतिक दलबाट नै भएको बताउनु भएको छ। नेपाली काङ्ग्रेसले भारतको बिहार स्थित जेलमा रहेका सर्लाहीका नेपाली किसानको शीघ्र रिहाईका लागि कूटनीतिक पहल गर्न हिजो सरकारसँग माग गरेको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सरकारले हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने उद्देश्यका साथ सुझाव माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले कानुनी तथा प्राविधिक आधार तयार पार्ने उद्देश्यले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड तथा दिशा निर्देश गर्ने र हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकास सम्बन्धी सुझाव माग गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले हिजो भेटवार्ता गर्नुभएको छ। नेपालको ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा स्थापित विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारी ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालयमा आएका अध्यक्ष डाक्टर रामप्रसाद धिताल र सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक, जयराज भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पर्याप्त पीडा भोगिसकेको छैन भन्दै तेहरान विरुद्ध ठूलो सैन्य आक्रमण गर्ने विषयमा आफूले गम्भीर रूपमा विचार गरिरहेको र प्रमुख सैन्य कारवाही पुनः सुरु गर्ने निर्णयको नजिक पुगेको बताउनु भएको छ। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकाको अविवेकी आक्रमकताले युद्ध अन्त्यका लागि हुने कुनै पनि सहमतिलाई झन कठिन बनाउने र त्यसको अझ ठूलो मूल्य राष्ट्रपति ट्रम्पले चुकाउनु पर्ने चेतावनी दिनुभएको छ। दक्षिण इरानका विभिन्न क्षेत्रमा विशेष गरी किस्म टापुमा विस्फोट भएका खबरहरू अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट बाहिर आएका छन्। कुवेतको सेनाले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरू अवरोध गरेको जनाएको छ। भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले 26 दिने लामो आमरण अनसनको अन्त्य गर्नुभएको छ। गुरुग्राम स्थित मेदान्त अस्पतालमा केन्द्रीय मन्त्री जेबी नड्डा र डाक्टर जितेन्द्र सिंहको उपस्थितिमा उहाँले जुस पिएर अनसन तोड्नु भएको हो। अब खेल समाचार। आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुई अन्तर्गत हिजो भएको खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागको एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्वदेशमै अर्ग्यानिक उत्पादन प्रमाणीकरणको व्यवस्था मिलाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। कानून निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउनका लागि उच्च स्तरीय समिति गठन र इरानमाथि कडा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र मोहम्मद असलम। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी नेपालमा जल पर्यटनको सम्भावना, यसको अवसर र चुनौती लगायत नेपालमा नदीको अवस्था कस्तो छ, नदीबाट हामीले के कस्तो लाभ लिन सक्छौ, यो विषयमा कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ जल पर्यटन विज्ञ मेघ बहादुर आले। आलेजी स्वागत छ कार्यक्रम।
1: धन्यवाद भण्डारी।
0: जल पर्यटन विज्ञ हुनुहुन्छ, नेपालमा नदीको अवस्था कस्तो छ यहीँबाट कुराकानी स्टार्ट गरौँ।
1: अवस्था चाहिँ भयावह छ। जस्तो अहिले क्लाइमेट चेन्ज, ग्लोबल वार्मिङको मारामारी छ, त्यसमाथि आएर चाहिँ नेपालको नदीहरूको भिजनिङ भएकै छैन, अनि नदी के हो बुझेकै छैनन्। त्यो नबुझ्दासम्म त्यत्तिकै अन्धाधुन्ध आँखामा पट्टी बाँधेर चाहिँ नदीको डेभलपमेन्ट भइरहेछ। त्यसले चाहिँ नै एउटा लङ टर्म भिजन नभएकोले यसले भयावह स्थिति ल्याउन सक्ने सम्भावना एकदमै प्रचुर छ। र म यो के किन भनिरहेको छु भने, पहिला त नदी बुझ्नु पर्यो, नदी भनेको के हो,
0: कसरी बुझ्ने।
1: अब नदी चाहिँ के हो भन्दा, हाम्रो मानव सभ्यताको मुहान नदी होइन र सभ्यताको मुहान हो भनेदेखि त्यसको संरक्षण जरुरी छैन र हाम्रो आफ्नो सभ्यताको के होइन। त्यसपछि नदी एउटा पृथ्वीको रक्त नली पनि त हो नि है, जस्तो हाम्रो शरीरमा धेरै रक्त नलीहरू छन्, एकपछि अर्को काट्दै गयो भनेदेखि मानव बाँच्दैनन्, त्यस्तै पृथ्वीको रक्त नली पनि एकपछि अर्को काट्दै गयो भने पृथ्वी बाँच्छन् त भन्ने त्यो सोच आउँदै आएन। र नदीको विकास कसरी गर्नुपर्छ भन्ने कुरामा यो गुगल अर्थ म्याप हेर्ने, त्यसको हाइट कति छ, त्यसको एलिभेसन के छ, कहाँसम्म खसाल्न सकिन्छ, त्यसको हच्चुवाको भरमा औँलाले चाहिँ त्यो नदी क्षेत्र नदी किन्ने होइन, त्यसरी चाहिँ नदीको विकास हुँदैछ। फेरि नेपाललाई फेरि चाहिएको के हो त, नेपालको भिजन के हो, समृद्धि हो कि हाइड्रो ड्यामको फ्याक्ट्री हो। ल, हाइड्रो एनर्जी चाहिन्छ, तर त्यसलाई दूरगामी दृष्टिले हेर्दै त्यो एनर्जी पनि निकाल्ने, पृथ्वीको संरक्षण पनि गर्ने, नेपालको सुन्दरता पनि नबिगार्ने किसिमले गर्न सकिन्थ्यो नि त, त्यो कति पनि भएन। जस्तो तपाईँको चाहिँ नदी भन्ने बित्तिकै कि बागमती विष्णुमती जस्तो फोहोर विस्थापन गर्ने, कि भोटेकोसी सुनकोसी त्रिशुली जस्तो नदी दोहन गर्ने, ढुङ्गा गिटीको बालुवा खानेको चाहिँ मात्रै सोच्ने, कि सिमेन्ट र रड हालेर हाइड्रो एनर्जी निकाल्ने, त्योभन्दा बाहेक सोचै आएन। त्यस कारणले चाहिँ दुःखको कुरा के छ भनेदेखि, नदीको भिजन चाहिँ अगाडि बढाउनु पर्ने थियो, बढाइएन। हामीले धेरै कोसिस गरेँ, मैले आफैले पनि राष्ट्रिय योजना आयोगमा पनि प्रतिवेदनहरू बुझाएँ, ठाउँ ठाउँको मन्त्रालयमा प्रतिवेदनहरू दिएँ, र त्यो मात्रै नभएर तपाईँको कर्णालीको मुहानदेखि गङ्गासम्मको एक्सप्लोरेसन गरेर त्यसको फ्रेमवर्क पनि तयार पारेँ, र त्यसरी चाहिँ नदी त्यति गर्दा पनि केही सुनवाई भएको छैन, र आफ्नै किसिमले जहाँ पाए चाहिँ डेभलपमेन्ट गर्ने काम भइरहेछ, त्यो चाहिँ भयावह छ।
0: पानी हो, विकास भयो भने पानी त बग्ने नै हो, आखिर पृथ्वीमै बग्ने हो, के फरक पर्छ र भन्ने बुझाइ पनि त हुनसक्छ नि होइन र सामान्य हिसाबले बुझ्दाखेरि त
1: त्यो हो। अब सामान्यत त्यस्तो देखिन्छ, तर गहिराईमा हेर्ने हो भने जस्तो जलचरको महत्त्व छ कि छैन त, जस्तो त्यहाँका चाहिँ डल्फिन भए, घरियाल, क्रोकोडाइल, मास मगर, क्रोकोडाइलदेखि लिएर सहर माछादेखि लिएर असला माछादेखि लिएर अझ त्यहाँ जलचर अरू चाहिँ एक्वाटिक बायोडाइभर्सिटीको महत्त्व कति छ त, त्यो सबै मासियो भने सस्टेन हुन्छ त होइन, ती कुराहरू छन्। अब फेरि हाइड्रो एनर्जी पनि प्लानिङ तरिकाले गऱ्यो भने है, म सर र छोटकरीमा भन्दाखेरि चाहिँ हामीसँग लामो समय त छैन, तर मैले छोटकरीमा के भन्दा, नदीको भिजनिङ के हुन सक्थ्यो भने होइन, अब जहाँ चाहिँ 320 दिन घाम लाग्ने देश, जहाँ चाहिँ भनौँ न यस्तो रिभर गोर्जेसमा विन्डी क्यानियन्सहरू छन्, जहाँ चाहिँ माउन्टेन पासेसमा हाई विन्डहरू चल्छन् होइन, त्यो सबैलाई हार्नेस गरेको भए है चाहिँ नेपाल यति सुन्दर छ कि नबिगारी पुग्थ्यो, अझै पनि पुग्छ, तर हामी बिगारमै व्यस्त छौँ एउटा कुरा होइन।
0: बिग्रिसकेका हो या सफा छैन ठाउँ छ,
1: अब जुन किसिमको लाइसेन्सहरू वितरण गरिया छ नि, त्यो सबै डेभलप भयो भने बिग्रियो, तर राज्यले चाहिँ होइन हामी गल्ती गरेका छौँ,

0: सुधार्नुपर्छ, सुधार्ने अवस्था छ भनेर अगाडि बढ्यो भने सुध्रिनु पनि सक्छ होइन। अन्त तर मैले के भन्न खोजेको थिएँ भनेदेखि भिजनिङ के हुन सक्थ्यो त भन्दाखेरि चाहिँ नि नदीलाई होइन यो हाम्रो सी लेभलदेखिको एलिभेसनमा जे छ त्यसलाई चाहिँ चाहिँ जोनिङ गरेको भए राम्रो हुन्थ्यो है। अब त्यसमा मैले छोटकरीमा एकदम के लेखेको थिएँ भने हाम्रो एलिभेसन एभरेजमा सी लेभलदेखि 80 मिटरदेखि 8000 मिटरसम्म छ, एभरेस्टमै छ
1: हजुर।
0: र हामीले चाहिँ फुड बास्केटलाई सिक्योर गर्न है 80 देखि 200 मिटरलाई चाहिँ इरिगेसन जोनको रूपमा डेभलप गर्ने, त्यसले चाहिँ सिँचाइ हुन्थ्यो सबै हाम्रो समतल भूभागहरू, अनि 200 देखि 1200सम्म यसलाई लाइभलीहुड जोनको रूपमा, रिक्रिएसन टुरिज्म जोनको रूपमा डेभलप गर्ने, त्यहाँ चाहिँ नि अब भनौँ न सबै टुरिज्म भने रिभर टुरिज्म भन्ने क्षेत्र नै त्यही हो, र 1200 देखि तपाईँको चाहिँ माथि चाहिँ हाइड्रो एनर्जी जोनको रूपमा डेभलप गर्ने, कहाँसम्म पुग्न सकिन्छ है। त्यसको साथसाथै हरेक रिभर बेसिनमा एटलिस्ट एउटा नदीलाई छोड्ने, सकिन्छ भने सातै प्रदेशमा होइन प्रिस्टिन राख्ने, र रिजर्भेयरहरू पनि बनाउने, जस्तो अब तामाकोसीको छ, अब पश्चिम क्षेत्रको होला होइन, त्यस्तै चाहिँ अरुणको अब माथितिर छ होइन, रिजर्भेयर पनि बनाउने, र त्यसका साथसाथै 320 दिन घाम लाग्ने देशमा सोलरको एक्सप्लोर गर्ने, विन्डको एक्सप्लोर गर्ने, त्यसरी चाहिँ गरेको भए नेपाल पनि सुन्दर रहन्थ्यो, एनर्जी पनि आउँथ्यो, प्रशस्त मात्रामा हामीलाई पुग्थ्यो र बेच्न पनि पुग्थ्यो। त सोच चाहिँ के भयो भने नदी बेचेर धनी हुने सोच आयो, त्यो एकदमै गलत छ। र हुनुपर्ने के थियो भनेदेखि नदीको सदुपयोग गरेर राष्ट्रलाई समृद्ध बनाउने, त्यो आएन।
1: मैले जोडिहालेँ, नदीबाट त धेरै कुराहरू, विद्युतका कुराहरू, जलचरका कुराहरू पनि गर्नुभयो, तर जल पर्यटनका कुराहरू छन् नि नेपालमा, कतिको सम्भावना छ?
0: सम्भावना त
1: नदी पर्यटन
0: यति छ कि चाहिँ हामीले के क्वाइन गरेका थियौँ भने होइन, म नारा नेपाल एसोसिएसन राफ्टिङ एजेन्सीमा महासचिव थिएँ त्यतिखेर, के क्वाइन गरेका थियौँ भने नेपाल द वर्ल्ड्स बेस्ट वाइट वाटर डेस्टिनेसन भनेर होइन। त्यहाँका संसारका विज्ञहरूले पनि वास्तवमा हो भनेर उनको कन्सेन्ट लिएर त्यो हामीले राखेका थियौँ कि होइन, नेपाल चाहिँ वाइट वाटर टुरिज्मको लागि चाहिँ बेस्ट डेस्टिनेसन हो भनेर थियो, पनि अझै पनि केही हदमा छ।
1: के छ त्यस्तो नेपालमा जल पर्यटन आकर्षित हुने ठाउँ?
0: तपाईँको के छ भने नेपालको भने नि अब छोटो स्प्यानमा
1: होइन,
0: तपाईँको चाहिँ नि भनौँ न अब 250-300 किलोमिटरकै डिस्टेन्समा तपाईँको चाहिँ 80 मिटरदेखि 8000 मिटरको नदीहरू जहाँ आउँछन् त्यसरी ड्रप छ भनेपछि त्यसमा त एकदमै ग्रेडियन्ट धेरै भयो होइन। अब त्यसले गर्दाखेरि चाहिँ अब एकदमै वाइट वाटर छ
1: हजुर,
0: अब त्यसले गर्दाखेरि चाहिँ वाइट वाटर राफ्टिङ कायाकिङको लागि चाहिँ नेपाल त भनौँ न मक्का भने जस्तै के होइन, नेपाल त वर्ल्ड्स बेस्ट डेस्टिनेसन थियो, अझै पनि छ भन्छु केही हदसम्म, तर बिग्रिने क्रम छ। जस्तो बिग्रिने क्रम कस्तो भन्दा चाहिँ तपाईँलाई एउटा ठुलो उदाहरण दिन्छु म, अब जस्तो जुन चाहिँ एलिभेसनको कुरा गरेँ त्यो मैले 2010 दिएको थिएँ है राष्ट्रिय योजना आयोगमा है, यो पर्यटन मन्त्रालय लगायत ऊर्जा मन्त्रालय जलस्रोत मन्त्रालयमा होइन। बिगारियो कसरी भन्दाखेरि तपाईँको हेर्नुहोस् है, तपाईँको एउटा भोटेकोसीको उदाहरण लिउँ, भोटेकोसी चाहिँ नेसनल जियोग्राफिकमा बेस्ट 10 रिभरमा लिस्टेड, त्यसमा पनि भोटेकोसी चाहिँ 7th बेस्टमा 7 नम्बरमा लिस्टेड थियो है। त्यो भनेको त चाहिँ संसारमा के
1: हजुर,
0: जस्तो अब भनौँ न ट्रेकिङ गरेर आएको नेपालमा भन्यो भने एभरेस्ट अन्नपूर्ण गए गएन बेस क्याम्प भनेर भनिन्थ्यो भने
1: हजुर,
0: वाइट वाटर राफ्टिङ गरेको भन्यो भने भोटेकोसी अथवा कर्णाली अथवा तमोर गरियो कि गरेन भनेर सोध्थे कि विदेशमा होइन, त्यसरी चाहिँ नाम चलेको। भनेपछि नेसनल जियोग्राफिकमा 7 नम्बर पर्ने नदी त्यो सम्पदा हो कि होइन त, राष्ट्रकै सम्पदा हो नि, वास्तवमा संसारकै सम्पदा भन्नुपर्छ होइन, चाहिँ संसारकै बेस्ट 7मा परेको हो भनेदेखि त्यो सम्पदा होइन भने किन होइन, हो भने त्यसको संरक्षण गर्नुपर्ने थिएन र। तर के भयो भन्दा त्यो चाहिँ मध्य भोटे कोशी हामी चाहिँ 75 मेगावाटको त कुनै विरोध गरेका थिएनौँ, 102 मेगावाटमै पुऱ्याउनु भयो है। अब त्यहाँ चाहिँ त्यहाँका जनताहरूले प्रोटेस्ट गरे सडकमा ओर्ले, पछि के भयो चाहिँ सबै राजनीतिक पार्टीलाई सेयर दियौँ 1-1%। अब चाहिँ 14 अरब 19 अरबको सेयर त 1% भनेर
1: धेरै यहाँले जोड्नु खोजेको दीर्घकालीन सोच नराखी हाइड्रो पावर दिँदाखेरि समस्या त्यसलाई व्यवस्थित गर्नुपर्छ भन्नु खोज्नुभयो,
0: व्यवस्थित होइन। पर्यटनको कुरा गर्दाखेरि पर्यटन सम्पदा मासिएको हुनाले मलाई दुःख लागेको कुरा थियो, त्यो चाहिँ राष्ट्रको सम्पदा वर्ल्ड बेस्ट होइन डेस्टिनेसन भएको चाहिँ बटेको थियो होइन. त्यसमा चाहिँ अब 75 बनाएको भए 102 साटो 75 मेगावाट पनि आउँथ्यो र चाहिँ यो रिभर टुरिज्म पनि जोगिन्थ्यो. त्यस्तै त्यस्तै जस्तो कालीगण्डीको कुरा गरौँ, भर्सङ्गदीको कुरा गरौँ, जहाँसुकै त्रिशुली चाहिँ यो 90% पर्यटक नेपालभित्रको पर्यटकले देख्ने नदी हो त्यो. त्यो फेरि फिस्लिङमा चाहिँ मुनि ड्याम बनाइयो भनेपछि चाहिँ हामी कहाँ छौँ त, अनि राष्ट्रले माल पाएर चाल पाएन है. त्यस कारण चाहिँ दुःखको कुरा चाहिँ यो भिजनिङको खाँचो छ र कुन नदी के को लागि सदुपयोग गर्दा राम्रो हुन्छ. र फेरि भनौँ न, मैले भने कि अब यो एलिभेसनको रूपमा हामीले डेभलप गरेको भए है त्यो चाहिँ त तपाईँको यो भिजनिङ भएको भए त तपाईँको 80-90-100-150 वर्षसम्म पनि यो रहन्थ्यो. हाम्रा आउने भावी पुस्ताले चाहिँ भनौँ न त्यसमा रमाउनु पाउँथे, मनज्ञ भनौँ न एउटा इम्प्लोइमेन्ट जेनेरेट हुन्थ्यो र देश पनि सुन्दर हुन्थ्यो क्या है. अब फेरि सोच पनि के भयो भन्दा नदी बेचेर धनी हुने सोच चाहिँ एकदमै गलत छ. नदीको सदुपयोग गरेर राष्ट्र समृद्ध हुनुपर्छ. अब अर्को कुरा आयो कर्णालीको, हेर्नुहोस् कर्णाली भनेको द मोस्ट प्रिस्टिन एन्ड लास्ट फ्री फ्लोइङ रिभर, सबैभन्दा शुद्ध नदी र अन्तिम निर्विवाद रूपमा बगेको नदी. म त्यसको मुहानमा पुगेँ त्यसको अनुसन्धान गर्नलाई एउटा साइन्टिस्टको टोली नै लिएर. त्यसको मुहान कहाँ भन्दा कैलाश क्षेत्रमा माप्सा खम्बाम भन्ने ठाउँबाट आएको नदी रहेछ.
1: उत्पत्तिको बारेमा पनि कहिले काहीँ विवाद हुने गर्छ, यहाँ त्यहाँ जानुभयो नि.
0: अब हामीसँगको त्यहाँ जाँदाखेरि हामी मानसरोवर गयौँ, कैलाश क्षेत्र पुग्यौँ र हाम्रा इसिमोडका साइन्टिस्ट थिए, अमेरिकन साइन्टिस्ट थिए, चाइनिज साइन्टिस्टसँग हामीले कन्सल्ट गरेका थियौँ र चाइनिज एन्थ्रोपोलोजिस्ट पनि हामीसँग हुनुहुन्थ्यो होइन. अब त्यहाँ राक्षसताल पुग्यौँ, किंवदन्ती के छ भने किंवदन्ती के राक्षसताल भएकोबाट आएको पानी, त्यही भएर कर्णाली हामी पश्चिमका मान्छेहरू गरिब छौँ भन्ने त्यो
1: भएन
0: भन्ने सोच रहेछ.
1: मयूरमुख हो या राक्षसतालबाट,
0: यो एकदमै गलत रहेछ होइन. के रहेछ भनेदेखि त्यहाँका एन्थ्रोपोलोजिस्टले हाम्रो यहाँको मान्यता के छ भने यो कैलाश क्षेत्रबाट चारवटा नदी उद्गम हुन्छ, चार दिशाबाट. पूर्वबाट हुने ब्रह्मपुत्र घोडाको मुखबाट आएको नदी, उत्तरतिर बग्ने इन्डस नदी त्यो सिंहको मुखबाट, पश्चिमतिर बग्ने चाहिँ हात्तीको मुखबाट आएको नदी सतलज, दक्षिण बग्ने चाहिँ मयूरको मुखबाट आएको नदी कर्णाली अथवा माप्सा खम्बाम भनेर चाहिँ चिन्दा रहेछन्, माप्सा खम्बाम है. अनि त्यो तिब्बत क्षेत्रमा चाहिँ माप्खा खम्बाम नै हुँदो रहेछ. त्यहाँ हिल्सा पसेपछि हुम्ला कर्णाली. तर के भन्दाखेरि चाहिँ हामी चाहिँ राक्षसतालमा पुगिसकेपछि हाम्रा साइन्टिस्टहरूले वरिपरि घुमे, त्यहाँ हामी गुगल अर्थहरू हेऱ्यौँ, सबै कुराहरू हेऱ्यौँ. त्यसपछि चाहिँ यो हाम्रो साइन्टिस्टले के भन्नुभयो भने सबैले होइन के पुग्यौँ भने कहीँबाट पनि निकास यसको छैन. यो कर्णालीमा मिसिने, माप्सा खम्बामा मिसिने यो ताल पनि पश्चिमतिर अलिकति ढल्किएको छ. गयो भने सतलजमा जाने सम्भावना छ, ओभरफ्लो भयो भने. हुन त वाष्पीकरण भए नै आकाशमै जान्छ, तर गयो भने सतलजमा जान्छ. तर हाम्रो कर्णालीमा आएको छैन, माप्सा खम्बामा आएको छैन भनेर उहाँले भन्नुभएपछि त्यो कर्णालीको चाहिँ भनौँ न माप्सा खम्बाको नदीको मा पुगेपछि त्यसलाई पछ्याउँदै हामी चाहिँ त्यसको मूलमा पुग्यौँ. मूलबाट एउटा पहाडबाट कटटटटट एउटा नदी नै निस्किन्छ क्या है, ठुलो है. हुन त एउटा सानो ग्लेसियल एउटा त्यहाँ जोडिया पनि छ, तर चाहिँ उनीहरूको मान्यता चाहिँ माप्सा खम्बाब नदी यही हो, यसको मुहान यही हो भन्ने मान्यता. त्यसलाई पछ्याउँदै हामी चाहिँ गङ्गासम्म पुग्यौँ है. त्यो चाहिँ 45 दिनको दिन
1: उद्गम स्थलबाट
0: गङ्गासम्म त्यसलाई पछ्याउँदै त्यसमा चाहिँ हाम्रा वर्ल्ड क्लास कायकहरू तपाईँको हिल्साबाटै कायक गरायौँ. चाहिँ सबैभन्दा पहिलो साइन्टिफिक एक्सपिडिसन त्यही नदीको भएको नेपालमा. र हामीले चाहिँ यो भनौँ डिमिस्टिफाई कर्णाली कहाँबाट आउँछ भन्ने कुरा राक्षसतालबाट होइन कि यो माप्सा खम्बा मयूरको मुखबाट आउँछ भन्ने चाहिँ स्थापित गर्यो.
1: राक्षसतालै राक्षसताल भनिआयो कि अपभ्रंश भयो कि के होला.
0: अब राक्षसताल त अब तपाईँको अब धार्मिक दृष्टिकोणले त के छ भनेदेखि चाहिँ देवताहरूले नुहाउने मानसरोवर भए. अब राक्षसहरू पनि शिवका भक्त थिए. उरो नुहाउने ताल चाहिँ नि राक्षसताल भन्ने चाहिँ किंवदन्ती पनि छ होइन. अनि त्यसपछि पनि अरू अरू विभिन्न किंवदन्तीमा अब चाहिँ अब प्रचलितमा त्यो छ है. अब सबै शिवका भक्त थिए, देवता पनि थिए, राक्षस पनि थिए भन्थ्यौँ. राक्षसलाई नुहाउने नदी ताल चाहिँ राक्षस तालको रूपमा चाहिँ चिनिन्छ भनेर चाहिँ त्यहाँ भन्दा रहेछन् होइन. अब चाहिँ अर्को कुरा चाहिँ फेरि कर्णालीकै कुरा गर्दाखेरि अलिकति म कर्णालीको
1: पर्यटक सम्भावना बोकेको ठाउँ पनि भन्दैछौँ कर्णालीलाई.
0: यति चाहिँ यस्तो छ कि कर्णाली त अथा जुन चाहिँ टिबेट प्लेट्यु, हिमाल रेन्ज, महाभारत रेन्ज, चुरे शिवालिक रेन्ज र गङ्गाको फाँट भनौँ न तराई जोड्ने एकमात्र नदी कर्णाली हो। त्यो मात्रै होइन, त्यसको बायोडाइभर्सिटी, त्यसको भनौँ न जर्मोथोलोजीको कुरा गरौँ, त्यहाँको एक्वाटिक बायोडाइभर्सिटी कुरा हरेक चिज, त्यो चाहिँ यस्तो अथाह छ कि यस्तो हो कि यो त दुर्लभभन्दा अति दुर्लभ नदी है। अनि तपाईँको अब यो फेरि नेपाल भूभागमा स्वतन्त्र रूपमा बगिरहेको नदी है, त्यसमा चाहिँ अब जलचरहरूको प्रशस्त चाहिँ भनौँ न आवतजावत हुने नदी होइन। अब त्यो चाहिँ अब एउटा भनौँ न यो चाहिँ बायोडाइभर्सिटीको हिसाबले भयो
1: है।
0: अर्को चाहिँ तपाईँको धार्मिक सांस्कृतिक सभ्यताको हिसाबले हेर्नुहोस् यो नदी कस्तो छ भन्दाखेरि, कैलाश भने चाहिँ त कैलाश सभ्यता हो नि त, हिन्दू बुद्धिस्ट सिख जैन बौद्ध किराँतको सभ्यता होइन कैलाश है। अब त्यसलाई जोड्ने एकमात्र नदी कर्णाली हो, त्यो फेरि बगेर आएर यो खस सभ्यता है, हाम्रो खस सभ्यता अब त्यहीँबाट उत्पत्ति भएको छ कर्णालीबाटै भनेदेखि, त्यो गएर फेरि गङ्गा सभ्यतासम्म जोडिया छ भनेदेखि, त्यही नदी चाहिँ नेपालसम्म त तिब्बतसम्म बाप्चा खम्बाब, नेपालमा कर्णाली र तपाईँको चाहिँ इन्डिया पुगेपछि बोर्डर काटेपछि घाघरा त्यही नदी फेरि तपाईँको चाहिँ फेरि
1: सरयूसम्म पुग्यो।
0: सरयू भनेको चाहिँ अयोध्याको अगाडि बग्दाखेरि त्यही नदी सरयू, अब त्यही सरयू चाहिँ फेरि गङ्गामा मिसिन्छ, त्यो घाघ्रै भएर मिसिन्छन् भनेदेखि, त्यहाँ मिसिँदाखेरि फेरि तपाईँको गङ्गाको सबैभन्दा ठुलो ट्रिब्युटरीको रूपमा चाहिँ कर्णाली हो। फेरि सरयूको महत्त्व कस्तो भन्दाखेरि चाहिँ, अब जहाँ चाहिँ राम मन्दिर बन्यो होइन, जहाँ चाहिँ भनौँ न राम मन्दिरलाई पुनस्थापना गर्न 550 वर्ष लाग्यो होइन, त्यो सरयू हो जहाँ हजारौँ पटक भगवान रामले स्नान गर्नुभयो, कैलाश चाहिँ क्षेत्रबाट उद्गम भएको, महादेवको वासस्थानबाट उद्गम भएको, गङ्गासम्म मिसिएको नदी एकमात्र हो भनेदेखि, सरयूको महत्त्व कस्तो रहेछ भन्दा चाहिँ तपाईँको चाहिँ महाकुम्भ लायो प्रयागराजमा, त्यहाँ 60 करोड मान्छेले नुहाए र 60 करोड मान्छेले आफ्नो पाप पखाल्न गए अथवा पवित्र हुन पुगे, र यो प्रयागराज आफ्नो पाप पखाल्न कहाँ जाँदा रहेछन् भन्दा सरयूमा, त्यो फेरि रामनवमीको दिन
1: अयोध्यामा
0: भनेपछि त्यति पवित्र नदी के,
1: त्यो नदी नेपालबाटै बगेको छ,
0: नेपालबाटै त धार्मिक पर्यटनको चाहिँ भनौँ न सम्भावना कति होला त हाम्रो कर्णालीमा, अन्दाजा गर्नुहोस् जहाँ चाहिँ 1 अरब 30 करोड हिन्दू छन्, जहाँ चाहिँ झन्डै करिब करिब 1 अरब बुद्धिस्ट छन्, उनीहरूको आस्थाको नदी हुनसक्छ नि त।
1: तर यो यहाँले भन्नु पनि धेरै महत्त्वको कुरा गर्नुभयो होइन, यो कुराहरू विदेशीलाई थाहा छ कि छैन,
0: विदेशीलाई हामीले भनेका छौँ, त्यसको डकुमेन्ट्री बनाएको छौँ, अङ्ग्रेजीमा छ, तपाईँको चाहिँ सिस्टर रिभरको अवधारणा, यो रिभर डिप्लोमेसी मैले सुरु गरिदिएको छु, सिस्टर सिटिज संसारमा छन् भने बिट्विन द कन्ट्रिज, देश देशको बिचमा सिस्टर रिभर किन नहुने भनेर मैले यो वर्ल्ड फोरममा मैले राख्दाखेरि गर्ने भनेर चाहिँ न्युयोर्कको हट्सन रिभर र कर्णाली रिभरको सम्बन्ध बढाइदिएको छु एउटा सिस्टर रिभरको रूपमा। अनि त्यस्तै अब अयोध्याको कुरा गर्दाखेरि चाहिँ मैले अयोध्या रामनवमी पुगेर त्यहाँका मेयरलाई, त्यहाँका महन्तलाई भेटेर आयौँ, त्यहाँका विज्ञहरूलाई भेटेर आयौँ, हामीले जोइन्ट चाहिँ स्टडी गरौँ न कर्णालीको भन्नुभएको छ उहाँहरूले, धार्मिक पर्यटनको सम्भावना के छ, कर्णाली जाने सम्भावना के छ भनेर चाहिँ अगाडि बढ्नु भएको छ। अनि त्यहाँ चाहिँ के भन्दाखेरि हाम्रो कुरा पनि के भन्दा, जहाँ चाहिँ अयोध्यामा बाबरी मस्जिदलाई सारेर राम मन्दिरको पुनस्थापना गरेर 550 वर्ष लाग्यो भनेदेखि, हामी चाहिँ कर्णाली मूललाई माल पाएर चाल नपाएको मान्छे हामी नेपाली होइन, ठाउँ ठाउँमा छिया छिया पाऱ्यौँ भने त्यसलाई फेरि पुनः प्राकृतिक रूपमा लिएर आउन त 1000 वर्षभन्दा बढी लाग्ला अथवा सम्भव नै नहोला भनेदेखि, यसरी चाहिँ हामीले यो कुराहरू चाहिँ अगाडि बढाउनु पर्छ। र तपाईँको चाहिँ यसको लागि हामीले के गर्यौँ भन्दाखेरि, तपाईँको चाहिँ यो बाजुराको पिलु पादुका देउरामा महाकुम्भको बेलाको महाशिवरात्रिको दिन हामीले चाहिँ सरयूका सन्त साधुहरूलाई 5 जनालाई हामीले त्यहाँ बोलायौँ, र हाम्रा पण्डित र सरयूका पण्डित अयोध्याका पण्डितले सँगै संयुक्त रूपमा पूजा गरे है। अब त्यसरी चाहिँ हामीले त्यसको सुरुवात, त्यो त 144 वर्षपछि आउँछ महाकुम्भको बेला, त्यसको नि महाशिवरात्रिको दिन हामीले त्यसको चाहिँ सुरुवात गरिदिएका छौँ, र त्यो मात्रै नभएर चाहिँ रामनवमीको दिन उहाँहरूले निम्ताउनु भयो, उहाँ गएर हामी चाहिँ त्यहाँका सबै साधु सन्त लगायत त्यहाँका महन्त त्यहाँका मेयर सबैलाई भेटेर चाहिँ हामीले चाहिँ राम मन्दिरमा गएर हामीले चाहिँ भगवान् रामको पूजा गऱ्यौँ, दर्शन गऱ्यौँ, र त्यसरी आदान प्रदान होस् भनेर चाहिँ हामीले अगाडि बढाएको छौँ।
1: यहाँहरूले त आफ्नो तर्फबाट अध्ययन गर्नुभएको छ, त्यहाँको स्थानीय बासिन्दाहरू छन् नि आसपासमा रहेको हुन त धेरै नदीहरू त्यसमा मिसिएका छन् होइन, तीमध्येमा पनि त्यहाँका बासिन्दाहरू जसरी चाहिँ यहाँले पर्यटकीय सम्भावनाको कुरा गर्नु, उहाँले चाहिँ पर्यटकीलाई भित्राउनु पर्छ भन्ने त्यहाँको नागरिकमा सोच पाउनु भएको छ कि छैन, त्यो जनचेतना छ कि छैन?
0: एकदमै, किनभनेदेखि हाम्रो टिममा चाहिँ त्यहाँ बाजुराकै त्यहाँका मेयरहरूलाई भेट्यौँ, त्यहाँका गाउँपालिकाका अध्यक्षलाई भेट्यौँ, फेरि हाम्रो संयुक्त टोलीमा हाम्रो यो स्वामी कार्तिकको अध्यक्षजी नै हुनुहुन्थ्यो, हामीसँग जाँदा त्यहाँकै साथीहरू हुनुहुन्थ्यो, पाँचजना साथीहरू, हामी चाहिँ त्यहाँ यो रामनवमीको दिन पुग्यौँ, हामी सबै थियौँ। त्यस्तै त्यहाँका चारवटै पालिकाले चाहिँ यो जब चाहिँ हाम्रा साधु सन्तहरू आए सरयूबाट अयोध्याबाट, उहाँहरूले स्वागत गर्नुभयो, त्यसरी चाहिँ हामी अगाडि बढाएको छौँ र यसलाई चाहिँ धार्मिक सांस्कृतिक सभ्यताको पर्यटन, त्यसमा साहसिक पर्यटन, त्यसमा द ग्रेट कर्णली क्वेस्ट भनेर चाहिँ संसारकै सबैभन्दा लामो दुरीको राफ्टिङको आयोजना गर्न लागेका थियौँ, भुइँचालोको कारणले त्यो पनि अलिकति रोकियो र त्यसरी हाम्रो प्रयासरत छ। त्यस कारणले संसारलाई नै हाम्रो कर्णाली, हाम्रो सुदूरपश्चिम कसरी चाहिँ पस्किने, यति दुर्लभ नदी, यति भनौँ न सभ्यता र संस्कृतिले भरिपूर्ण ठाउँलाई हामी संसारलाई चिनाउन चाहन्छौँ, तर कहिले सम्भव छ भनेदेखि यसलाई संरक्षण गरेर मात्रै सम्भव छ। अब एउटा च्यालेन्ज चाहिँ के भने हाम्रो अब चाहिँ खस आर्यले एक किसिमले राज्य गरेको नेपालमा होइन, त भनौँ न कति दशक भयो, पाँच दशकभन्दा बढी भयो होला भनेदेखि त्यो सभ्यताको मुहानलाई जोगाउने कि नजोगाउने, जस्तो हाम्रो लिम्बू संस्कृतिमा पाथिभरालाई जोगाए जस्तै यो खस आर्यहरूको दायित्वमा त्यो कर्णाली जोगाउने हो कि होइन, कि पैसा मात्रै तुलना गर्ने हो? त्यस कारणले कर्णाली जोगाइन भने हाम्रो यो खस सभ्यता पनि रहँदैन, त्यस कारणले यसको संरक्षण अति जरुरी छ।
1: हजुर, हुन्छ, यहाँसँग धेरै कुराहरू छन्, जल सम्पदाका कुराहरू, नदी संरक्षणका कुराहरू, यहाँसँग धेरै लामो अनुभव पनि छ। आगामी दिनमा फेरि यहाँसँग बहस गर्नेछौँ, आजको हाम्रो निर्धारित समय सकियो, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: मलाई मेरो कुराहरू राख्ने मौका दिनुभयो, त्यसको लागि धेरै धन्यवाद। फेरि पनि म फेरि आग्रह गर्न चाहन्छु, हाम्रो लिम्बू सभ्यताको लागि कपाथीभरा जोगाए जस्तै खस आर्यको सभ्यताको लागि कर्णाली जोगाउन जरुरी छ, जोगियोस्। नमस्कार।
1: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ जल पर्यटन विज्ञ मेघ बहादुर आलेसँग। यसै कुराकानी सँगसँगै यस समय सन्दर्भ कार्यक्रम यहीँ पुरा हुन्छ। मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, अब सुनाउँछौँ नेपाली चलचित्र अजम्बरी नाताबाट संगीता राणा र साथीहरूको स्वर, दयाराम पाण्डेको रचना अनि सङ्गीत हो चेतन सापकोटाको।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौँ चलचित्र पाहुनाबाट सपना श्री र जमुना श्रेष्ठको स्वर, शिव रेग्मीको रचना अनि सङ्गीत हो समीर हमालको। यसपछि यहाँहरूले ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो अर्ग्यानिक कृषि व्यवसायीको छाता संगठन अर्ग्यानिक एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने, व्यवसायको माग अनुरूप व्यवस्था गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ग्रे लिस्टबाट चाँडै बाहिर निस्कने विश्वास व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै मानार्थ वाणिज्य दूतहरूलाई व्यापार, लगानी, पर्यटन तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा थप सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ। मानार्थ वाणिज्य दूत कोर नेपालको 19औं वार्षिक साधारण सभा तथा चार्टर दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र विभिन्न मुलुकबीच आर्थिक साझेदारी विस्तार गर्न मानार्थ वाणिज्य दूतहरूको योगदान अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिलाउन आवश्यक नीतिगत पहल अगाडि बढाइने बताउनु भएको छ। चलचित्र क्षेत्रका समस्या, विकास, प्रवर्धन तथा उद्योगका रूपमा मान्यता दिलाउने विषयमा चलचित्र कर्मीसँग हिजो मन्त्रालयमा आयोजित छलफलमा उहाँले चलचित्रलाई सृजनात्मक तथा आर्थिक गतिविधिसँग जोडिएको उद्योगका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको प्रष्ट पार्नुभयो। मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले हिजो आफ्नो 67औं वार्षिक उत्सव मनाएको छ। विश्वविद्यालय दिवसका अवसरमा किर्तिपुर स्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागभण्डा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67औं वार्षिक उत्सवको अवसरमा हिजो किर्तिपुरमा आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं मन्त्री पोखरेलले त्रिवीको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको आरम्भ गर्नुपर्ने बताउनुभयो। पूर्वाधार निर्माण र विकास सम्बन्धी आयोजना समयमै सम्पन्न गर्न, पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अन्तिम रूप दिने विषयमा हिजो छलफल भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको कानुन निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउन उच्च स्तरीय समिति गठन गरिएको छ। संघीय संसद मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्दैछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री सचिव लगायतलाई भ्रष्टाचार गरेको अभियोगमा हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। सर्लाहीको बागमती नगरपालिका बागमती फन पार्क एन्ड रिसोर्ट आयोजना दोस्रो चरण निर्माणमा अनियमितता भएको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। नेपाली कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको 48औं स्मृति दिवस हिजो विविध कार्यक्रम गरी मनाइएको छ। नेपाली काङ्ग्रेसले भारतको बिहार स्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाईका लागि कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरेको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पर्याप्त पीडा भोगिसकेको छैन भन्दै तेहरान विरुद्ध ठूलो सैन्य आक्रमण गर्ने विषयमा आफूले गम्भीर रूपमा विचार गरिरहेको र प्रमुख सैन्य कारवाही पुनः शुरू गर्ने निर्णयको नजिक पुगेको बताउनु भएको छ। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकाको अविवेकी आक्रमकताले युद्ध अन्त्यका लागि हुने कुनै पनि सहमतिलाई झन बनाउने र त्यसको अझ ठूलो मूल्य राष्ट्रपति ट्रम्पले चुकाउनु पर्ने चेतावनी दिनुभएको छ। भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले 26 दिन लामो आमरण अनसन अन्त्य गर्नुभएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 MHz-103 MHz-बाट यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psbnepal.gov.np रेडियो नेपाल अनलाइन .com radionepal.gov.np पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ साहित्यकार राधा भण्डारी। साहित्यकार भण्डारीका हालसम्म प्रकाशित कृतिका कुरा गर्दा विशेष त उहाँका विक्रम सम्म 2076 खुला कैदी उपन्यास प्रकाशित भएको थियो। यसै गरी उहाँको पछिल्लो कृति उपन्यास धमिलो प्रकाश विक्रम सम्म 2081 प्रकाशित भएको थियो। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी उहाँको पछिल्लो कृति उपन्यास धमिलो प्रकाशका बारेमा कुराकानी गर्ने कोसिस गर्नेछौँ। सर्वप्रथम स्वागत गरौँ साहित्यकार भण्डारीलाई। स्वागत छ साहित्य संसार कार्यक्रममा राधाज्यू।
1: नमस्कार।
0: हजुर, अब कुराकानीको सुरुवात अगाडि बढौँ। विशेष त तपाईँ साहित्य लेखनतर्फ कसरी आकर्षित हुनुभयो, लेखन यात्रामा कसरी प्रवेश गर्नुभयो, एकपटक विगतलाई सम्झौँ न। तपाईँको यात्रा कसरी अगाडि बढ्यो लेखनतर्फ?
1: लेखनतर्फ आफ्नै मनज्ञानले एकदम साहित्यमा पहिलादेखि नै रुचि, धेरै रुचि, समय आएको।
0: विशेष त तपाईँले जसरी 2 उपन्यास प्रकाशित गरिसक्नु भएको छ, हामी 2 उपन्यासको केही न केही चर्चा गर्नेछौँ, धेरै हामी धमिलो प्रकाशको चर्चा गर्नेछौँ। यो 76 जसरी तपाईँले खुला कैदी उपन्यास लेख्नुभयो, यो उपन्यास लेख्दै गर्दाखेरि यो खुला कैदी शीर्षक राख्नु भएको छ, यसबारेमा थोरै बताइदिनुहोस्, त्यसपछि हामी अर्को कृतिको बारेमा पनि चर्चा गर्नेछौँ।
1: यो खुला कैदी चाहिँ अब एकल महिलाहरूकै कथा छ, व्यथा छ। खुला कैदी भन्नको मतलब चाहिँ मेरो हामी महिलाहरू घर गृहस्थीमा, घर गृहस्थीलाई अघि बढाउँदै जाँदै गर्दा बाहिर समाज पनि हामी उत्तिकै सक्रिय हुन्छौँ। धार्मिक, राजनीति, सामाजिक क्षेत्र, हरेक क्षेत्रमा महिलाहरू हुनुहुन्छ। अनि राजनीतिमा हिँड्दाखेरि यो घरको पारिवारिक वातावरण कति खुल्ला होला, आहा, महिलाहरूलाई कति सजिलो त होइन त, तपाईँहरूलाई कति सजिलो छ राजनीति गर्न, होइन भने हतपत्त त राजनीति गर्न महिलाहरूलाई कठिन छ भन्ने एउटा समाजलाई चाहिँ हामी महिलाहरू जति बाहिर देख्दाखेरि खुल्ला देखिन्छौँ नि, हामी त्योभन्दा बढी चाहिँ हामी कैदी पनि भइरहेका हुन्छौँ क्या, कैद गरिरहेका हुन्छौँ क्या, आफूलाई नै कैदी बनाएर त्यो समाजमा उत्रिरहेको हुन्छ। तर समाजले देख्दाखेरि चाहिँ स्वतन्त्रता कस्तो स्वतन्त्र दिने घर ओहो भनेर त्यसरी बुझिरहेको हुन्छ। अनि कहीँ पुग्यो वरे पनि ओहो तपाईँको त कस्तो स्वतन्त्र लाग्यो, कति सुख, कति आनन्द भन्ने यो प्रकारका धेरै क्वेसनहरू आउने हुनाले अनि अब हामी स्वतन्त्र भए पनि हामी
0: बन्धनमा
1: छौँ, हामी बन्धनभित्र छौँ।
0: परिवेश छ त्यो परिवेशलाई समावेश लेख्नु भएको छ। एकजना महिला जो साहित्य क्षेत्रमा लाग्न चाहन्छ, उसको लागि घर परिवारको वातावरण वा त्यो लेखनमा घरको साथ कतिको आवश्यक हुँदो रहेछ, कस्तो महसुस गर्नुभएको छ लेखन यात्रा गर्दै गर्दाखेरिको केही अनुभव बताइदिनुहोस् न।
1: मेरो आफ्नै अनुभव बताउनु पर्दा चाहिँ म चाँडै नै एउटा व्यवहारिक पक्षबाट पर भइसकेको, व्यवहारलाई टुङ्गो लगाएर भन्छन् कि परिवारलाई व्यवस्थापन गरेर बच्चाहरू पढाउने, हुर्काउने, लेख्ने, बिहादान गर्ने देखेर म अलिकति एकल जस्तो भएँ क्या। एकल जस्तो भएको मलाई परिवारको साथ त केही पनि हुने पनि होइन र चाहिएको पनि थिएन र म एकल हुँदाखेरि मैले उपन्यास लेखेको हो। लेख्नलाई चाहिँ एकदम आनन्द, शान्त, एकदम त्यो वातावरण चाहिन्छ। परिवारको साथ त झनै इम्पोर्टेन्ट हुन्छ। अब त्यो परिवारको साथै खोज्न पर्ने प्रकारको चाहिँ मेरो भएन,
0: तर पनि लेख्न
1: जारी रह्यो। अब पनि मैले लेख्ने हो भने 10 उपन्यास लेख्न सक्छु म।
0: हजुर, विशेष त हामी अब तपाईँको पछिल्लो कृतिको बारेमा केही चर्चा गर्नेछौँ। पछिल्लो कृति धमिलो प्रकाश रहेको छ तपाईँको, यो शीर्षकबाटै अगाडि बढौँ न। यो शीर्षक कसरी चयन गर्नुभयो, त्यसपछि त्यसभित्रका पात्र त्यसभित्रका विषयवस्तुको हामी चर्चा गर्ने नै छौँ।
1: यो धमिलो प्रकाश मैले उपन्यासको नाम राख्नु चाहिँ कोभिडको टाइम थियो त्यति बेला होइन, त्यति बेला कोभिडको टाइममा चाहिँ अब उदाहरण दिए यो धमिलो प्रकाशको उदाहरण कसरी दिएँ भने बिहानै के सूर्य पनि त हजुरले यसरी कति तेजिलो प्रकाश दिने कस्तो भएर आएर हराभरा भएर अनि लास्टमा गएर धमिलो बन्द गरेर अस्ताउँछन् होइन र मैले चाहिँ खासै यसैलाई जोडेको छु यसभित्र मान्छे पनि त्यो प्रकाश जसरी आइदिन्छ बिस्तारै अनि धमिलो धमिलो धमिलो बन्दै गएर कसैको त लाइफै ड्यामेज गरिदिया हुन्छ।
0: हामीले कस्तो सामाजिक विषयवस्तु छ भनेर बुझ्ने यो उपन्यासभित्र, उपन्यास मेरो हातमा छ र मैले उपन्यास सरसर्ती हेर्दै गर्दाखेरि विशेष त दुईटा पात्र बीचको कहानीको रूपमा बुझ्न सक्छौँ। यहाँ मीरा र मोहनको पात्र मार्फत तपाईँले केही विषयवस्तु उठान गर्नुभएको भन्ने लाग्छ यो उपन्यास सरसर्ती हेर्दै गर्दा। यो मोहन पात्र मार्फत कस्तो विषयलाई उठान गर्नुभएको छ त तपाईँले यो उपन्यासमा?
1: जुन मोहन भन्ने पात्र चाहिँ मीरा र मोहनको कथा यसमा छ होइन, मोहन भन्ने पात्र चाहिँ जो एउटा महिलाको मा प्रवेश भयो, दुवै पक्षलाई काम लाग्छ लाग्ने किताब हो। जसले मेरो यो किताब पढ्छ त्यो दुवैलाई शक्तिशाली नै बनाउँछ यो किताबले होइन। मैले लेख्ने मेन पात्र चाहिँ अब मोहनै भयो, यसको पहिलो पात्र, दोस्रो चाहिँ म मीरा भइन होइन। जो मोहन त्यो अब त्यो जोडीको कुरा गर्छु है त, त्यो त्यो टाइममा मैले यो किताब किन चाहिँ लेखेँ भन्दाखेरि चाहिँ म एकदम त्यो कोभिडको टाइममा हरेक प्रकारका महिला पुरुष अथवा उमेर पुगेका यही खालको एउटा समय बिताउने एउटा च्याटिङ गर्ने एउटा त्यो समय थियो। त्यो मैले नजिकैको वर्गहरूबाट मैले त्यो कति पीडित भयो होला नि कति के भयो भने कतिका त्यो लभ स्टोरी सुरु भयो होला नि पछिका कतिका छुट्यो होला त्यो हरेक कुराहरूले मैले बुझ्दाखेरि त्यो बेलाको त्यो च्याटिङको उसलाई चाहिँ मैले यसमा उतारेको छु होइन। जुन मोहन भन्ने पात्र चाहिँ सुरुमा त्यो अन्जान महिलामाथि अति नै त्यो अहिले चाहिँ बुझ्छु म यो सम्मोहन क्या एउटा महिलाहरूको त्यो मनस्थितिलाई आकर्षित बनाउने त्यो प्रकारले उपस्थित भएर अनि त्यो गर्दा त दुवै उनीहरू परिवारका जोडी जोडी नभएका एकल एकल थिए। कसै महिलाको पात्रको हो श्रीमान विदेशमा, ऊ पात्र चाहिँ घरको आफ्नो श्रीमतीको आँखा छलेर त्यसरी च्याटिङ गर्ने रहेछन्। अनि अब महिलालाई त्यो आफ्नो ठाउँमा लिनलाई हदै सम्मानको क्या के मात्रैको बाँकी नरहेकन तिनले आफ्नो हातमा लिए त्यसपछि त महिला त अगाडि त बढिहाल्छ त नि, महिलाहरू त हुन् त्यो खालको आकर्षण अनेक अनेक अनेक अनेक प्रकारको आकर्षण गरेपछि एका दुई पटकको जुन एउटा हुन्छ नि गहिरो सम्बन्धमा महिला गहिरो सम्बन्धमा पुगेपछि चाहिँ अनि उनी बिस्तारै उसको त्यो महिलाको जीवनमा चाहिँ पुरै धमिलो के
0: विशेष त पुरुषले महिलामाथि गर्ने अत्याचार या दमनको विषयलाई उठान गर्नुभयो।
1: हजुर मैले महिला र पुरुषले गरेको दमनको विषय मैले यसमा उठाएको छु।
0: यसरी उपन्यास लेख्दै गर्दाखेरि समाजको परिवेश या समाज चाहिँ कस्तो पाउनुभयो त तपाईँले जसरी एउटा विषयवस्तुलाई अहिले यो धमिलो प्रकाशमा उठान गर्नुभयो त्यसरी नै समाज हेर्दै गर्दा पढ्दै गर्दा समाज कसरी बनेको रहेछ कस्तो महसुस गर्नुभएको छ त तपाईँले?
1: जति नै समाज त कस्तो खालको छ भनेदेखि अब एकदम भव्य सभ्य एकदम सुट पाई अब यो हुन्छ नि त्यो प्रकार लगेको त्यो भित्र पनि त्यो क्रूरता त्यो मानसिकता त्यो महिलामाथिको दमन त यो समाजमा त कति छ त्यो उतार्ने हो भने त कति हुन्छ हुन्छ होइन। अब अहिले दुई चारजना दौडेर दुई चारजनाले सिंहदरबार घेर्दैमा माइती घर गर्दैमा अहिले हाम्रो यस्तो किताबहरूलाई ती वर्गले नरुचाउनु बेग्लै कुरो हो, तर हाम्रो भोगाइहरू हामीले देखेको दुनियाँ त अर्कै छ। नदेखिएर यसरी लुकेर बसेको यो दमन भएर बस्नु परेको यस्तो कथा व्यथाहरू त कति छ क्या यो समाजमा कतिको छ। यो मैले यो कुराहरू सबै मेरो धमिलो प्रकाशमा

उसमा बसेर एकदम त्यो आफ्नो परिवार लिएर साथ लिएर अनि गएर पुलिस चौकीमासम्म गएर अनि त्यो कारवाही गरेर त्यो मिरा आफैलाई चाहिँ उसले त्यहाँ भित्रसम्म जानेसम्मको वातावरण त्यहाँ बनाएर त्यो वास्तविक केही कुरा

0: कठिनै हुने रहेछ। अब अहिले पनि मैले किताबै लेखौँ भने म जति पनि लेख्न सक्छु, तर पनि धेरै कठिनाइहरू छ। अब कहिलेकाहीँ त यो साहित्यबाट पूर्ण विराम पुलाउँ कि पनि जस्तो लाग्छ, तर लेख्नलाई आउँछ, लेख्छु, तर कठिन हुन्छ।
1: विशेष त कस्ता चुनौतीहरू भोग्नुपर्छ एकजना महिला स्रष्टाले साहित्यमा लागिराख्दाखेरि, आफ्नो लेखन यात्रा जारी राख्दाखेरि?
0: म धेरै देश गएँ, त्यहाँ साहित्यकारहरूसँग मेरो भेट भयो। करिब करिब 15-16 देश पुग्दाखेरि त्यहाँ साहित्यकार भनेपछि सल्युट गर्ने, त्यहाँ साहित्यकारलाई होस्, वकिललाई होस्, अर्को डाक्टरलाई होस्, यो भनेपछि साहित्यकार त्यस्तो मान्यता त्यो ठाउँमा हुँदछ नि। यहाँ चाहिँ साहित्यकार भने चाहिँ झोलै बोक्न पर्ने, चप्पलै लाउनु पर्ने, होइन, अनि सहायता कसैले गर्नै नहुने भन्ने हुँदछ। सबैभन्दा गाह्रो विषय भने चाहिँ साहित्य नै हुँदछ, झनै खर्चको हिसाबले पनि गाह्रो, खर्चै म्यानेज गर्न गाह्रो।
1: यो उपन्यास लेख्ने सोच चाहिँ तपाईँमा कहिलेबाट आएको थियो? कहिलेदेखि म धमिलो प्रकाश लेख्छु भनेर अगाडि बढ्नु भएको थियो?
0: कति रहर लेख्न त साहित्यमा रुचि, असाध्यै रुचि, त्यही त्यो समयको एउटा सदुपयोग गरे।
1: यो समयदेखि चाहिँ म यो विषयलाई उठान गर्छु
0: भनेर नि मैले चाहिँ त्यही कोभिडकै टाइमदेखि नि मेरो दिमागमा यो धमिलो प्रकाश निकाल्ने चाहिँ मेरो कोभिडकै टाइमबाटै हो। मैले एकदम रातैभरि लेखेको, मैले मेरो हातले म टाइप गर्नु जान्दिनँ, कम्प्युटर चलाउन जान्दिनँ, केही जान्दिनँ, हातैमा लेखेर पुरै सबै। अनि आउने के कहिले काहीँ लेख्यो कस्तो मजाले आउने, अनि कहिले काहीँ फेरि 3 महिनासम्म हराउने, नआउने, अनि चुप लाग्ने भर्ने।
1: विशेष त यो उपन्यासमा जसरी तपाईँले दुईटा पात्र मार्फत समाजलाई चित्रित गर्दै हुनुहुन्छ, त्यो पात्रहरू मार्फत तपाईँले कसरी ती पात्रहरू चयन गर्नुभयो र परिवेश सिर्जना भयो यो उपन्यास लेख्नको लागि?
0: मैले यो समाजमा कहीँ कतै सुनिएकै घटनालाई चाहिँ उतार्न खोजेको हो, होइन। हामी जो यसभित्र चाहिँ अब म्यारिड लाइफ भएकै जोडी छन्, एक आपसमा एकल बेचैनी प्राणी, आफूलाई जीवनमा सुखी बनाउन नसकेका प्राणी, पुरुष पात्रले महिलाको त्यो सबै थाहा पाएर आफ्नो बसमा लिन खोज्यो। अब ऊ महिला पनि एउटा बेचैनी भएर बसेकी महिला, अब पुरुषको उसमा लालयतमा परि पछि गएर यो कहीँ सुनिएका घटनाहरू उतारे हो, तर यसलाई उतारेर आफ्नो उपन्यासमा लेख्न त निकै नै कठिन पर्यो मलाई। तैपनि अब कति कुराहरू आफूमा नि केही अनुभवहरू भएकै मान्छे हो। बिस्तारै जब ऊ महिलालाई जब आफ्नो बसमा बनाइसकेपछि उसले मृत्यु बराबर क्या, मृत्युलाई जित्नलाई बरु कठिन हुँदैन होला त्यो प्रेमीलाई भुल्नलाई, त्यो महिलालाई परेको असरको बारेमा मैले त्यसमा लेखेको छु। त्यसैले धेरै कुराहरू सोच्नुपर्छ, जन्तीमाथि नि महिला विवाह भएका महिला र पुरुष त साह्रै नै सोच्नुपर्छ, अन्जानमा त्यसरी फस्नु हुँदैन। हामी महिलाहरू धेरै सचेत हुनुपर्छ, महिलाहरू नै सचेत हुनुपर्छ। पुरुष वर्गले जे गरेर गर्नुहुन्छ भने पनि आफू नै होसियार भएपछि आफैलाई नै बलियो बनाएपछि अर्कोलाई दोष दिनु नि पर्दैन, लास्टमा गएर त्यस्तो द्वन्द पनि हुँदैनन् भन्ने मैले त्यसमा लेखेको छु।
1: विशेष त यो उपन्यासले दिन खोजेको सन्देश या तपाईँले दर्शाउन खोज्नु भएको भाव चाहिँ के हो त यो उपन्यासमा?
0: मेरो भाव भनेको कोही पनि कोही कसैको आश्वासनमा नपरौँ, कोही कसैको चक्करमा नपरौँ, कोही पनि जहिले पनि सबै एकै आफू जे गरे पनि एक्लै नै हुने हो, होइन, आफैमा डिपेन्ड, आफैमा जिम्मेवारी हौ, आफ्नो जिम्मेवारी आफै लिन सक्ने हौ, कसैको भर नपरौँ।
1: एकजना महिला सशक्त रूपमा अगाडि बढ्न या समाजमा ऊ स्वतन्त्र रूपले आफ्नो अस्तित्वमा अगाडि आउनको लागि कसरी उसले त्यो वातावरण तयार गर्नुपर्छ, त्यसबारेमा केही बताइदिनुहोस् न?
0: मेरो अब आफ्नै अनुभव भन्नुपर्ने हुन्छ कति कुराहरू, होइन, अगाडि आउनलाई अगाडि आउने वातावरण त खै अरू कहीँ कताबाट हुँदैन, आफैबाट हुनुपर्छ। त अब म चाहिँ ममा चाहिँ त्यो शक्ति आउँछ।
1: कुनै पनि कुरा लेख्दै गर्दाखेरि त्यो समाजको घटनालाई जस्ताको त्यस्तै उतार्दै गर्दाखेरि त्यो समाज बुझेर त्यसमा लेख्नलाई एकजना सर्जकलाई कतिको कठिन हुन्छ, जस्ताको त्यस्तै देखाउनलाई समाजको घटना या त्यो पात्र या प्रवृत्ति जसरी देखाइन्छ कुनै पनि साहित्य लेखन मार्फत?
0: यसो हुन्छ, समाजका घटना नै देखिएका हुन्छन्, आफ्ना पनि कति कुराहरू हुन्छन्, तर त्यो आउने भावहरू हुन्छन् नि, भावहरूलाई मिलाउन चाहिँ त्यो अटोमेटिक आफैमा आउँछ। त्यो कठिन चाहिँ मलाई चाहिँ भएन, कठिन चाहिँ भएन, किनभने म सुतेर उठ्छु, मलाई 2 बजीतिरको समय हुन्छ, रातिको 2 बजीतिर समय तछाड गरेर त्यो लेख्ने हो भने त कति लेख्नेहरू आफै आउँछ, अनि आफै लेख्ने भएपछि त आफैमा आउने भनेर आफै लेख्ने भएपछि त्यस्तो कठिन त हुँदैन लेख्न त। त्यो लेखिसकेको कुराहरूलाई बाहिर उतार्न चाहिँ गाह्रो भनौँ न, अब एडिट गर्नु भनेर दिनु पर्यो, किताब बनाउनु पर्यो, अनि फेरि त्यहाँ सोचि लिएपछि त्यहाँनेरि विमोचन गर्नु पर्यो, त्यो गर्नु

0: यो कुराहरूले चाहिँ मलाई चाहिँ यसले चाहिँ कठिन बनायो, यसले चाहिँ मलाई कठिन बनायो।
1: एकजना सर्जकले कुनै पनि विषय उठान गर्दै गर्दा विशेष त त्यो साहित्य मार्फत मनोरञ्जन दिने हो कि त्यहाँको समाजको यथार्थ मात्रै बताइदिने हो या त्यो घटना सँगसँगै केही सन्देश पनि आवश्यक हुन्छ एउटा सिर्जनामा चाहिँ, कस्तो लाग्छ तपाईँलाई?
0: यो मेन त सन्देशै हो, सन्देशै दिने हो। यसबाट केही बेनिफिट लिनु पनि छैन, होइन? अब आफूले नि भोगेको बाहिरको समाजको नि समाज नै हो। पढिदिने मान्छे हो भने यसले चाहिँ धेरै कुराहरू सिकाउँछ, जीवन जिउनलाई सजिलो हुन्छ। जीवन सदा सर्वदा एक्लो यात्री, कोही साथ भनेर साथ सबै सधैँको कसैको मिल्दैन, होइन? त्यही भएर जे पनि भोगाई जीवन यात्रा।
1: यो उपन्यासकै बारेमा थोरै अझै विस्तृतमा चर्चा गरौँ। विशेष त तपाईँले यहाँ दुई प्रेमीको संवादको रूपमा यो उपन्यासलाई व्यक्त गर्न खोज्नु भएको छ। समाज कस्तो रहेछ त यो पछिल्लो नेपाली समाजको चित्रण गर्दाखेरि समाजलाई कसरी बुझ्ने त हामीले नेपाली समाजको? विशेष त
0: एक खालको समाज छ, एकदमै राम्रो राम्रो राम्रो राम्रो, अब त्यो अब उनीहरूको हामी वर्णन गरेरै नपुग्ने समाज छ। एक एक वर्गको यो समाज छ, हामीले भोगेको हामीले देखेको। हामी अब समाजसेवी पनि हो म, होइन? महिलाहरूको नजिकै रहेको मान्छे पनि हो। हजारौँ महिला मेरा बहिनीहरू दिदीहरू हुनुहुन्छ, उहाँहरूको जाँदाखेरि महिलाहरूको कठिन भोगाईहरू मैले यसमा उतारेको छु। यसले मेरो यो किताब पढेपछि उहाँहरूले धेरै कुराहरू बुझ्नु पनि हुन्छ, बुझ्नु भएको पनि छ। समाजलाई कसरी वर्णन गरौँ र मैले आज अहिले भर्खर यति बेरै म आफै समाजकै कुनै एउटा समाजमा म आफै एक खाल पीडित भनेर म कसरी पीडित भनौँ आफूलाई, होइन? पीडित त होइन तर पनि यो समाजको दृष्टि क्या, हेर्ने दृष्टिकोण, महिलालाई हेर्ने दृष्टिकोण।
1: समयको साक्षी बन्दै गर्दा या समाजको प्रतिनिधि पात्रको रूपमा अगाडि बढ्दै गर्दा महिला र पुरुष बीचमा तपाईँले जसरी यहाँ विभेदको कुरा गर्नुभयो अथवा अन्तरको कुरा गर्नुभयो, त्यसरी हेर्दै गर्दाखेरि महिलालाई समाजमा अस्तित्व जोगाउनै गाह्रो भएको हो त?
0: गाह्रो छ, अस्तित्व जोगाउन गाह्रो छ। हुन त किताब चाहिँ बढी महिलाहरूबाट भन्दा नि पुरुष दाजुभाइबाटै असाध्यै त्यो आफ्नो आफैलाई फिल गरेको भनेर भन्नुभयो, होइन? तर महिलाकै कुरालाई म आफू महिला भएको कारणले चाहिँ गाह्रो छ, कठिन छ मेरो आफ्नो भोगाईमा महिलालाई बाँच्न गाह्रै छ। अब अहिले कति कुराहरू सेयरिङ पनि गरिन्छ, अब के कुराहरू अनुभव पनि बताउनु पर्ने पनि हुन्छ, तर त्यो अनुभव भएर दुःखी भएर चाहिँ होइन कि सुखी भएर बताउँदाखेरि पनि सुखी भएर नि आफ्ना विगतहरू बताउँछ नि त मान्छे, त्यो बताउँदाखेरि पनि ओहो लो त्यो सोच्नु पर्दैन, त्यो के सुखी भएर बताएको विगतहरू बताउँछ नि कसैले मान्छेले। अब कहिले काहीँ हुन्छ नि, कहिले काहीँ अब यसो लाइभ के अरे फेसबुकतिरै यसो एक दुईवटा कुराहरू लेखिन्छ, लेख्न मन लागिन्छ, होइन? आउँछ लेखिन्छ, तर त्यसलाई अब त्यसको पछि लागिरहनु जरुरत हुन्न, धेरै जिम्मेवारी लिनुपर्छ। उपन्यासै लेख्नलाई चाहिँ गाह्रै पनि छ होला, हजुर आफैलाई पनि थाहा होला यो कुरा, होइन? उपन्यास लेख्न कठिन पनि छ, जिम्मेवारी पनि धेरै हुन्छ। यो सन्तुलित गरेरै लेख्न पर्ने हुन्छ, अब जस्ताको तस्तै चित्रण गर्न त मिल्दैनै मिल्दैन, होइन? तर यो दुवै पक्षलाई लिएर एक पक्ष यो पक्ष विपक्ष भन्ने नै हुँदैन नि उपन्यासमा। मेरो यो धमिलो प्रकाश रूपमा चाहिँ अलिकति फोकस गरेको त्यो मोहन पात्रलाई नै हो, होइन? तर यो पनि अलिकति समाजमा के यो अलि उच्च क्या काहीँ कल्पना नि कसैले कल्पना नै गर्न नसक्ने एउटा घटनै हो यो। त्यो घटनालाई नै मैले आधार बनाएर सुनेर लेखेको हो यो। यस्तो यो हुनु चाहिँ महिलाहरू नै अलिकति धेरै नै सचेत हुनुपर्छ है महिलाहरू। त्यति यो भइसकेपछि छताछुल्लो रोएर कराएर चिच्याएर हिँडेर पनि त भएन, आफू सतर्क हुनु नि त। छोरो मान्छेको मात्र त्यसमा गल्ती त हुन्न, हुँदैन नि त दुवै।
1: यो उपन्यासको सन्देशको रूपमा चाहिँ हामीले के पाउने त?
0: समाजमा यस्ता घटनाहरू हुनुबाट पहिला नै सतर्क हुने, होइन? महिला मात्रै यसमा दोषी पनि हुँदैन।

0: अवस्था या इच्छा बीच पनि काहीँ न काहीँ द्वन्द्व भइरहेको हुन्छ एउटा मानिसभित्र, त्यसलाई तपाईँ आफू सर्जक पनि हुनुहुन्छ र व्यक्तिकै हिसाबले भन्दाखेरि त्यो नियति र स्वतन्त्रता बीचको द्वन्द्वलाई चाहिँ कसरी बुझ्ने गर्नुभएको छ तपाईँ आफूले चाहिँ?
1: एक नम्बरमा द्वन्द्व हुने कुराहरूको अगाडि जानै भएन, द्वन्द्व सृजना गर्ने अगाडि त्यसरी जानै भएन। दुवै पक्ष छ भने मैले लेख्ने उपन्यास त अब अलिकति अनुभवहरू आफ्नै पनि भएका हुन् उजुकमा, होइन प्रेम सम्बन्धी नै हो। प्रेम सम्बन्धी नै अगाडि जाँदाखेरि चाहिँ प्रेमलाई कसरी प्रस्तुत गर्ने त, मान्छेलाई झुक्याउने मात्रै कि एकछिनको आकर्षणले मान्छेलाई गहिराईमा पुर्याएर यसरी त्यहाँ छोडिदिने कि कसरी जाने त, त्यो त पहिला आफै विचार गर्नु पर्यो नि त। त्यो द्वन्द्व आउने किसिमको त आउनु भएन नि त, द्वन्द्व त बनाउनै भएन नि प्रेमलाई। कोही मान्छेले कहिल्यै संरक्षण पनि गरेका छैन कुनै कोही कसैबाट, क्या एउटा संरक्षण पनि पाएको छैन भने थर्ड पर्सनले आएर स्वतन्त्रता माथि हस्तक्षेप कसले पनि गर्न पाउँदैन। मेरो चाहिँ यो एउटा भनाइ छ, यो म गलत हुँ वा सही हुँ, मलाई कुनै पनि संरक्षण छैन, म आफ्नो जिन्दगीको म आफै संरक्षक छु भने त्यसमा मैले गर्ने स्वतन्त्रतामा पनि, मैले घेराभित्र रहेर गर्ने स्वतन्त्रतामा कसैले पनि मेरो त्यो हस्तक्षेप गर्न पाउँदैन भन्ने मेरो भनाइ छ।
0: विशेष त तपाईँले यो तपाईँको उपन्यासमा पनि सामाजिक परिवेश र समाजको घटनालाई एउटा प्रतिनिधि पात्रको रूपमा प्रस्तुत गर्नुभएको छ। समाजको यथार्थ चित्रण गर्दै गर्दाखेरि यो पछिल्लो प्रविधिको प्रयोगले गर्दाखेरि यस्ता घटनाहरू समाजमा बढोत्तरी भएर गएका हुन्, तपाईँको या सर्जकको हिसाबले भन्नुपर्दा के भन्नुहुन्छ त यसमा?
1: यो सामाजिक सञ्जालको कुरा गर्ने हो भने चाहिँ सामाजिक सञ्जालको कारणले आज राधा भण्डारी शान्तसँगले रेव समाजमा जहाँ उत्रिन हिँड्न बोल्न सक्ने भएको हो, होइन? किनभने सामाजिक सञ्जाललाई त्यही अनुसारले प्रयोग गर्नु पर्यो, यसले विकृति पनि गरेको छ, यसले कति मान्छेहरूको जीवन पनि दिएको छ। मेरो हिसाबमा चाहिँ सामाजिक सञ्जालले मलाई चाहिँ जीवनै दिएको छ, होइन? तर यो सामाजिक सञ्जालको विकृति पनि हो। यसरी यो महिला पुरुषमा यो द्वन्द्व हुने, जब प्रेममा परेपछि अनि एकआपसमा टाढिने, अनि महिलाको चाहिँ धरधरी अब एउटा कथा कहानी एउटा महिला वर्गलाई परेको असरको बारेमा चाहिँ मेरो दमिलो प्रकाशमा छ।
0: अब तपाईँको त दुईटा कृति बाहिर आइसकेको छ, विशेष त यो लेखन यात्रा अगाडि बढाइराख्दाखेरि बजार या पुरस्कारको चर्चा परिचर्चा पनि हुने गर्छ, यसले सर्जकलाई काहीँ प्रभावित पार्छ आफ्नो लेखनमा, पुरस्कारको हिसाबले होस् या पुरस्कारको चर्चाको हिसाबले होस्?
1: पुरस्कार यसले त एकदमै उज प्रोत्साहन त हुन्छ त यसले, यस्तो पुरस्कारहरूले, होइन? यस्तो पुरस्कारहरूले प्रोत्साहन हुन्छ। मेरो चाहिँ कुरोमा मैले यस्तो केही पनि म थाहा पनि छैन, म त्यो अगाडि बढेको पनि छैन, जे गरेँ गरेँ, बजारमा जे भयो भयो, अनि सम्मान के अरूबाट पाउने सम्मानहरू चाहिँ पाइएको छ, राज्यबाट पाउने यस्तो यो कुराहरू चाहिँ खासै ज्ञान पनि छैन, म त्यतातिर गएको पनि छैन।
0: अर्को लेखन यात्रा पनि केही तयारी गर्दै हुनुहुन्छ अर्को कृतिको? केही
1: अब त झन् एकदमै पुरै अनुभव भइसकेँ, अनुभवी क्या, कसरी लेख्न पर्छ, कसरी ल्याउनु पर्छ, कसरी बजार प्रस्तुति हुँदो रहेछ भन्ने यो सबै कुराहरू मलाई ज्ञान भयो। त्यही किसिमको म लेख्छु, एउटा उपन्यास राम्रो लेख्छु, अब लेख्छु नै,
0: यो
1: मेरो जिन्दगी नै यही हो। अब
0: तपाईँले फाटाफुट गीत पनि लेख्नु भएको छ,
1: हजुर,
0: सँगसँगै सर्ट मुभी पनि बनाइसक्नु भएको छ, होइन?
1: फरक रहेछ,
0: गीतमा भाव पोख्दाखेरि कस्तो अनुभव हुँदो रहेछ त्यसबारे पनि थोरै बताइदिनुहोस् न।
1: यो मैले चाहिँ यो यसो थियो, यो गीतको गीतकार त म बन्छु भन्ने पनि थिएन, होइन? 61-62 सालतिर यसो लेखेर उ गरिरहे गीत, अब अहिले आएर सबैलाई मिल्दो जुल्दो नि भयो। आहा, गीतको त झनै गजब हुँदो रहेछ, गीतको त भावहरू त झन् आहा। मैले म गीतको सानो अंश भन्छु ल, मिल्छ? मैले लेखेको गीतको चाहिँ मेरो शीर्षक पनि त्यही छ गीतको, जति माया दिए पनि हिसाब राख्ने खाता छैन, दुई धड्कन एकै हुँदा हामी बिचमा नाता छैन, मेरो गीतको शीर्षक त्यो छ। अनि गीतको त जीवनसँग, अनि फेरि यसो गीत गीत भनेको चाहिँ झन् यस्तो गजबको उ रहेछ कि, सङ्गीतकार गीतकार सो गायक, अनि त्यसपछि कतिवटा बिग्दा के यसमा चाहिँ झन् अरू धेरै टिमहरू हुने एकदम, तर गीतबाट चाहिँ अलिक बढी नै सन्देश दिन सकिने जस्तो लाग्यो।
0: हजुर, हामी समयको पाबन्दीमा छौँ, धेरै कुरा चाहेर पनि यो छोटो बसाइमा समेट्न सक्दैनौँ, तर यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय जुन आजको सन्दर्भमा विशेष गरी हामी धमिलो प्रकाश उपन्यासका बारेमा बढी चर्चा गरिरहेका छौँ, यसै सन्दर्भमा केही भन्नुपर्ने कुनै विषय छ भने तपाईँको लागि समय?
1: बाहिरी संसारमा त्यति घुलमिल नगर्ने मान्छे, बोल्नलाई नबोल्ने मान्छे, कलम चल्ने मान्छे, कलम चलाउनु मन लाग्यो किताब लेखेँ गीत लेखेँ, होइन? समय यसै गरी बिताउने हो। अनि आध्यात्मलाई अलि धेरै नै मान्छु, आध्यात्मको उसमा योग ध्यानहरू गर्छु मेरो, अनि आफूलाई एकदम ऊर्जा र एकदम के अब झन्

0: के गरौँ अब झन् केही गरौँ भन्ने एउटा ऊर्जाशील चाहिँ भइरहेको छु र बनाइराख्नु भएको छ। बाहिरको प्रतिक्रिया चाहिँ त्यो छ, भन्छन् कसै कसैले त होइन आफैको पो हो कि पनि भन्छन्, त्यस्तो हुँदैन। लेख्ने भने त कहाँ सबै त्यो कुरो आफ्नो हुन्छ, हुँदैन नि। केही न केही एउटा माध्यम त चाहियो नि, होइन हजुर? समाजको घटना चाहियो, आफ्ना कुरा चाहियो, केही नभएको त त्यसै त बन्दैन नि त।
1: हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, हजुरको यो कार्यक्रममा आएर मलाई बोल्ने मौका दिनुभयो। केही ज्ञान अज्ञान किसिमले मैले कुनै कुरा गल्ती कुराहरू बोलेको भए सबै श्रोता माझहरूमा पनि मैले माफी माग्दै हजुरलाई धेरै धेरै धन्यवाद। हस्, नमस्कार।
1: हस्, धेरै धेरै धन्यवाद। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो साहित्यकार राधा भण्डारी। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक तारा प्रसाद ओस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ आधुनिक गीत। मिनु गहिरे र राजेश पायल राईको स्वर, रचना अनि सङ्गीत हो आलोक श्रीको।

अन्जु पन्तको स्वरमा रहेको आधुनिक गीत सुनायौं, रचना अनि संगीत दामोदर विष्टको। तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई आधुनिक गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ हेमन्त शर्मा र साथीहरूको स्वर। रचना अनि संगीत हो हेमन्त शर्माकै।

0: यामसँगै जङ्गल, पाखा, काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।

भर्खरै सुनायौं रूपक टोटेलको स्वरमा रहेको आधुनिक गीत सञ्जीवनी मिनुको रचना अनि सङ्गीतकार सङ्गीत हो रेखा पौडेलको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ कर्णदासको सुर, सुभाष चन्द्र ढुङ्गेलको रचना अनि सङ्गीत हो राजु थापाको।

नजरमा। आधुनिक गीत सुनाउने क्रममा अन्तिम गीत सुनाउँदैछौ दुर्गा खरेलको सुर, जानकी पन्तको रचना र संगीतमा रहेको गीत। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। गीत पछाडि यहाँले केही बेर सूचना र सन्देश सुन्नुहुनेछ। त्यसपछि सुन्नुहुनेछ बिहान 11 बजेको समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बिहान 11:30 बजे हुने छलफलमा नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष होम प्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइवुड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यू उत्पादक संघका अध्यक्ष रेशम बहादुर पोखरेल सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाहले निर्यात प्रवर्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे उहाँहरूसँग छलफल गर्नुहुनेछ। केही समयदेखि प्रधानमन्त्रीले देशको अर्थतन्त्र प्रवर्धनका लागि निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा सरकार भएका निकायसँग निरन्तर संवाद गर्दै आउनु भएको छ। अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार 9 सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनुसार काभ्रेपलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट नेपाल थोक कटुन्जे बेसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि वर्षा याम भर बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सडक हिलाम्य भएपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भुटेकोसी गाउँपालिका स्थित 0 किलो र कोदारी क्षेत्रमा पहिरोले अरणीको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यसै गरी बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर स्थित काली गण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिका स्थित घोराही थवाङ शहीद राजमार्ग, मुगुको छायानाथ रारा नगरपालिका 7 पिना खोला स्थित नागम गमगढी सडक, रसुवाको गोसाईकुण्ड गाउँपालिका स्थित पासाङ लामो सडक खण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका 4 पानी खोला स्थित मध्य पहाडी लोकमार्ग तथा लमजुङको मर्स्याङदी गाउँपालिका 4 म्याग्दे भीर स्थित बेसी सहर चामे मनाङ सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्। यसैबीच दोलखाको तामाकोसी गाउँपालिका 5 किर्नेटार स्थित लामा साघु रामेछाप सडक खण्डमा तामाकोसी नदीको कटानका कारण सडक अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। मध्य प्रदेशमा हालसम्म 78.59% रोपाईँ भएको छ। यो 3 लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाईँ हो। मध्य प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन 7 गतेसम्म प्रदेशको 3,580 हेक्टरमा धान रोपाई भएको हो। सबैभन्दा बढी सिराहामा 94% र सबैभन्दा कम महोत्तरीमा 55% रोपाई भएको छ। यस वर्ष पर्याप्त वर्षा भएकाले उत्साहका साथ किसान रोपाईमा जुटेका छन्। झापाको कमल गाउँपालिका 5 पाडाजुङ्गी स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर 38 रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 बराह वाहिनी मुख्यालय कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर हिजो जवान सुदीम खत्रीको मृत्यु भएको जानकारी दिनुभयो। संघीय संसद मार्फतका 3 समितिको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ। सो समितिको बैठक अहिले 11 बजे बोलाइएको छ। विधायन कार्यान्वयन व्यवस्थापन समितिको बैठक पनि 11 बजेलाई नै तोकिएको छ। बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। समितिको बैठक दिउँसो 2:30 बजे बस्नेछ। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने 2,00,000 भन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत्र 13 जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी स्क्यामिङ रोकथामको विषय समेटेको थियो। सोही निर्णय अनुसार त्यतिखेर मुलुकमा सञ्चालित सबै सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए। ती वेबसाइट बन्द भएपछि पनि नयाँ नाममा खुल्ने क्रम जारी रहन्छ। यो वर्षको फिफा विश्वकप आयोजना भए यता फेरि 2,23,568 त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पर्याप्त पीडा नभोगेको भन्दै तेहरान विरुद्ध ठूलो सैन्य आक्रमण गर्ने विषयमा आफूले गम्भीर रूपमा विचार गरिरहेको र प्रमुख सैन्य कारवाही पुनः सुरु गर्ने निर्णयको नजिक पुगेको बताउनु भएको छ। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराग्चीले अमेरिकाको अविवेकी आक्रामकताले युद्ध अन्त्यका लागि हुने कुनै पनि सहमतिलाई झन कठिन बनाउने र त्यसको झन ठूलो मूल्य राष्ट्रपति ट्रम्पले चुकाउनु पर्ने चेतावनी दिनुभएको छ। र भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले 26 दिन लामो आमरण अनसन अन्त्य गर्नुभएको छ। गुरुग्राम स्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहको उपस्थितिमा उहाँले जुस पिएर अनसन तोड्नु भएको हो। सामाजिक सञ्जाल एक्स मार्फत वाङचुकले केन्द्र सरकारसँग लामो वार्तापछि र आन्दोलन हिंसात्मक बन्न सक्ने चिन्तालाई ध्यानमा राख्दै अनसन अन्त्य गरेको बताउनु भएको छ। उहाँले अनसन अन्त्यका शर्तबारे छिट्टै विस्तृत जानकारी दिने पनि उल्लेख गर्नुभएको छ। वाङचुकले गत जुन 28 परीक्षा प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा सुरु गरिएको विद्यार्थी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आमरण अनसन सुरु गर्नुभएको थियो। यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा प्रश्नपत्र चुहावटका घटनालाई नियन्त्रण गर्न सरकारले कडा कानून ल्याउने तयारी गरेको बताउनु भएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम युवा संसार। युवा संसार कार्यक्रमपछि लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ करिब 12 बजेसम्म। 12 बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम स्रष्टा र सिर्जना सुन्नुहुनेछ करिब 1 बजेसम्म। 1 बजे समाचार प्रसारण हुनेछ। 1 बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले फ्यान बक्स कार्यक्रम सुन्नुहुनेछ करिब 2 बजेसम्म। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम युवा संसार।
1: नमस्कार, युवा संसार कार्यक्रमबाट म हुँ प्रस्तुता दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी। युवा संसार कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 101 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, समाज परिवर्तनका कुरा धेरै हुन्छन्, तर परिवर्तनको सुरुवात आखिर कहाँबाट हुन्छ? के समानता केवल महिलाको अधिकारको विषय हो वा पुरुष र युवाहरूको पनि उत्तिकै जिम्मेवारी छ? आज हामी यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्दैछौँ र आजको युवा संसार कार्यक्रममा हामीसँग यसै विषयमा कुराकानी गर्नका लागि मेन इङ्गेज अलायन्स नेपालका कोअर्डिनेटर एवं हामी दाजुभाइ संस्थाका सचिव अशोक शिवाकोटी स्टुडियोमा हुनुहुन्छ। उहाँसँग हामी लैङ्गिक समानता, सकारात्मकको पुरुषत्व, युवा सहभागिता र समाज परिवर्तनमा युवाको भूमिकाबारे खुलस्त कुराकानी गर्नेछौँ। अब भने आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ मेन इङ्गेज अलायन्स नेपालका कोअर्डिनेटर एवं हामी दाजुभाइ संस्थाका सचिव अशोक शिवाकोटीलाई। यहाँलाई धेरै धेरै स्वागत छ रेडियो नेपालको स्टुडियोमा।
2: धन्यवाद दुर्गाजी।
1: अशोक सर, हामी अब यो मेन इङ्गेज अलायन्स नेपालबाटै हामी कार्यक्रम प्रवेश गरौँ होइन? मान्छेले कुनै पनि काम गर्नका लागि, त्यो सुरुवात गर्नका लागि एउटा एउटा पृष्ठभूमि बोकेको हुँदो रहेछ होइन? कुनै पनि कुराको कथा हुने रहेछ कि कसैले केही काम गर्यो भने केले इन्सपायर गर्यो अथवा के भएर चाहिँ ऊ त्यो काममा उत्प्रेरित भयो त भन्ने एउटा कथा विषय बन्दो रहेछ होइन? यहाँले एउटा नेपालमा फरक

0: काममा अगाडि बढ्नु भएको छ, सुन्दा पनि खुसी लागेको छ होइन. समानताका लागि चाहिँ पुरुषहरू अग्रसर हुनुपर्छ है भन्ने एक खालको सन्देश बोकेर यहाँहरू हिँडिराख्नु भएको छ. जुन सन्देश बोक्ने संस्थाको नाम मेन इङ्गेज अलायन्स नेपाल, त्यसमै अब हामी दाजुभाइ पनि रहेछ होइन. यहाँ मेन इङ्गेज अलायन्स नेपालको कोअर्डिनेटर हुनुहुन्छ. यो संस्थाको स्थापनाको कथाबाटै आजको कार्यक्रम सुरु गरौँ न. यो कस्तो संस्था हो, किन स्थापना गर्नु पर्यो, यसको कथा सुनाउन.
1: हस्, धन्यवाद. हामी विभिन्न पृष्ठभूमिका युवाहरू, जस्तो कि बाल अधिकार क्षेत्रमा काम गरिरहेका युवाहरू, अथवा सञ्चार क्षेत्रमा काम गरिरहेका युवाहरू, अथवा कला क्षेत्रमा काम गरिरहेका युवाहरू बिचमा, विशेष गरी अझ पुरुष युवाहरू बिचमा चाहिँ छलफल भयो. हामी धेरै समानताको कुरा गर्छौँ, महिला हिंसा रोक्नुपर्छ भन्ने कुराहरू गर्छौँ, लैङ्गिक हिंसाका कुराहरूलाई अन्त्य गर्नुपर्छ, समानताका कुराहरू गर्नुपर्छ भन्ने कुराहरू. तर पुरुषहरू जिम्मेवार नभइकन सम्भव हुन्छ होला त? किनभने पुरुषहरूलाई पनि त पितृसत्तात्मक हानिकारक मूल्य मान्यताले असर गरिरहेका छ होला नि त. पुरुषहरूले पनि त एउटा सीमारेखा कोरिएको छ होला नि त. पुरुषलाई पनि त बलियो हुनुपर्छ, शारीरिक रूपमा बलियो बन्नुपर्छ, रुनु हुँदैन भन्ने खालको सिकाइन्छ. त्यो सिकाउने संस्कारबाट पुरुष पनि त वञ्चित छैन. यसबाट पुरुष पनि कमाउनुपर्छ, पुरुषले पनि, किनभने सानो बालकदेखि नै दिमागमा के हुन्छ भने यो परिवार मैले पाल्नुपर्छ, पछि गएर मैले जसरी पनि जागिर खानुपर्छ, यदि जागिर खान सकिनँ भने कुनै हालतमा म विदेश जानुपर्छ, मेरो पढाइ जागिरसँग सम्बन्धित हुनुपर्छ, मेरो इच्छाको पढाइ हुनु हुँदैन, मेरो इच्छाको जीवन बाँच्ने भन्दा पनि जागिर खानको लागि अथवा कमाई गर्नको लागि मैले पढ्नुपर्छ
0: भन्ने हुन्छ, परिवार पाल्नै पर्छ.
1: हजुर, अनि त्यो मानसिकताबाट पुरुषहरूलाई पनि असर पारिरहेको छ भन्ने छलफल हुँदाखेरि, त्यसो भए हामी यो विषयमा काम गर्ने एउटा संस्था सुरु गर्नुपर्छ कि, जनचेतनाको कुराहरू हुनसक्छ, त्यसमा अरू के काम गर्न सकिन्छ, युवाहरू मिलेर गर्न सकिन्छ भन्ने उद्देश्यले सन् 2019 स्थापना गरेको हामीले यो संस्था. हामी लैङ्गिक समानताको लागि काम गर्छौँ. अझ त्यसमा पनि पुरुषहरूलाई अझ कसरी जिम्मेवार बनाउने, पुरुषहरू लैङ्गिक समानताको विषय भनेको चाहिँ यो चाहिँ महिलाहरूको मात्रै हो अथवा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको मात्रै हो भनेर पन्छिने होइन. पुरुषहरू जिम्मेवार बन्नुपर्छ, पुरुषहरू रूपान्तरित हुनुपर्छ, र कुनै पनि पुरुषहरू

0: तरण सम्भव छ, पुरुषहरू परिवर्तन हुन सक्छ भन्ने मानसिकताले यो संस्थाले हामी आफै पनि रूपान्तरित हुनुपर्छ, आफै पनि जिम्मेवार हुनुपर्छ। संस्था खोल्नुभन्दा अगाडि हामी आफै पनि कति कुराहरूमा जिम्मेवार थिएन, पुरुष भएर जन्मिएको सार्थकता हुन्छ भनेर हाम्रो मानसिकतामा त्यही नै घुसाइयो अनि त्यसलाई हामीले सामान्य रूपमा लिइरहेका थियौँ। तर जब हामीले यो अभियानमा लाग्यौँ, लैङ्गिक समानताको अभियानमा, त्यसपछि हामीले कुरो बुझ्दै गएपछि पुरुषहरू त जिम्मेवार हुनुपर्दो रहेछ, पुरुषहरू भनेको कहिले पनि संरक्षकको लागि होइन कि जिम्मेवार बन्नको लागि चाहिँ हुनुपर्दो रहेछ भन्ने महसुस गरेर हामी आफै पनि रूपान्तरित हुँदै र हाम्रा साथीहरूलाई पनि रूपान्तरित गराउने उद्देश्यले हामीले संस्था स्थापना गरेको। यसको मुख्य दुईवटा मात्र उद्देश्य छ, लैङ्गिक समानताको लागि पुरुषहरूलाई संलग्न गराउने, पुरुषहरूलाई जिम्मेवार बनाउने, अनि त्योसँग सम्बन्धित अरू सङ्घ संस्थाहरू छन् भने सहकार्य गरेर काम गर्ने, महिलाहरूको मुद्दामा अथवा लैङ्गिक समानताका मुद्दाहरूमा सहकार्य गर्ने।
1: यहाँले भन्नुभयो जस्तै हाम्रो समाजमा कस्तो खालको धारणा छ भने केटाहरूले चाहिँ रुनु हुँदैन, केटो भनेको चाहिँ बलियो हो, ऊ एउटा आमाको दिदीको बहिनीको परिवारको एउटा खम्बा हो, संरक्षक हो। यी कुराले त पुरुषकै पनि मानसिक स्वास्थ्यमा असर गर्ला नि, होइन?
0: हजुर हजुर, एकदमै सही विश्लेषण तपाईँको पनि। किनभने एउटा परिवारमा बच्चा जन्मिने बित्तिकै उसको यौनाङ्ग के छ भनेर हेरिन्छ, सबभन्दा पहिला छोरा छ कि छोरी छ कि अथवा फरक यौनाङ्ग अन्तर्लिङ्गी छ कि भनेर हेरिन्छ। छोरा हुने बित्तिकै हामी सानो बेलामा खेल्न दिने कुराहरू, बलदेखि लिएर बन्दुकदेखि लिएर यस्ता कुराहरू खेल्न दिन्छौँ। अब छोरी भन्ने बित्तिकै भाँडाकुटी खेल्न दिने, छोरीलाई अब त्यो नाटकीय ढङ्गबाट घरको काम गराउने, अनि छोरा भन्ने बित्तिकै यो घरको मालिक हो भन्ने कुराहरू दिमागमा छिराउने भएको कारणले गर्दाखेरि कसरी हुन्छ, कमाई गर्नुपर्छ भन्ने खालको स्वर पनि एकदमै बुलन्द हुनुपर्छ, उसले बोलेको बोलीबाट अरू चाहिँ प्रभावित हुनुपर्छ, अरू चाहिँ दबिएको महसुस हुनुपर्छ भन्ने खालको कुराहरू सिकाउँदै आएर अब जब पुरुष अलिकति युवा अवस्थामा प्रवेश गर्छ अथवा वयस्क हुन थाल्छ, त्यसपछि त्यसको असरहरू एकदमै धेरै देखिन्छ। हामी कति विद्यालयहरूमा भाइहरूसँग काम गर्छौँ, त्यो भाइहरूसँग काम गर्दाखेरि कति शिक्षकहरूले त ऐच्छिक विषयहरू हुन्छ विद्यालयहरूमा, जस्तो कि सङ्गीत, जस्तो कि सिलाइ बुनाइका कुराहरू, सिलाइ कटाइका विषयहरू पनि विद्यालयहरूमा हुन्छन्। त्यस्ता विषयहरूमा आफूले आफ्नो इच्छा हुँदा हुँदै पनि त्यो विषयमा जाँदाखेरि त्यो कोठामा तिमीहरू बस्ने होइन, तिमीहरू भनेको स्पोर्टमा जानुपर्छ, यस्तो सङ्गीतमा नाचेर होइन, यस्तो नाटक खेल्ने होइन भनेर त्यहाँबाट तानेर त्यो कक्षामा लग्ने अनुभव, तितो अनुभवहरू पनि सुनाउनुहुन्छ। अनि पैसा कमाउने विषय पढ्नुपर्छ, यो विषय पढेर पैसा कमाइन्छ र, जस्तो साइन्स पढ्नुपर्ने हो कि होइन, अथवा आइटीका प्राविधिक विषयहरूमा पढ्नुपर्ने हो कि, त्यो विषयहरूमा चाहिँ धेरै प्रेरित गर्नुहुन्छ अरे। जस्तो कसैलाई साहित्य मनपर्छ, जस्तो कोही पुरुषहरूभित्र कला सम्भावना बोकेर बसेको छ भने त्यो कलालाई प्रस्फुटित गर्ने अनि त्यही कलासँग सम्बन्धित विषयहरू पछि गएर भविष्यमा त्यही व्यवसाय बनाउने, त्यतातिर लाग्न नदिने, त्यस्तो खालको कारणले गर्दाखेरि पनि आफ्नो मनमा लागेका कुराहरू जहीँ तहीँ व्यक्त गर्नु हुँदैन। पुरुषले भनेको एकदम सोचेर विचार गरेर मात्रै बोल्नुपर्छ, ताकि त्यो बोली नापेर बोल्नुपर्छ, कस्तो स्वरमा बोल्नुपर्छ भन्ने कुराहरू पनि समाजले निर्धारण गरिदियो। त्यसले गर्दाखेरि मानसिक स्वास्थ्यदेखि लिएर अनेक कुराहरूमा समस्या आइरहेको छ। कतिपय जस्तो सुकुम्बासी बस्तीहरूमा हामीले पहिला काम गर्दाखेरि त्यहाँको युवाहरूमा अधिकांश यो लागु पदार्थको दुर्व्यसनी हुनुको मुख्य कारण भनेको चाहिँ आफ्नो भविष्य सुनिश्चित नहुनु, जस्तै कि रोजगारीको सुनिश्चितता नहुनु, त्यो कारण हुँदो रहेछ। जस्तो कमाइ गर्न नसकेको कारणले गर्दा मैले कमाइ गर्न सकिनँ भनेर त्यो पीडा व्यक्त गर्नको लागि उहाँहरूले लागु पदार्थको सहारा लिनुहुँदो रहेछ। अहिले पनि युवाहरूमा धेरै छ, किनभने आफ्नो रोजगारीको सुनिश्चितता नहुने बित्तिकै सहारा भनेको जाँड रक्सी अथवा लागु पदार्थको विविध कुराहरूमा त्यसको सहारा लिने यो प्रचलनहरू चाहिँ बढिरहेको छ। अनि त्यो कारण किन त भन्दा, सानैबाट पुरुषहरूलाई चाहिँ एउटा परिवारको संरक्षक अथवा कमाउने व्यक्तिको रूपमा लिइने र थोपरेको कारणले गर्दा हो। किनभने यदि त्यो सँगसँगै यसले दुईवटा कुरालाई असर पार्यो, एउटा त स्वयं पुरुष आफैलाई पनि रोजगारी जसरी पनि गर्नुपर्छ, पढेर गर्न सक अथवा जसरी हुन्छ आफ्नो शारीरिक श्रम लगाएर भए पनि कमाइ गर भन्ने एउटा, र त्यसले गर्दाखेरि अर्को जस्तो योग्य व्यक्ति जो चाहिँ इच्छा छ त्यो विषयमा काम गर्ने, त्यो महिला हुन सक्नुहुन्छ अथवा त्यो लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय हुन सक्नुहुन्छ, उहाँको त्यो कोटालाई पन्छाएर एउटा पुरुष चाहिँ जसरी पनि कमाउनु पर्ने बाध्यतामा लागिरहनु भएको छ। सबै पुरुषहरूलाई कमाउने रहर हुन्छ भन्ने पनि त छैन, किन पुरुष भन्ने बित्तिकै हामीले के बुझ्नु

0: पर्छ भने सबै एउटै खालको हुँदैन, सबै एउटै क्षमताको पुरुषहरू पनि हुँदैन, त्यहाँ त अपाङ्गता भएको पुरुषहरू पनि हुनुहुन्छ, त्यहाँ त दलित पुरुषहरू पनि हुनुहुन्छ, ग्रामीण भेगको पनि अझ दूर कुना कन्दराका पुरुषहरू पनि हुनुहुन्छ, सहरका पुरुषहरू, पढेको पुरुषहरू, साइन्स मन पराउने, विज्ञान मन पराउने पुरुषहरू, त्यसमा गणित मन पराउने पुरुषहरू, साहित्य मन पराउने पुरुषहरू, हाम्रो पुरुषहरू विविधता चाहिँ त्यो छ। तर यता समाजले चाहिँ के निर्धारण गरिदियो भने पुरुष भएको त जहिले पनि बलियो हुनुपर्छ, पुरुष भन्ने बित्तिकै लडाइँ गर्न जानुपर्छ र भनेर सिकायो, अनि यहाँनिर चाहिँ तालमेल नमिल्ने बित्तिकै त्यसको असर चाहिँ पुरुषहरूलाई पर्यो।
1: हजुर, बिल्कुलै पुरुषहरू पनि एउटा तनावबाट गुज्रिनु पर्ने रहेछ कि हामीले बच्चैदेखि एउटा अभिभावकले ल तिमी त पछि ठुलो भएर चाहिँ तिम्रो एउटा परिवार हुन्छ, तिम्रो जिम्मेवारी हुन्छ, समाजमा तिमीले गरेर देखाउनु पर्छ भनेर दिमागमा राखिदिँदाखेरि उनीहरू कत्रो बोझबाट गुज्रिरहेका हुँदा रहेछन् होइन, त्यो कुरा चाहिँ हामीले बुझेकै हुँदैनौ नि। महिला र पुरुषको कुरा मात्रै नभइकन यो लैङ्गिक समानता भन्ने बित्तिकै मान्छेले चाहिँ विशेष गरी महिलाको विषय हो यो भनेर बुझ्छन् होइन, यसमा हामीले कसरी पुरुष र किशोरलाई यसमा चाहिँ इङ्गेज गराउन सक्छौँ?
0: परम्परादेखि नै विभिन्न सांस्कृतिक रूपमा अथवा धार्मिक रूपमा अथवा सामाजिक रूपमा राजनीतिक रूपमा एउटा वर्ग, एउटा समूह चाहिँ जहिले पनि नीति नियम बनाउने समूह, एउटा समूह जहिले पनि त्यसको विशेष सुविधा लिने समूह बन्यो, एउटा समूह चाहिँ जहिले पनि त्यसलाई अनुसरण गर्ने, अरूको नियन्त्रणमा बस्ने समूह बन्यो, त्यो समूह भनेको चाहिँ जहिले पनि महिला बन्यो। जस्तो एउटा परिवारमा हैकम कसको चल्छ भन्दा पुरुषको हैकम चल्छ, नियम कानुन कसलाई केन्द्रमा राखेर बनाइयो, संस्कार कसलाई केन्द्रमा राखेर बनाइयो भन्दा पुरुषलाई केन्द्रमा राखेर बनाइयो। उदाहरणको लागि दुईवटा परिवार बीच, दुई व्यक्ति बीच विवाह हुँदैछ, एउटा बेहुला भनिन्छ, एउटालाई बेहुली भनिन्छ, अनि बेहुली पक्ष जहिले पनि बेहुला पक्षसँग झुक्नुपर्ने खालको त्यो संस्कार, किन भन्दा त्यहाँनिर बेहुला भनेको पुरुष भयो, बेहुलाको परिवारले जहिले पनि उसले भनेको जस्तो हुनुपर्ने, दुइटै बुवा त दुइटै बुवा हो, दुइटै पुरुष चाहिँ दुइटै पुरुष हो, सम्धि सम्धि दुइटै सम्धि सम्धि, तर एउटा सम्धि झुक्नुपर्ने भयो, एउटा सम्धि जहिले पनि शिर ठाडो पारेर अरूलाई झुकाउने।
1: जहिले पनि हाम्रो संस्कारमा चाहिँ के छ भने केटी पक्षले केटा पक्षको बुवा आमालाई चाहिँ पहिला नमस्कार गरेर ढोग्नु पर्ने, अझ खुट्टामै ढोगाउने प्रचलन थियो, अहिले मात्रै अब शिक्षित भएर आमा बुवाहरू पनि ए होइन रहेछ, आफ्नो शिर चाहिँ कसैको खुट्टामा राख्ने चाहिँ होइन रहेछ, अभिभावन गर्न सकिन्छ है भन्ने संस्कारमा जानुभयो, नभए पहिला त त्यस्तै थियो।
0: एकदमै त्यो किन त भन्दा पितृ सत्तात्मक संस्कारहरूको हावी भएको हो त्यो, किनभने पुरुषलाई फाइदामा राखेर, जस्तो परिवारमा कहिलेकाहीँ सासु बुहारीको झगडा हुन्छ भन्ने खालको कुराहरू लालसना लगाइरहनु भएको हुन्छ, त्यो चाहिँ किन त्यस्तो भयो भन्दा लैङ्गिक जिम्मेवारीका कुराहरू हुन्छन् त्यसमा, घरको कामहरू सबै बुहारीले गर्नुपर्छ भन्ने खालको समाजले त्यो अपेक्षा गर्यो, त्यो परिवारले पनि अपेक्षा गर्यो, त्यो घरको मूली भनिएको अथवा ज्येष्ठ के अरे सासु भन्ने उहाँले जहिले पनि बुहारीलाई किन गाली गर्नुहुन्छ त भन्दा काम गरिनुहोस् भनेर गाली गर्नुहुन्छ, घरको काम गरिनुहोस् भनेर गाली गर्नुहुन्छ, त्यसले कसलाई फाइदा पुग्छ भन्दा त्यो घरको पुरुषहरूलाई फाइदा पुग्छ, अनि हेर्दाखेरि चाहिँ त्यहाँनिर सासु बुहारीको झगडा जस्तो देखिन्छ, तर त्यो भनेको लैङ्गिक असमानता हो, त्यो भनेको पितृसत्तात्मक संस्कारहरू हो, अनि त्यो चाहिँ हामीले रोक्नुपर्छ, त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने हो। हामीले पुरुष सहभागिताको लागि जहिले पनि किशोरहरूले पुरुषहरूले बोलिदिँदाखेरि अलिकति सहज हुने भयो, किनभने अझै पनि शक्ति र विशेषाधिकारको केन्द्रमा रहेको भनेको पुरुषहरू नै छ, राजनीतिक रूपमा हेरौँ, सामाजिक रूपमा हेरौँ, नीति नियम बनाउने ठाउँमा यो पुरुषले होइन यसो गरौँ भनिदिँदाखेरि त्यहाँनिर त्यो बोली बिक्छ पुरुषहरूको,
1: कार्यालयमा पनि त्यस्तो छ नि।
0: हो, अनि एउटा कुनै जस्तो कार्यालयको प्रमुख भन्ने बित्तिकै अधिकांश ठाउँहरूमा पुरुष नै हुनुपर्ने, पुरुषहरूले बोल्यो भने त्यो कार्यालयको पनि अथवा जहीँ पनि बिक्ने कुरा बिक्ने, एउटा पुरुषले होइन यो ठिक छ भनिदिँदाखेरि ठिक हुने त्यही संस्कार, पुरुषले होइन ठिक छैन भन्दाखेरि त्यही संस्कार ठिक नहुने, यसो गर्दा मिलिहाल्छ नि, यसो गर्दा भइहाल्छ नि भन्ने अधिकांश, जस्तो पुरेतहरू भनेको अधिकांश धेरै नै गुरुबा गुरुबा भनेर पुरुषहरू नै जाने हुनुहुन्छ, अनि पुरुषहरूले त्यो अब गाई छैन पैसा हाल्दा हुन्छ भन्ने भयो उदाहरणको लागि, उहाँले उहाँको बोली बिकेको हो नि त त्यो,
1: गाईदान गर्ने कुरामा अब गाई छैन एउटा पैसा राख्नु साटो भन्ने कुरा हुन्छ,
0: अनि त्यसको साटो यो गर्दा पनि त्यो हुन्छ, त्यसको सट्टा यो गर्दा पनि हुन्छ भनेर उहाँहरूले जे भन्नुहुन्छ त्यसलाई नै हामीले अवलम्बन गरिरहेको हुन्छौँ, अनुसरण गरिरहेका हुन्छौँ भने त्यहाँनिर पुरुषको बोली बिकेको हो, त्यहाँनिर गुरुआमासँगै बसेर होइन यसो गर्न मिल्दैन भन्न सक्नुहुन्न उहाँले। मैले भन्न खोजेको पुरुषहरू किन संलग्न हुनुपर्छ लैङ्गिक समानताको विषयमा भन्ने, पुरुषको बोली अझै पनि बिक्छ, त्यस कारण त्यो बोली बिक्छ भने त्यो बोली यदि लैङ्गिक समानताको पक्षमा भइदियो भने, त्यो बोली यदि अथवा लैङ्गिक हिंसा अन्त्यको लागि भइदियो भने,

0: त्यस कारण दुईवटा जिम्मेवार बोली बोलियो भने पुरुषबाट पनि त्यो चाहिँ एकदमै राम्रो हुने भएको भएर दुई तिनवटा कुराहरूलाई ध्यान दिएर एउटा पुरुष जिम्मेवार बन्नु पर्यो. अर्को भनेको पुरुषले बोल्यो भने सजिलो हुन्छ, पुरुषले आफ्नो अझै पनि शक्तिमा भएको कारणले गर्दाखेरि सजिलो हुन्छ पुरुष संलग्न हुनको लागि. यो दुईवटा कुराको लागि पुरुष संलग्नता जरुरी छ.
1: हजुर बिल्कुल. एउटै घरमा पनि भनौँ न यहाँले भन्नुभयो जस्तै सासु बुहारीकै कुनै कुरामा विवाद इस्यु आयो भने पनि त्यहाँनिर चाहिँ छोराले गएर चाहिँ होइन आमालाई पनि आफ्नो श्रीमती अथवा दिदी बहिनी भाउजू को हुनुहुन्छ उहाँहरूलाई पनि मिटमा बसेर चाहिँ होइन उहाँको यो थियो यहाँको यो थियो र यस्तो इस्यु यसरी आएको गल्ती कसैको पनि छैन.

0: गरेर अगाडि
1: भनेको अरूलाई दबाउने खालको हुनुपर्छ, पुरुष भनेको नेता हुनुपर्छ, पुरुष भनेको स्वर मसिनो हुनु हुँदैन, स्वर मसिनो भएको पुरुषै भएन त्यसो भए, अनि अलिकति धोद्रे नै स्वर हुनुपर्छ भन्ने खालको यो चाहिँ पुरुषत्व भयो। पुरुष भनेको जहिले पनि कमाउने हुनुपर्छ, पुरुष भनेको जहिले पनि तर्साउने हुनुपर्छ। घरमा परिवारमा कोही बच्चाहरूले गृह कार्य गर्ने पख भरे बाबा आउनुहुन्छ, पख बुवालाई भनिदिन्छु, ड्याडीलाई भनिदिन्छु भन्ने खालको भाष्यहरू अझै पनि समाजमा छन्। भनेको पुरुषहरू चाहिँ जहिले पनि तर्साउनको लागि हो त, आफ्नो सन्तानसँगको बिचमा माया ममता हुँदैन र पुरुषले हुर्काउनु पर्दैन र पुरुषको जिम्मेवारी होइन र आफ्नो सन्तानलाई हुर्काउने, हुर्काउनको लागि पुरुष पनि उत्तिकै रूपमा जिम्मेवार बन्नुपर्छ, एउटा असल बुवा बन्नुपर्छ भन्ने खालको सोच, त्यो चाहिँ हामीले अहिलेदेखि संस्कार विकसित गराउनुपर्छ युवाहरूमा, त्यो युवाहरूबाट

0: बन्ने यो दुईटा कुराको लागि हामी मुख्य गरेर काम गरिरहेका छौँ।
1: हजुर, विशेष गरी युवाहरूलाई नै सक्रिय गराइरहनु भएको छ होइन यहाँहरूले। युवा मनबाटै परिवर्तन हुनु पर्यो। अब हिजो भएका मानिसहरूलाई हामीले परिवर्तन गराउन खोज्दा सक्छौँ कि सक्दैनौँ होइन, तर आजका युवाहरूलाई परिवर्तन गऱ्यौँ भने त भोलिको समाज त शुद्ध समाज कल्पना गर्न सकिने भयो नि त होइन।
0: अहिले नयाँ युवाहरूमा त्यो देखिन्छ पनि, किनभने जस्तो पहिलाका कुसंस्कारका कुराहरू, जस्तो कतिपय महिना बारीको समयमा बार्ने कुराहरू, त्यो कतिपय ठिक होला, कतिपय धेरै जसो त हामीले नराम्रो अभ्यासहरू पनि गरिरहेका छौँ, हानिकारक अभ्यासहरू पनि गरिरहेका छौँ। बाल विवाह जस्तो कुराहरू भयो, छाउपडीको कुराहरू पनि, त्यसको छाउपडी भन्ने त्यो पश्चिममा मात्र हुन्छ भन्ने होइन, हरेक घर घरमा छाउपडी हुनसक्छ विशेष समुदायको लागि भन्ने हो। युवाहरूमा पनि त्यो विशेष जातिमा चाहिँ त्यो फरक पर्दो रहेछ, यो पुरुषत्व भन्ने कुराहरूमा पनि गाउँमा फरक सहरमा फरक हुँदो रहेछ। जस्तो विशेष गरी जनजाति अथवा थारू समुदायमा पुरुषहरू भन्ने बित्तिकै लजाउनु पर्छ, त्यो समुदायमा फेरि लजाएर घरमा थन्किएर बस्नुपर्छ भन्ने खालको चाहिँ हुँदो रहेछ त्यो कुनै ठाउँहरूमा। जस्तो एक ठाउँ हामी कार्यक्रमको लागि रसुवाको पनि अझ माथि धुन्चे भन्दा पनि धेरै माथि कुनै गाउँहरूमा त्यहाँ ठाउँमा पुग्दाखेरि हामीले त त्यो नाटकहरू देखाएको थियौँ, के अरे महिलाहरू घरमा खुम्चाइएर राखिएको होइन, घरबाट बाहिर निस्कन नदिने, बाहिर कार्यक्रमहरूमा के अरे पुरुषहरू मात्र जाने, अनि त्यहाँ चाहिँ ठ्याक्क हाम्रो गाउँमा त उल्टो छ, यो पुरुषहरू चाहिँ बरु लजाएर घरमा बस्नुहुन्छ अनि बाहिरको सबै कामहरू त महिलाले गर्नुहुन्छ, सहकारी मिटिङहरूमा जाने भन्ने सबै महिलाहरूको काम हो भन्नुहुन्थ्यो। तर त्यो ठाउँ अनुसार कसरी फरक पर्दिँदो रहेछ भने, जस्तो चोलखुम्बुकै पनि माथि जति जति माथि भयो हामी त्यो एउटा कार्यक्रममा जाँदाखेरि त्यहाँ चाहिँ धेरै पुरुषहरूले कपाल पाल्नुभएको थियो, किनभने त्यहाँको पुरुषत्व र यता काठमाडौँको पुरुषत्व फरक पर्थ्यो। काठमाडौँमा कपाल काट्नुपर्छ भन्ने पुरुषत्व हाबी भयो, त्यहाँ भनेको कपाल पाल्नुपर्छ, कपाल पाल्दा फरक पर्दैन भन्ने खालको हाबी भयो। अनि त्यहाँनिर कल्लीहरू लगाउने चुराहरू उहाँहरूले चुरा नै भन्नुहुन्छ,
1: कल्चरै जस्तो
0: हो, संस्कारै फरक पर्दिँदो रहेछ। त्यस कारण हामीले सोचेको ठाउँ अनुसार यो पुरुषत्व पनि फरक पर्दो रहेछ। त्यस कारण अबका नयाँ युवाहरूमा चाहिँ यो सोच आएको छ, अहिलेको नयाँ युवाहरू जस्तो महिलाहरूले पनि एउटा जिम्मेवार पुरुषलाई आफ्नो साथी जीवनसाथीको रूपमा रुचाउनुहुन्छ, जसले सहयोग गर्छ होइन, त्यस्तो खालको रुचाउनुहुन्छ र पुरुषहरू पनि रूपान्तरित हुँदै आउनुभएको छ यो चाहिँ।
1: हजुर हजुर, यहाँले भन्दाखेरि मलाई एकजना बहिनीले बाहिर युरोपियन कन्ट्रीमा पढ्न भनेर गएको, अनि म त नेपालमा त्यस्तो देखेर गएको, त्यहाँ गएपछि चाहिँ उहाँले भन्नुहुन्थ्यो कि सायद मलाई लाग्छ इस्टोनिया भन्नुभयो क्यार, त्यो ठाउँमा चाहिँ गाडी चलाउने पनि सबै महिलाहरू, सबै कुरामा त्यहाँ त मैले त पुरुष भनेको त एउटा ठाउँ पनि देखिनँ, सबैतिर महिलाहरू, डिपार्टमेन्ट स्टोर जाऊ महिला, सबै ठाउँमा महिला नै मात्रै देखेँ तर पुरुष त मैले देखिनँ भनेर सुनाइरहनु भएको थियो कि एकजना बहिनीले। ठ्याक्क त्यही सम्झेँ, हाम्रो नेपालमा पनि त्यस्तो खालको गाउँ भूगोल पनि रहेछ है।
0: एकदमै, यो चाहिँ ठाउँ अनुसार, जस्तो कुनै ठाउँको महिलाहरू सहरको कुनै पुरुष जस्तो शारीरिक रूपमा बलियो हुनुपर्छ भन्ने भाष्य छ भने, कुनै ठाउँहरूमा महिलाहरू भारी बोक्ने यस्तो कामहरू त धेरै महिलाहरूले गर्नुहुन्छ, कुनै ठाउँमा कुनै गाउँहरूमा अझै यो चाहिँ धेरै हिमाली ठाउँहरूमा धेरै छ यस्तो कुराहरू चाहिँ।
1: हामी चाहिँ के भन्छौँ भने, यो महिला पुरुष अथवा कुनै लैङ्गिक अल्पसङ्ख्यक अथवा यो भनौँ न एउटा जेन्डरको इस्यु होइन, यो महिला न पुरुष सबैले सबै काम गर्ने, सबैले सबैको सम्मान गर्ने, यो भयो भने त हामीले फेरि यो महिला हिंसा अथवा पुरुष हिंसा, लैङ्गिक अल्पसङ्ख्यकको हिंसा भन्नेतिर जानै पर्दैन होला नि, हामी यस्तो समाजको परिकल्पना गर्न सक्दैनौँ। यहाँहरूको संस्थाले के भन्छ,
0: जस्तो प्राकृतिक रूपमा के छ भन्ने हो मुख्य कुरा, जस्तो प्रकृतिले महिला अथवा पुरुष अथवा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय कुनै व्यक्ति भनौँ, त्यो व्यक्तिमा शारीरिक रूपमा अथवा जैविक रूपमा प्राकृतिक रूपमा दुईटा मात्रै फरक विविधता छ। एउटा भनेको यौनाङ्गको कुरा, जसले चाहिँ पुरुषले बच्चा जन्माउन सक्दैन एउटा कुरा, र स्तनपान गराउन सक्दैन, यो दुईटा बाहेक अरू सब सबै कुरा त पुरुषले पनि गर्न सक्छ, महिलाले पनि गर्न सक्छ, किनभने दुईटा आँखा छ, दुईटा कान छ, दुईटा हात छ, दुईटा खुट्टा छ। यो प्रकृतिको सन्देश के हो भने, त्यो दुईटा काममा विविधता भयो तर अरू सबै काम चाहिँ बराबर हो है भन्ने सन्देश हो नि त, त्यो सन्देश मान्छेले चाहिँ बुझ्न सकिरहेको छैन। त्यस कारण हामीले चाहिँ अब यो प्रकृतिको सन्देशलाई मान्छे बिचमा, मानवहरूको बिचमा कसरी लाने भनेर हाम्रो संस्थाले काम गरिरहेको छ। यो लैङ्गिक समानताको लागि ठुलो चुनौती भनेको यो हानिकारक मूल्य मान्यता भयो, हरेकको दिमागबाट, मन मस्तिष्कबाट हानिकारक मूल्य मान्यता हटाउने बित्तिकै देख्ने बित्तिकै समान व्यवहार हुन थाल्छ भन्ने हो एउटा। अनि अर्को

0: कुरा भनेको विभिन्न आधारबाट जुन आरक्षणको कुराहरू छ, यो समता भनिन्छ यसलाई, किनभने समानताको लागि जो सदियौँदेखि वञ्चितीकरणमा परिरहनु भएको छ, जसलाई अगाडि ल्याउन सकेको छैन, जस्तो राज्यमा पनि अब विभिन्न किसिमको तीन तहको सरकारको कुराहरू, त्यहाँ तीन तहको संरचनाका कुराहरू, तीनै तह स्थानीय रूपमा पनि अझ पनि कतिपय स्थानीय ठाउँहरूमा स्थानीय संस्कार भनेर, स्थानीय प्रचलन भनेर त्यो मूल्य मान्यतालाई स्वीकारेको पनि स्थिति छ। त्यसकारण सरकारी स्तरबाट पनि, राज्यको स्तरबाट पनि यो कुराहरूलाई हटाउनको लागि चाहिँ लागि पर्नुपर्छ। यो नीतिहरू निर्माण गर्नको लागि सरकारी स्तरबाट पनि कामहरू गर्नुपर्ने हुन्छ। सामाजिक संस्थाहरूले मूल्य मान्यता हटाउनको लागि कामहरू गर्ने भयो, नीति नियम बनाउनको लागि पहल गर्ने भयो, झकझक्याउने भयो, किन आफैले नीति नियम बनाउन सक्दैन, त्यसकारण अनि सहकार्य गरेर कामहरू गर्न सक्ने, यो दुईवटा अवधारणाको लागि हाम्रो संस्था स्थापना भयो र त्यो दुईवटा कामहरू चाहिँ हामी काम गरिरहेका
1: छौँ। यहाँ त यो महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय भनिएको छ अहिले, यो महिला तथा बालबालिका ज्येष्ठ नागरिक मन्त्रालयबाट रूपान्तरण भएर अहिले यो मन्त्रालयको नाम रहेको छ होइन। यो मन्त्रालयसँग पनि समन्वय गरेर नीति नियम बनाउने ठाउँमा पनि समन्वय गरेर काम गरिरहनु भएको छ नि यहाँले त होइन?
0: हजुर, हामीले जस्तो लैङ्गिक समानताको लागि पुरुषहरूको सहभागिता भन्ने रणनीतिको लागि पनि हामीले सहकार्य गरेर निर्माण गरेको हो। हाम्रो संस्थाबाट संजोगजी त्यसमा त्यो ड्राफ्टिङमा मस्यौदा तयार पार्नुभएको हो, मन्त्रालयको नेतृत्वमा, मन्त्रालयकै नेतृत्वमा एउटा लैङ्गिक समानताको लागि पुरुषहरूको एउटा सञ्जाल छ, त्यो निर्माण भएको छ र त्यो सङ्घीय स्तरमा त्यो छ, अनि विभिन्न प्रादेशिक स्तरमा अनि स्थानीय स्तरहरूमा पनि त्यो पुरुष सञ्जालहरू चाहिँ निर्माण भएको छ। कति ठाउँहरूमा हामी आफै पनि सहजीकरण गरेर त्यो पुरुष सञ्जालहरू निर्माण गर्ने कामहरूमा पनि हुन्छौँ। त्यो पुरुषहरूलाई कसरी रूपान्तरित गर्ने, कसरी जवाबदेही बनाउने भन्ने विषयमा प्रशिक्षणहरूको कार्यक्रमहरू, अरू विविध कार्यक्रमहरू हामीले गरेको कार्यक्रमहरूमा पनि हामी मन्त्रालयसँग त सहकार्य हामी धेरै अगाडिदेखि नै गर्दै आएको छौँ र मन्त्रालयको मातहतमा अरू विविध प्रदेशसँग सम्बन्धित अरू स्थानीय स्तरबाट पनि हुने कामहरूमा पनि हामी त्यो रूपमा अगाडि बढिरहेका छौँ, हामी जोड दिइरहेका छौँ।
1: हजुर, अब यो नीति नियम का कुराहरू सँगसँगै यहाँहरू चाहिँ विभिन्न स्कुल होइन, कलेजहरू, अनि त्यसपछि विभिन्न गाउँठाउँहरूमा पनि पुग्नुहुन्छ होला नि होइन? त्यहाँ चाहिँ अब त्यहाँ स्कुल अनि कलेजका अनि गाउँठाउँका ती युवाहरूमा चाहिँ यस्तो खालको चेतनाको विकास कस्तो रूपमा पाउनुभयो? जस्तो भनौँ न 2019 यहाँहरूले काम गरिराख्नु भएको छ, अहिले 2026 छौँ हामी होइन, यतिखेरको यो पिरियडलाई लिएर हेर्दाखेरि चाहिँ कतिको फरक देख्न सकिन्छ गाउँदेखि सहरसम्मकै अवस्थालाई निहाल्दा चाहिँ?
0: जस्तो यो अघि नै मैले पुरुषत्वको कुरा गरेँ, पुरुषत्व पुनर्परिभाषित गर्ने सन्दर्भमा चाहिँ अहिलेको युवाहरू धेरै अगाडि हुनुहुन्छ, किनभने अहिलेको युवाहरूले पुरानो कुराहरू खासै मन पराउनु पनि हुन्न, किनभने होला हाम्रो हजुरबुवाको पालामा लैङ्गिकताका फरक साँगुरु परिभाषाहरू थियो होला, तर अहिले त्यो परिभाषाहरू, यो परिभाषा भने ठ्याक्कै यही हो भन्न नसके पनि उहाँहरूले चाहिँ त्यो कुराहरू छोड्दै आउनुभएको छ। दुईवटा कुराहरू हुँदो रहेछ, युवाहरू भनेको जहिले पनि नयाँ कुरा मन पराउने हो, नयाँ कुरा मन पराउने बित्तिकै त्यो सकारात्मक पनि हुन्छ, अनि यसको अलिकति चुनौती भनेको चाहिँ के लाग्छ भने नयाँ युवाहरूमा जति हामी पितृसत्ताको कारणले गर्दा पुरुषलाई पनि असर पारिरहेका छ भनेर हामी चर्चा गर्छौँ, अनि उहाँहरूले चाहिँ के सम्झिनु हुँदो रहेछ भने ओहो पुरुषहरूलाई पनि त असर पारेका रहेछ नि त यो पितृसत्ताले, अनि महिलाहरू चाहिँ किन उफ्रिने त अब त हामी पनि उफ्रिनुपर्छ भन्ने खाले त्यसरी अलिकति गलत रूपमा उहाँहरूले लिएको पनि कति ठाउँहरूमा त्यसरी लिएर त्यो मुद्दालाई अलिकति फरक तरिकाबाट उठान पनि गर्नुहुन्छ, तर त्यसलाई चाहिँ हामीले रोक्नुपर्ने हुन्छ, किनभने यो भनेको झन्नै 80-90% थिचोमिचोमा परेको महिला अथवा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको मुद्दालाई मूलधारमा नराखिकन खालि पुरुषहरू भनेको जहिले पनि विशेष सुविधामा त्यो उपभोग गर्दै आएको पुरुषहरू भएको कारणले गर्दाखेरि उहाँहरूले जहिले पनि पुरुषहरूले जिम्मेवार हुन जरुरी छ, यो चाहिँ महिलावादी अभियान हो, महिलावादी मुद्दाहरू चाहिँ लिनुपर्छ है भनेर पुरुषलाई चाहिँ कसरी हुन्छ लैङ्गिक समानतामा जिम्मेवार बनाउने कुराहरूमा हामी अगाडि बढिरहेका छौँ र यो जिम्मेवार हुने कुराहरूमा चाहिँ अलिकति कन्जुस्याइ गर्ने जस्तो दुई तिन चरण हुँदो रहेछ यसमा. पहिलो चरणमा चाहिँ कुरो सुन्ने, ठिक छ बुझे जस्तो गर्ने, अनि त्यहाँबाट केही फाइदा छ भने चाहिँ त्यसमा लिने. पुरुषहरूलाई सुत्केरी स्याहार भत्ता के हुन्छ, अनि त्यो भत्ता भनेको त स्याहार गरेपछि पाउने हो, बिदा पनि पाइन्छ होइन, त्यो बिदा पनि लिने, क्लेम पनि गर्ने, दाबी गर्ने, लिने पनि. तर त्यो बिदामा मजाले उता तास खेल्न गएर त अर्थ भएन. फेरि
1: नेपाल सरकारकै नियममा छ,
0: हजुर,
1: श्रीमती सुत्केरी भएपछि 15 दिन चाहिँ सुत्केरी स्याहार बिदा भनेर उहाँहरूले बगाइदा
0: त्यो बिदा पाइन्छ कार्यालयहरूमा पनि, अनि यता काम चाहिँ नगर्ने भनेर त्योसँग सम्बन्धित फाइदाहरू चाहिँ लिने तर जिम्मेवार चाहिँ नबन्ने पनि चरण हुँदो रहेछ. अनि त्यो चरणबाट पनि पार गराउनु छ, जिम्मेवार बनाउनु छ हरेक पुरुषहरूलाई. अनि मुखले भन्ने बेलामा म लैङ्गिक समानताको पक्षधर हुँ, त्यसको पक्षमा म काम गर्छु भनेर पनि भन्ने, तर घर परिवारमा के गर्छ त त्यो चाहिँ घर परिवारबाट मूल्याङ्कन हुँदो रहेछ. ठुल्ठुलो कुरा गर्ने अनि घर परिवारमा उही छ व्यवहार त फेरि जिम्मेवारी काम गर्दैन. अलिकति काम गरिहाल्यो भने पनि घरको परिवारलाई मैले सघाएको भन्ने खालको, सघाएको त होइन, त्यो त आफ्नो जिम्मेवारी पुरा गरे हो नि,
1: आफूले काम गरेको. त्यसमा त आफू पनि त संलग्न छु नि त, होइन, त्यो खाने चिज त आफूले पनि त खाइन्छ नि. महिलाले एक्लै खानको लागि बनाएको खानामा उहाँले सहयोग गरिदिएको त
0: होइन,
1: त्यो भाँडोको खाना त सबैले बाँडेर खाइन्छ नि, होइन. अनि त्यो चाहिँ खालि सघाएको रूपमा लिने के पुरुषहरूले, यो चाहिँ एकदमै मनकै कुरा भन्नुभयो क्या. धेरै महिलाहरूलाई चाहिँ यो मनको कुराले छुन्छ होला, तर तिमीलाई यति सहयोग गरिदिए त भनेर भन्नुहुन्छ क्या धेरै पुरुषहरूले, भनौँ न युवाहरूले पनि, अब उमेर भएकैहरूले पनि. तर त्यो होइन कि, त्यो भनेको त उहाँको जिम्मेवारी, उहाँको पनि कर्तव्य हो नि. उहाँ पनि त्यहाँ त्यो खानामा लिनमा दिनमा उहाँ पनि भागीदार हुनुहुन्छ.
0: किन आफूले खाएपछि खाना कुराहरू सफा गर्नु त्यो आफ्नो जिम्मेवारी हो. आफूले सुतेको कोठा, आफूले सुतेको ओछ्यान मिलाउनु त्यो जिम्मेवारी पुरुषहरूको पनि हो. पुरुषहरूले पनि गर्नुपर्छ, किन त्यसमा सहभागी हुने बित्तिकै सरसफाइको कुराहरूमा पनि, किनभने त्यो फोहोर कोही एकजना व्यक्तिले गरेका त होइन नि. त्यस कारण त्यो जिम्मेवार बन्नको लागि हरेक कुरामा जिम्मेवार बनाउने हो. अघिदेखि मैले भनेको जिम्मेवार जिम्मेवार भनेको कुराहरू चाहिँ हरेक कुराहरूमा जिम्मेवार बनाउने हो पुरुषहरूलाई.
1: त्यो कसैका लागि गर्दैको
0: होइन,
1: आफ्नो जिम्मेवारी
0: पुरा गरे.
1: जस्तो महिलाहरूले मेरो काम भनेर गर्नुहुन्छ, पुरुषले, युवाले, सबैजनाले, घरको हरेक सदस्यले मेरो काम भनेर गर्नु पर्यो,
0: होइन.
1: जस्तो अब यहाँहरू यो कार्यक्रम सञ्चालन गर्ने क्रममा विभिन्न ठाउँमा पुग्नुहुन्छ होला, त्यहाँ मानिसहरूले नबुझेर, यहाँहरूका कुराहरू नबुझेर भएका चुनौतीहरू पनि सामना गर्नुपर्छ होला नि. त्यस्तो चाहिँ पायो कि आएन?
0: पर्छ पर्छ एकदमै, किनभने सुरुमा हामी जस्तो कति फोन आउँछ हामीलाई, लौ न मेरो श्रीमतीले यस्तो यस्तो, मैले विदेशबाट पैसा पठाएको थिएँ, मेरो श्रीमतीले के अरे पैसाहरू सकिदिनु भयो, अनि म घरमा आउँदाखेरि त श्रीमती पनि हुनुहुन्न, पैसा पनि छैन, लौ न यो हामी त पीडित भयौँ भनेर, किनभने संस्थाको नाम छ हामी दाजुभाइ, अनि उहाँहरूले के सोच्नु हुँदो रहेछ, ओ हामी दाजुभाइ भनेपछि पुरुषहरूको लागि उहाँहरूले केही काम गरिदिनुहुन्छ होला भनेर, अनि त्यो फोनहरू आउँछ. अनि त्यो एक किसिमबाट हामीले ओहो यो विषयमा पनि काम गर्नुपर्छ कि, किनभने यो त एउटा मुद्दा त हो नि त, समाजको मुद्दा हो भन्ने विषय पनि लाग्छ कहिलेकाहीँ. तर
1: हाम्रो रूपमा त फेरि पुरुषहरू यस्ता कुराले पीडित
0: पनि छन् अहिले, किनभने यो सँगसँगै हुँदो रहेछ. यो जति महिलाहरू बिचमा अथवा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको बिचमा सशक्तिकरणको कुराहरू हुँदै गर्दा, त्यही भएर पुरुषहरू एउटै शक्तिमा छैनन् भन्ने कारण त्यो, किनभने पीडित पुरुषहरू पनि छन् त्यसमा. जस्तो उदाहरणको लागि, सन्तान जन्माउन नसक्ने रोग लागेको पुरुषहरू पनि हुनुहुन्छ होला, होइन, अनि उहाँहरूमा चाहिँ हीनता बोध हुँदो रहेछ भने, ओहो के अरे सन्तान उत्पादन गर्न नसक्ने रहेछु त, म त पुरुष नै होइन, म त पुरुषत्व नै होइन भन्ने खालको हीनता पनि हुँदो रहेछ. यो अनेक कुराहरू छन् पुरुषहरूमा पनि, चुनौतीहरू चाहिँ धेरै छ. यो सबै कुराहरू संस्थाले गरिदिन्छ कि भन्ने अपेक्षाहरू हुँदो रहेछ. पहिला सुरुमा जाने बित्तिकै जस्तो महिलावादी संस्थाहरूले पनि हामीलाई ओहो पुरुषको लागि लैङ्गिक समानताको पक्षमा कुरा गर्न आएको होइन, यो चाहिँ विपक्षमा कुरा गर्न आएको होला यो संस्था अथवा हामीहरूलाई जाँदाखेरि, सुरुमा सुन्ने बुझ्ने भनेको चाहिँ त्यही नै हुन्छ. तर होइन, हामी चाहिँ लैङ्गिक समानताको पक्ष पोषक हौँ, हामी लैङ्गिक समानताको पक्षमा काम गर्ने संस्था हौँ, व्यक्तिहरू हौँ, हाम्रो नेटवर्कले यो काम गर्छ भनेर भनेपछि अनि ए भन्ने हुन्छ. अनि त्यसपछि भड्किने भने अब पुरुषहरू जो कट्टर पुरुषवादी हुनुहुन्छ, जो चाहिँ अझ पनि पितृसत्तालाई एकदमै अगालेर बसिरहनु भएको छ, त्यस्तो पुरुषहरू कहाँ हुन्छ त्यसरी, यो हुँदैन भन्ने खालको चुनौतीहरू छन्. कति पुरुष साथीहरूले गाली खाएको, हप्काई खाएको, त्यसपछि त्यस्तो पीडित भएको उदाहरणहरू पनि छ। यो कस्तो विषय हो भने पुरुषहरूले आफूले खाइ पाइआएको सुविधामाथि यिनीहरूले लात हान्यो, महिला अधिकारको कुरा गर्ने संस्थाहरू पनि हुनुहुन्छ होइन, त्यसपछि लैङ्गिक समानताको लागि काम गर्ने संस्थाहरू पनि हुनुहुन्छ। अनि यो चाहिँ अब पुरुषहरू संलग्न हुने बित्तिकै अब पुरुषहरूको अधिकार चाहिँ हनन गर्ने हो भन्ने खालको त्यो आक्षेप पनि लाग्ने गरेका छ हामीलाई, तर त्यस्तो होइन। किनभने लैङ्गिक समानताको लागि शब्द नै समानता भन्ने बित्तिकै कसरी त्यहाँ हनन हुन्छ? हामी कसैको हनन गर्नको लागि, कसैको अधिकार खोसेर कसैलाई दिनको लागि त्यसको लडाइँमा त हामी छैनौँ नि त। हामी त लैङ्गिक समानताको लागि छौँ। लैङ्गिकताको आधारमा, लिङ्गको आधारमा कसैमाथि पनि दुर्व्यवहार नहोस्, कसैमाथि पनि हिंसा नहोस् भन्ने पक्षमा मात्रै काम गरे हो। यसमा चाहिँ कसैको अधिकार खोसेको चाहिँ होइन भन्ने कुरा बुझाउनलाई समय त धेरै नै लाग्छ, चुनौतीहरू त छन्।
1: हजुर हजुर, तर यहाँहरूले त्यो निरन्तर गरि नै रहनु भएको छ। यो यहाँहरूको यो जुन सञ्जाल छ भनौँ न, यो जुन संस्था छ, यसको नेटवर्किङको कुरा गर्दा त यो देशैभरि नै छ होइन?
0: हाम्रो लैङ्गिक समानताको लागि काम गर्ने संस्थाहरू धेरै छौँ नेपालमा।
1: हजुर,
0: अनि पुरुषहरूको लागि मात्रै काम गर्ने हामी दाजुभाइ भन्ने चाहिँ सम्भवतः यो सायद पहिलो होला, अरू सुनेको छैन हामीले। अनि यो नेटवर्क भनेको चाहिँ, मेन इङ्गेज अलायन्स भनेको चाहिँ विश्वव्यापी रूपमा एउटा अभियान हो। विश्वव्यापी रूपमा धेरै देशहरूमा काम गर्ने संस्थाहरूको नेटवर्क हो यो चाहिँ। विश्वमा छ एउटा ग्लोबल नेटवर्क भन्छ, मेन इङ्गेज अलायन्स। यो चाहिँ न्युयोर्कमा सेक्रेटरिएट छ, सचिवालय अमेरिकाको न्युयोर्कमा। अनि त्यस्तै गरी साउथ एसिया रिजनल कमिटी भन्ने छ, यो यसको चाहिँ अहिले इन्डियाले लिड गर्नु भएको छ। हाम्रो पालै पालो हुन्छ, इन्डियापछि नेपालले लिड गर्न पाउँछ। अनि नेपालमा एउटा कमिटी छ, त्यो कमिटीमा चाहिँ अहिले हामी 7 संस्थाहरू छौँ। त्यो 7 संस्थाहरू पनि लैङ्गिक समानताको लागि काम गर्ने संस्थाहरू नै हो। र अहिले चाहिँ 43 सदस्यहरू देशभरिको संस्थाहरू हुनुहुन्छ, उहाँहरूले पनि लैङ्गिक समानताको लागि काम गर्ने नै हुनुहुन्छ। र अरू लैङ्गिक समानताको लागि काम गर्ने संस्थाहरू हुनुहुन्छ भने त्यो संस्थाहरू पनि यो नेटवर्कमा, यो अलायन्समा मेम्बर बन्न सक्नुहुन्छ।
1: हजुर, अरूले पनि यदि यो लैङ्गिक समानताको क्षेत्रमा कुरा गर्छु, काम गर्छु भन्ने लाग्यो भने यहाँ आबद्ध हुन चाहिँ सक्नुहुने रहेछ होइन? जुन चाहिँ
0: नेतृत्व चाहिँ हामी दाजुभाइले गरिरहेका छ, यसमा अरू पनि संस्थाहरू हुनुहुन्छ।
1: हजुर हजुर, भनेपछि यो मिन इङ्गेज अलायन्स नेपालसँग पनि आबद्ध भएर पनि काम गर्न चाहिँ सक्नुहुने रहेछ। हामी अन्तिममा जाउँ सर, अब जाँदा जाँदै चाहिँ जस्तो अब यहाँहरूले यो जुन कामहरू गरिराख्नु भएको छ त्यसको प्रभाव त बिस्तारै बिस्तारै देखिएला होइन, महसुस पनि गर्दै जानै जानु भएको छ होला होइन। अब भोलिका लागि चाहिँ हामी यहाँहरूले गरेको कामबाट साँच्चै नै ओहो यति बुझ्छ कि यति राम्रो युवाहरू उत्पादन हुनुभएछ, त्यो घरमा त्यो परिवारमा हेर त त्यो युवाले कति राम्रो ब्यालेन्स गर्नुभएको छ, त्यहाँ चाहिँ कुनै पनि महिला यो तेरो काम यो मेरो काम भनेर पीडित हुनु परेको छैन भन्ने समाजको कतिखेर कल्पना गर्न सकौँला, के भन्नुहुन्छ?
0: कल्पना गर्न सकिन्छ, तर त्यसको लागि अहिलेको जुन नयाँ युवाहरू हुनुहुन्छ, नवयुवाहरू, उहाँहरूको साथ सहयोग चाहिँ चाहिन्छ। किनभने यो मूल्य मान्यता बोक्ने र हस्तान्तरण पुस्तान्तरण हुने भनेको चाहिँ ठ्याक्कै युवाहरूमा हो। अनि युवाहरूले यो पुस्तान्तरण हामी गर्दैनौँ भनेर ठ्याक्क त्यो एउटा सलाइको काँटीमा सर आगो बल्दै जाँदाखेरि एउटा सलाइको काँटी ब्याक सरिदिँदाखेरि त्यो उतापट्टि त्यो जलेको चाहिँ उता जान पाउँदैन अरे क्या। अनि त्यस्तै गरी युवाहरूले हामीले यो नराम्रो कुराहरूलाई चाहिँ हामी पुस्तान्तरण हुन दिँदैनौँ भनेर उहाँहरूले ठ्याक्कै रोकिदिनुभयो भने यो सम्भव छ। हरेक युवाहरूले आफ्नो आफ्नो हानिकारक मूल्य मान्यतालाई चाहिँ हटाउने काममा प्रतिबद्ध हुनुभयो भने यो सम्भव छ। यसको लागि चाहिँ युवाहरू नै अग्रसर हुनुपर्छ, किनभने परिवर्तन भनेको एकैचोटि हुन चाहिँ हुँदैन तर असम्भव पनि होइन, एकदमै बिस्तारै बिस्तारै हुने कुरा हो, हुन्छ नै। किनभने हाम्रै 40-50 वर्ष अगाडिको लैङ्गिकताको कुरा र अहिलेको लैङ्गिकतामा त धेरै नै फरक छ, आकाश जमिनकै फरक छ। अब अहिले त युवाहरू त धेरै कुराहरूमा बुझ्ने हुनुभएको छ, देश विदेशमा गएर जति पनि युवाहरू अध्ययनको सिलसिलामा अथवा जागिरको सिलसिलामा जानुहुन्छ उहाँहरूले त धेरै कुराहरू विश्वबाट सिकेर यहाँ ल्याउनुहुन्छ। अनि कुन चाहिँ राम्रो हो कुन चाहिँ नराम्रो हो भन्ने कुराहरू मूल्याङ्कन पनि गर्न सक्नुहुन्छ। उहाँहरूले गर्दाखेरि पनि बिस्तारै बिस्तारै नेपालमा जुन यो हानिकारक मूल्य मान्यताहरू बिस्तारै बिस्तारै न्यूनीकरण हुने अन्त्य हुने बाटोमा चाहिँ छ।
1: फेरि अहिले विश्व एउटा भूगोल जस्तो भइसकेको छ, यस्तो अवस्थामा त सामाजिक सञ्जालको नि उत्तिकै प्रभाव छ होइन। सामाजिक सञ्जालबाट पनि हामीले धेरै कुराहरू देख्न सुन्न सिक्न सक्छौँ यदि हामीले सही सदुपयोग गऱ्यौँ भने होइन। त्यसैलाई नकारात्मक बनाउने हो भने त केही छैन, तर राम्रो गर्ने हो भने त त्यहाँ खोजी गर्दा त्यहाँ पनि त धेरै राम्रा कुराहरू छन्। हामीले राम्रो समाजको परिकल्पना गर्न त सक्छौँ नि त होइन। हजुर, अब जाँदा जाँदै हाम्रा युवा साथीहरूलाई यहाँ के सन्देश दिन चाहनुहुन्छ अहिलेको यो सन्दर्भलाई लिएर?
0: युवा साथीहरूलाई म के भन्न चाहन्छु भने यो लैङ्गिक हिंसाका स्वरूपहरू चाहिँ बदलिरहेका छ। बाटो ढुकेर चोक चोकमा केटाहरूले च्याहाँदै जिस्काउने त्यस्तो खालको अहिले छैन, त्यो स्वरूपहरू बदलिरहेका छ। अब अहिले डिजिटल युगमा प्रवेश गरिसकेको कारणले गर्दाखेरि पनि धेरैजसो यसको असर पनि र त्यसको स्वरूपहरू पनि हामी डिजिटल संसारमा हामी देख्न पाउँछौँ। त्यसमा चाहिँ तपाईँहरूले एकदमै रक्षक बनेर त्यहाँनिर चाहिँ संयमित भएर आफ्ना कुराहरू राख्न थाल्नुभयो भने त्यो एउटा ठुलो जिम्मेवारपूर्ण, मैले लेख्दैछु जिम्मेवारपूर्ण कुरा म देख्दैछु हेर्दैछु र मैले अभिव्यक्ति दिँदाखेरि पनि, किनभने अहिलेको प्लेटफर्म भनेको त्यही नै हो, र त्यो ठाउँमा चाहिँ तपाईँहरूले राम्रोसँग लेखिदिनु भयो भनिदिनु भयो भने यो परिवर्तनको कुराहरू चाहिँ त्यहाँबाट पनि सम्भव छ। र त्यसका लागि चाहिँ एकदम संयमित हुनको लागि कुन कुरा ठिक कुन कुरा बेठिक भन्ने कुराहरू तपाईँहरूलाई थाहा छ, हामी सबैलाई थाहा छ। पुरुष भन्ने बित्तिकै खाना खाने स्थानदेखि लिएर घरको मुली भन्ने बित्तिकै बुवाले खाने हजुरबुवाले खाने ठाउँै बेग्लै हुन्छ, थालै बेग्लै हुन्छ,
1: सबै खाने भाँडा कुडा नै उहाँहरूले खाने थालमा त्यो भाँडामा अरू कसैले खाना नै खानु हुँदैन।
0: अनि त्यो कुराहरू देख्दाखेरि विशेष सुविधा त्यो सुविधाहरू पुस्तान्तरण हुँदै हामी युवाहरूसम्म तपाईँहरू युवाहरूसम्म पनि आइपुगेको छ। त्यो कुराहरूलाई हामीले यो अब चाहिँ तोड्नुपर्छ भनेर तोडिदिनु भयो भने, तपाईँहरू जिम्मेवार भइदिनु भयो भने यो एकदमै काँचुली फेरे जस्तै नेपालले चाहिँ एकदमै तुरुन्त यो मूल्य मान्यताको क्षेत्रमा चाहिँ काँचुली नै फेर्न सक्छ। त्यस कारण मैले फेरि पनि आग्रह गरेँ, फेरि पनि आह्वान गरेँ हरेक युवाहरूलाई यो हानिकारक मूल्य मान्यता जति पनि लैङ्गिकतासँग लिङ्गसँग सम्बन्धित छ, हाम्रो हातमा युग छ र हाम्रो हातमा युग छ, हाम्रो हातमा प्रविधि छ र त्यो हाम्रो हातमा भएको प्रविधि र युगलाई हामीले नै बदल्ने प्रयासमा चाहिँ लाग्नु पऱ्यो। हामी एक पाइला हिँड्नको लागि हामी आह्वान गर्छौँ।
1: हजुर, बिल्कुलै यो कुरा युवाहरूले बेलैमा बुझ्नु पर्यो कि समाज परिवर्तन गर्नका लागि हामी जोस जाँगर लिएर अगाडि बढ्यौँ भने सक्छौँ भन्ने कुरा सोचिदिनु पर्यो, पोजिटिभ तरिकाले हिँडिदिनु पर्यो, सोचिदिनु पर्यो होइन। र अहिले डिजिटल भाइलेन्सको एकदमै ठुलै एउटा प्रकोप जस्तो भइरहेको छ, त्यतातिर चाहिँ आफू आफ्ना साथीहरू सबैलाई सचेत गराउनु पर्यो होइन। यति भयो भने पनि धेरै नै राम्रो हुन्छ। फेरि पनि यहाँहरूसँग यो हामी दाजुभाइका कुरा मेन इङ्गेज अलायन्सका कुरा हामी फेरि पनि कार्यक्रममा फर्दर कुरा गर्दै नै जानेछौँ। हाम्रा सम्पूर्ण युवा साथीहरूलाई यसका बारेमा सुनाउँदै जानेछौँ। यहाँहरूलाई पनि उहाँहरूसँग आबद्ध भएर काम गर्न मन लागे, आफ्नो समाजमा केही गर्छु भन्न मन लागे गर्न सक्नुहुनेछ, उहाँहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ। उहाँहरूको फेसबुक पेज पनि रहेको छ होइन,
0: नेपाली ब्रदर्स भन्ने छ।
1: हजुर, त्यसमा आबद्ध भएर सोधी खोजी गरेर म पनि काम गर्छु भनेर भन्न पनि सक्नुहुनेछ। हस्, आइदिनु भयो स्टुडियोसम्म अनि यो अमूल्य संवादका लागि हामी आभारी छौँ।
0: हाम्रो पनि विचारहरू यो युवाहरूसम्म पुर्याउनको लागि जुन माध्यम बनेको छ दुर्गाजीको टिम, यो पनि धेरै धेरै धन्यवाद।
1: भर्खरै यहाँहरूले सुन्नुभयो मिन इङ्गेज अलायन्स नेपालका कोअर्डिनेटर एवं हामी दाजुभाइ संस्थाका सचिव अशोक शिवाकोटीसँग गरिएको कुराकानी। आजको कुराकानीबाट परिवर्तन अरूबाट होइन आफ्नै सोच र व्यवहारबाट सुरु हुन्छ। सम्मान, समानता र जिम्मेवारीको भावना बोकेका युवाले नै समावेशी र सुरक्षित समाज निर्माण गर्न सक्छन् भन्ने विषयलाई हामीले उठान गर्यौँ। आजको यो कुराकानीका लागि हाम्रा अतिथि अशोक शिवाकोटीलाई समय र महत्त्वपूर्ण विचारका लागि हार्दिक धन्यवाद। अनि यहाँहरूलाई पनि धन्यवाद युवा संसार कार्यक्रममा जोडिनु भएकोमा। अर्को हप्ता यसै समयमा यस्तै प्रेरणादायी विषय र अतिथिसहित हामी भेट्ने नै छौँ भन्दै आजका लागि प्रविधि संयोजनमा रहनुहुने देवकी भण्डारीसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहनु।

अहिले सुन्नुभयो कार्यक्रम युवा संसार। यहाँहरूले ठिक मध्याह बाह्र बजे समाचार सुन्नुहुनेछ। बाह्र बज्नको लागि केही समय बाँकी रहेको छ। बाँकी रहेको समयमा सुनाउँदैछौँ यो दोहोरी गीत, सुमन अधिकारी र सपना गाहको स्वरमा रहेको, केशव नेउपानेको शब्द रहेको छ भने लय सङ्कलन सपना गाहको। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। त्यसपछि ठिक बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम स्रष्टा र सिर्जना सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातकर्ता उद्योग व्यवसायीसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज हुने छलफलमा नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष होम प्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योगका संघका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइवुड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल जग चिउ उत्पादक संघका अध्यक्ष रेशम बहादुर पोखरेल सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाहले निर्यात प्रवर्धन, चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे छलफल गर्नुहुनेछ। केही समयदेखि प्रधानमन्त्रीले देशको अर्थतन्त्र प्रवर्धनका खातिर निजी क्षेत्रका उद्योग व्यवसायी तथा सरोकार भएका निकायसँग निरन्तर संवाद गर्दै आउनुभएको छ। अविरल वर्षासँगै खसेको पहिरो र सड़क कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सड़क खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार 9 सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनुसार काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट नेपालथोक कटुन्जे बेसी सड़क खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गको सड़क हिलाम्बे भएपछि उक्त सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ भने सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिका

0: कोरियाका मिसाइल र ड्रोनहरू अवरोध गरेको जनाएको छ। बेलायतले अमेरिकी वर्षक विमानले बेलायती सैन्य अड्डा प्रयोग गरेमा त्यसको परिणाम भोग्नुपर्ने भन्दै इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्सले चेतावनी दिएपछि सम्भावित आक्रमणको सामना गर्न आफ्ना सशस्त्र बल पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ। र हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानमा शाखाले जनाएको छ। आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार लुम्बिनी प्रदेशका पहाडी भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। रेडियो नेपालबाट मध्याह 12 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 1 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: नमस्कार। कार्यक्रम संस्था र सिर्जनाको फर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम संस्था र सिर्जनाको तर्फबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौ। हजुर, प्रत्येक शुक्रबार 12 बजेको समाचारपछि करिब 1 बजेसम्म कार्यक्रम संस्था र सिर्जना रेडियो नेपालको केन्द्रीय प्रसारणबाट आउने गर्दछ। रेडियो नेपालका एफएम ब्यान्डहरू 98.3 MHz पनि हामीलाई सुनिरहनु भएको छ। यसका साथै रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संस्था र सिर्जनामा हामी गायक, गायिका, रचनाकार एवं सङ्गीतकारहरूसँग कुराकानी गर्दै आइरहेका छौँ। कार्यक्रम संस्था र सिर्जनामा गायिका, रचनाकार एवं सञ्चारकर्मी गङ्गा गौतम आचार्य हुनुहुन्छ। उहाँसँग गरिएको कुराकानी एकैछिनपछि हामी राख्नेछौँ। कार्यक्रम संस्था र सिर्जनाको शुभारम्भ गर्दैछौँ आजका अतिथि गङ्गा गौतम आचार्य र शम्भु राईको सुर। गङ्गा गौतमको रचना, राजकुमार बगरको सङ्गीतबाट कार्यक्रम संस्था र सिर्जनाको आरम्भ गर्दैछौँ। त्यसपछि उहाँसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ।

0: कार्यक्रम संस्कार सिजनमा स्वागत छ।
1: हजुर धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ?
1: आराम छु सर।
0: के गर्दै हुनुहुन्छ पछिल्लो समयमा, केमा व्यस्त हुनुहुन्छ?
1: अहिले चाहिँ म सङ्गीत क्षेत्रमै केही नयाँ सृजनाहरू ल्याउने दौडानमा छु र यही मेसोमा चाहिँ एक दुईवटा काम पनि गरिराखेको छु।
0: तिनवटा विधामा हिँडिराख्नु भएको छ तपाईँ गायिका, थुप्रै सृजनाहरू साङ्गीतिक बजारमा ल्याइसक्नु भएको छ। पूर्वेली लोक भाकाहरू निकै चर्चित पनि छन्, गीत पनि लेख्नुहुन्छ। अघि अनौपचारिक कुराकानी हुँदाखेरि झन्डै 100 जति गीत पुगिसके भन्नुभयो। एकातिर संचार कर्मी पनि हुनुहुन्छ, संचारको पेसालाई पनि आबद्ध गरेर हिँडिरहनु भएको छ, कसरी समयलाई व्यवस्थित गर्दै हुनुहुन्छ, कसरी गर्नुहुन्छ?
1: यो चाहिँ अहिले त मलाई अझै सजिलो भएको छ। योभन्दा केही वर्ष अगाडि चाहिँ म सङ्घ संस्थामा चाहिँ तालिम संयोजकको रूपमा काम पनि गर्थे होइन, र एउटा व्यक्तिसँग तीव्र इच्छा भयो भने चाहिँ समय आफूले चाहिँ आफ्नो पहुँचमा ल्याउन सकिँदो रहेछ, किनभने समयको परिधिमा रहेर काम गर्छु भन्यो भने चाहिँ हुँदो रहेछ जस्तो लाग्छ सर। तालमेल मिलिराखेको छ।
0: अहिले भर्खरै हामीले एउटा गीत सुनाएका थियौँ तपाईँसँग कुराकानी गर्नुभन्दा पहिला। आजका अतिथि गङ्गा गौतम आचार्य, गायिका अनि रचनाकार, संचारकर्मी भनेर यो धरान धनकुटा निकै चर्चामा रहेको गीत पनि हो। यसको गीतको बारेमा कुराकानी गरौँ। कति सालमा यो गीत साङ्गीतिक बजारमा ल्याउनु भएको, यो तपाईँले आफैले सिर्जना पनि कोर्नु भएको हो यो गीतको?
1: यो गीत चाहिँ मैले धेरै भएको छैन, 2 अगाडि मात्रै बजारमा ल्याएको। मैले निकै धेरै गीतको दौडानमा कुदिरहँदा जब म एउटा कार्यक्रममा सिङ्गापुर गएको थिएँ, त्यतिखेर मलाई चाहिँ त्यहाँ त्यो मेरो गाउँको अभाव खड्गियो क्या। जस्तो सिङ्गापुर चाहिँ स्वर्ग, एकदमै राम्रो, सबै सेवा सुविधा भन्दा भन्दै पनि मलाई एउटा स्वतन्त्र आफ्नो गाउँको खानेकुराहरू होइन, त्यो यादले चाहिँ मैले म जन्मिएको जिल्ला धनकुटा जिल्लाको पेरिफेरीमा मैले बालापनमा बिताएका अनुभूतिहरूलाई चाहिँ शब्द मार्फत गर्ने प्रयास गरेँ। र आदरणीय व्यक्तित्व अग्रज वरिष्ठ गायक प्राज्ञ पनि हुनुहुन्छ हाम्रो, शम्भु राई दाईलाई अनुरोध गरेँ, दाई आवाज भरिदिनुपर्छ हजुरले, हजुर पनि धनकुटाको, म पनि धनकुटाको भन्दा एकै वचनमा भनिदिनु भयो। र आदरणीय दाई राजकुमार बगर दाईले पनि पहिलोचोटि मैले पूर्वेली गीत सङ्गीत गरेको है नानी भनेर उहाँले सबैजनाले माया गरिदिनु भयो। यो गीत चाहिँ पूर्वमा निकै रुचाइदिनु भएको छ, अलिकति इतिहास चाहिँ यस्तो छ।
0: कहिलेदेखि साङ्गीतिक क्षेत्रमा हुम्मिनुभयो, प्रवेश गर्नुभयो, यो घर परिवारको वातावरण थियो कि, सुरुमा कसरी सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभयो?
1: बालक कालमा नै हामी चाहिँ सङ्गीत साहित्यमा अत्यन्तै रुचि राख्ने र विशेष त रेडियो होइन FM चाहिँ यो पेसा, यो विधाप्रति चाहिँ मोहित भइयो क्या। त्यो गाउँघरमा गोठालो मेलापात गर्दै होइन रेडियो नेपालबाट बज्ने गीतहरू सुन्दा हामी त त्यो कहिले काहीँ मिटर घुमाउँदा घुमाउँदा होइन मिटर नटिपेर त्यसले मोहित गरायो, अनि त्यो त्यसलाई एउटा भित्र मान्छेको सपनाले चाहिँ सधैँ ननिदाउन दिएपछि पछाडि अलि पछाडि आएर मैले लगभग बिहा पछाडि नै औपचारिक रूपमा चाहिँ सङ्गीत क्षेत्रलाई
0: कति सालतिर
1: झन्डै 20 भयो।
0: 20 कतिवटा सिर्जनाहरू अहिलेसम्म साङ्गीतिक बजारमा ल्याउनु भएको छ?
1: मैले लगभग 200 सिर्जना चाहिँ युट्युबमै सार्वजनिक भइसकेका छन्। अडियो र भिडियो गरेर कति भिडियो बनाउन सकेको छैन, अडियो हालेको छु। र म 10 चाहिँ दोहोरी गाएर हिँडेँ, लाइभ दोहोरी। पूर्वमा अलिकति खडेरी परेको विधा पनि हो, गाउने गायक गायिकाहरू पनि कम हुनुहुन्छ, त्यतिखेर मैले निरन्तर रूपमा आफूले त्यसलाई बचाउँदै 10 जति चाहिँ दोहोरी गाएँ।
0: जस्तो अहिले लाइभ दोहोरी चाहिँ निकै चर्चामा छ, त्यो बेला भन्दा अहिले लाइभ दोहोरी हामीले युट्युबहरूमा हेर्दाखेरि या सामाजिक सञ्जालमा हेर्दाखेरि लाइभ दोहोरीको निकै चर्चा छ भनौँ न अहिले?
1: हो, अहिले त्यही हो, अब मान्छेले तुरन्त सवाल जवाबको कुरा, त्यो एउटा क्रिएसनका कुरालाई चाहिँ मान्छेले रुचाइदिनु भएको छ। अब लोक संस्कृतितिर व्यक्तिहरू फर्किनु भएको बेला झन् लाइभ दोहोरी भनेको त अझ रसिक हुने भयो। इमिडिएट के भन्छ त, उसले के भन्छ त, एउटा कथा एकैछिनमा कथा बगिराख्दाखेरि व्यक्तिको झुका भयो। र पूर्वतिर पनि दोहोरीलाई चाहिँ अहिले निकै व्यावसायिक रूपमा मेला महोत्सवहरूले बोलाउने गर्नु भएको छ। हाम्रो टिम छ 8-10 र मैले इन्द्रणीलाई पनि म आदरणीय कृष्ण कडेल दालाई सम्झिन चाहन्छु। मैले त्यति ठुलो प्लेटफर्ममा पनि आएर धेरै एपिसोडहरू गाएको छु दोहोरीको, अहिले पूर्वमा पनि बजार राम्रो छ।
0: पूर्वका निकै चर्चित भाकाहरू छन्, तपाईँले लोक भाकाहरू साङ्गीतिक बजारमा ल्याउनु भएको छ। समग्र पश्चिम, मध्य पश्चिम भनौँ न कर्णालीतिरका यी आवाजहरू अब निकाल्ने तयारीमा हुनुहुन्छ कि निकालिसक्नु भएको छ यी 200 सिर्जना मध्ये?
1: मैले केही काठे भाका होइन अनि केही पञ्चे बाजा गाएको छु। मलाई रुचि लाग्छ अलिकति सुदूरपश्चिमका भाकाहरू चाहिँ टिप्न अलिक गाह्रो पर्छ होला, किन त्यो लवज उसमा अलिकति फरक हुन्छ होइन, शब्द उच्चारणमा पनि फरक पर्छ, सालेजीहरू पनि मलाई अलिकति गाह्रो हुन्छ कि जस्तो लाग्छ। तर कोसिस चाहिँ गरिरहेको छु, मैले भर्खरै पञ्चे बाजाको गीत गाउँदा पनि ओ उहाँ त पूर्वको गायिका होइन होला भन्नुभएको थियो, र 10 वर्ष अगाडि मैले एउटा काठे भाकाको गीत गाएको थिएँ त्यतिखेर पनि धेरैले पूर्वको हो र टोन त पश्चिमको आइरहेछ भन्नुभएको थियो। कोसिस गर्दा हुन्छ, तर केही भेगका भाकाहरू चाहिँ गाए।
0: केही पहिला लोकगीत निकै चर्चामा थियो भनौँ न, केही वर्ष पहिला, सङ्गीत क्षेत्रमा तपाईँको 20 वर्ष अनुभव छ, त्योभन्दा अगाडि लोकगीतहरू निकै चर्चामा थिए, त्यसपछि बिचमा आधुनिक गीतले निकै चर्चा लियो, अहिले पछिल्लो समयमा लोकगीत र लोक आधुनिक टाइपका गीतहरूले साङ्गीतिक बजार अलिअलि हल्लाएको जस्तो भनौँ न, चलिरहेको जस्तो देखिएको छ, जस्तो नेपाली चलचित्रमा पनि लोक बेसका गीतहरू समावेश भएका छन्, कस्तो पाउनु भएको छ यो 20 वर्षमा तपाईँले कस्तो अनुभव गर्नुभयो?
1: ठ्याक्कै हजुरले भने जस्तै भएको छ। एकपल्ट लोकगीत लोक सङ्गीत चाहिँ धाराशायी अवस्थामा थियो, त्यतिखेर लोकगीत गाउनेहरूलाई हेर्ने दृष्टिकोण पनि त्यति राम्रो थिएन, हो उहाँहरू त लोकगीत गाउने भन्ने कुरा थियो होइन, मेला महोत्सवहरूले पनि लोकगीत गाउनेहरूलाई चाहिँ त्यति वास्ता नगरेको अवस्था थियो। तर बिचमा फेरि सरकारवाला सङ्घ संस्थाहरू पनि लाग्नुभयो, अनि चलचित्रमा पनि एउटा दुईवटा लोकगीत राख्यो भने चाहिँ बब्बा राम्रो भएर त्यसैलाई चाहिँ पब्लिसिटीमा होइन मिडियाहरूले बजाउने हरेक गर्दाखेरि लोकगीतको छाप चाहिँ सर्वसाधारणले सबै वर्गका व्यक्तित्वहरूले सहज रूपमा बुझ्ने भएको कारणले र सबैको जनजीवनमा झुन्डिने भएको कारणले पनि अहिले फेरि युवा पुस्ताहरूले कार्यक्रम अर्गनाइज गर्दा पनि लोक गायिकाहरू खोज्ने होइन, विशेष त यसो कहिलेकाहीँ कार्यक्रममा गयो महोत्सवमा अनि आयोजकहरू युवाहरूले गर्नुभएको छ, हामी जस्तो लोक गीत गाउनेहरूलाई बोलाइरहनु भएको छ, त्यस कारणले अहिले बजार राम्रो छ र हुनु पनि पर्छ। लोकगीतलाई चाहिँ बचाउन सक्यो भने संस्कृति बच्छ, संस्कृति बच्यो भने हामी बच्छौँ।
0: तपाईँको अर्को सृजनाको कुरा गरौँ, यो सिरै चन्दन भन्ने निकै चर्चामा रहेको गीत पनि हो, सञ्जय श्रीपालले युगल स्वर दिनु भएको छ, तपाईँको आफ्नै आवाज आफ्नै रचना पनि हो, यो गीत कति सालमा साङ्गीतिक बजारमा ल्याउनु भयो, अहिले यसको कमेन्टहरू प्रतिक्रियाहरू कस्तो पाइराख्नु भएको?
1: यो गीत पनि आलो आलै गीत हो होइन, लगभग 1 वर्ष अगाडि हो, मैले यसो मलाई एकदम रहर थियो पञ्चे बाजाको गीत गाउनु पर्छ भनेर, किनभने कहिलेकाहीँ हामी महोत्सवहरूमा जाँदा आदरणीय व्यक्तित्व राजु परिहारहरू आशा विशेषहरू मन पर्ने पनि उहाँहरूले गाउँदा त्यो पञ्चे बाजामा चाहिँ मान्छे झुमिएर नाच्ने के होइन, हामी चाहिँ मरि मरि कनी कनि गीत गायो त्यति ननाचिराख्ने, पञ्चे बाजामा आफै त्यसले नचाउँदो रहेछ क्या, अनि त्यो भएर मलाई रहर थियो। र सञ्जय श्रीपालसँग मैले सहकार्य गर्दाखेरि उहाँले हुन्छ मसँग एउटा मिठो लय छ भन्नुभयो, मैले शब्द भरे र उहाँको आवाज र मेरोमा छ, यसमा एकदमै राम्रो प्रतिक्रिया हो, कसरी गाउनु भयो पूर्वेली चेलीले भनेर एकदमै त्यसले चाहिँ मलाई मोटिभेट गरेको छ क्या, अन्य भाकाका गीतहरू गाउन सक्छु भन्ने छ, र शब्द पनि एकदम मिठो लाग्छ मलाई, लय त कुरै नगरौँ, सञ्जय श्रीपालजीलाई पनि सम्झना चाहन्छु।
0: एक लाइन सुन्छौँ अनि त्यसपछि हामी श्रोतालाई सुनाउँछौँ।
1: हुन्छ।

0: हजुर, भर्खरै यहाँलाई सुनायौँ आजका अतिथि गङ्गा गौतम आचार्य र सञ्जय श्रीपालको सुर। आजका अतिथि गङ्गा गौतम आचार्यको रचना रहेको थियो, सञ्जय श्रीपालको सङ्गीत। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ र साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संसार सिर्जनामा आज हामीसँग गायिका रचनाकार गङ्गा गौतम आचार्य हुनुहुन्छ। पछिल्लो समयमा एआई संचारमा पनि काम गर्नुहुन्छ, एआई प्रविधिले निकै चर्चा लिइरहेको छ। एआईलाई कसरी हेर्नु भएको छ? एआई आउँदाखेरि यो सङ्गीत क्षेत्रमा केही उथलपुथल होला जस्तो छ या एआईबाट सिकाएका पाठहरू सिक्ने अवसर छ?
1: मैले हरेक वस्तुलाई, हरेक प्रविधिलाई, हरेक आउने चिजहरूलाई चाहिँ सकारात्मक रूपमा हेर्नुपर्छ भन्ने मेरो एउटा मान्यता पनि हो। मैले सकारात्मक सोचको आफू तालिम समेत प्रशिक्षक भएको कारणले पनि र यसबाट हामीले चाहिँ ओहो, हामीले गीत गाउँदा यसरी अझ गाउन सक्यो भने होइन, एआईको एउटा जुन क्वालिटी छ नि त, त्यसलाई हामीले पोजिटिभ रूपमा लिएर भोलि बजारमा हामीले त्यस्ता गीतहरू ल्याउन सक्यो भने, एआईसँग टक्कर गर्न सक्यो भने सङ्गीतको बजार एकदमै राम्रो हुन्छ। म चाहिँ एकदम पोजिटिभ रूपमा लिन्छु।
0: योबाट सिकाइको धेरैले कस्तो सोचिरहेछन् भने पनि अब हाम्रो काम सकिन्छ कि सङ्गीतकारहरूले हामी कहाँ अब सङ्गीतको लागि आउँदैनन् कि एआईबाट नै सङ्गीत भर्नतिर लाग्छन् कि जस्तो गायन क्षेत्रमा पनि कतै हामी लोभ हुने हो कि भन्ने जस्तो कुराहरू पनि सुनिरहेका हुन्छौँ हामीले।
1: त्यो मलाई चाहिँ लाग्छ हुन सक्दैन, किनभने

0: प्रत्यक्ष हामी जनमासमा गएर प्रत्यक्ष प्रतिक्रिया लिएर आफ्ना सृजनाहरू दिने व्यक्तिहरू हौँ, होइन? एआई एउटा प्रविधि हो, प्रविधि हरेक उसमा जान सक्दैन, आवाज दिन सक्छ, मिठो आनन्द आउन सक्छ, यात्रालाई रमाइलो हुन सक्छ, तर प्रत्यक्ष हामीले गएर जुन श्रोता दर्शकहरूसँग हामीले नै हो क्या त्यसको फाइदा लिने, त्यस कारणले यसलाई एकदम पोजिटिभ रूपमा लिने र जनमासमा पुग्ने व्यक्ति नै हो क्या एआई, होइन?
1: 20 वर्ष तपाईँले सङ्गीत क्षेत्रमा काम गरिसक्नुभयो, अब गायिकाको रचनाकारको हिसाबले नभन्नु पर्दा, सञ्चारकर्मीको हिसाबले भन्नु पर्दा सङ्गीत क्षेत्रमा कस्तो विकृति देख्नु भएको छ?
0: सङ्गीत क्षेत्रमा खासै विकृति आएको छैन, किनभने कोही व्यक्तिको आचरण र नेचरले गर्दाखेरि, इच्छाले गर्दा, चाहनाले गर्दाखेरि केही गीतहरू चाहिँ अलिकति, अब गीत सङ्गीतको एउटा मापदण्ड त हुँदैन, तर अलिकति अध्ययन नगरी, अलिकति यसको मापदण्ड के हो भनेर नबुझी लाग्नु भएको छ, त्यो उहाँहरूको गलत पनि होइन, तर त्यसलाई बढुवा दिने, प्रमोसन गर्ने काम चाहिँ सरकारवाला, जो मेला महोत्सव छ, मिडिया छ, होइन, त्यही गीतलाई चाहिँ एकदम फोकस गर्ने, तिनै कलाकारहरू खोजी खोजी व्यावसायिक रूपमा कसरी फाइदा हुन्छ भनेर लिने हुँदा उहाँहरूको मनोबल बढ्छ। त्यस्ता केही कुराहरूलाई, केही व्यक्तिका आचरणले गरेका कुराहरूले गर्दा विकृति हो कि भन्ने छ, तर कहिले पनि गीत सङ्गीत भनेको सोच छ, एउटा सरस्वतीको प्रसाद हो, यसलाई विकृति हुँदैन, केही कुरा सुधारात्मक कुराहरूलाई सुधार।
1: यो कुरा किन आयो भने 10 वर्ष पहिला तपाईँले लाइभ दोहोरी त धेरै गाए भन्नुभयो, इन्द्रेणीतिर पनि जानुभयो, इन्द्रेणीतिर पनि धेरै श्रृङ्खलाहरू चलाउने चलाएको भनेर भन्नुभयो। लाइभ दोहोरीमा चाहिँ अलिअलि हामीले देखिरहेका हुन्छौँ, दोहोरी भन्ने बित्तिकै एउटा छुट्टै हुन पनि पर्छ, थोरै रमाइलो पनि होस्, दोहोरीको अर्थ नै त्यही हो। विभिन्न ठाउँमा त हामीले गोर्खाका बागलुङतिरका रातभरि दोहोरी गाएर बिहान विवाह भएका कुराहरू पनि हामीले सुनिरहेका हुन्छौँ, रमाइलो एक खालको छ, तर घर परिवारसँग बसेर हेर्न चाहिँ कुनै कुनै, अब अहिले प्राइभेट च्यानलहरूले गर्दाखेरि चाहिँ अलिअलि विकृति चाहिँ हामीले देखिरहेका हुन्छौँ, तर यसमा चाहिँ विभिन्न सङ्घ सङ्गठनहरू छन्, तपाईँ आबद्ध हुनुहुन्छ कि हुनुहुन्न?
0: म छु, र के भन्न चाहन्छु भने, अघि पनि भने जस्तो हाम्रो रमेश भट्टजीको स्वभाव कस्तो छ भनेर, त्यो हरेक पेसामा चाहिँ त्यो एड हुने कुरा हो क्या। अब दोहोरीमा कहिलेकाहीँ त्यो दोहोरी गायक गायिकाको दोष नभई त्यो वातावरणले सिर्जना यस्तो गरिदिन्छ कि मान्छे इमोसनमा आउँछ कि, अनि आएपछि भन्छ भरे पछुताउनु सिवाय केही हुँदैन, त्यो गइसकेको हुन्छ पब्लिकमा र व्यावसायिक रूपमा। यति भन्नु भने चाहिँ अलिकति मेरो युट्युब च्यानल प्रमोसन हुन्छ भने लहै लहैमा पनि लाग्नु भएको छ, त्यो विषयवस्तु बहकिएको हो, त्यसलाई त्यसो नगरौँ, त्यो अघि मैले भने व्यक्तिको स्वभावमा हो। हामी एउटा सामाजिक सङ्घ संस्थामा काम गर्ने मान्छे वर्षौँ दोहोरी गीत गाएर आएका छौँ, तर कहिले समाजमा 25 शब्दहरू भन्न सकेनौँ क्या, त्यो नेचरको कुरा हो क्या। हामीले सभ्य भाषामा साहित्यिक तरिकाले दोहोरी गाउँदा पनि हामीलाई माया गर्नु भएको छ, त्यस कारणले सरकारवाला सङ्घ संस्थाहरूमा हामी पनि आबद्ध छौँ, यहाँबाट पनि गीतकार सङ्गीतकार सङ्घहरू जानुहुन्छ, हामी सँगै हुन्छौँ, रोयल्टी समाजसँग पनि छौँ, उहाँहरूले पनि पहल गरिराख्नु भएको छ। अब लोकदोहोरी प्रतिष्ठान छ, म प्रदेशको सदस्यको रूपमा पनि काम गरिरहेको छु, खबरदारी गरेका छौँ, सुधार गर्ने केही पक्षहरूमा सुधार गर्न दिनुपर्छ, किनभने व्यक्तिको स्वभाव सबैको एउटै हुँदैन, र हामी सभ्य, हाम्रो संस्कृति, हाम्रो गीत सङ्गीत, हाम्रो साहित्य वेशभूषाले हाम्रो पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन पर्छ क्या, हाम्रो भनाइ चाहिँ त्यो हुँदैछ।
1: अर्को सृजनाको कुरा गरौँ, यो पर्यटन सम्बन्धी लेख्नु भएको छ, पूर्व र पश्चिम पनि जोड्नु भएको छ, यो गीतमा धरान धनगढी बोल रहेको छ, तपाईँले आफ्नै लेख्नु भएको हो, यो सृजना गर्नु भएको हो, यसमा सन्तोष विशीको युगल स्वर रहेको छ, यो गीत कहिले साङ्गीतिक बजारमा ल्याउनु भयो, यस्तो खालको गीत लेख्न पर्छ भनेर कसरी सोच आयो?
0: मैले चाहिँ अघि भने म सामाजिक सङ्घ संस्थामा 15 वर्षदेखि आबद्ध छु, मैले वातावरण सुधार परियोजनामा त फिनल्यान्डको सरकारसँग 10 वर्ष त कामै गरेँ, अनि हाम्रो पनि दायित्व हो, जस्तो हाम्रा ठाउँका पहिचान, हाम्रा ठाउँका पर्यटकीय धार्मिक सांस्कृतिक स्थलहरूलाई हामीले अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनु पर्छ भन्ने हाम्रो पनि दायित्व हो क्या, हामीले अधिकार पाएनौँ हल्ला गर्ने मात्रै होइन भनेर पर्यटन वर्षलाई मैले लक्षित गरेर, होइन पर्यटन वर्ष चलिरहेको छ अहिले पनि, पर्यटन वर्षलाई लक्षित गरेर भूगोल चाहिँ सङ्गीतले जोड्न सक्छ भनेर मैले सुदूरपश्चिमलाई र कोशी प्रदेशका केही जिल्ला र सबै जिल्ला त अब गीतमा जोडिँदैन, छोटो हुन्छ गीत, जोड्ने कोसिस गर्ने र यसमा सहज रूपमा लय र स्वरमा साथ दिनुभएको छ सन्तोष विशी भाइले, र यसले धनगढीमा ठुलो उथल पुथल पनि ल्याएको थियो। आदरणीय हाम्रा मदन पुरस्कार विजेता रामलाल जोशी सरले मलाई कल गर्नुभएको थियो, कसरी हामीलाई सम्झ्यौ, हाम्रो धनगढीलाई सम्झ्यौ, तीर्थराज पाण्डे म सम्झिन चाहन्छु, नन्द कृष्ण जोशी दाई उहाँहरूले आशीर्वाद दिनुभएको थियो, तिमीले महान काम गर्यौ, आज भूगोललाई साँगुरो बनाइदेऊ, सङ्गीतले हामीलाई जोड्यो, त्यो मनको दूरी प्रगाढ पार्न एउटा मात्र मापदण्ड सङ्गीत र साहित्य हो भनेर तिमी ज्वलन्त उदाहरण हो भनेर मलाई त्यो सम्मान गर्ने कार्यक्रम पनि राख्नु भएको छ। म यहीँबाट धनगढीलाई नमन व्यक्त गर्न चाहन्छु, सिङ्गो धनगढीलाई। र यो गीत त्यसरी मैले निकै मेहनतले, किनभने म धनगढीसँग अनभिज्ञ होइन, मैले धेरै मेहनतले यो गीत लेखेको छु र सायद यो गीतको म्युजिक भिडियो चाहिँ कोशी प्रदेशको सरकारले बनाइदिनुहुन्छ भन्ने आशा पनि गरेको छु, बनाउने कुरा पनि हुँदैछ।
1: हामी चाँडै हेर्न पाउँ त्यो म्युजिक भिडियो।
0: अहिले सामान्य भिडियो चाहिँ छ, हेर्न चाहनुहुन्छ भने गङ्गा गौतम भनेर युट्युब च्यानलमा
1: हुन्छ। एक लाइन सुन्छौ, त्यसपछि हामी श्रोतालाई सुनाउनलाई यो गीत।
0: ल, मैले यसको बिर्सिएँ कि भाका, किनभने गुनगुनाउँछु है त ल।

0: भर्खरै सुनायौँ आजका अतिथि गङ्गा गौतम आचार्य र सन्तोष विशीको सुर। गङ्गा गौतम आचार्यको रचना रहेको थियो आजका अतिथि सन्तोष विशीको संगीत। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। रेडियो नेपालका 7 प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग गायिका, रचनाकार एवं संचारकर्मी गङ्गा गौतम आचार्य हुनुहुन्छ। पछिल्लो समयमा हामीले अब संचारसँग आबद्ध हुनुहुन्छ, धेरै वर्ष, 1 दशक भन्दा पनि धेरै भइसक्यो भनेर भन्नुभयो अनौपचारिक कुराकानी गर्दाखेरि। पछिल्लो समयमा हामीले देखिरहेका छौँ सामाजिक सञ्जाललाई प्रयोग गरेर नवकलाकारहरू भित्रिरहेका छन्। उहाँहरूले सङ्गीत क्षेत्रमा कस्तो गरिराख्नु भएको छ, के कस्तो पाउनु भएको छ
1: सामाजिक सञ्जालमा, जस्तो नवकलाकारहरूको प्रस्तुतिका कुरा गर्नुभएको?
0: हजुर,
1: नवकलाकारहरूले जस अहिलेको समय अनुसार, अहिलेको माग अनुसार केही दिनु पनि भएको छ, होइन? त्यसलाई अब सामाजिक सञ्जालमा गएर सबै कुरा कतिजनाले पोख्नु पनि भएको छ, होइन? अब कतिजनाले चाहिँ सामाजिक सञ्जालमा मार्फत हामीलाई मोटिभेट हुने काम पनि गर्नुभएको छ। त्यसबाट हामीले चाहिँ कति कुराले लिन सकिराखेका छौँ र नवकलाकारहरूलाई अझै सिक्न पर्छ, अग्रजहरूको आशीर्वाद लिन पर्छ, अग्रजहरूलाई एउटा धारमा राखेर काम गर्न सक्यो भने चाहिँ पक्कै पनि उहाँहरू पनि राम्रै काम गरिरहनु भएको छ जस्तो लाग्छ।
0: तिनवटा जस्तो अघि पनि अलिकति हामीले कुराकानी गरेका थियौँ, गाउन सजिलो या गीत लेख्न सजिलो कि, या संचार क्षेत्रमा बसेर संचारका समग्र भनौँ न देशको वा विदेशका कुराहरू गर्न या भन्न सजिलो?
1: यस्तो हुँदो रहेछ रमेश सर, यो कर्म भन्ने कुरा चाहिँ मेहनत, लगनशीलता र त्यसलाई आफूले खुसीले, क्या मेरो कर्म हो, किनभने इच्छा अनुसारको व्यक्तिले, सबै व्यक्तिले कर्म गर्न पाएको हुँदैन। इच्छा एकातिर दौडिएको हुन्छ, सपना एकातिर हुन्छ, कर्मले अर्कोतिर दौडाउँछ। त्यसकारणले जो व्यक्तिलाई इच्छा अनुसारको कर्म चाहिँ त्यो गर्न अवसर पायो नि, संसारको भाग्यमा नि मान्छे हो। त्यसकारणले यी सबै कामहरू अप्ठ्यारो भयो भने पनि मलाई चाहिँ मेरो इच्छा अनुसारको कर्म जुर्यो, क्या? म सानैदेखि चाहिँ गीत लेख्न, गुनगुनाउन, म पहिला साहित्यबाट आएको, गजल कविताहरू लेख्थेँ, आर्टिकल लेखेँ, अनि रेडियोको त मैले जापानिज रेडियो फोरेको छु, मेरो बुबाले तराईबाट लगेको रेडियो फोरेको छु, यहाँभित्र कस्ता मान्छे हुन्छन्, कसरी बोल्छन् भनेर म यति धेरै लुकी लुकी ब्याट्री आफै मेरो पैसाले, पेवा पैसाले किनेर, दाँतले टोकेर, घाममा सुकाएर, कसरी हुन्छ किनभने बुवाले हिजो हालेको ब्याट्री कति छिटो सिद्धियो भन्ने, होइन, प्राइभेट ब्याट्री ल्याएर अनि बुवा निधाएपछि त्यो ब्याट्री फेरेर, त्यो त्यतिखेरदेखि रेडियोको मोहबाट मलाई कर्म र इच्छा मिलेको कारणले चाहिँ म कामलाई चाहिँ मेहनत गर्नपर्छ, बोझको रूपमा लिन हुँदैन भनेर, यो गाह्रो छ तर यो भित्र सजिलो पनि छ भन्न चाहन्छु।
0: अब गीत सङ्गीतमा लागिसकेपछि, आबद्ध भइसकेपछि, कुनै सिर्जना साङ्गीतिक बजारमा ल्याइसकेपछि आर्थिक कुराहरू हुन्छन्, आर्थिक अवस्था कस्तो छ अहिले सङ्गीत क्षेत्रको समग्र?
1: आर्थिक अवस्था के भयंकर प्रतिस्पर्धामा उत्रिन सक्नु पर्यो, होइन? सङ्गीतको बजार एकदम ठुलो छ, के फरक क्षमताबाट आउनु पर्यो, होइन? फरक क्षमता भयो भने धेरै मेहनत र सङ्घर्ष गर्न परेन, के निरन्तर लागि परेर त्यो क्षेत्रबाट फ्रस्ट्रेसन नभई एक दिन समय आउँछ भनेर लाग्न पर्यो भनेर लाग्न पर्छ। मेरो आफ्नो हकमा चाहिँ म अलिकति फरक विधा भन्छु, पूर्वमा दोहोरी गाउनु भनेको, ओहो दोहोरी गाउनुहुन्छ र भन्नुहुन्छ, दोहोरी गाएरै मैले 10 वर्ष केही रकम सङ्कलन गरेर गीत सङ्गीतमा लगाउँदै गाएँ, घर चलाउँदै गाएँ, र अहिले मैले यति गीतहरू जति बजारमा ल्याएको छु सबै मेरा गीत सङ्गीतबाट आएका आय आर्जन हुन्। मेला महोत्सव पनि पाइराखेको छु पूर्वतिरका, माया गरिरहनु भएको छ आयोजकहरूले, र मलाई त्यति धेरै लोड छैन। हुन त धेरै भयङ्कर गीत पनि चलेको छैन, म आफू भयङ्कर चलेको पनि छुइनँ, तर मलाई एकपटक बोलाएको आयोजकहरूले फेरि रिपिट गरेर बोलाउनुहुन्छ। त्यसकारणले सङ्गीतको बजारमा अघि भने नि राम्रो गर्यो भने चाहिँ काया पलटै छ, मेहनत गर्न पर्यो, कि सङ्गीतको प्रतिस्पर्धामा भिड्न सक्नु पर्यो, कि फरक विधा हुनु पर्यो, त्यो भयो भने तिनवटा कुरामा एउटा चाहिँ हुनु पर्यो।
0: हामी कार्यक्रम संसार सिर्जनाको अन्त अन्ततिर छौँ, एउटा सिर्जनाको अर्को हामी कुराकानी गरौँ। यो घामै घमाइलो सागर थापाको स्वर पनि छ यसमा, तपाईँको आफ्नो बिलेन थापाले लेख्नु भएको, देवराज आलीको सङ्गीत रहेको छ यो गीत। कहिले साङ्गीतिक बजारमा ल्याउनु भएको, यसको प्रतिक्रियाहरू कस्तो पाइराख्नु भएको छ? अहिले त के छ भने तपाईँले कुनै सिर्जना छोड्नुभयो भने तुरन्तै हामी त्यसको फल या देखिरहेका हुन्छौँ, प्रतिक्रियाहरू देखिरहेको
1: छ। यो गीत चाहिँ निकै अगाडिको गीत हो, मेरो प्रिय भाइ एफएममा मलाई अत्यन्तै मेरो श्रोता जहिले पहिलो घन्टी बज्ने बित्तिकै मैले बाहिरबाट कतारबाट भन्ने बित्तिकै सागर थापा हो कि भनेर गेस गर्थे। उहाँले चाहिँ दिदी हजुरसँग एउटा गीत गाउन रहर्छ भन्नुभयो र उहाँकै लगानीमा यो गीत बनायौँ। यसको म्युजिक भिडियो नबनाए पनि मैले जति रेडियोमा पूर्वतिर बजाएँ यति राम्रो रेस्पोन्स आएको छ। एउटा परदेशीलाई घर फर्कन आग्रह गरिएको छ र मैले अडियो प्लेटफर्ममा पनि लगाएको छु। धेरै माया गरेर प्रतिक्रिया छोड्नु भएको छ। मेला महोत्सवमा गाउँदा पनि एकदम माया गर्नुहुन्छ र सागर थापा भाइलाई पनि सम्झन चाहन्छु। यो गीत चाहिँ जुना श्री मगर बहिनीले चाहिँ मलाई बिलनसँग भेटाइदिनु भएको थियो र उहाँले मिठो मलाई सृजना दिनुभएको छ। सबैजनालाई सम्झिन चाहन्छु।
0: तपाईँले भन्नुभयो श्रोताहरू आउँदाखेरि लगभग उहाँहरूको आवाज चिनिन्छ। मैले पनि एउटा फोन इन कार्यक्रम चलाउँछु, धेरैले मेरो नाम भनिदिए हुन्थ्यो, कुरा गर्नुभन्दा पहिला भनिदिए हुन्थ्यो भनेर उहाँहरूको चाहना हुन्छ। तर हामीले चिनिसकेका हुन्छौँ, तर कसैलाई नचिन्दाखेरि मलाई चिनिन भनेर कुनै श्रोताले मेरो नाम भन्दैन भनेर भन्न चाहिँ अलिकति गाह्रो हुन्छ। अन्ततिर छौँ भनेर कुराकानी पनि गरिसक्यौँ। सृष्टा र सृजनाको निर्धारित समय पनि सकिने लागेको छ। अन्तमा रेडियो नेपाल सुनेर बस्नुभएका आम श्रोतालाई के भन्न चाहनुहुन्छ?
1: रेडियो नेपाल भन्ने बित्तिकै कुनै रेडियो एफएम केही नहुँदाखेरि गाउँमा गएर गोठालो मेलापात किसान सबै मजदुरको कानमा गुन्जिएको रेडियो नेपाल होइन, यो पवित्र यो देवीको मन्दिरभित्र म आएको छु र मेरो आवाज जतिले सुन्दै हुनुहुन्छ रेडियो नेपाल केन्द्रीय प्रसारणबाट होइन, सबैजनालाई गङ्गा गौतमलाई माया गरिदिनु होला। रेडियोलाई कहिले नछोड्नु होला। रेडियो हाम्रो पुरानो एउटा शक्ति हो। रेडियोलाई म त पूजा नै गर्न मन लाग्छ होइन। आज रेडियो नेपाल अनि यहाँका सबै आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, यहाँ पनि गीत सङ्गीतसँग आबद्ध हुनुहुन्छ, मलाई धेरै म धेरैलाई चिन्छु। यहीँबाट आदरणीय व्यक्तित्वहरूलाई नमन व्यक्त गर्न चाहन्छु र विशेष त मैले फेरि पनि श्रोताहरूसँग भन्नै पर्छ, अनुरोध गर्नै पर्छ, उहाँहरूको सकारात्मक सल्लाह सुझाव मेरो लागि शक्ति र ऊर्जा हो। माया गरिदिनु होला गङ्गा गौतम र युट्युबमा हेरिदिनु होला र मलाई यो यहाँसम्म जोड्ने अवसर दिनुभएको छ आदरणीय रमेश भट्ट सरले होइन। समय मलाई माया गरेर म अलिक टाढाबाट पनि आएको थिएँ, मिलाइदिनु भएको छ र यो जोडिदिने प्यारी बहिनी गायिका चर्चित गायिका हुनुहुन्छ अन्जु गौतमलाई पनि सम्झन चाहन्छु। त्यही भन्न चाहन्छु सम्पूर्ण समग्र सम्पूर्ण यहाँ प्राविधिकदेखि सम्पूर्णलाई चाहिँ म हृदयदेखि नमन व्यक्त गर्न चाहन्छु।
0: आफ्नो महत्त्वपूर्ण समय रेडियो नेपालको स्टुडियोसम्म आएर दिनुभयो, त्यसका लागि रेडियो नेपाल परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु।
1: फेरि पनि एकपल्ट सुदूरपश्चिम र पूर्वेली चेली भेट भएका छौँ। आदरणीय रमेश भट्ट सरलाई चाहिँ म एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु र रेडियो नेपाल सम्पूर्ण परिवारप्रति आभार प्रकट गर्छु।
0: हस्त श्रोता, आजलाई आजका अतिथि गङ्गा गौतम आचार्य र सागर थापाको स्वर, बिलेन थापाको रचना, देवराज आलेको सङ्गीतमा रहेको गीत यहाँका माझमा छुट्दै आजलाई कार्यक्रम सस्तार सिर्जनाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट बिदा माग्छु।

0: झण्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: आवाजले छुने सम्पूर्ण नेपाल रेडियो नेपाल नेपाली माटोको आवाज रेडियो नेपाल

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग बलिदान साहस र वीरताका कारण आज नेपाली भई शिर उच्च बनाएर गौरवका साथ उभिन सकेको बताउनु भएको छ। आज राष्ट्रिय विभूति भीमसेन थापाको 225 जन्म जयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिने उहाँले बताउनुभयो। हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ उहाँले भन्नुभयो। उहाँले वीर पुर्खाले हाम्रो राष्ट्र राष्ट्रियता राष्ट्रिय अखण्डता एवं सार्वभौम सत्ताका लागि गरेको बलिदान र पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले आपसी भाइचारा मित्रता सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै राष्ट्र प्रेम प्रतिको अगाध आस्था र प्रतिबद्धता किमार्थ विचलित हुन नदिनु आवश्यक रहेको बताउनुभयो। अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार 9 सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनुसार काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कुट नेपालथो कटुञ्जे बेसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। त्यसै गरी कान्ति लोकपथमा पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी बागलुङ रोल्पा मुगु रसुवा अछाम तथा लम्जुङको बेसी सहर चामे मनाङ सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। गैरातीदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले साँफे मार्तडी सडक खण्डका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ। सडक अवरुद्ध भएपछि बाजुरा आउने जाने लामो तथा छोटो दूरीका सवारी साधन पूर्ण रूपमा ठप्प भएका छन् भने यात्रुले बीच बाटोमै अलपत्र परेर शास्ति बेहोर्नु परेको छ। बढीमालिका नगरपालिकाको सेलाघाट बिरेखोला रापक लगायतका स्थानमा पहिरो खस्नुका साथै खोलामा आएको बाढीले 16 घर परिवार विस्थापित हुन पुगेका छन् भने सडक बगाउँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकसँगै आसपासका खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ। बाढीले खेत कटान गर्नुका साथै रोपाई गरिएको धान बाली समेत प्रभावित भएको रापाका स्थानीय केशव रावले जानकारी दिनुभयो। उहाँले क्षतिको अवस्था सामान्य नभएकाले सडकको पछिल्लो अवस्थाबारे जानकारी नलिई यात्रा नगर्न सबैमा अनुरोध गर्नुभएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने 2 लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत 13 जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी स्क्यामिङ रोकथामको विषय समेटेको थियो। सोही निर्णयअनुसार त्यतिखेर मुलुकमा सञ्चालित सबै सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए। ती वेबसाइट बन्द गरिएपछि पनि नयाँ नाममा खुल्ने क्रम जारी छ। यो वर्षको फिफा विश्वकप आयोजना भए त फेरि 2,23,568 त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले यसका लागि छुट्टै कार्यदल पनि गठन गरेको छ। सरकारले हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित दिगो तथा प्रभावकारी विकास सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने उद्देश्यका साथ सुझाव माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास नियामक व्यवस्था सुरक्षा मापदण्ड तथा दिशा निर्देश गर्न हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकास सम्बन्धी सुझाव आमन्त्रण गरेको छ। विश्वविद्यालय अनुसन्धान संस्था व्यावसायिक निकाय अन्तर्राष्ट्रिय संस्था तथा सम्बन्धित सरकारवालाले सुझाव दिन सक्नेछन्। यस्तै आफ्नो अनुभव अध्ययन अनुसन्धान तथा व्यावहारिक अभ्यासका आधारमा लिखित सुझाव दिन सकिने मन्त्रालयले जनाएको छ। पूर्वाधार मन्त्रालयले यही साउन 20 गतेसम्म आवश्यक सुझावको अपेक्षा गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले 2080 माने ग्रीन हाइड्रोजन नीति तयार पारेको थियो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दै छौ?
1: हाम्रो बिहेको शपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दै छौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्नो व्यापार नीति पुनः संरचना गर्दै चीन, भारत, युरोपेली संघ, ईयू सहित 60 व्यापारिक साझेदारलाई लक्षित नयाँ आयात शुल्क आजदेखि लागू गरेको छ। फेब्रुअरीमा सर्वोच्च अदालतले राष्ट्रपतिको व्यापक शुल्क अधिकार सीमित गरेपछि तयार गरेको नयाँ व्यवस्था कानूनी रूपमा अझ मजबुत मानिएको छ। नयाँ शुल्क 10-12.5% निर्धारण गरिएको छ। अमेरिकी प्रशासनका अनुसार करिब एक महिना लामो अनुसन्धानपछि लागू गरिएको यो नीति यस वर्षको सुरुमा अस्थायी रूपमा लागू गरिएको 10% विश्वव्यापी आयात शुल्कको स्थानमा आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान पर्याप्त पीडा नभोगेको भन्दै तेहरान विरुद्ध ठूलो सैन्य आक्रमण गर्ने विषयमा आफूले गम्भीर रूपमा विचार गरिरहेको र प्रमुख सैन्य कारवाही पुनः सुरु गर्ने निर्णयको नजिक पुगेको बताउनु भएको छ। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकाको अभिव्यक्ति आक्रामकताले युद्ध अन्त्यका लागि हुने कुनै पनि सहमतिलाई अझ कठिन बनाउने र त्यसको अझ ठूलो मूल्य राष्ट्रपति ट्रम्पले चुकाउनु पर्ने चेतावनी दिनुभएको छ। दक्षिणी इरानका विभिन्न क्षेत्रमा विशेष गरी किस्म टापुमा विस्फोट भएको खबर आएको छ। उता कुवेतको सेनाले इरानबाट प्रहार गरिएको मिसाइल र ड्रोनहरू अवरोध गरेको जनाएको छ। र हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा पनि मेघ गर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार लुम्बिनी प्रदेशका पहाडी भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा, 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या जिज्ञासा प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
2: नमस्कार, कार्यक्रम किसान प्रश्न मञ्चको आजको श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म शान्ति कुँवर। यस कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, टेलिफोन, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका जिज्ञासा अनि समस्याहरूलाई सम्बन्धित निकाय र विज्ञ मार्फत सम्बोधन गरी यहाँहरू समक्ष प्रस्तुत गर्दछौ। आज भने कृषकहरूको पशुपालनसँग सम्बन्धित जिज्ञासाहरूलाई सम्बोधन गर्नेछौँ। आजको कार्यक्रममा विज्ञको रूपमा हुनुहुन्छ पशु चिकित्सक डाक्टर सञ्जय ढुङ्गाना। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ यहाँलाई।
3: धन्यवाद।
2: कार्यक्रमको पहिलो प्रश्नमा 35 कुखुरा मध्ये 2 कुखुरा हिँड्न सक्दैनन्, उपचार के होला भनी 3 छ सिन्धुलीबाट दुर्गालाल श्रेष्ठले जिज्ञासा राख्नु भएको छ।
3: प्रश्न चाहिँ कति उमेरको कुखुरा भनेर उहाँले भन्नुभएको छैन। अब विशेष त कहिलेकाहीँ चाहिँ कुखुराहरूमा लङ्गडाउने समस्याहरू चाहिँ सानो उमेरदेखि हुन सक्छ, त्यो वंशाणुगत कारणले पनि हुन सक्छ। अर्को कहिलेकाहीँ चाहिँ सुरुमै चाहिँ म्यारेक्सटिसको भ्याक्सिनहरू नलागेकन ल्याएको कुखुराहरूमा छ भने त्यस्तो कुखुरामा चाहिँ संक्रमण देखेको हुन सक्छ र लङ्गडापन देखिन सहयोग हुन सक्छ। प्राय देखिने भनेको चाहिँ भिटामिन बी कम्प्लेक्सको कमीको कारणले, नर्मली हामीले भन्छौँ कल्टो प्यारालाइसिस, भिटामिन बी टू जसलाई चाहिँ राइबोफ्लाविन पनि भन्दछ, भिटामिन बी टूको कमीको कारणले यो देखा पर्छ। अर्को भनेको भिटामिन बी वानको, जसलाई हामी थायमिन पनि भन्छौँ, थायमिनको कमीको कारणले पनि यो रोग देखा पर्न सक्छ, त्यसको कारणले लङ्गडाउने समस्या आउँछ। त्यसको लागि चाहिँ बी कम्प्लेक्स पनि नजिकैको पशु चिकित्सकको सल्लाह अनुसार बी कम्प्लेक्स हामीले चाहिँ कम्तीमा 5-10 हामीले निरन्तर दिनुपर्ने हुन्छ, त्यो पनि चिकित्सकको सल्लाह अनुसार। दोस्रो चाहिँ हामीले यदि त्यहाँ घोचेर त्यो बम्बल फुड भन्छौँ हामीले, जुन चाहिँ प्राय जसो भालेहरूमा देखिने गरेको छ, त्यसमा चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि त्यहाँ चाहिँ त्यो पसहरू निकाल्न सक्छौँ। स्टेफाइलोकोकस इकोलाईहरूको संक्रमण हुनसक्छ, सिडोमोनसहरूको संक्रमण हुनसक्छ, त्यसको कारणले पनि सुनिन जान्छ। एन्टिबायोटिक हामीले चाहिँ आवश्यकता अनुसार त्यहाँ पनि दिन सक्छ।
2: अर्को जिज्ञासामा बेलौरी छ कञ्चनपुरबाट धर्म सिंहले बाख्राको शरीरबाट जुम्रा हटाउन उपाय के होला भनी जिज्ञासा राख्नु भएको छ।
3: अब यसमा चाहिँ धेरै तौर तरिकाहरू हामीले अप्नाउन सक्छौँ। सामान्यतया हामीले गाउँघरमा अप्नाउने तरिका भनेको चाहिँ नुनको झोल लगाएर पनि हामीले गर्ने गरेको छौँ, र अर्को कसै कसैले सुर्तीको झोल पनि हामीले चाहिँ बाख्राको शरीरमा लगाइदिएर त्यसरी जुम्रा किर्ना मार्ने गरेको देखिन्छ। अहिलेको समयमा चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले बजारमा थुप्रै त्यस्ता घोलहरू पाउन सक्छौँ। अब त्यो औषधि नभएर त्यो चाहिँ घोल चाहिँ त्यो विषादी हो वास्तवमा, तर अब त्यो त्यस्तो तरिकाले बनाएको हुन्छ जसले चाहिँ बाख्राहरूमा चाहिँ अप्ठ्यारो नपरोस्, उनीहरूलाई विषादी नलागोस् भन्ने हिसाबले बनाइएकै हुन्छ। तर पनि हामीले चाहिँ त्यसलाई चाहिँ पशु चिकित्सकको सल्लाह अनुसार चाहिँ जस्तो विभिन्न घोलहरू छ, साइपरमेथ्रिन 1% को, फ्लुमेथ्रिन 1% को, त्यस्तै बुटोक्सहरू हुन्छ, त्यस्तो घोलहरू हामीले चाहिँ प्रयोग गरेर, जस्तो साइपरमेथ्रिनको केसमा छ भने हामीले 1% को साइपरमेथ्रिनलाई 0.5 ml पर 1 liter वाटर, भनौँ न 1 liter वाटरमा चाहिँ हालेर हामीले चाहिँ सफा कपडाले चाहिँ त्यसलाई भिजाएर अनि जिउ परपर उसलाई चाहिँ नुहाइदिन सक्छौँ हामीले। त्यस्तै अर्को भनेको चाहिँ हामीले बजारमा विभिन्न पोरन लिक्विडहरू प्राप्त गर्न सक्छौँ। त्यो चाहिँ के हुन्छ भन्दाखेरि त्यो लिक्विड चाहिँ जस्तो घाँटीको एउटा ठाउँमा, ढाडको बिचमा अनि पुच्छरको फेदमा, त्यो तरिकाले हामीले लगाउने हाम्रो हामीसँग औषधि बजारमा पर्याप्त मात्रामा छन्, त्यो आवश्यकता अनुसार पशु चिकित्सकको सल्लाह अनुसार हामीले लगाउन सक्छौँ। अर्को यदि लुतोहरू निस्केको छ अनि संक्रमण पनि धेरै छ, घाउहरू निस्केको छ भने बाख्राहरूलाई चाहिँ आइभरमेक्टिन भनेर भन्छ, आइभरमेक्टिन 1% को सोल्युसन जुन इन्जेक्टेबल हुन्छ, त्यो पनि आवश्यकता अनुसार लगाइदिन सक्छौँ।
2: त्यसै गरी अर्को जिज्ञासामा हस्तराज पन्तले खाण्डा चक्र 3 कालीकोटबाट भेडाहरूले खाना कम खाने, हिँडुल कम गर्ने, शरीरमा तातो हुने जस्ता लक्षणहरू देखाएका छन्, उपचार के होला भनी जिज्ञासा राख्नु भएको छ।
3: अब उहाँले जिज्ञासा राख्नु भएको अनुसार चाहिँ उहाँको जुन लक्षणहरू उहाँले बताउनु भएको छ त्यसको चाहिँ विभिन्न कारणहरू हुनसक्छ, जस्तो अब हाम्रो हिँडुल गर्न नसक्ने, खाना कम गर्ने, तातो भएको जस्तो भन्नुभएको छ, त्यो चाहिँ ब्याक्टेरियल, भाइरल, प्रोटोजोअल सबैमा त्यो किसिमको लक्षणहरू देखा पर्न सक्छ। अब हामीले चाहिँ के हुन्छ भन्दाखेरि हामीले चाहिँ त्यो छुट्याउनु पर्ने हुन्छ, कुन रोग हो भनेर, अब तत्काल यही मैले यही नै हो भनेर चाहिँ यत्तिकै यहाँ बसेर हामीले भन्न सक्दैनौँ। तर पनि हामीले चाहिँ के निर्गल गर्न सक्छौँ भन्दाखेरि आवश्यकता अनुसार पशु चिकित्सकको सल्लाह अनुसार चाहिँ हामीले एन्टिबायोटिकहरू दिन सक्छौँ। अझ एन्टिबायोटिकहरू पनि प्रयोग गरेर चाहिँ भएन भने थप हामीले यो भाइरल अथवा प्रोटोजोल हो भन्ने कुरातर्फ हामी जान सक्छौँ। त्यसको लागि चाहिँ थप हामीले चाहिँ ल्याबमा नजिकैको तपाईँको यदि पशु पक्षी तथा अन्वेषण प्रयोगशाला छ भने त्यहाँ गएर चाहिँ ब्लड टेस्टहरू गराउन सक्नुहुन्छ। ब्लड टेस्ट गराएर थप त्यहाँ चाहिँ प्रोटोजोल इन्फेक्सन केही छ कि ब्लडमा भनेर हामीले तय गर्न सक्छौँ। यो त्यसरी रोग निदान गरिसकेपछि एन्टी प्रोटोजोल कुनै मेडिसिन दिने हो कि, जस्तै डाइमिनाजिन एसोसिएट भन्ने हुन्छ, हामीले चाहिँ विभिन्न त्यसको ब्रान्ड नेमहरू हुन्छ, त्यो किसिमको हामीले लगाउन सक्छौँ। यो भएन भने पनि कहिलेकाहीँ के हुन्छ भन्दाखेरि हाम्रो चाहिँ पुरा लक्षण नदेखिएको हुनसक्छ, जस्तो हामीले चाहिँ रुगा खोकी पनि लागेको छ कि, रेस्पिरेटरी अरू सिम्टम्सहरू पनि देखाएको हुनसक्छ, त्यो बेलामा चाहिँ हामीले जस्तो पिपिआर पनि हुनसक्छ, भेडाहरूमा पिपिआरको पनि सङ्क्रमण हुनसक्छ यदि धेरै मात्रामा फैलिएको छ भने। हामीले त्यो चाहिँ पशु पक्षी रोग अन्वेषण प्रयोगशालामै गएर पिपिआर टेस्ट गराउन सक्छौँ। र त्यसको चाहिँ उपचार भनेको भाइरल डिजिजको कुनै उपचार भने छैन, तर पनि हामीले चाहिँ सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन रोक्नको लागि हामीले चाहिँ विभिन्न एन्टिबायोटिक्सहरू दिन सक्छौँ। त्यसको चाहिँ अब उपचार गर्दाखेरि पनि 7-14 दिनसम्म लाग्न सक्छ।
2: अर्को जिज्ञासामा 15 दिनको बाख्राको पाठामा पखालाको समस्या देखिएको छ भने वीरेन्द्रनगर 1 सुर्खेतबाट पूर्ण बहादुर अधिकारीले जिज्ञासा राख्नु भएको छ।
3: बाख्राको पाठाहरूमा चाहिँ छेरौटी लाग्ने सम्भावनाहरू धेरै हुन्छ। प्राय जसो के हुन्छ भन्दाखेरि कतिपय अवस्थामा चाहिँ जुकाको संक्रमणको कारणले पनि हुनसक्छ। अब यहाँ कुरा आएको छ 15 दिनको भनेको, अब 15 दिनकोमै चाहिँ जुकाको समस्या नआओस् भन्ने हिसाबले हामीले चाहिँ यति यो ख्याल राख्नुपर्छ कि हामीले अगावैको आमालाई पनि जुकाको औषधि राम्रोसँग खुवाएको हुनुपर्छ र वरपर पनि खोरको निसंक्रमण गरेको हुनुपर्ने हुन्छ। यदि जुकाको समस्या आएकै छ भने हामीले नजिकैको पशु चिकित्सक वा प्राविधिकको सल्लाह अनुसार अथवा थप टेस्ट गरेर यो त्यसको फेसेस टेस्ट गरेर जाँच गरेर चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि जुका नै हो भनेर कन्फर्म गरेर चाहिँ हामीले चाहिँ जुकाको औषधि खुवाउन सक्छौँ। तर सकेसम्म चाहिँ सानोमा जबसम्म 4-8 weeks जबसम्म हुँदैन तबसम्म त्यस्तो अवस्थामा जुकाको औषधि सकेसम्म नखुवाउँदै राम्रो हुन्छ, पर्ने अवस्थामा मात्रै हामीले खुवाउने। अर्को भनेको चाहिँ हामीले चाहिँ जस्तो कहिलेकाहीँ के हुन्छ भन्दाखेरि सानो पाठापाटीले आफ्नो आमाको देखासिखीमा पनि नराम्रो चिजबिजहरू अथवा घाँसहरू खाने गर्छ सानो उमेरमा पनि, त्यसको कारणले पनि इन्डाइजेसनहरू हुनसक्छ कहिलेकाहीँ, त्यसको कारणले पनि छेरौटी रोग लाग्न सक्छ। त्यसमा हामीले विशेष गरी स्काउस पनि भन्छौँ छेरिरहने, जसमा कतिपय अवस्थामा चाहिँ सेतो नै छेर्छ, कतिपय अवस्थामा चाहिँ ब्लडी पनि छेड्छ। र यदि त्यस्तो भइरहेको भने छेरिरहेको भने हामीले चाहिँ कहिलेकाहीँ के हुन्छ भन्दाखेरि हामीले चाहिँ सल्फाडिमिडिन एन्टिबायोटिकको त्यो ग्रुप

0: त्यही भएर पर केजी बडी वेटको हिसाबले दिन सक्छौँ त्यो पाठापाटीले। नर्मली सल्फा डिबिटिन दियो भने पनि कोक्सिडियाको समाधान हुनसक्छ, अनि यो अवस्थामा पनि भएन भने हामीले एउटा कुरा याद राख्नुपर्छ, कहिलेकाहीँ के हुन्छ भन्दाखेरि पाठा पाठेहरूलाई हामीले चाहिँ आफ्नो आमाको दुध धेरै मात्रामा दिइरहेको हुन्छ। धेरै मात्रामा दुध दियो भने पनि जस्तो कुनै दुईवटा पाठा छ भने दुईमध्ये एउटा पाठाले चाहिँ बढी दुध खाइरहेको छ भने उसलाई चाहिँ पनि दुधको कारणले पनि डाइरिया हुनसक्छ। अब त्यस्तो कन्डिसन कहिलेकाहीँ आउँदाखेरि हामीले सकेसम्म 12-24 घन्टासम्म दुध खुवाइदिनै हुँदैन, र अर्को भनेको हामीले पर्याप्त मात्रामा सबै समूहको हरेक केसमा चाहिँ इलेक्ट्रोलाइट जुन हामीले इन्टालाइट भनेर पनि प्राप्त गर्छौँ, अरू विभिन्न किसिमको हामीले ओरल रिहाइड्रेसन पाउडरहरू पचमा प्राप्त गर्छौँ, त्योहरू हामीले खुवाउन सक्छौँ।
1: त्यसै गरी अर्को जिज्ञासामा, एक वर्षको बाख्राले भित्तामा टाउको ठोक्याउँछ र टाउकोमा दुखाइ भए जस्तो गरी कराउँछ, कहिले काहीँ घडीको सुईको दिशामा घुम्दछ, दाना पानी सामान्य खान्छ, समाधान के होला भनी नीलकण्ठ साथ धादिङबाट किशोर राणाले जिज्ञासा राख्नु भएको छ।
0: पहिलेदेखि नै यो समस्या किसानको घर गोठमा भइरहेकै समस्या हो। हामीले नर्मली गिड भन्ने एउटा डिजिज जुन बाख्रामा धेरै मात्रामा हुन्छ, विशेष त अब गिडलाई चाहिँ हामीले अरू विभिन्न रोगहरूसँग छुट्याउनु पर्ने हुन्छ। के हुन्छ भन्दाखेरि गिडमा चाहिँ अब हान्छ पनि कराउँछ पनि, अनि यो सिङ्कको ठ्याक्क बिचमा दुईवटा सिङ्कको बिचमा चाहिँ थिचो भने चाहिँ त्यहाँ चाहिँ दबिएको जस्तो हुन्छ। यदि यो गिडै हो भनेर कन्फर्म गर्नु छ भने हामी दुईवटा सिङ्कको बिचमा हात लगाउँछौँ जस्तो थिचेर चाहिँ त्यहाँ चाहिँ दबिएको जस्तो छ भने तब चाहिँ हामी गिड हो भनेर कन्फर्म गर्न सक्छौँ। यद्यपि गिडसँग मिल्दोजुल्दो लक्षण भएको अन्य रोगहरू पनि छ जस्तो लिस्टेरियोसिस भन्छन्, अब यसमा पनि घुम्ने लक्षणै देखाउँछ। तर अब के हुन्छ भन्दाखेरि लिस्टेरियोसिस चाहिँ यो चाहिँ ब्याक्टेरियल इन्फेक्सनको कारणले हुन्छ, गिड चाहिँ झुकाको कारणले भयो, अब यो लिस्टेरियोसिस ब्याक्टेरियल इन्फेक्सनको कारणले, यसमा चाहिँ ज्वरोको मात्रा धेरै अत्याधिक धेरै आउँछ। अर्को भनेको चाहिँ यो चाहिँ विशेष गरी चाहिँ मानौँ साइलेज अथवा विभिन्न चिजबिजहरू खानेकुराहरू जुन ढुसीजनक चिजबिजहरू हामीले खानेकुरा दिएको हुन्छौँ त्यस्तो किसिमको चिजबिजहरू दियो भने हुन्छ, अथवा कहिलेकाहीँ चाहिँ मलको वरपर उम्रेको घाँसहरू बाख्राहरूले खान्छन्, त्यस्तो ठाउँहरूमा फोहोर घाँसहरू खाँदा पनि हुने गर्छ। त्यही भएर चाहिँ हामीले यो चाहिँ यसको चाहिँ ब्याक्टेरियल इन्फेक्सनको कारणले भएको हुनाले यसको चाहिँ औषधि भनेको चाहिँ हामीले विशेष एन्टिबायोटिकै थेरापीमा जानुपर्ने हुन्छ। अब एन्टिबायोटिक भनेको पनि सबै समूहको एन्टिबायोटिकले काम गर्दैन, विशेष त एम्पिसिलिन, एमोक्सिलिन, पेनिसिलिन ग्रुपको एन्टिबायोटिक हामीले हाई डोजमा दिनुपर्ने हुन्छ र कम्तीमा यो 7-10 दिनसम्म दिनुपर्ने हुन्छ। त्यो चाहिँ आवश्यकता अनुसार चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्ने हुन्छ, र थप यसमा चाहिँ हामीले स्लाइनहरू पनि दिनुपर्ने हुनसक्छ, अनि विभिन्न किसिमको भिटामिन बी कम्प्लेक्सहरू पनि थप दिनुपर्ने देखिन्छ। अर्को भनेको चाहिँ हामीले चाहिँ अब प्राय यो ख्याल नभइरहेको कुरा हुन्छ, कहिलेकाहीँ चाहिँ बाख्रामा के हुन्छ भन्दाखेरि कान कमाउने समस्या हुन्छ, त्यसलाई उटाइटिस भन्छ, भित्री कान बाहिरी कानको समस्या भइदिन्छ। कानको समस्याको कारणले चाहिँ जतातिर समस्या छ उसले यसरी त्यो उसले चाहिँ त्यो भाग माथि यसरी उठाएर चाहिँ साइडमा टिल्ट गरेर बस्छ। त्यही भएर चाहिँ यदि कानको समस्या पनि छ भने उसले त्यही अनुसारले घुम्ने पनि लाग्न सक्छ, यदि कानको समस्या धेरै छ भने, अथवा उसले चाहिँ आफ्नो शिर चाहिँ साइडमा टिल्ट गरेर बस्ने गर्छ। अब त्यो चाहिँ नजिकैको प्राविधिकलाई भनेर कानको समस्या पनि हुनसक्छ कि भन्ने हिसाबले त्यही अनुसार उपचार गराउनुपर्ने हुन्छ, र कहिलेकाहीँ नाकमा पनि जुकाहरू हुनसक्छ, त्यसको कारणले पनि कहिलेकाहीँ समस्या आउँछ र घुम्ने पनि हुनसक्छ त्यस्तो बेलामा पनि, त्यसलाई हामीले नेसल बर्ड भनेर भन्छौँ होइन। अनि के गर्न सकिन्छ भन्दाखेरि त्यस्तो केस छ भने कहिलेकाहीँ भने हामीले हाम्रो घर वरपर भएको निमको पातको झोल बनाउन सक्छौँ, र नाकमा चाहिँ हामीले चाहिँ त्यो रस हालिदिन सक्छौँ, रस हालिदिएर अनि एकछिनमा चाहिँ त्यो बाख्रालाई चाहिँ नजिकै पानीको नजिक ल्याउने, बाख्राको जुन मजल भन्छ पानीको नजिकै ल्याउने, नजिक ल्याउँदाखेरि चाहिँ पानी देखेर त्यो नेजल बर्डहरू पनि बाहिर निस्किन सक्छ, अनि निमको अघि रस त हामीले हालेकै छौँ, त्यो बेलामा हामीले चिम्टाले पक्रेर हामीले निकाल्न सक्छौँ। धेरै रोगहरूमा यस्तो समस्याहरू आउन सक्छ, अब के हो भनेर चाहिँ हामीले निर्कल गर्नु पर्यो। अनि अर्को भनेको अब गिडको, अब अन्तिममा सुरुकैमा फर्केँ, विशेष यदि गिड छ भने त्यसमा हामीले विशेष गर्ने भनेको सर्जरी, त्यसमा अरू उपचार केही छैन, अरू जति गरे पनि एकछिनको लागि मात्रै हुन्छ। तपाईँहरूले यदि त्यस्तो समस्या छ भने नजिकैको पशुचिकित्सकलाई गएर सल्लाह लिनु अनुरोध गर्छ।
1: अन्तिम जिज्ञासामा अजिर पोडरले बिरतामोर तीन झापाबाट, एक महिना अगाडि ब्याएको गाईको एउटा थुनमा कडा मासु देखिएको छ, दुध दुदा दुखाइ महसुस गर्छ र कम मात्रामा दुध दिन्छ, यसको उपचार के होला भनी जिज्ञासा राख्नु भएको छ।
0: नेपालभरि नै सायद यो समस्या सबैतिर छ, म अनुरोध गर्न चाहन्छु कृषक जुलाई उहाँले चाहिँ नजिकैको पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा गएर पहिले चाहिँ थुनेल एकचोटि चेक गराउनु चेक गराए पछाडि

त्यो थुनमा चाहिँ केही समस्या छ कि छैन हामीले कन्फर्म हुन सक्छ। कहिलेकाहीँ चाहिँ सङ्क्रमण भएको कारणले चाहिँ त्यो सङ्क्रमण भएको ठाउँ चाहिँ कहिले त्यहाँ चाहिँ ब्याक्टेरिया भाइरसको चाहिँ निचे फर्मेसन भन्छौँ क्या हामीले अङ्ग्रेजीमा, त्यहाँ चाहिँ एउटा डल्लो बनाएर बस्छ। त्यही भएर चाहिँ त्यो कारणले पनि कहिलेकाहीँ चाहिँ दुध राम्रोसँग नआएको हुनसक्छ अनि त्यहाँ दुखाइ भएको हुनसक्छ। अब हामीले गर्ने के भन्दाखेरि चाहिँ यदि पहिले थुनेलो चेक गराएर यदि थुनेलो छ भने हामीले त्यही अनुसारको एन्टिबायोटिक थेरापीमा जान सक्छौँ। हामीले अब ज्वराहरू पनि धेरै आएको छ, जे सङ्क्रमण पुरै धेरै ठाउँमा भएको छ भने चाहिँ सिस्टमेटिक पनि दिन सक्छौँ। छैन भने हामीले चाहिँ इन्ट्रामेमोरी ट्युब्सहरू पाइन्छ, एन्टिबायोटिक ट्युब्सहरू पाइन्छ। हामीले 3-5 दिनसम्म अथवा कुनै कुनै चाहिँ 1 दिनको लागि सिङ्गल डोजवालाहरू पनि हुन्छ, त्यो हामीले दिन सक्छौँ। यो अब त्यसले पनि यदि भएन भने हामीले चाहिँ त्यहाँ चाहिँ टिट साइफोन हुन्छ, टिट साइफोनले एकचोटि हामीले अथवा नजिकैको पशु

0: थुन प्रयोग गरेर चाहिँ हामीले त्यसको द्वार चाहिँ टिटको द्वार थुनको द्वार चाहिँ खोल्न सक्छौँ। अब त्यो खोलिसके पछाडि हामीले आवश्यकता अनुसार चाहिँ एन्टिबायोटिक थेरापी पनि दिनुपर्ने हुन्छ, अथवा अर्को थपमा चाहिँ हामीले चाहिँ खोलेर मात्रै हुँदैन, द्वार खोलेर हामीले छोडिदियौँ भने कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि फेरि द्वार बन्द हुनसक्छ। पशु शिक्षक वा प्राविधिकले चाहिँ आवश्यकता अनुसार त्यस्तै क्याथेटरहरू हालिदिन सक्नुहुन्छ, जसले गर्दाखेरि त्यसको प्वाल चाहिँ फेरि बन्द नहोस्, केही दिनसम्म 3-4 दिनसम्म त्यसरी राखे पछाडि त्यसको प्वाल अथवा द्वार चाहिँ नर्मल अवस्थामा आउँछ र हामीले फेरि नर्मल अवस्थामै दुध प्राप्त गर्न सक्छौँ। त्यो अवस्थामा पनि भएन भने कहिलेकाहीँ चाहिँ अब हामीले यो एउटा बेदमा भएन भने अर्को बेदमा चाहिँ कहिलेकाहीँ आफै त्यो नर्मल मेकानिजमको कारणले अर्को बेदमा चाहिँ त्यसको थुन फेरि नर्मल अवस्थामा भइदिन सक्छ र त्यसबाट नर्मली दुध बहन सक्छ।
1: किसानहरूले राख्नुभएको समस्या अनि जिज्ञासाहरूको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् त धन्यवाद।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा सञ्चालित किसान कल सेन्टरको टोल फ्री नम्बर 1660195000 र मेल एड्रेस info@aitc.gov.np आफ्नो जिज्ञासा अनि समस्याहरू राख्न सक्नुहुनेछ। हस् त, आजको लागि किसान प्रश्न मञ्च कार्यक्रम यति नै। अर्को साता पनि किसानहरूको समस्या अनि जिज्ञासाहरूको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यानबक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँमा चाउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ, तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने म इमेल गर्ने आइडी बताउँछु। फ्यान बक्स 2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। तभित्र कार्यक्रममा तपाईँबाट प्राप्त भएको इमेल त म पक्कै पनि पढ्छु नै, तर अहिले भने कार्यक्रमको पहिलो कोसेली स्वरूप सुनाउँदैछु। आनन्द कार्कीको स्वरमा सजिएको यो गीत रचना राजन कार्कीले गर्नुभएको हो भने सङ्गीत कीर्ति न्यौपानेको रहेको छ।

हजुर, सुन्दा पनि निकै प्यारो अनि आफ्नत्व झल्काउने शब्द माया। हजुर, अचम्मकै छ मित्र यो माया भन्ने कुरा है। मायामा नै संसार अडेको छ, माया बिना हामी संसारको कल्पना समेत पनि गर्न सक्दैनौँ होइन। त्यसैले चोखो माया लिने प्रयास गरौँ, चोखो माया दिने प्रयास गरौँ मित्र। मायामा जाल झेल छल कपट केही पनि नगरौँ, निस्वार्थ भावले माया गरौँ। हामी यही आग्रह गर्छौँ कार्यक्रम फ्यान बक्स मार्फत। यही आग्रहका साथमा कार्यक्रम फ्यान बक्समा म फेरि पनि स्वागत गर्छु। अनि मित्र, तपाईँलाई सम्झाउँछु तपाईँबाट प्राप्त भएको इमेल पढ्ने कार्यक्रम हो यो। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ भने अवश्य पनि गर्न सक्नुहुन्छ। त्यसको लागि इमेल आइडी म बताउँछु, fanbox2077@gmail.com हो हाम्रो इमेल आइडी। यो इमेल आइडीमा तपाईँले इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत, यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है त। यो जानकारी गराएँ मैले। यो जानकारी पश्चात अब अर्को जानकारी गराउँछु, त्यो के हो भने तपाईँले हाम्रो वेबसाइट www.radionepal.gov.np अनि www.radionepalonline.com रेडियो नेपालको मोबाइल एप र हाम्रो वेबसाइटमा गएर अडियो सङ्ग्रहबाट पनि हामीलाई फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। कृपया सुन्ने कोसिस गर्नुहोला। यो आग्रह पश्चात अब चाहिँ म लाग्छु तपाईँलाई तपाईँको इमेल पढ्नतर्फ। तपाईँहरू आफ्नो इमेल कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएको छ होला होइन। पर्खनु पर्दाको पीडा ज्यादै कष्टप्रद हुने गर्छ, त्यही हुँदा म हाम्रो मित्रहरूलाई धेरै बेर दुःख दिन चाहन्न लाग्दैछु। तपाईँबाट प्राप्त भएको यो पहिलो इमेल पढ्नतर्फ, यो चाहिँ हामीलाई हाम्रो नियमित श्रोता राजाराम राय माझीजीले गर्नुभएको हो। पालुङ शिखरकोटबाट लेख्नुहुन्छ राजारामजी, दिदी नमस्कार। अब बज्ने गीत चाहिँ यो कार्यक्रम मार्फत मेरो जीवनसाथी किशोर राय माझीको लागि सुनाउँछु। त्यसै गरी मेरो छोरा रामराजा राय माझीको लागि, दक्षिणकालीको हितैषी मित्र सुखराम लामा अनि उहाँको श्रीमतीको लागि, त्यस्तै गरी नरेन्द्र रिमाल, अरुणदी खत्री, सुमी लिम्बू, सृजना मुखिया, रामबहादुर खड्का, मुना मुखिया, ओममणि सापकोटा, सूर्य लामा लगायत मलाई राजाराम राय माझी भनेर चिन्ने सबै सबैको लागि मिठो सम्झनाका साथमा अब बज्ने गीत सुनाउँछु भने लेख्नु भएको छ। अवश्य पनि राजारामजी, तपाईँको लागि अनि तपाईँले भन्नुभएको सबै सबैको लागि हामी अवश्य पनि गीत सुनाउँछौँ, तर एकैछिनपछि है त। धेरै धन्यवाद भन्दै म लाग्छु अर्को इमेल पढ्नुतर्फ। यो इमेल हामीलाई सन्दीप रायजीले गर्नुभएको हो, उहाँको घर पाँच थरमा हो छ भने उहाँ अहिले हामीलाई दुबईबाट इमेल गर्दै रहनु भएको छ। लेख्नुहुन्छ सन्दीपजी, नमस्ते, म अहिले दुबईबाट सन्चै हुनुहुन्छ भनेर सोध्नु भएको छ। ठिकठाकै छु म सन्दीपजी, तपाईँ कस्तो हुनुहुन्छ? तपाईँ पनि कुशल मङ्गल रहने कोसिस गर्नुहोला है त। सन्दीपजीले अझ गाडी लेख्नु भएको छ, यो कार्यक्रम मार्फत विशेष गरी हजुरलाई अनि मेरो पाँच थरमा हुने परिवारजनलाई धेरै सम्झन चाहन्छु अनि अब बज्ने गीत मलाई चिन्नुहुने सबै सबैलाई भन्दै बिदा हुन्छु भने लेख्नु भएको छ सन्दीप रायजीले। उहाँको नेपालको घर पाँच थर हो भने उहाँ अहिले दुबईमा हुनुहुन्छ। धेरै धन्यवाद सन्दीपजी। अर्को इमेल पढ्छु म, त्यसपछि गीत सुनाउँछु। अबको क्रममा यो इमेल रहेको छ भरत सङ्ग्रौलाजीको। लेख्नुहुन्छ, नमस्कार, म मेरा सम्पूर्ण आफन्तजन तथा विशेष गरी अमेरिकामा बस्ने पर्वत पाण्डे, तारा पाण्डेलाई मिठो सम्झनाका साथमा अब बज्ने गीत सुनाउन चाहन्छु भने लेख्नु भएको छ। तर भरतजीले आफ्नो ठेगाना चाहिँ लेख्नु भएको छैन, छुट्यो होला है, बिर्सनु भयो होला।

भरत सङ्ग्रौलाजी, अब अर्को पटक इमेल गर्दा आफ्नो ठेगाना पनि हामीलाई लेखेर पठाउनुहोला, हामी यही आग्रह गर्छौँ। यही आग्रहका साथमा अब भने हामी अर्को गीत नै सुनाउँछौँ। रचना रिमाल र टेक विश्वको स्वरमा सजिएको छ यो गीत, हामी सुनाउँदैछौँ तपाईँ सबैलाई कार्यक्रम फ्यानबक्समा।

हजुर, रचना रिमाल र टेकबिसीको स्वरमा सजिएको यो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम फ्यान बक्समा। यो गीत पश्चात फेरि पनि म स्वागत गर्छु। तपाईँलाई थाहा नै छ कार्यक्रम फ्यान बक्स तपाईँबाट प्राप्त भएको इमेल पढ्ने कार्यक्रम हो भनेर, होइन? यदि तपाईँले भर्खरै मात्रै आफ्नो रेडियो सेट ट्युन इन गर्नुभएको हो अनि हामीलाई सुन्न थाल्नुभएको हो भने तपाईँ कार्यक्रम फ्यान बक्सको साथमा हुनुहुन्छ। तपाईँले हामीलाई यो कार्यक्रममा इमेल गर्न सक्नुहुन्छ। त्यसको लागि इमेल आइडी म बताउँछु, फ्यान बक्स 2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी। यो इमेल गर्ने आइडीमा तपाईँले इमेल गर्न सक्नुहुन्छ। तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो मेल हामीलाई गर्न सक्नुहुन्छ। है त, यो जानकारी मैले गराएँ। यो जानकारी पश्चात अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई प्रबल सापकोटाजीले गर्नुभएको हो। उहाँ अहिले हुनुहुन्छ अस्ट्रेलियामा, भने उहाँको नेपालको घर रहेको छ भक्तपुरमा। लेख्नुहुन्छ प्रबलजी, दिदी नमस्कार, म पढ्नको लागि अस्ट्रेलिया आएको हुँ, तर के गर्ने, हेर्नुहोस् न, मान्छे भने यहाँ छु तर मन भने मेरै घरमा मेरै देशमा घुमिरहेको छ भने लेख्नु भएको छ प्रबलजीले। यस्तै हो प्रबलजी, है, अब पढ्नको लागि जानुभएको रहेछ, राम्रोसँग पढ्नुहोला अनि तपाईँ आफूले पढ्नुभएको कुरा आफ्नो देशमै आएर खर्चिनुहोला, यही आग्रह गर्छु म प्रबलजी। प्रबलजी, तपाईँलाई मात्र होइन आफ्ना आफन्तबाट आफ्नो देशबाट टाढिनु पर्दा सबैलाई साथै धेरै लोन्ली फिल हुने गर्छ, नेचुरल लाग्छ, है, यो मानवीय स्वभाव नै यस्तै छ हाम्रो। हामीलाई आफ्नो परिवारको सदस्य ठान्नुहोला अनि सम्भव भएसम्म कार्यक्रम सुनेर इमेल गरेर साथ दिने कोसिस गर्नुहोला। है त प्रबलजी, प्रबलजीले अझ गाडी लेख्नुभएको छ, रेडियो नेपालबाट यो कार्यक्रम सुन्न पाउँदा मलाई असाध्यै खुसी लागेको छ। यो कार्यक्रम सुन्दा म आफ्नो घरमै भएको फिल गरेँ। आफ्ना आफन्तको माझमै बसेर रेडियो सुनिरहेको आवाज गराउन सफल यो कार्यक्रमलाई धेरै सफलताको शुभकामना, कार्य निरन्तरताको शुभकामना, धन्यवाद टिमलाई भने लेख्नु भएको छ प्रबल सापकोटाजीले अस्ट्रेलियाबाट, भने उहाँको नेपालको घर चाहिँ भक्तपुरमा रहेको छ। धेरै धन्यवाद प्रबलजी, यसै गरी सधैँभरि हामीलाई साथ दिने कोसिस गर्नुहोला, सधैँभरि हामीलाई माया गर्न नभुल्नुहोला, है, यही आग्रह गर्छु म। अनि प्रबलजी राम्रोसँग पढ्नुहोस्, पढेपछि तपाईँले पढेको कुरा चाहिँ आफ्नो देशमै आएर खर्चिनुहोस्, है त, यही आग्रह गर्दै तपाईँलाई धेरै धन्यवाद भन्दै तपाईँको लागि अनि तपाईँलाई चिन्ने जति पनि हुनुहुन्छ उहाँहरू सबैको लागि हामी एउटा गीत त पक्कै पनि सुनाउँछौँ, तर गीतको लागि एकैछिन धैर्य गर्नुपर्ने हुन्छ है प्रबलजी। प्रबलजीको यो इमेल पश्चात अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई विनिता बानियाजीले गर्नुभएको हो। उहाँको घर चाहिँ ललितपुरको थापाखेलमा हो, नेपालको भने उहाँ चाहिँ अहिले हुनुहुन्छ अस्ट्रेलियाको सिडनीमा। लेख्नुहुन्छ विनिताजी, म अस्ट्रेलियामा बस्दै आएको 7 वर्ष भयो र अस्ट्रेलियाको हस्पिटलमा काम गर्दै आइरहेको छु। आफ्नो देशमा पसिना बगाउने रहर मलाई पनि थियो, तर पनि के गर्ने, विदेश हुनु परेको छ। मेरो आमा बुवालाई यो कार्यक्रम मार्फत सम्झन चाहन्छु अनि मलाई चिन्ने सबै सबैलाई मिठो माया धेरै सम्झना भन्दै अब बज्ने गीत सुनाउँछु भने लेख्नु भएको छ विनिता बानियाजीले। उहाँको नेपालको घर ललितपुरको थापाखेलमा पर्छ भने उहाँ अहिले हुनुहुन्छ अस्ट्रेलियाको सिडनीमा। धेरै धन्यवाद विनिताजी, तपाईँको आमाको लागि, तपाईँको बुवाको लागि अनि तपाईँको लागि अनि तपाईँलाई चिन्ने सबै सबैको लागि हामी गीत पक्कै पनि सुनाउँछौँ। त मित्र, अब भने हामी गीत नै सुन्छौँ। समीक्षा अधिकारी र बलबहादुर राजवंशीको स्वरमा सजिएको गीत रचना बलबहादुर राजवंशीले गर्नुभएको हो भने सङ्गीत पनि बलबहादुर राजवंशीकै रहेको छ।

हजुर, कार्यक्रम फ्यानबक्स सुनिरहनु भएको छ तपाईँ। यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको छ यो कार्यक्रम। अनि मित्र, कार्यक्रम फ्यानबक्स एउटा मात्र यस्तो कार्यक्रम जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। यदि तपाईँ म पनि कार्यक्रममा इमेल गर्न चाहन्छु तर इमेल आइडी के होला भनिरहनु भएको छ भने इमेल आइडी म बताउँछु, fanbox2077@gmail.com उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ। है त, यो जानकारी गराएँ मैले। यो जानकारी पश्चात चाहिँ अब फेरि पनि म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई रामु सुवेदीजीले गर्नुभएको हो, कुवेतमा हुनुहुन्छ उहाँ, कामको सिलसिलामा है लेख्नुभएको छ। आजकल ड्युटीमा बस्दा पनि रेडियो सुनेर बस्ने गर्छु म, नेपालमै भए चाहिँ आवाज हुन्छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद, हजुर सबै रेडियो नेपाल टिमलाई मेरो विशेष सम्झना भने लेख्नुभएको छ रामु सुवेदीजीले कुवेतबाट। भने उहाँले चाहिँ आफ्नो नेपालको ठेगाना चाहिँ लेख्नु भएको छैन रामु सुवेदीजीले, त रामुजी सुनिरहनु भएको छ भने अब अर्को पटक इमेल गर्दा आफ्नो नेपालको ठेगाना पनि हामीलाई लेखेर पठाउन नभुल्नुहोला। है त, धेरै धन्यवाद तपाईँले हामीलाई इमेल गर्नुभएको छ, खुसी लाग्यो। हामीलाई सदा सर्वदा यसै गरी माया दिने कोसिस गर्नुहोला है रामुजी। अब तपाईँको लागि अनि तपाईँलाई चिने सबै सबैको लागि हामी गीत त पक्कै पनि सुनाउँछौँ, तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि। अब पनि म अर्को इमेल पढ्छु। यो इमेल हामीलाई कृष्ण गुरुङजीले गर्नुभएको हो, पोखराबाट लेख्नुहुन्छ। दिदी सन्चै हुनुहुन्छ भने लेख्नुभएको छ, ठिकठाकै छु म, तपाईँ कस्तो हुनुहुन्छ कृष्णजी? तपाईँ पनि कुशल मङ्गल रहने कोसिस गर्नुहोला है त। त अझ गाडी लेख्नु भएको छ कृष्णजीले, यो कार्यक्रम मार्फत अब बज्ने गीत सबै साथीहरूको लागि सुनाउँछु अनि मेरो परिवारको लागि पनि सुनाउँछु, पोखराबाट कृष्ण गुरुङ भने लेख्नु भएको छ। पक्कै पनि कृष्णजी, तपाईँको लागि अनि तपाईँको परिवारको लागि हामी अब बज्ने गीत पक्कै पनि सुनाउँछौँ, तर एकैछिन पछि है। धेरै धन्यवाद कृष्ण गुरुङजीलाई। अब भने म अर्को इमेल पढ्छु। यो इमेल हामीलाई सुमन्त प्रसाद भण्डारीजीले गर्नुभएको हो, तुलसीपुर दाङबाट लेख्नुहुन्छ। मेरो नाम सुमन्त प्रसाद भण्डारी हो, यो सन्देश म घरसम्म पुर्याउन चाहन्छु, म मेरो सानो छोरीलाई सुनाउन चाहन्छु यो सन्देश। मेरो छोरीलाई धेरै माया भन्दै अब बज्ने गीत पनि मेरी छोरीको लागि नै सुनाउन चाहन्छु, रेडियो नेपालमा सधैँ सुन्छु, नछुटाइकर सुन्छु भने लेख्नु भएको छ सुमन्त प्रसाद भण्डारीजीले तुलसीपुर दाङबाट। धेरै धन्यवाद सुमन्तजी, तपाईँकी प्यारी छोरीको लागि विशेष सम्झनाका साथमा एउटा गीत हामी पक्कै पनि सुनाउँछौँ, तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि है त। अब पनि म अर्को इमेल पढ्छु। यो इमेल हामीलाई सञ्जय ठाकुरजीले गर्नुभएको हो, देवानगञ्ज गाउँपालिका 2 सुनसरी हो उहाँको घर भने उहाँ अहिले हुनुहुन्छ बेङ्गलोरमा। लेख्नुहुन्छ सञ्जयजी, दिदी नमस्कार, म अहिले बेङ्गलोरबाट कार्यक्रम सुनिरहेको छु। यो कार्यक्रम मार्फत म आफ्नो साथी, आफ्नो घर परिवार अनि मलाई सञ्जय ठाकुर भनेर चिने अनि नचिन्ने सबै सबैलाई धेरै सम्झना भन्दै अब बज्ने गीत सुनाउन चाहन्छु। यो कार्यक्रममा समावेश गरिएका गीतहरू मलाई असाध्यै मनपर्छ भने लेख्नु भएको छ सञ्जय ठाकुरजीले। उहाँको घर चाहिँ देवानगञ्ज गाउँपालिका 2 सुनसरी हो भने उहाँ अहिले हुनुहुन्छ बेङ्गलोरमा। धेरै धन्यवाद सञ्जयजी। अब भने आजको लागि अन्तिम इमेल पढ्छु म। यो इमेल हामीलाई एनआर तामाङजीले गर्नुभएको हो, दोरम्बा सालुङ 7 लेख्नुहुन्छ। दिदी मेरो घर दोलम्बा सालुङ 7 हो, तर अहिले चाहिँ म कपन खरिबोटबाट सुन्दैछु, मेल गरिरहेछु भने लेख्नुभएको छ। धेरै धन्यवाद एनआर तामाङजी, खुसी लाग्यो है। हामीलाई सदैव यसै गरी सुनेर साथ दिने कोसिस गर्नुहोला, माया गर्नुहोला है त एनआर तामाङजी। एनआर तामाङजीले अझ गाडी लेख्नुभएको छ, यो कार्यक्रम मलाई मनपर्छ, यो कार्यक्रम मार्फत म मेरो घर परिवारलाई धेरै सम्झनाका साथमा अब बज्ने गीत सुनाउन चाहन्छु है दिदी भने लेख्नु भएको छ एनआर तामाङजीले। उहाँ अहिले हुनुहुन्छ कपन खरिबोटमा भने उहाँको घर दोरम्बा सालुङ 7 पर्छ। धेरै धेरै धन्यवाद एनआर तामाङजी, तपाईँको मिठो मायाको लागि, मिठो साथको लागि है त। अब भने म तपाईँ सबैको लागि गीत त पक्कै पनि सुनाउँछु, तर गीतभन्दा अगाडि कार्यक्रमबाट आजको लागि बिदा माग्नुपर्ने बेला भइसकेको छ। आज जो जो मित्रले हामीलाई कार्यक्रममा इमेल गर्नुभयो त्यसको लागि तपाईँ सबैलाई धेरै धेरै धन्यवाद म भन्छु। अनि जो मित्रले आज कार्यक्रममा इमेल त गर्नुभएको छैन तर
व्यस्तताका बावजुद हामीलाई समय दिएर सुनिदिनु भएको छ। तपाईँको अमूल्य साथको लागि, तपाईँको अमूल्य मायाको लागि धेरै धेरै धन्यवाद भन्छु म। अनि प्रविधि संयोजन गरिदिनु भएकोमा देवकी भण्डारी र पराग पोखरेललाई धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा सुजन चापागाई र शान्ति श्री परियारको स्वरमा सजिएको एउटा गीत सुनाउँदै बिदा हुन्छु म। जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यान बक्सबाट म तपाईँकै साथी निता आचार्य बिदा भए। हौस् त नमस्कार।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण हुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 दनुवार भाषामा कार्यक्रम हामै दनुवार सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

स्वदेश गानपछि अब सुनौ चलचित्रका गीतहरू सुनाउँदैछौँ यति बेला चलचित्र मङ्गलमबाट यो गीत कृष्ण काफ्ले र बिन्दु परियारको स्वरमा दीपक शर्माको रचना र सङ्गीत रहेको छ।

अघि सुनायो निशान भट्टराई र अन्जु पन्तको स्वर, हरिवंश आचार्यको रचना, सम्भुजित बास्कुटाको संगीत, चलचित्र दाल भात तरकारीबाट यो गीतलाई हामीले लिएका थियौँ। अब सुनाउँदैछौँ चलचित्र पुजार सार्कीबाट यो अर्को गीत, प्रकाश सपूत, शान्तिश्री परियार र साथीहरूको स्वरमा, हर्क साउदको रचना र संगीत रहेको छ।

चलचित्रका गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौं चलचित्र ए मेरो हजुर तीनबाट सुगम पोखरेल र अस्मिता अधिकारीको स्वरमा अर्जुन पोखरेलको रचना र संगीत रहेको थियो। अब सुनाउँदैछौ यो अर्को गीत रवि ओड र सुनिता कार्कीको स्वरमा डाक्टर डीआर उपाध्यायको रचना रहेको छ भने बाबुल गिरीको संगीत चलचित्र ए मेरो हजुरबाट यो गीतलाई हामीले लिएका छौँ।

अहिले सुनायौ हेमन्त राणा र ऋतिक श्रेष्ठको स्वर, हर्क साउथको रचना, एसटी योगीको संगीत, चलचित्र कबड्डी कबड्डी कबड्डीबाट। अहिलेलाई चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौ चलचित्र यात्राबाट मेलिना राई र धनेन्द्र सेवाको गीत, स्वरमा बाबुराम दाहालको रचना रहेको छ भने सम्भुजित बास्कोटाको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरू पछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि दनुवार भाषामा समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि यहाँहरूले पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। वर्षा र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध। काठमाडौँ उपत्यकामा डुबानको समस्या बढ्दो। नेपाल दूरसञ्चार प्राधिकरणद्वारा अनलाइन सट्टेबाजी गर्ने 2,00,000 वेबसाइट तथा एप बन्द। र चीन भारत सहित 60 साझेदारमाथि अमेरिकाको नयाँ कर प्रणाली आजबाट लागू। समाचार अब विस्तारमा। अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानको कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार 9 सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनुसार काभ्रे प्लानचोक सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कुट नेपाल थोक कटुन्जी बेसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सडक हिलाम्बे भएपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका स्थित 0 किलो र कोदारी क्षेत्रमा पहिरोले अरणीको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। यसै गरी बागलुङ रोल्पा मुगु रसुवा अछाम तथा लमजुङको बेसी सहर चामी मनाङ सडक खण्ड पनि पहिरोको कारण पूर्ण रूपमा अवरुद्ध छन्। यसैबीच दोलखाको तामाकोसी गाउँपालिका 5 किर्नेटार स्थित लामा सागु रामेछाप सडक खण्डमा तामाकोसी नदीको कटानको कारण सडक अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। यसै गरी गैरातीदेखि परेको अविरल वर्षाको कारण बाढी र पहिरोले साफी मार्तडी सडकका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ। सडक अवरुद्ध भएपछि बाजुर आउने जाने लामो तथा छोटो दूरीका सवारी साधन पूर्ण रूपमा ठप्प भएका छन् भने यात्रुले बीच बाटोमै अलपत्र परेर शास्ति बिहोर्नु परेको छ। बढीमालिका नगरपालिकाको सेलाघाट बिरे खोला रापक लगायतका स्थानमा पहिरो खस्नुका साथै खोलामा आएको बाढीले 16 घर परिवार विस्थापित हुन पुगेका छन् भने सडक बगाउँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो। पछिल्ला केही वर्षदेखि वर्षायाममा काठमाडौँ उपत्यकाका बस्तीहरू डुबानमा पर्न थालेका छन्। थोरै समय पानी पर्दा पनि काठमाडौँ उपत्यकाका बस्तीहरू डुबानको जोखिममा पर्न थालेका हुन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: आजभोलि बिहान घाम लागे साँझ पख 81 मुसलधारे पानी पर्ने र रातभरि पानी परे दिनभरि घाम लाग्ने मौसम छ। त्यस्तै मौसमका बीच काठमाडौँ उपत्यकावासी थोरै पानी पर्दा पनि डुबानका समस्यासँग जुझ्न विवश छन्। काठमाडौँको माइती घर अनामनगर पुतली सडक जमलदेखि ललितपुर र भक्तपुरका विभिन्न बस्तीहरूमा पछिल्ला समय डुबानका समस्या देखिन थालेको हो। त्यस्तै बागमती विष्णुमती हनुमन्ते मनोहरा र धोबी खोला जस्ता नदी र खोलामा पानीको बहाव बढ्दै जाँदा छेउछाउका बस्तीहरू पनि जोखिममा छन्। कुनै समय साताभरि मुसलधारी पानी पर्दा पनि निर्धक्क निदाउने उपत्यकावासीमा आजभोलि एकैछिन पानी पर्दा पनि आँतिनुपर्ने अवस्थाको सिर्जना हुनुको मुख्य कारण अव्यवस्थित रूपमा बढ्दो सहरीकरण, पुरानो ढल निकास प्रविधि र बालुवा र सिमेन्टको संरचना हो। जताततै बालुवा र सिमेन्टले ढलान गरेर चिटिक्क परेको संरचना बनाउँदा आकाशबाट परेको पानी जमिनले सोच्न सक्दैन। पुराना र साँगुरा ढलहरूमा प्लास्टिक कपडा र फोहोर जम्मा हुँदा पानी निकास हुन सक्दैन। बगेर नदी नालामा जाने बाटोमा पनि अवरोध छ भने पानी पर्ने तौन तरिकामा पनि फरक पर्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुले उपत्यका डुबानका समस्याका कारणहरू यस्तो रहेको बताउनुहुन्छ।
2: जल निकास प्रणाली विगतको तथ्याङ्कमा आधारित भएर बनायौं। ती साना भए यस्ता साना ड्रेनेज सिस्टमहरूमा ससाना कुराहरूले पनि असर पारिराखेको देखिन्छ। कंक्रिट रोडहरू अथवा घरहरूले ढाकिँदाखेरि परेको सबै पानी जमिनभित्र सोसिएर जाने अवस्था नभएको कारणले गर्दाखेरि अझ थप जोखिम पनि निम्त्याएको देखिन्छ।
1: केही दिन अघि माइती घर र बबरमल क्षेत्र डुबानमा परेपछि सरकारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका उपसचिव रामबहादुर केसीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको थियो। समितिले स्थलगत निरीक्षण गर्दा सो क्षेत्रका ढलमाथि सरकारी र निजी संरचनाहरू बनाइएको र ढलमा प्लास्टिक र कपडाहरू छिरेर जाम भएका कारण पानी निकास हुन नसकेको पाएको छ। सरकारले उक्त संरचना हटाई तत्काल ढल निकासको अवरोध हटाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको समिति संयोजक केसी बताउनुहुन्छ।
3: ढल अथवा नाला चाहिँ अतिक्रमण गरिएको पाइएको, भित्र चाहिँ सता छ कि छैन भन्ने सन्दर्भमा जानकारी नै प्राप्त गर्न नसकिने छ। व्यक्तिगत संरचनाहरू पनि छन् र थापाथली क्याम्पस, वाणिज्य ब्याङ्क लगायत निकायहरूले संरचनाहरू बनाएको छ, त्यो चाहिँ सफा गर्न पनि मिलिरहेको छैन। सरकारको निकायलाई हामीले पत्रचार गरेर 7 दिनभित्र त्यहाँ चाहिँ सफा गरिसक्यौँ, अब उपरान्त नियमित रूपमा त्यसलाई सफा गरिराख्ने भन्ने कुरा गरेका छौँ।
1: त्यसो त उपत्यकाको डुबान कम गर्न घर बनाउँदा सबै भागमा ढलान नगर्ने, अलि ठुलो ढल राख्ने र ढलमा प्लास्टिक जन्य फोहोरहरू फाल्नु हुँदैन भनेर ज्ञान हुनु पनि जरुरी छ। काठमाडौँ उपत्यकाका नदीहरूका सतह बढेर हुने डुबान कम गर्न भने खोला नालामा जमेर बसेका लेदो हटाई केही ठाउँमा फराकिलो समेत बनाउन सकिने सुझाव दिनुहुन्छ बाढी तथा डुबान विज्ञ विनोद पराजुले।
2: अहिले भइराखेका ड्रेनेजहरू कहाँनिर घाँटी छ, जहाँबाट चाहिँ यो पानीहरू सुनिएको छ अथवा त्यहाँबाट पास हुन सकेको छैन, त्यस्ता ठाउँहरू पत्ता लगाउन सक्छौँ र त्यसलाई केही फराकिलो बनाउन सक्छौँ। नदीमा ग्याग्रानहरू थुप्रिएको क्षेत्र अथवा नदीको गहिराईलाई केही बढाउन सक्छौँ।
1: भनिन्छ विकासले विनाश निम्त्याउँछ, सुख सुविधाका लागि मानिस स्वयंले जथाभावी संरचना बनाउँदा उपत्यकाका लाखौं घरहरू डुबानको जोखिममा छन्। विपद बाजा बजाएर आउँदैन भन्ने पुरानो मान्यतालाई चिर्न पूर्वानुमान प्रविधिको विकास भएको छ, तर मानिस आफैले प्राकृतिक संरचनामाथि दोहन गर्दा त्यसको शिकार पनि मानिस आफै हुन पुगेको छ। पछिल्ला केही वर्ष यता काठमाडौँ उपत्यकामा देखिन थालेको डुबानको समस्या त्यसको उदाहरण हो। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: रिपोर्ट पछि बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताको कारण आज नेपाली भई शिर उच्च बनाएर गौरवको साथ उभिन सकेको बताउनु भएको छ। आज राष्ट्रिय विभूति भीमसेन थापाको 225 जन्म जयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताउनुभयो। उहाँले वीर पुर्खाले हाम्रो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवं सार्वभौम सत्ताको लागि गरेको बलिदान र पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कमजोर संचार माध्यमले सरकार र सार्वजनिक निकायलाई प्रभावकारी ढंगले प्रश्न गर्न नसक्ने तथा समाजप्रति आफ्नो उत्तरदायित्व समेत पूरा गर्न नसक्ने भएकाले संचार क्षेत्रलाई व्यावसायिक जिम्मेवार र सुदृढ बनाउन आवश्यक रहेको बताउनु भएको छ। सूचना तथा संचार मन्त्रालयमा आज अनलाइन टिभी पत्रकार संघ नेपालसँग भएको छलफलमा संचार मन्त्री तिमल सिन्हाले स्वतन्त्र उत्तरदायी र विश्वसनीय पत्रकारिताले मात्रै सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यलाई सुदृढ बनाउन सक्ने उल्लेख गर्नुभयो। उहाँले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै सरकारले संचार क्षेत्रको विकास र प्रवर्धनमा सहजीकरण गर्ने नीति लिएको बताउनुभयो। संचार मन्त्री तिमल सिन्हाले पछिल्ला वर्षमा अनलाइन पत्रकारिताको तीव्र विस्तारले सूचना प्रवाहलाई सहज र प्रभावकारी बनाएको भए पनि यही क्षेत्रमा सबैभन्दा बढी विकृति, अव्यवस्थित र गैर व्यावसायिक अभ्यास देखिएको उल्लेख गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक नीति लागू गरिने घोषणा गर्नुभएको छ। युवा श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको संयुक्त आयोजनामा सम्पन्न 5 नेपाल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले उक्त कुरा बताउनु भएको हो। सरकारले सन् 2015 लागू गरेको फ्री भिसा, फ्री टिकट नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन सरकारले पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरेको उहाँले बताउनुभयो। मन्त्री यादवले आफ्नो 100 दिने कार्यकालको अनुभव सुनाउँदै मन्त्री हुनु अघि नै यो नीतिको कार्यान्वयनमा समस्या देखेको र अहिले यसलाई वैज्ञानिक रूपमा नियमन गर्न एक उच्च स्तरीय कार्यदल गठन गरिएको जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण विभागले आर्थिक वर्ष 2082-83 7 मुद्दा अभियोजन गरेको छ। विभागले सार्वजनिक गरेको विवरण अनुसार 121 प्रतिवादी बनाएको छ। प्रतिवादीलाई करिब 1,18,05,00,00,00 रुपियाँ बराबरको बिगो दावी गरेको छ। विभागले राजस्व चुहावट, भन्सार, अन्तशुल्क तथा व्यापार सम्बन्धी मनी लाउन्डरिङ एवं सम्पत्ति शुद्धिकरणको सुरको अनुसन्धान गर्दै आएको छ। विभागले पछिल्ला दिनमा सम्पत्ति शुद्धिकरणका सम्बन्धमा अध्ययन तथा अनुसन्धान प्रक्रियालाई थप गति दिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी, बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने 2,00,000 भन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत 13 जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी रोकथामको विषय समेटिएको थियो। सोही निर्णय अनुसार यतिखेर मुलुकमा सञ्चालित सबै सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए। ती वेबसाइट बन्द भएपछि पनि नयाँ नाममा खुल्ने क्रम जारी रहन्छ। यो वर्षको फिफा विश्वकप आयोजना भए ता फेरि 2,23,568 त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले यसका लागि छुट्टै कार्यदल पनि गठन गरेको छ। सरकारले हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित दिगो तथा प्रभावकारी विकास सञ्चालन र नियमनको लागि आवश्यक नीतिगत व्यवस्था गर्ने उद्देश्यको साथ सुझाव माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले कानुनी तथा प्राविधिक आधार तयार पार्ने उद्देश्यले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास नियामक व्यवस्था सुरक्षा मापदण्ड तथा दिशानिर्देश गर्न र हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकास सम्बन्धी सुझाव आमन्त्रण गरेको छ। विश्वविद्यालय अनुसन्धान संस्था व्यावसायिक निकाय अन्तर्राष्ट्रिय संस्था तथा सम्बन्धित सरकारवालाले सुझाव दिन सक्नेछन्। यस्तै आफ्नो अनुभव अध्ययन अनुसन्धान तथा व्यावहारिक अभ्यासका आधारमा लिखित सुझाव दिन सकिने मन्त्रालयले जनाएको छ। बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीमा डिजिटल एक्सरे सञ्चालनमा ल्याइएको छ। डिजिटल एक्सरे सञ्चालनमा आएसँगै सामान्य एक्सरे परीक्षणको लागि स्थानीयवासीले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
4: बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीले डिजिटल एक्सरे मार्फत हड्डी, छाती तथा अन्य रोगको स्वास्थ्य संस्थामा नै परीक्षण र उपचार गरिने जनाएको छ। उक्त सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई सस्ता र सेवाग्राहीको समयसँगै खर्च समेत बचत हुने बताउनुहुन्छ स्वास्थ्य चौकी प्रमुख सुरेश सार्की।
5: ल, यो सामान्य हड्डी फुटेको छ, यसलाई प्लास्टर पिओपी भन्छ, त्यो गर्नु होला भनेपछि चाहिँ हामीले गर्न सक्ने त्यो जनशक्ति गरिदिन्छ सर, त्यो बाध्यता हट्छ। कम्तीमा पनि यहाँ खुट्टो भाँचियो, यताउति भयो, खुट्टामा केही चोट लाग्यो भने त्यही चोटपटकको लागि हामीले टाढा इन्डिया धाउनुपर्ने थियो भने यहीँ चाहिँ हुने भयो र खुसी व्यक्त गरेको चाहिँ हामीले महसुस गरेका छौँ।
4: स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सेवा विस्तार र गुणस्तर अभिवृद्धिका कार्यक्रमहरू निरन्तर अघि बढाइने बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्ट।
6: व्यवस्थापनको लागि अब एक्सरे मसिन चलाउनको लागि छुट्टै अब त्यो सम्बन्धी पालिकाले चाहिँ अब भ्याकेन्सी खोल्नुपर्छ भन्ने कुरा भएको छ, त्यो अब स्थानीय सरकारले नै गर्ने हो। अहिले तत्कालको लागि चाहिँ हामीले नै पालिकामा खोल्ने र अनि पालिकाबाटै राख्ने भन्ने कुरा गरेका छौँ, तत्कालको लागि चाहिँ पालिकाले गर्छ।
4: स्वास्थ्य संस्थालाई प्रविधि मैत्री बनाउँदै नागरिकले सहजै भरपर्दो सेवा प्राप्त गर्ने वातावरण निर्माण गरिने बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सागर शाह।
7: अनलाइन सेवा दिइरहेका छन् डक्टरहरूबाट, फेरि डक्टरबाट सेवा दिँदाखेरि एक्सरेको धेरै आवश्यकता पर्यो, त्यहाँ एक्सरे नभए गाह्रो परे हुनाले त्यहाँ प्राथमिकतामा राखेर त्यो संस्थाले एक्सरे लिएर उपचारमा सजिलो होस् भनेर त्यहाँ जडान गरिरहेको छ।
4: स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदाय बीचको सहकार्यलाई अझ सुदृढ बनाइने गाउँपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
8: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
9: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
8: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
9: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
8: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
9: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
8: सेवा सुचारु गर्नका लागि *14## गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्नो व्यापार नीति पुनः संरचना गर्दै चीन, भारत, युरोपेली संघ, EU सहित 60 व्यापारिक साझेदारलाई लक्षित नयाँ आयात शुल्क आजदेखि लागू गरेको छ। फेब्रुअरीमा सर्वोच्च अदालतले राष्ट्रपतिको व्यापक शुल्क अधिकार सीमित गरेपछि तयार गरिएको नयाँ व्यवस्था कानूनी रूपमा अझ मजबुत मानिएको छ। नयाँ शुल्क 10-12.5% निर्धारण गरिएको छ। अमेरिकी प्रशासनका अनुसार करिब एक महिना लामो अनुसन्धानपछि लागू गरिएको यो नीति यस वर्षको सुरुमा अस्थायी रूपमा लागू गरिएको 10% विश्वव्यापी आयात शुल्कको स्थानमा आएको हो। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन र छट्याङसहित मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार लुम्बिनी प्रदेशका पहाडी भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। वर्षा र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, काठमाडौँ उपत्यकामा डुबानको समस्या बढ्दो, नेपाल दूरसञ्चार प्राधिकरणद्वारा अनलाइन सट्टेबाजी गर्ने 2,00,000 वेबसाइट तथा एप बन्द, चीन र भारत सहित 60 साझेदारमाथि अमेरिकाको नयाँ कर प्रणाली आजबाट लागू। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो, दनवारी भाषा समाचार भेष बहादुर दनवारबाट सुन। सम्पत्ति शुद्धिकरण विभाग आर्थिक वर्ष 2082-83 सातवटा मुद्दा अभियोजन कलर छट। विभाग बिहिबार सार्वजनिक कलर विवरण अनुसार 121 जनालाई प्रतिवादी बनालेर छट। प्रतिवादीलाई करिब ₹1,18,05,00,00,000 बरिबरिक बिहीको दावी कलर छट। विभाग दर्ता अखला सम्पत्ति शुद्धिकरण अनुसार आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचना लायक स्क्रिनिङ कमिटीमा कुरोकानी गरेको प्रारम्भिक अनुसन्धान कलर चाइल अखलामा अनुसन्धान अधिकृत तोकेको चाइल प्रक्रिया आगु बढाएर व्यवस्था रहेछ। अनुसन्धान तसु अभियोजन सम्पन्न कार्यपल्ला तालिका विभाग चारवटै अनुसन्धान सम्बन्धी शाखा तसु पुलिसक शाखा समेत रहेछ। विभागक राजस्व चुहाट भन्सार अन्तशुल्क अन्सो व्यापार सम्बन्धी मनी लन्ड्रिङ अन्सो सम्पत्ति शुद्धिकरण कसुर अनुसन्धान कटी आइल र छट। विभागको पाछल्लो दिनमा सम्पत्ति शुद्धिकरण सम्बन्धमा अध्ययन अन्सो अनुसन्धान प्रक्रियालाई थप गति दिएर र छट। यसनिकै अनुसन्धान अन्सो तहकिकात लागि पनि बेसको पार्लर छट। राष्ट्रपति रामचन्द्र पौडेलको पुर्खा त्याग बलिदान साहस तसु वीरता कारण आज नेपालका हकीको उप्र सिर्बानाको गौरवक साथ उभिएलाई सकेलाई बाजलर छट। शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको 225औं जन्म जयन्तीको अनुसार पुरस्कार अनुसो सम्मान कार्यक्रम लागि इतिहासक असल पक्षिक अनुसरण गरे सक्ल मात्रै अक्निक लागि न्याय गरे सक्ल बाजलर छट। ओक्रिक वीर पुर्खा खमे राष्ट्र राष्ट्रियता राष्ट्रिय एकता अनुसो सार्वभौमिकता लागि कर्ल बलिदान तसु पुर्यालमा योगदान स्तुत्य अक्ल बाजलर छट। राष्ट्रपति पौडेलको एक के आपसक भाइचारा मित्रता सहिष्णुता तसु एकता जगमा राष्ट्रिय एकता लागि मजबुत बनाएला राष्ट्र उपक धेरै आस्था तसु प्रतिबद्धता लागि धेरै नै विचलित अक्ल देहलाई नयाँ अक्लार स्पष्ट पार्लर छट। प्रधानमन्त्री बालेन्द्र शाह आज मुलुकक मुख्य पठालार जसले उद्योग व्यवसाय सँगै रहल प्रतिनिधिसँगै कुराकानी कार्य अक्लर छट। प्रधानमन्त्री अनुसो मन्त्रीपरिषद कार्यालयमा आज बिहान 11:30 अक्ल कुरोकानीमा नेपाल प्लाइवुड उत्पादक सङ्घ अध्यक्ष हेमप्रसाद घिमिरे, नेपाल कार्पेट उद्योग अनुसो पठाला सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट अनुसो प्लाइवुड पठालार कर्ला देवानन्द सहरावगी अनुसो नेपाल थगच्यु उत्पादक सङ्घका अध्यक्ष रेशम बहादुर पोखरेलक सहभागी अक्लर छट। प्रधानमन्त्री शाहक पाठालार प्रवर्धन चुनौती नीति अन्सो सल्टाले उपायबारे उय लखक सँगै कुरोकानी कलर छट। कर्णटाक नियमनक आयोग नयाँ नियुक्ति अध्यक्ष डाक्टर रामप्रसाद धितालक अन्सो सदस्य लख बलराम सिलवालक लोकराज पाठक तसु जयराज भण्डारी पद अन्सो गोपनीयता शपथ ग्रहण कलर छट। ऊर्जा जलस्रोत अन्सो सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको पदाधिकारी लागि नीतिगत सुधार सुशासन तसु प्रभावकारी नियमनक केन्द्रित तकेको काम कार्यलाई निर्देशन दिएर छट। आयोगका पदाधिकारी मन्त्रालयसँगै समन्वय कटी ऊर्जा क्षेत्रक नियामकीय भूमिका प्रभावकारी रूपमा निर्वाह कार्यलाई प्रतिबद्धता व्यक्त कलर छट। सङ्घीय संसद महातथक तीनवटै समितिक बैठक आज बसिरहेको। सङ्घीय संसद सचिवालय अनुसार आज विकास समिति अन्सो सुशासन समिति विधिवान समिति विधिवान व्यवस्थापन समिति तसु सङ्घीय सुधार अन्सो राष्ट्रिय सरकार समितिक बैठक बसिरहेको छ। विकास आर्थिक मामिला अन्सो सुशासन समिति आर्थिक वर्ष 83-84 वर्ष कार्यजनक तयारी सम्बन्धमा कुरोकानी अक्ल कार्यक्रम र छट। उही समिति बैठक आज बिहान 11 बजे पाछुदेखि बसिरहेक। बैठकमा अभिमुखीकरण कार्यक्रममा सम्बन्धमा कुरोकानी अक्ल छट। सङ्घीयता सबलीकरण अन्सो राष्ट्रिय सरकार समिति बैठक दक्षिणक सीमा क्षेत्र नागरिक शान्ति सुरक्षाको सम्बन्धमा कुरोकानी अक्ल छट। समिति बैठकका दिनखाने 2:30 बजेदेखि बसिरहेक। नेपाल दूरसञ्चार प्राधिकरणक अनलाइन सट्टेबाजी बेटिङ तसु नियम विपरीत कारोबारमा संलग्न 2,23,568 वेबसाइट अनुसार एप बन्द कलर छट। प्राधिकरण अनुसार शासकीय सुधार कार्यसूची अनुसार इन्टरनेट सेवा प्रदायक सँगै मिलेको वेबसाइट अनुसार एप बन्द कलर हो। नयाँ वेबसाइट खुलिरहला चुनौती रहला थ्रेट इन्टेलिजेन्स टुल प्रयोग गरेरलाई निगरानी तसु कारवाही निरन्तरता दिल प्राधिकरण जनालर छट। सरकारक हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित टिकालाई तसु प्रभावकारी विकास चालनलाई अनुसो नियमनको लागि चालन नीति कानुन व्यवस्था तसु मापदण्ड तयार गर्ला सरकार लखकसँगै सुझाव माग कला छट। पूर्वाधार विकास मन्त्रालय अन्तर्राष्ट्रिय अभ्यास सुरक्षा मापदण्ड हाइड्रोजन उत्पादन भण्डारण ढुवानी बाँड्ला पूर्वाधार विकास सवारी चालनलाई अनुसो अख्निक सवारी लागि हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ला सम्भावना सम्बन्धी सुझाव साउन 20 गतेसम्म पेश गरेलाई आग्रह गर्न छट। पाइला सुझाव लागि पाइला पाछु नीति कानुन मापदण्ड त सुगत कार्यविधि बनाएलामा उपयोग गर्न मन्त्रालय जनाएर छट। बागमती प्रदेश सरकारक बागमती प्रदेशक 13 जिल्ला उद्योग प्रशासन सेवा डिजिटल प्रणाली अनलाइन सेवामा चालेला कार्यलाई तयारी गर्न छट। उद्योग अनुसो वाणिज्य कार्यालय मकवानपुरबाटै उद्योग प्रशासनमा उद्योग दर्ता नवीकरण नामसारी लगायत सेवा अनलाइन प्रणालीबाट सेवा सुरु गर्न मन्त्रालय आर्थिक वर्ष 2083-84
प्रदेशक 13 जिल्ला लखकमा उद्योग प्रशासन सेवा अनलाइनबाट चलाले कार्यालय तयारी गर्ला मन्त्रालय प्रवक्ता कुमार तामाङ जानकारी गराला छ। प्रदेश अन्तर्गत चितवन काभ्रेपलाञ्चोक रामेछाप तसु सिन्धुलिक उद्योग अञ्चल वाणिज्य कार्यालय लखक लागि नमुना कार्यालय घोषणा गरिसिद्धल मन्त्रालय आर्थिक वर्ष 83-84 13 कार्यालयलाई नमुना कार्यालय बनाएर लक्ष्य सहित बजेट विनियोजन गरिरहल जनाला छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा संघीय सांसद लखक आफ्नै सचिव नियुक्ति कार्यालय अञ्चल व्यवस्थापन सम्बन्धी आन्तरिक निर्देशन जारी गर्दछ। राज्य कोष पार्टी पाइला सुविधा उपलब्ध सदुपयोगलाई सुनिश्चित गर्ने स्वकीय सचिव नियुक्त प्रक्रियालाई पारदर्शी मितव्यय तसु जनउत्तरदायी बनाएलाई उही पार्टी आफ्नै सांसद लखकलाई निर्देशन जारी गर्न हो। उही पार्टी महामन्त्री विपिन कुमार आचार्यबाट जारी निर्देशनमा नातावाद तसु परिवारवादक परिधिभन्दा बाहिरबाट मात्रै प्रविधि मैत्री क्षमता अनुसन्धान कौशल तसु पार्टी मूल्य मान्यता उप निष्ठावान व्यक्तिलाई प्राथमिकता दिए पर्ला जनाला छ। गुठी संस्थानक जनकपुर धाम ठाउँ गुठी तसु गुठी संस्थानक मिसला जग्गा अञ्चु पोखरी लगत जम्मा कर्ला तसु मिसला हटाएर प्रक्रिया सुरु गर्ला छ। संस्थानक मिसला करिकुट बनेला संरचना 7 दिनभित्र हटाएर सार्वजनिक सूचना जारी गर्ला छ। पहिलेको अनुमान अनुसार जनकपुरमा करिब 22-25 बिघा गुठी जग्गा मिसलामा पर्लम रहेछ भने 49 मध्ये 5 पोखरी लोप भइसिद्धल छ। नेपाली काङ्ग्रेसक भारतक बिहारमा जेलमा रहल सरलाई 2 नेपाली किसान नक चाँडसोको रियाकलाई कूटनीतिक पहल कार्यालय सरकारसँगै माग गर्ला छन्। उही पार्टी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुवालबाट जारी विज्ञप्तिमा सरलाई बलरा नगरपालिका सुरेश प्रसाद सिंह तसु नागेन्द्र प्रसाद सिंहक सीमा औमा रहल भारतक बजारमा रासायनिक मल किनेको फर्कल क्रममा पक्राउ पर्ला उल्लेख रचेक। काङ्ग्रेसक आफ्नै खेतको लागि मल आन्न क्रममा पक्राउ पर्ला किसानक छाडेलाई लागि सरकारक चाँडसोको पहल कार्यालय समेत आग्रह गर्ला छ। जिल्ला प्रशासन कार्यालय उदयपुरका राष्ट्रिय परिचय पत्रक विवरण दर्ता अन्चु कार्ड बाँड्ला सेवालाई थप प्रभावकारी बनाएर 2083 साउन 11 गतेदेखि सेवा समय विस्तार गर्दछ। अग्नि सार्वजनिक विधा बाहेक सन्दुक दिन बिहानी 8 बजेदेखि बिहारको 6 बजेसम्म सेवा उपलब्ध अक्ला कार्यालय जनाला छ। बढिरहला सेवाग्राही चाप व्यवस्थापन चाँडसुको गरेको सेवा समय बढालाई हो। साथै फोटो खिची सिद्धाला पाछु परिचय पत्र नम्बर पाइला कर्ला तसु प्रणालीबाट स्वीकृत अक्ला मनेक समय लाग्ल अक्ला चाहिँ रूपमा कार्यालयमा नयाँ आयलाई प्रशासन अनुरोध गर्दर छ। कास्की पुलिसक चालला गरेर अपरेसन 365 अन्तर्गत स्वरूप फेरिको ध्वनि प्रदूषण गर्न 33 मोटरसाइकललाई भिन्न भिन्न ठाउँबाट नियन्त्रणमा लिएको कार्यवाही प्रक्रिया आगु बढाएर छ। जिल्ला पुलिस कार्यालय इलाका पुलिस कार्यालय सिसुवा वडा पुलिस कार्यालय बैदाम रामबजार तसु बगरबाट खट्ट पुलिसक टुल्लक जैलराती गर्न चेक जाँच क्रममा उही मोटरसाइकलले नियन्त्रणमा लिला हो। जिल्ला पुलिस कार्यालय तसु जिल्ला ट्राफिक पुलिस कार्यालय मिल्न रूपमा सुरु गर्ला अपरेसन 365 क्रममा अग्निसम्म 773 सवारी साधन तसु 36 जना चालक लागि नियन्त्रणमा लिएको कारवाही गरिरहला जनाला छ। बाजुराक 9 स्थानीय तह बार पैलाक उप्र जोखिममा रहला छ। जिल्ला विपद व्यवस्थापन समिति सार्वजनिक कर्ल विपद पैला कर्ल तयारी अन्छु प्रतिकार्य योजना 2083 जिल्ला करिब 150 बस्ती उप्र जोखिममा रहला छ भने उही मध्ये 115 चाँडसुको सुर्सी ठाउँमा सारे पर्ला छ। मुख्य जिल्ला अधिकारी रोहेन्द्र निरौलाक बाजुला छ। ओखिक अनुसार बढीमालिका नगरपालिका बुढीगङ्गा नगरपालिका त्रिवेणी नगरपालिका बुढीनन्दा नगरपालिका गौमूल गाउँपालिका खप्तड छेडिदह गाउँपालिका जगन्नाथ गाउँपालिका स्वामी कार्तिक खापर गाउँपालिका तसु हिमाली गाउँपालिका दर्जनौ बस्ती उप्र जोखिममा रहला छ। जिल्ला विपद व्यवस्थापन समितिको तथ्याङ्क अनुसार 2077 इसी बार पहिरा लगायत प्राकृतिक विपद घटना 62 जनाको मर लख्ला छ भने 108 जनाको खजा लख्ला छ। यी अवधिमा 725 घर परिवार विस्थापित हक्ला छ। देशैभर मनसुनी वायु प्रभाव कायम रहल आज पनि भिन्न भिन्न ठाउँमा वर्षाको सम्भावना रहल जल अञ्चल मौसम पहिला कर्ल अनुमान महाशाखा जनाल छ। महाशाखा अनुसार हिमाली अञ्चल पहाडी क्षेत्रमा मनमनेकमा फेरन्जाइको मनेक ठाउँमा गर्जनेसो चम्कने सँगै मनमनेक पानी परिलाग्न सम्भावना रहल छ। लुम्बिनी पहाडी अञ्चल बागमती गण्डकी तसु कर्णाली हिमाली पहाडी क्षेत्रमा 1-2 ठाउँमा वर्षा अघि सकेलाई सतर्क तापनलाई आग्रह गर्ल छ। झापा कमला गाउँपालिका 5 पाडागुजी ठाउँ सशस्त्र पुलिसक बल नम्बर 38 रिजर्भ ग्राउन्डमा काम गर्ला सशस्त्र पुलिस जवान सुदिम खती करण्डक लाइन मर्मत कलक्रममा करण्ट लागेको मर लख्ला छ। सुनसरी इटरी 13 बस्ला 30 वर्षी खत्रीलाई गाउँ फिटर करण्टक लाग्ला पाछ उपचारको लागि दमक ठाउँ आम्दा अस्पताल लेख्ला छ। आम्दा अस्पताल चिकित्सक उहीलाई मर्ल घोषणा गर्ला हो। घटनाबारे सशस्त्र पुलिसक अनुसन्धान गरिरहला छ। आजलाई धनवारी भाषाको समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ भनिन्छ। काम गरे दाम मिल्छ अनि सम्मान, यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। रेडियो नेपालबाट कार्यक्रम पौरखीको कथा हरेक बिहिबार बेलुकी 9 बजेको समाचारपछि र शुक्रबार दिउँसो 3:25 पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा पनि यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल .com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। पौरखीको कथामा आज मैले काठमाडौँको काँडाघारीमा रहेको नमुना मसला उद्योग एवं काइलादाईको सातु घरका सञ्चालक नारायण राज चौलागाईसँग कुराकानी गरेको छु। 50,000 रुपियाँ ऋण लिएर सुरु गरेको नारायण राजको मसला र सातु व्यवसाय मार्फत यति बेला 7 जनाले रोजगारी पाउनुका साथै सातु मात्र मासिक 1500 किलो भन्दा बढीको परिमाणमा बिक्री हुँदै आएको छ। वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशी उद्यममा जोडिनुभएका नारायण राजलाई यसै व्यवसायले सन्तुष्टि दिइरहेको छ। कार्यक्रम पौरखीको कथामा आज मैले तिनै

0: ए प्याकिङ फुडहरू बढी खान लाग्यौँ कि हाम्रा बालबच्चाहरूलाई पनि प्याकिङ फुड बढी खान खुवाउन लाग्यौँ अनि त्यो प्याकिङ फुडले चाहिँ हामीलाई अलिकति स्वास्थ्यमा चाहिँ अलि असर गरे हो कि भन्ने फिल भयो अनि एकचोटि यो सातो गरिहेरौँ न त भनेर सामान्यतया पहिला हामी विगत 4 वर्षदेखि चाहिँ सातो अलिअलि बेच्दै पनि थियौँ थोरै थोरै के कस्तो रहेछ यसको मार्केट कस्तो हुँदो रहेछ भनेर चाहिँ यसलाई खोजी गऱ्यौँ भनौँ न त्यो खोजी गर्दाखेरि चाहिँ अहिले पछिल्लो चरणमा चाहिँ लगभग अधिकांशले चाहिँ सातो नै घरमा चाहिँ बिहान बेलुका अथवा तपाईँको लाइट खानाको रूपमा चाहिँ बेलुका पनि सातुको रूपमा धेरैजनाले प्रयोग गर्नु हुँदो रहेछ क्या अहिले मैले आफूले व्यवसाय गरेपछि चाहिँ थाहा भयो त्यो कुरा अनि यसलाई चाहिँ अझ बढी प्रमोट गरौँ न त यसलाई अब एउटा मान्छेहरूले रोजगार पनि पाए होइन अर्को कुरा म पनि आफै रोजगार भएँ त्यो हिसाबले चाहिँ अहिले सातुको चाहिँ राम्रै छ भन्नुपर्छ बजार चाहिँ
1: हजुर भनेपछि अहिले यहाँले सातु उत्पादन गर्न थालिसके पछाडि बजारको समस्या चाहिँ छैन
0: बजारको समस्या रहिनछ यो अब यो आफूले गर्दै जाँदाखेरि चाहिँ राम्रो क्वालिटी बनाउँदाखेरि चाहिँ बजारको समस्या देखिएन भनौँ न
1: हजुर यहाँले यो सातु व्यवसाय गरेको चाहिँ कति भयो नि
0: ठ्याक्कै सातुलाई नै प्रमोट गरेर गर्न थालेको चाहिँ हामीले पसलमा सामान्यतया बेचेको त 4 वर्षै भइसक्यो यसलाई अझ भोल्युममा गरौँ न त 2-4 जना मान्छेलाई अरूलाई थपलाई रोजगारी पनि दिउँ भनेर गर्न सुरु गरेको चाहिँ लगभग 6 महिना भयो
1: हजुर भनेपछि मसँग कुराकानी गर्दै गर्दाखेरि अहिले सुरु गरेको चाहिँ 6 वर्ष
0: व्यवसाय सुरु गरेको चाहिँ 6 वर्ष
1: यहाँले चाहिँ यो नमुना मसला उद्योग भनेर खास त नाम चाहिँ मसला उद्योग छ उत्पादन चाहिँ सातु पनि गर्नु भएको छ भनेपछि यो चाहिँ पहिले चाहिँ यहाँले मसलाको चाहिँ व्यवसाय गर्नुहुन्थ्यो अनि पछाडि चाहिँ सातुको बजार देखेर सातु पनि उत्पादन गर्न थाल्नु भएको हो कि
0: सुरुमा चाहिँ हामी मसलै गर्ने भनेर गरेको हो अनि मसलाको साथ साथमा अरू पछि चाहिँ अब खाद्यान्न आइटमहरू भनौँ जस्तै तपाईँको लोकल गेडागुडी प्रायः मैले सबै चाहिँ लोकल पाएसम्म गाउँतिरकै लोकल गेडागुडीहरू दालहरू चाहिँ चामलहरू चाहिँ लिएर आएर बेच्न थाल्यौँ अरे क्याटेगोरी चाहिँ मसला हो अब हामीले दर्ता गर्दाखेरि चाहिँ यो व्यावसायिक दर्ता गर्दाखेरि चाहिँ यो मसलाकै क्राइटेरिया खाद्यको क्राइटेरिया यो खाद्य सम्बन्धी सबै पर्दो रहेछ त्यो एउटा क्याटेगोरी हुँदो रहेछ त्यसमा सबै पर्दो रहेछ सुरुमा नाम चाहिँ सुरुकै नाम नमुना मसला पसल भइहाल्यो अनि त्यसैबाट चाहिँ तपाईँको पछि यही सातुलाई पनि कन्टिन्यू गर्दै आइराखेको छौँ अहिले
1: हजुर भनेपछि यहाँले सातुलाई अलिकति बढी जोड दिनु भएको छ सँगै मसला पनि यहाँको व्यवसाय चाहिँ हुन्छ कि के छ
0: अहिले मसला चाहिँ म तपाईँको मसलाको चाहिँ बाहिर मैले बजारमा चाहिँ बेचेको छैन होइन त्यसलाई अब प्रक्रियाहरू सुरु हुँदैछ मसलाको पनि अहिले चाहिँ तपाईँको पसलबाटै मसला चाहिँ पसलबाटै मसँग मेसिनहरू छन् 6-7 वटा त्यही मेसिनमै पेल्ने अथवा बाहिरबाट ल्याएको चिजहरू पनि पेलिदिने अरू कस्टमरहरूको र आफूले पनि पेलेर त्यही पसलबाटै खुल्लामा बेच्ने चाहिँ छ अहिले पनि
1: यो मसला पिस्ने भनौँ न
0: त्यसलाई
1: पिस्ने अथवा मानिसहरूले चाहिँ मसला पिस्न आयो भने मसला पनि पिसिदिने त्यो गर्नुहुन्थ्यो सँगै अहिले सातुको माग बढ्दै गएपछि यहाँले अलिकति बढी मसला छोडेर सातुपट्टि चाहिँ जोडिदिनु भएको छ अहिले
0: ठ्याक्कै मसलालाई नै बन्द चाहिँ गरेका छैनौँ मसला नै चलि नै राखेको छ बरु स्टाफ थपेछौँ अहिले होइन तपाईँको अब भइराखेको कुरालाई दिइराखेको सेवालाई बन्द गरियो भने त फेरि अरूलाई पनि अप्रत्यक्ष असर पर्छ अब त्यो असरै पर्ने काम चाहिँ गरेका छैन होइन बरु स्टाफ थपौँ होइन त्यसलाई भोल्युममा लैजाउँ भनेर चाहिँ त्यसरी लागि परेका छौँ अहिले सातु सँगसँगै जस्तै त पहिला हामी 2 जना थियौँ भने अहिले 2 वटा 4, 4 वटा 6 गर्दै अहिले हामी 6-7 जना चाहिँ रोजगार भइरहेको छ
1: मैले जोड्न खोजेको कुरा चाहिँ यहाँले मसला सँगसँगै यो सातुको व्यवसाय अगाडि बढाएपछि कस्तो प्रकारको सातुहरू उत्पादन गर्नुहुन्छ
0: अहिले चाहिँ हामीले उत्पादन गरेको सातु चाहिँ एउटा जौको अनि एउटा चनाको र अर्को एउटा चाहिँ काइला दाईको मिक्स सातु भनेर चाहिँ तपाईँको त्यसमा 16 वटा परिकारहरू मिसाएको हुन्छ होइन त्यो चाहिँ हामीले नर्मल्ली पानीमा घोलेर खाँदा पनि मिल्यो अब अहिले चाहिँ धेरैले पानीमै खानुहुन्छ दुधमा खानु हुँदैन भनेर चाहिँ धेरैले पानीमै खानुहुन्छ र कसै कसैले महीमा पनि खानुहुन्छ कसै कसैलाई त दुधमै पनि खानुहुन्छ अब कसरी उहाँहरूलाई आफूलाई फाइदा गर्छ त्यसरी खानु भएको छ अहिले चाहिँ तपाईँको यो सातुको चाहिँ यो डिमान्ड राम्रो भन्नुपर्छ
1: यहाँले चाहिँ अहिले यो मिक्स सातु भनेर 15-16 प्रकारका गेडागुडीहरूलाई अथवा चाहिँ खाद्यान्नलाई चाहिँ मिक्स गरेर चाहिँ मिक्स सातु उत्पादन गर्नुहुन्छ अर्को चाहिँ जौको सातु र चनाको सातु
0: हजुर
1: 3 प्रकारका छन् अहिले बजारमा चाहिँ कुन सातु चाहिँ अलिक बढी माग भइराखेको छ
0: अहिले धेरै चाहिँ मिक्स सातु नै जान्छ मिक्स सातु चाहिँ किन पनि भन्नुहुन्छ नि त्यो बच्चाको लिटोको रूपमा पनि प्रयोग गर्न सक्यो यो तपाईँको यसमा मेरो गेडागुडी भनेको 8 वटा मात्रै हुन्छ बाँकी भनेको मैले ड्राई फ्रुट्सहरू हालेको हुन्छु होइन अनि तपाईँको ड्राई फ्रुट्समा चाहिँ काजु आलमन्डहरू हाले हुन्छु मखानाहरू हाले हुन्छु फर्सीको बिहा हुन्छ सनफ्लावरको बिहा हुन्छ होइन त्यो कुराले चाहिँ सबै कुरालाई चाहिँ हामीलाई राम्रो पनि गर्छ इनर्जी पनि हुन्छ अब तपाईँको हामी बिहान त्यतिकै प्रायः त हामी नेपालीहरू धेरै बिहान ब्रेकफास्ट गर्ने चलन हुँदैन होइन, त्यो हिसाबले चाहिँ बिहानकै टाइममा पनि दुई चम्चा सातु हालेर खायो भने तपाईँ हामीलाई चाहिँ 10-11-12 बजीसम्म चाहिँ एकदम आनन्द क्या त्यो तपाईँको

0: भोक लाग्ने अनि अलि इनर्जी पनि दिन्छ यसले। अनि यो अहिलेको उसमा चाहिँ सबैजनाले मन पराउनु भएको बढी चाहिँ मिक्स सातु नै हो।
1: अगाडि पनि यहाँले जोडिसक्नुभयो होइन, सातु उत्पादन गर्दै गर्दाखेरि जनशक्ति थप गर्दै गएँ भनेर भन्नुभयो। आफू त स्वरोजगार हुनु नै भयो होइन, सँगै 5-6 जनालाई 6-7 जना चाहिँ सातु उत्पादन यसको बजारीकरणमा लाग्नु भएको छ। अहिले बजारमा भन्न सकिन्छ 1 जति सातु चाहिँ म बजारमा पठाउँछु भनेर?
0: अहिले तपाईँको मेरो दैनिक चाहिँ लगभग 50-70 हारिमा, र कोही बेला चाहिँ 100 पनि क्रस हुन्छ। त्यो माग कस्तो हुन्छ अहिले मैले अनलाइन गरिराखेको छु, तपाईँको त्यो हिसाबले चाहिँ कन्टिन्यू 1500-2000 किलो अहिले चाहिँ त्यति चाहिँ खपत छ भनौँ न
1: महिनामा।
0: महिनामा हजुर।
1: यहाँले यो अनलाइनबाट मात्रै बिक्री गर्नुहुन्छ कि अथवा चाहिँ कहीँ स्टोरमा पनि पाउन सकिन्छ कि?
0: अहिले भर्खरै चाहिँ तपाईँको अलि पहिला चाहिँ भक्तपुरमा एउटा स्टोरमा मैले दिएको थिएँ, अनि अहिले भर्खरै तपाईँको हालसालै चाहिँ ललितपुरको लुम्बुमा एसएस मार्टमा अहिले लगेर भर्खरै 2-4 दिनमा उहाँले सुरुवात गरिरहनु भएको छ यही सातुको त मेरो विज्ञापन देखेर नै। अनि नेपालगञ्जमा चाहिँ विगत 4 महिनादेखिबाट चाहिँ नेपालगञ्जमा चाहिँ कन्टिन्यू त्यहाँ हाम्रो एउटा शाखा जस्तै छ, त्यहाँबाट चाहिँ उताको कस्टमरहरूलाई चाहिँ उहाँले नै डेलिभरी दिनुहुन्छ। अब तपाईँको यो कस्तो रहेछ भने चाहिँ मान्छेहरूलाई चाहिँ ताजा खानुपर्ने रहेछ क्या, प्रायः सबैजनाको चाहिँ पसलबाटै भन्दा पनि ताजै खाउन त ताजा पाइन्छ भने ताजै खाउन त त्यहाँ माथिबाट ढोकामै पुग्छ होइन। त्यो हिसाबले चाहिँ मान्छेले मैले त्यहाँ छ है भन्दाखेरि पनि होइन हजुर त्यहीँबाट पठाइदिनु न तर मलाई आजै बनाएको पठाइदिनु है अस्ति अलिक पुरानो नपठाइदिनु भन्नुहुन्छ भने चाहिँ त्यो भने चाहिँ के हो भने ताजा खाना खोजिरहनु भएको छ नि त सबैजनाले। त्यो हिसाबले चाहिँ मैले अहिले पसललाई भन्दा पनि बरु अरू कसैलाई रोजगार दिने 1-2 जना थप्ने फेरि होइन, तर चाहिँ डे बाई डे डेलिभरी गरिदिने घरमै पुर्याइदिने तर ताजा पुर्याउने, अनि फेरि मेरोमा तपाईँको भोलिको लागि आज रेडी हुन्न, म आज सबै भुट्ने सामान मिक्स गरेर राख्ने हो तर बिहान भोलि बिहान पेल्ने हो, बिहान पेलेर तपाईँको 11-12 बजे पछाडि डेलिभरी दिन सुरु गर्ने भनेपछि डेली बेसमा चाहिँ काम हुन्छ। त्यो आज पिनेर हप्ता दिन 10 दिनसम्म बेच्ने भन्ने हुँदैन।
1: भनेपछि तपाईँकोमा कसैले सातु खाना चाह्यो भने अनलाइनबाट ताजा आजको आजै खाना पाउनुहुन्छ?
0: खाना पाउनुहुन्छ हजुर।
1: अनलाइन मार्फत अथवा चाहिँ केही स्टोरमा पनि दिनुभएको छ, यसरी तपाईँको सातु उपभोग गर्दै गर्दाखेरि उपभोक्ताहरूले कस्तो खालको प्रतिक्रिया दिनुहुन्छ?
0: लगभग चाहिँ अब धेरैजना चाहिँ फेसबुक त्यहीँ तपाईँको सामाजिक सञ्जालमै कमेन्ट गरेर लेखिदिनुहुन्छ, त्यो चाहिँ मेरो एउटा मलाई एकदमै खुसी लाग्छ होइन। अब मैले नेपाल अल नेपाल डेलिभरी गरिरहेको छु अहिले, उहाँहरूको चाहिँ लगभग मैले तपाईँको 98% चाहिँ कस्टमरहरू रेगुलर जस्तै हुनुहुन्छ क्या अहिले
1: हजुर
0: होइन। विगत जब मैले अनलाइनबाट सुरु गरेँ, अनलाइनमै सुरु गर्दाखेरि चाहिँ अनलाइनमा बेचेको सामानहरू चाहिँ अलि क्वालिटी लेस हुन्छ, यो हुन्छ त्यो हुन्छ भन्ने खालको चाहिँ त्यो खालको कमेन्ट धेरैको आउँथ्यो, तर हाम्रोमा चाहिँ त्यो छैन किनकि हामी एकदमै ताजा दिन्छौँ अनि स्वस्थ छ सातु भन्ने बित्तिकै तपाईँको हामी स्वस्थ नै मानिन्छ, अर्ग्यानिक मानिन्छ। त्यो भएको हिसाबले लगभग 98% कस्टमरहरू चाहिँ एकदमै सन्तुष्ट हुनुहुन्छ। अब सन्तुष्ट नै भएर उहाँले मगाउनु भएको होइन, 2 किलो, 4 किलो, 5 किलो अलि टाढा हुनुहुन्छ 6 किलो मगाउनुहुन्छ, काठमाडौँमा मात्रै नभएर तपाईँको भ्याली बाहिर पनि विभिन्न जिल्लाबाट पनि दोहोऱ्याइ तेह्रै माग्नुहुन्छ क्या होइन। तपाईँको त्यो भनेको चाहिँ होस् म आफूले पनि यो क्वालिटी चाहिँ मैले निरन्तरता दिइरहनु पर्छ र उहाँहरूले खुसी हुनुहुन्छ भने मेरो पनि बिजनेस बढ्छ भन्ने हिसाबले चाहिँ अहिले चाहिँ होस् प्रतिक्रिया धेरै नै राम्रो छ, सोचे भन्दा राम्रो छ।
1: कार्यक्रम पौरखीको कथामा आज म नमुना मसला उद्योग सँगै काइला दाईको सातु घरका सञ्चालक नारायण राज चौलागाईसँग कुराकानी गरिरहेको छु। नारायणजी, यहाँले जुन सातु बजारमा पठाउँदै हुनुहुन्छ होइन, तपाईँको सातु अल नेपाल चाहिँ डेलिभरी पनि हुन्छ होइन, तपाईँलाई यसरी व्यवसायमा जोडिने सोच चाहिँ तपाईँलाई कसरी कहाँबाट आयो?
0: यो चाहिँ एउटा परिस्थितिले पनि निर्माण गर्दो रहेछ होइन।
1: हजुर,
0: म सातु यो नमुना मसला पसल सञ्चालन गर्नुभन्दा पहिला म अरू व्यवसाय गर्थेँ, गाडीको व्यवसाय गर्थेँ। त्यो गाडीको व्यवसायबाट चाहिँ सन्तोषजनक भएन भनौँ न गाडीको व्यवसाय, र त्यसलाई चाहिँ टक्कै छोडेर अनि के गर्ने भन्ने एउटा अन्यल पनि थियो। फेरि अब त्यो गाडीको व्यवसाय गर्नुभन्दा पहिला म बाहिर प्रवासमा बसेर आएको 10 वर्ष।
1: हजुर, विदेश पनि जानुभएको?
0: हजुर, 10 वर्ष बाहिर बसेर आएपछि चाहिँ त्योभन्दा पछाडि होइन देशमै केही गर्नुपर्छ भनेर आएर व्यवसाय सुरु गरियो। त्यो व्यवसायले अलि धेरै घाटा लायो अनि त्योभन्दा पछाडि चाहिँ बिचमा फेरि एकचोटि होइन फेरि विदेशी जानुपर्छ कि क्या हो भन्ने खालको एउटा सोच पनि आयो, ट्राई पनि गरियो, 2-4 लाख पैसा फस्यो पनि होइन, भएको जति सिद्धियो पनि गाडीले गर्दा। त्योभन्दा पछाडि चाहिँ अनि यसो साथीभाइहरूले त्यो एरियामा बस्दै आएपछि चाहिँ यहाँ चाहिँ यो व्यवसाय चल्छ कि भन्ने खालको एउटा अनुमान भयो, र यो एउटा मेसिन सम्बन्धी चाहिँ जानकारी मलाई पहिला पनि थियो, मेरो पुर्ख्यौली पेसा भनौँ न, बुवाले चाहिँ मेसिनकै काम गर्नुहुन्थ्यो, मेल अहिले पनि छ घरमा। त्यो भएको हिसाबले गर्दा चाहिँ अनुभव पनि अलिअलि भएको कारणले गर्दा यसबाट चाहिँ केही गर्न सकिन्छ कि भन्ने सोच आयो। भयो र मसला सुरु गरियो। मसला सुरु गरेपछि दुई वर्ष जति भन्दा पछाडि भएपछि चाहिँ यो सातु चाहिँ मान्छेहरूले खोजी बढी भयो भनौँ न, बजारमा खोजेपछि नै हामीले सुरुवात गर्ने हो। धेरैजनाले सोध्नुभयो सातु पाइन्छ सातु पाइन्छ भनेर, अनि त्यो माग आइसकेपछि चाहिँ अनि हामी घरमै भुटेर बनाउन सुरु गर्यौँ। सुरु गरिसकेपछि पहिला चाहिँ हामी गहुँ मकै भटमास यस्तै चिजहरूको मात्रै बनाएर बेच्थ्यौँ। त्योभन्दा पछाडि चाहिँ यो सामान्य कुरालाई अलि धेरै वृहत बनाउन त यसलाई अरू थप केही गर्न सकिन्छ भने गराउन त भनेर चाहिँ परीक्षण गर्दा गर्दा गर्दा गर्दा लगभग हामी 3-4 वर्षको अन्तरालपछि चाहिँ सक्सेस भइयो क्या। यतिको क्वालिटी तपाईँको सातु राम्रो छ भन्ने खालको चाहिँ बनाउनलाई लगभग 4 वर्ष लाग्यो होइन। त्यो भएको हिसाबले चाहिँ सोच चाहिँ ठ्याक्कै तपाईँको त्यो आफू अलिकति तनाव भयो बिचमा, यो फेरि विदेशै जानुभन्दा बरु यहीँ केही गरौँ न त भन्ने सोचले लाग्यो, अहिले ठिक छ। यो
1: हजुर यहाँको अनुभवको आधारमा चाहिँ स्वदेशमा सम्भावना छन् त्यस्तो अनुभव छ यहाँसँग?
0: अहिले पछिल्लो समय विगत म 10 वर्षदेखिबाट नेपालमै छु, व्यवसाय गर्दैछु। यो अनुभवले चाहिँ मलाई के बतायो भने सम्भावना प्रशस्त रहेछन्।
1: हजुर
0: हामी सम्भावनाको खोजी नगरेर र अनि हामी सम्भावना हुँदा हुँदै पनि कतिपय कुरा चाहिँ के हुँदो रहेछ भने तपाईँको सरकारले चाहिँ तपाईँको ट्याक्स पेयरहरूलाई गर्ने व्यवहार कस्तो छ, कतिको सहुलियत छ, सबभन्दा ठुलो कुरो चाहिँ नीतिमा भर पर्दो रहेछ। अब व्यवसाय गर्दै गयो, म पहिलो गाडीको व्यवसाय चाहिँ डुबेको कारण पनि तपाईँको सरकारको नीतिले गर्दा हो। म जस्तो तपाईँको एउटा युवालाई लामो समय चाहिँ तपाईँको प्रवासमा दुःख गरेर आएको, त्यहाँबाट देशमै केही गर्छु भनेर 12-15 जनालाई रोजगारी दिएर यहीँ केही गरेको मान्छेलाई चाहिँ यो मान्छेले चाहिँ लगानी गरेछ, यसको लगानी सुरक्षित गरिदिनु पर्छ भन्ने खालको चाहिँ अहिलेसम्म नीति छैन क्या हाम्रो देशमा। यो चाहिँ सबैभन्दा दुःख लाग्दो कुरो हो। यति भयो भने चाहिँ काम गरिराखेका मान्छेलाई पनि, जस्तै म जस्ता हजारौँ हुनुहुन्छ देशमै केही गर्छु भनेर लागेका, होइन अब तपाईँ हामी देखिराखेकै छौँ सामाजिक सञ्जालमा, म यति लाख डुबे उति लाख डुबे यति करोड डुबे होइन यति करोड डुबे भन्ने खालको त यो व्यवसाय मतलब त्यो चाहिँ के पनि हो भने एक त हामी सबभन्दा छिटो नाफा खोज्छौँ, त्यो सम्भावना रहेनछ। त्यो मेरो भोगाईले म पनि पहिला त्यही छिट्टो नाफा खोज्थेँ तर त्यो एकदमै कम सम्भावना रहेछ होइन। अनि अर्को कुरा चाहिँ तपाईँको निरन्तरता दिनुपर्ने रहेछ। निरन्तरता दिइसकेपछि चाहिँ आफूले गरिराखेको कामको चाहिँ सफलता पाइँदो रहेछ। अहिले मैले गरिराखेको व्यवसाय पनि धेरै कुराहरू चाहिँ सरकारमै निर्भर रहन्छ क्या। जस्तै म एउटा व्यवसाय मैले लगानी गरेको छु, जस्तै मसँग चाहिँ गाउँको एउटा किसानदेखि लिएर मेसिनको पार्ट पूर्जा बिजनेस मान्छेदेखि लिएर सबैजनालाई चाहिँ एउटा अप्रत्यक्ष रूपमा चाहिँ रोजगारी भएको छ। यो कुरालाई चाहिँ हामी एकदमै गम्भीर भएर सोच्नुपर्ने अवस्था चाहिँ छ। भोलि मैले चाहिँ यदि खराबै गरेर डुबेँ भने चाहिँ त्यो मेरो कमजोरी हो, तर मैले गर्दा गर्दै चाहिँ म केही गर्न सकिनँ, म डुब्ने अवस्था भयो भने चाहिँ त्यसको भर्थे गरिदिने कसले भन्दा छैन क्या। अनि म जस्तै व्यवसाय गर्ने मान्छेहरू, जस्तै मैले अहिले भने गाडीको व्यवसायमा डुबेँ म फ्रस्ट्रेसन भएर चाहिँ म फेरि विदेश आउँ कि भन्ने खालको मैले मानसिकता जुन बनाएँ, 2-3 वर्ष म भौँतारे पनि होइन। अब त्यो खालको वातावरण सिर्जना नभइदिएको भए आज पनि म त्यसैलाई कन्टिन्यू गर्थेँ होला। हुन त यो अब सबै कर्मको कुरा हो होइन, तर पनि अब हामी जस्तो युवाहरूलाई, जस्तै तपाईँको काम गरिरहेका मान्छेहरूलाई चाहिँ अहिले गरेकै काम पनि सही छ कि गलत छ कि भन्ने खालको चाहिँ निगरानीमा राखेँ।
1: यसैमा जोडौँ, कुनै पनि युवाले स्वदेशमै केही गर्छु भनेर लाग्दै गर्दाखेरि तपाईँको अनुभवको आधारमा चाहिँ स्वदेशमै केही गर्छु भन्ने युवाको लागि चाहिँ राज्यले कस्तो खालको सहयोग गरिदियो भने सहयोग अनुभूति हुन्थ्यो होला?
0: असाध्यै राम्रो प्रश्न गर्नुभयो हजुरले। यो चाहिँ मेरो चाहिँ अनुभव तपाईँको के हो भने लगानीको पनि त्यत्रो धेरै चिन्ता हुँदो रहेनछ।
1: हजुर
0: सबभन्दा ठुलो कुरा भनेको इच्छा शक्ति हुनु पर्दो रहेछ। इच्छा शक्ति भयो भने अहिले हजुरलाई मैले भनिहाल्दा अथवा मैले कसैलाई भन्यो भने कहानी लाग्न सक्छ, अहिले हामी 40 लाखको चाहिँ व्यवसाय गरिरहेका छौँ, आजभन्दा विगत 6 वर्ष अगाडि मैले 50,000 मैले स्टार्ट गरेको व्यवसाय हो, त्यो पनि कसैसँग ऋण मागेर क्या। यो कथा छ, लामो कथा छ होइन, मैले यति मात्रै भने कसैसँग 50,000 रुपियाँ ऋण मागेर सञ्चालन गरेको व्यवसाय हो र इच्छा शक्ति लिएर कर्मले गर्दाखेरि यहाँसम्म आइपुग्यो भनौँ न
1: होइन।
0: अब मैले तपाईँको गरिरहँदा अरू अथवा कसैले गरिरहँदा राज्यले चाहिँ तपाईँको सुरक्षित के गर्दा हुन्छ चाहिँ, जस्तै अहिले पनि तपाईँको हामीले ट्याक्स तिर्नुपर्दा 2-3 ठाउँ तिर्नुपर्ने अवस्था हुन्छ एउटै व्यवसायले, अनि हामीले त्यो ट्याक्स तिर्न छोडेको भोलिपल्टबाट हामीलाई सुविधा के त, हामी त ट्याक्स पेयर हो नि त। विगत 5 वर्षदेखि एउटा ट्याक्स तिरेर व्यवसाय सञ्चालन गरेर आइराखेको मान्छे, म जस्ता थुप्रा युवाहरूले गरिराखेको मान्छेलाई भोलिका दिनमा सुविधा त के त, केही पनि छैन। भनेपछि चाहिँ राज्यले पहिलो कुरा त युवाहरूलाई विदेश नजानको लागि नै यी कुराहरूलाई एकदमै मध्यनजर गर्नुपर्छ।
1: हजुर
0: उसले गरिराखेको व्यवसायलाई सुरक्षित कसरी गरिदिने, नीति निर्माणका कुराहरू चाहिँ कसरी गरिदिने, महिनामा 1,00,000 रुपियाँ कमाउँछ भने मलाई 10,000 रुपियाँ राज्यलाई तिर्न गाह्रो होइन, म तिर्छु पनि, तर मैले त्यो 10,000 तिरे बापत चाहिँ मैले पाउने सुविधा चाहिँ के त, सबभन्दा समस्या चाहिँ यहाँ हो।
1: राज्यले चाहिँ युवाहरूको लागि चाहिँ प्रोत्साहित गर्नको लागि भनेर अनुदानका कार्यक्रम ल्याएको छ, तपाईँको यो विषयमा के?
0: बहुत एकदमै खुसी लाग्यो तपाईँले यो प्रश्न सोध्नुभयो मलाई। म पनि अनुदान लिएर काम गरेको मान्छे बिचमा, राज्यले तपाईँको स्वरोजगार सम्बन्धी 15,00,000 रुपियाँ 10,00,000 रुपियाँ दिने सिस्टम थियो, त्यो मैले उपभोग गरिसकेँ, इमान्दारपूर्वक तिरेँ। तर यहाँ हाम्रो देशमा चाहिँ कस्तो छ भन्नुहुन्छ भने, पावर र पहुँचको आधारमा झोलामा कागजपत्र बोकेर पैसा खाएका कयौँ त्यस्ता चाहिँ घटनाहरू छन् क्या। अनुदान त दियो राज्यले, तर अनुदान दिएका भोलिपल्टबाट यसले काम गरे कि गरेन भनेर निरीक्षण गरेको खोइ अनुगमन भएन नि त। हाम्रो पोलिसी कस्तो समस्या, ताकि म प्रवासमा हुँदा म अर्काको देशमा नोकरी गर्न जाँदाखेरि मेरो त्यहाँको सेलरी सर्टिफिकेटले मलाई 5 लाख रुपियाँसम्म लोन दिन्थ्यो क्या त्यहाँको सरकारले। प्रवासमा भने म आफ्नै देशको नागरिक भएर, म यहीँको नागरिकता छ, म मेरो जग्गा जमिन यही देशमै छ, होइन म एउटा व्यवसाय गरिराखेको छु, तर मेरो विगत के हो, कस्तो छ, कुन अवस्थाबाट यो मान्छे आइरहेछ, कतिजनालाई रोजगार दियो, त्यसको कुनै अनुगमन नगरिकन उसले के भनिदिन्छ नो।
1: हजुर, हामी कुराकानीको करिब अन्तिमतर्फ आइपुगेका छौँ। अन्त्यमा चाहिँ तपाईँसँग यति लामो अनुभव छ, यो अनुभवको आधारमा चाहिँ युवाहरूलाई यहाँको केही सुझाव रहन्छ?
0: मेरो चाहिँ यसमा के रहन्छ भने, हामी सरकारले रोजगारीको सिर्जना गर्दैन भन्छौँ, यो गलत भाष्य हो। हामी आफै पहिला स्वरोजगार बनौँ अनि सरकारलाई चाहिँ ढकढक नै जाउँ, हामीले गरिराखेको व्यवसाय यो हो, म यो गर्दैछु, मलाई चाहिँ यो चाहियो भनेर हामी जाउँ। हामीले गर्न सक्ने थुप्रा बाटाहरू रचन, मैले अहिले देखेको सातुको मात्रै व्यवसाय गर्दा पनि बाँच्न त सकिँदो रहेछ नि त, होइन? अर्काले तरकारी खेती गरे होला, अर्काले बाख्रा पाला, अनि हाम्रो बानी मैले अघि सुरुमा पनि भने छिट्टो बेनिफिट गर्छौँ। तर व्यवसाय गर्छु म देशमै केही गर्छु भन्ने मान्छेले तपाईँको 6 महिनासम्म चाहिँ गोजीबाट भाडा तिर्नु पर्दो रहेछ अथवा गोजीबाट लगानी गर्ने हो, अनि 1 वर्ष पुगेपछि चाहिँ त्यो व्यवसाय आफूले गरिराखेको व्यवसायले नै तिर्छ र आफूलाई पनि पाल्दो रहेछ। मेरो अनुभव सुनाउँदैछु है म।
1: हजुर।
0: र 5 वर्षसम्म चाहिँ तपाईँको हाम्रो मेरो चाहिँ अनुभव बटुलिँदो रहेछ क्या, कहाँ के गर्न सकिन्छ, कहाँबाट कति प्रफिट निकाल्न सकिन्छ, कहाँ कुन सामान कहाँबाट ल्याउने भन्ने खालको चाहिँ एउटा अनुभव हुँदो रहेछ। र अनि हाम्रो बानी चाहिँ के छ, हामी 2 महिना 4 महिना 6 महिना गर्छौँ, ओहो लौ भएन सत्यनाशे भयो भन्छौँ, भइरहेको कुरालाई छोडिदिन्छौँ, त्यहाँ नोक्सान त छँदैछ अनि अरू थप नोक्सान चाहिँ बोकेर अनि फेरि हामी विदेशतिरको बाटो रोज्छौँ। कोही व्यवसाय गर्न चाहनुहुन्छ अथवा आफूले गरेको कामलाई केही गर्दै हुनुहुन्छ भने निरन्तरता सबभन्दा ठुलो कुरा हो। तपाईँको हातमा सिप के छ त्यो गर्नुहोस्, काम ठुलो सानोसँग सरोकार छैन, काम त आखिर कामै हो नि त। कामलाई प्रेम गरौँ, कर्मलाई हामी प्रेम गरौँ, जुनसुकै कर्म भए पनि हामी यहाँबाट बाहिर गयौँ भने हामी जे पनि गर्न तयार, यहीँ हुँदा चाहिँ हामी आफ्नै काम गर्न पनि लजाउँछौँ। यो समस्या चाहिँ हामीमा धेरै छ, यो समस्याबाट पहिला हामी बाहिर निस्किनुपर्छ। अनि आफ्नो हातमा सिप छ, के सिप छ त्यही काम गरौँ, कृषिमा सम्बन्धी ज्ञान छ कृषि गरौँ, निरन्तरता दिनुहोस्, सफल अवश्य भइन्छ।
1: उहाँ हुनुहुन्थ्यो काठमाडौँको काँडाघारीमा रहेको नमुना मसला उद्योग एवं काइला दाईको सातु घरका सञ्चालक नारायण राज चौलागाई। उद्यम र व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा@gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
2: त्यसलाई त म कहाँ छाड्छु र, मैले जानेछ, भेटौँ न पो।
3: ओहो दिदी, नमस्ते है, नमस्ते।
2: नमस्ते। ओहो, वकिल बाबु पो आउनु भएछ।
3: अनि यति धेरै रिस चाहिँ कोसँग हो?
2: कोसँग हुनु नि, त्यही पल्लो घर कि बोक्सीसँग नि। त्यसैले त मेरो छोरालाई बिरामी बनाए कि।
3: लौ हेर, बोल्नै नहुने कुरा पो बोल्नु भयो त। बोक्सीको आरोप लगाएर महिला विरुद्ध गरिने क्रूर, अमानवीय र अपमानजनक व्यवहार गर्नेलाई दण्डित गर्न बोक्सीको आरोप सम्बन्धी कसुर र सजाय ऐन 2072 निर्माण भई कार्यान्वयन समेत भइसकेका छ।
2: झन्डै मबाट ठुलो गल्ती भएको
4: जानी राखौँ। कोही कसैलाई अन्धविश्वास र शङ्काको भरमा बोक्सी भनेमा वा आरोप लगाएमा मात्र पनि कानुनले दण्डित गर्छ। कोही बोक्सी हुँदैनन्। सबैलाई मानवताको व्यवहार गरौँ, कानुनको पालना गरौँ।
5: जनचेतनाका लागि रेडियो नेपाल।
6: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
7: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
6: जनहितका लागि रेडियो नेपाल।

0: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठदाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगानी।
1: होसियार, बाढीले बगाएर ल्याएको काठदाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठदाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ।
2: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
3: यो जनहितमा प्रसारित सन्देश अघि सुनायौँ। गीत आनन्द कार्कीको स्वरमा, राजन कार्कीको रचना, कीर्ति नै पानेको सङ्गीत। अब सुनाउँदैछौँ फेरि पनि यो अर्को गीत रीता केसीको स्वरमा, चन्द्रकला प्रसाईको रचना रहेको छ भने सरोज प्याकुरेलको सङ्गीत। यो गीतपछि यहाँहरूले ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। शेर्पा भाषामा समाचार सुनिसकेपछि यहाँहरूले दनुवार भाषामा कार्यक्रम हामी दनुवार सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग बलिदान साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेको बताउनु भएको छ। आज राष्ट्रिय विभूति भीमसेन थापाको 225 जन्म जयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रममा इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिने उहाँले बताउनुभयो। हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ उहाँले बताउनुभयो। उहाँले वीर पुर्खाले हाम्रो राष्ट्रिय राष्ट्रियता राष्ट्रिय अखण्डता एवं सार्वभौम सत्ताका लागि गरेको बलिदान र पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमलसेनाले बाजुराको बढीमालीका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिनुभएको छ। पर्यटकीय क्षेत्र बढीमालीकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चार मन्त्री डाक्टर तिमलसेनाले गम्भीर चासो देखाउनुहुँदै तत्काल सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको हो। त्यहाँ सडक सञ्जालबाट सामान ढुवानी गर्न सक्ने अवस्था नरहेकोले हेलिकप्टरबाट तत्काल सामान ढुवानी गर्ने व्यवस्था गर्न उहाँले निर्देशन दिनुभएको हो। मन्त्रालयमा आज भएको छलफलमा नेपाल टेलिकमले साउनभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ। टेलिफोन टावर निर्माणका लागि सामान धनगढी कैलालीसम्म ढुवानी भइसकेको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध हुँदा चाँडो काम गर्न सकिने टेलिकमको भनाइ थियो। देशका विभिन्न स्थानमा दूरसञ्चार मोबाइल टावर निर्माण गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग पनि निरन्तर समन्वय भइरहेको छ। बढीमालीका लगायत पर्यटकीय र दुर्गम क्षेत्रमा जतिसक्दो चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चार मन्त्री डाक्टर तिमलसेनाले आज प्रधानमन्त्रीका सूचना सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गर्नुभएको छ। मिश्रसँगको छलफलमा अनलाइन सट्टेबाजी एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको थियो। साथै सञ्चार मन्त्री डाक्टर तिमलसेनाले आजै बढीमालीका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्कासँग कुन कुन ठाउँमा कस्तो पूर्वाधार आवश्यक छ भनेर छलफल गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरेको 25 लाख रुपियाँ धरोटीको व्यवस्थाबाट सरकार पछि नहट्ने बताउनु भएको छ। शिक्षा सम्बन्धी विषयमा कलम चलाउने पत्रकारसँग आज सिंहदरबार स्थित मन्त्रालयमा छलफलका क्रममा मन्त्री पोखरेलले कतिपय व्यवसायकै सुझावका आधारमा शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 मार्फत गरिएको त्यस्तो व्यवस्था फिर्ता नहुने प्रश्न पार्नु भएको छ। 3% समता शिक्षा शुल्कमा सरकार पछि हटे जस्तै परामर्श व्यवसायका सम्बन्धमा पनि सरकार पछि हट्ने त होइन भन्ने पत्रकारको प्रश्नमा मन्त्री पोखरेलले त्यस्तो सोच नभएको बताउनुभयो। मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन जस्ता कानुन निर्माण गर्दा भने सरोकार भएका पक्षसँग पूर्व परामर्श गरिने उल्लेख गर्नुभयो। देशकै प्रमुख व्यापारिक नाकाको रूपमा रहेको वीरगन्ज भन्सार नाका हुँदै आर्थिक वर्ष 2082-83 भारत तथा तेस्रो मुलुकतर्फ 1,14,83 करोड मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ। गत आर्थिक वर्ष 2081-82 तुलनामा आर्थिक वर्ष 2082-83 6% निर्यात वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। वीरगन्ज नाका हुँदै भारत डेनमार्क अस्ट्रेलिया अमेरिका चीन रुस फिलिपिन्स थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल जुस कपडा जुत्ता फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटीबाट निर्यात भएको वीरगन्जस्थित आइसिपी भन्सार कार्यालयका प्रमुख प्रशासक मैनालीले जानकारी दिनुभयो। बिहिबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बाजुराको साफे मारतडी सडक आजदेखि पुनः सञ्चालनमा आएको छ। विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडकमा यातायात सेवा सुचारू भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर साईका अनुसार प्रहरी टोली र सडक डिभिजन कार्यालय साफे बगरको डोजरको सहकार्यमा सडकमा खसेको पहिरो पन्साएर सडक सञ्चालनमा ल्याइएको हो। अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार 9 सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनुसार काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट नेपालथोक कटुञ्जे बेसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै कान्ति लोकपथमा पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधनमा रोक लगाइएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G बाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले एलटिई ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ समाचार। विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्नो व्यापार नीति पुनः संरचना गर्दै चीन, भारत, युरोपियन संघ, EU सहित 60 व्यापारिक साझेदारलाई लक्षित नयाँ आयात शुल्क आजदेखि लागू गरेको छ। फेब्रुअरीमा सर्वोच्च अदालतले राष्ट्रपतिको व्यापक शुल्क अधिकार सीमित गरेपछि तयार गरिएको नयाँ व्यवस्था कानूनी रूपमा अझ मजबुत मानिएको छ। नयाँ शुल्क 10-12.5% निर्धारण गरिएको छ। अमेरिकी प्रशासन का अनुसार करिब एक महिना लामो अनुसन्धानपछि लागू गरिएको यो नीति यस वर्षको सुरुमा अस्थायी रूपमा लागू गरिएको 10% विश्वव्यापी आयात शुल्कको स्थानमा आएको हो। रेडियो नेपालबाट अपरान्न 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: दि रेडियो नेपालीन आङ छिरिङ लामा शेर्पा ने सेरिकेकी साङ्गुर सेन्डोनाङ ग्याङसिङ तेजिन दलेन लक्सेलोनपो डाक्टर विक्रम तिमिलसिनाकी ग्याङसिङ सक्पा न्यमयुङा दुई सुङताङ सार्वजनिक सक्पाला खाक्सनपु टिय जोखमथुपु सुङय हारिङ दलेन तेजिन ग्याङसिङ लोनखाङला अनलाइन टिभी ताङ एमबी सर्गोत्पत सक्पा ताङ क्याङचुङ टुङ्गुला खोङकी ग्याङसिङ सखुला लेगेन लङथपु ताङ ग्याछा जोगु सुङसुङ लोनपो तिमिलसिना कि फ्रेस कि वाङछाला चिकुर्की ग्याङसिङ सखुल कि यार्गे ला झोलामु जब सिचु जो सलु जोनगिन सठिम ठिम ताङ आचार संहिता कि खप्तेला जिनक्यङ क्याउङेसिङ ग्याङसिङ सखपा तेउला ठिम नाङसिन ठिम तङ्गुप सुङसुङ तुग्राङ क्याने ट्याङबुमि दुप ताङ लेन फिलकपा तिवा खेपेल किदुप ग्याङसिङ सखपा तेवालासँग ठिम तङ्गुप सुङसुङ खोङकी सर्गोत्पा तिवा ताङ क्यान ग्याङसिङ सखपा तुई लेन तिवा ट्याङबु खेपेल किगो ताङ मिमाङ तेवाला फेन्सन पो दुप लेन तिवा खेपेल किगो सुङ्गिन सर्गोत्पा आचार संहिता फेन्सन पोक्याने लगलेन किगो डिजिटल साक्षरता ग्याछा जबला सुङ्की ल्यारिम गोजु तुप ताङ आम संसार विधेयक ताङ मिडिया काउन्सिल विधेयक मस्यौदङ मुरङ सार्वजनिक क्याने डेलो उतुप तिवाताङ क्यान टोङ्गु लङ्गुप सुङसुङ दिपार लारङ ग्याङसिङ तेजिन दलेन लक्सेलुम्पु डाक्टर विक्रम तिमिलसिनाकी बाजुरा जोङखी बडी मालिका सखुल्ला सर्कियक टेलिफोन ताङ इन्टरनेट सेवा क्युलुप्ला नेपाल टेलिकमला सु नाङ वाय नेपाल टेलिकम कि साउन ला नाङला बाजुरा जोङखी बडी मालिका सखुल्ला टेलिफोन ताङ इन्टरनेट सेवा क्योलुप ख्यालेन क्यानवासिसी सुङकी बडी मालिका सखुल ताङ जोमोलोङमो सखुलकी बेस क्याम्पला फो जी सेवा ग्याछा जब मिकुलजाङ वाय सुङकी ग्यालखाप नाङला याम्बा सै चुरुक टेलिफोन टावर सम्बा जब लाकासम गोजु सेन वाय जुवान्दा तेजिन श्रम रोजगार लोनपो रामजी यादव कि छिग्याल्ला लाका कि तुप तेजिन वैदेशिक रोजगारी कि सखुल कोरला वो तुप तन्दी सिचुला टडिकी तेरिकी तन्दोकला फेन्सन पोङ्गुप सिचु लगलेन कि तुप सुङ्वाय जोन्दा श्रम तेजिन रोजगार लोनखाङताङ इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन कि कोटी क्याउ हेन्दोम्ला लोनपो यादव कि चिलो निटोङ च्याङाने जुन लगलेन क्याउ फ्री भिजा फ्री टिकट सिचु याङलोङ लगलेन कि तुप लाका गोछु खेन्दोक नाङसुङ लोनपो यादव कि वैदेशिक रोजगार ऐन निटोङ टुक्चुर्या जी गृह जोने डिजिटल जोइ थिम लगलेन मिकितुप ताङ थिम मिसिउतेला थिम तङ्गुप सुङसुङ तुग्राङ क्याने छिगेला लाका कितुपला डपरला पेलाक पलाने छावा लङ्गो नेताङ मेता जब सिजु खुर्नेङ्गुप लोनपो यादव कि खेन्तोक नाङसुङ तुग्राङ क्याने सुङकी जुक्थाम्बाला इम्प्लोयर पे मोडलला ग्याछा जब मिकुल जगु लोनपो यादव कि सलुजो नाङसुङ नेपाल दूरसञ्चार प्राधिकरणकी अनलाइन सट्टेबाजी तङ ठिम्की खप्तेला झिङ्क्याङ क्यान होतुप तङ ट्याङ्गा फास भाडसुर्की तुप बुम निस नाङलाक्पा वेबसाइट तङ एप तिय बन्द क्यान वाय सुङकी गलुपसहित गते चुकसुम्ला खेपेल क्याउ शासकीय सुधार कोर्की मुदा सैचिकी लागि थोला अनलाइन सट्टेबाजी तङ स्क्यामिङ गेकु कोरसँग होतुप सेन वाय ती थाक्चोत नङसिन ग्यालखप्ला झिङ्क्याङ क्याउ सट्टेबाजी वेबसाइट तिरि केकु इनसिसी याङलुङ फिफा वर्ल्ड कप सिर्मु कोटी क्यान होतुप पर्ला झिङ्क्याङ क्याउ बुम नि ताङ तोङ टुक्चु सुमताङ सही ङताङ टुचुर्या ग्या एप तेजिन वेबसाइट गेकु प्राधिकरण कि सेतुभिन प्राधिकरण कि सट्टेबाजी तङ ठिम्की खप्तेला झिङ्क्याङ क्याउ एप तेजिन वेबसाइट ती कोर्लाहा कोसिङ gitsub.com/nta-opm लिङ्कला अपडेट कि गौला मिमाङतिवाला सुवाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन टडिक प्राधिकरण कि यर्बी तुसोला स्वतक टोक्पा डुबान्ताङ थक दोके कालेङथोपु तपकी मिमाङतिवाला च्याकपुकेगोला सुवाय प्राधिकरण कि मिमाङ तुई रोक सुङ्क्योपकी तन्दोकला गमालाङ च्याकपुकेगोला सु नगिन फाडसुर फेउसिनाङ गमाला नामताङ लामकी नेताङ कोर्ला खेन्तोक लानेतिरङ फाडसुर फेगोला सुवाय तन्दी यर्बी तुसोला गमी तुसोला फाडसुर्की तुप म्याङ्गुला छु ज्ञान ओतु पर्ला चाङबुसोको म्याङ्गुला छरबङ्गी गेकिन ओतु पर्ला नाथुङला सिङ थप्ला डप म्याङ्गु ताङ चाङबुला चाल गेकुला डब म्याङ्गुलासँग प्राधिकरण कि मिमाङतिवाला सुवाय तुग्राङ क्याने साम्बी खला ताङ चाङबी गाडीगुडीला देने पार्गेको म्याङ्गुला थाक्रिङबु युङडपला चिगराङ डब म्याङ्गुला रङजुङ कल्याकी थोक्पा चोङसिङ सुङक्यो पोतुप दासला डोगौला ताङ साने देशन प्रशासन ताङ सुङक्यो ल्याचतपतिवाला डेलो जोगौला मिमाङतिवाला सुवाय तुग्राङ क्याने दगदगपी खाङबी गाडीगुडीला उतुप डल्तियो च्याङ्गा जोगौला यर्बी तुसोला रुल्की फेतु नेताङ बङ्गी उपतपकी खाङबी गाडीगुडी च्याङ्गा जोगौलासँग मिमाङ तिवाला सुवाय तुग्राङ क्याने खाक्सनपो इगी खाक्सनपो म्यान ताङ तुसो रिङबुस्याक नामोडौ समातिओ ज्वाला नाङला सुङक्योप क्यान जोगौला मोबाइलला गौसोई ब्यालेन्स लुङने जोगौला ताङ ब्याट्रीसँग चार्ज क्याने जोगौला प्राधिकरण कि लेन ताङ ने मिमाङ तिवाला सुवाय Charobangi Gepsima Shotok Tokpawane Gelkapki Gelamtang Lam So Tio Zinkonki Matupu Shienwe Embi Korsung Makmiki Aring Topla To Kepelki Gelkap Nangi Gelam Gula Kyon Poku Shienwe Korsung Makmiki Shetup Nangsin Kapriplan Suk Sinduli Titup Bipi Gelam Nangla Kurkot Nepal Tok Kotunze Besi Lamla Tokpawung Toputapki Gomu Shuzo Tugnejun Topki Shuzo Jisek Gadi Zinkonki Mijitup Shienwe Tugran kane kanti lokpatla sang yerbi tusola tuso nangla gomu chuzo nga nejun topki chuzo nga sek dimdul gadi teri zinkyong kimi jidup shenwae. Tugran kane mesi gyalam, araniko gyalam, kali gandaki koridor, rolpa ki gorahi thong gyalam sang zinkyong kimi motupu shenwae. Rasua ki pasang lamu gyalam, asam ki madhe pahadi lokmarga, lamzung ki besisar same manang lamsang, tanda zinkyong kimi motupu shenwae. Tugran kane dolkha ki lama sangu ramesap lamsang zinkyong kimi motupu Yembi Korsung Makmiki Shetupin. Diparlarang Bazura Zonki Sane Dechen Taha Guker Shotok Tang Topa Ung Topu Thorim Kalela Utu Shenwae Zonki Rangjung Kaleki Tadik Sokpi Sarvazani Kyao Rangjung Kale Tadik Nangsin Pratikare Charsi Nitong Gechu Gyas Sum Nangsin Zonka Saichik Tang Ngapchu Yul Thorim Kalela Utu Shenwae Sisi Dinangla Saichik Tang Chenga Sharkyak Sunkyo Putup Dasala Pogo Netangla Utu Shenwae बागमती प्रदेश चुंकी बागमती प्रदेश की जोंखा तेरीला जुक्टुन प्रशासन सेवा अनलाइन तेमा जिनक्यों की टुपटरी क्यान वाय जुक्टुन तेजिन सोंगडिल लेखुंग मगोन पूर्णे जुक्टुन प्रशासन ला अनलाइन सिस्टम तेमा सेवा गोजु लोन खांगी पलजोर लो नितोंग गेचुग्या सुमतंग गेचुग्या जिला प्रदेश की जोंखा तेरीला जुक्टुन प्रशासन सेवा अनलाइन तेमा जिनक्यों की टुपटरी क्याउ लोन खांगी सुंगशेपा कुमार तामांगी ख्यातोक नांगुबिन राष्ट्रिय स्वतन्त्र पार्टीकी सङ्घीय सुकमितुई गेर्की टुङ्गी कोस्याक तङ टडिकोरकी आन्तरिक निर्देशन खेबेल क्यान्वय सुङ्की कोस्ने न्यु सुविधा थोकिन गेर्की टुङ्गी कोस्याकी तुब्लाकाला फेन्चिन पोतङ ट्याङ्बु जोब्ला रासोपाकी खोङती सुकी सुकमितुई तन्दोकला ती निर्देशन खेबेल क्याउ सेन्वय रासोपाकी महामन्त्री विपिन कुमार आचार्यकी खेबेल क्याउ निर्देशनला सुकी शिला मिन्दा क्याने लोब्जुङ तङ योन्देनकी शिला खक्षन पोसिगु सेन्वय नेपाली काङ्ग्रेसकी ग्याकरकी बिहारला ओतुप सोङखाङला ओतुप सर्लाहीकी ससिङ लाकाकी तुप्मी मिरा निलाङ मुसिनाङ मुतोङगुप्ला कुटनीतिक खुर्साकी गौला सुङदाङ क्यान सुवाज्याङ वाय काङ्ग्रेसकी कार्यवाहक टुङ्गिक सो कृष्णप्रसाद दुलालकी खेफेल क्याउ विज्ञप्तिला सर्लाहीकी बलारा टोङ्केरकी सुरेश प्रसाद सिंह तङ नागेन्द्र प्रसाद सिंहला ग्याकरकी सन्सम्ने छाङ्योने लोकुरिम्बाला जिम्बु सेन वाय काङ्ग्रेसकी छाङ्योने लोकुरिम्बाला जिम्बु ससिङ लाकाकी तुप्मी तुई मितिव तोङगुप्ला सुङकी सर्केक लाका गोजुगु सुवाजकु सेनवाय झापाकी कमल युलसोक्पा वडा आङ्गा पाडा जुङ्गिला ओतुप सशस्त्र कोर्सुङ मक्मी छोक्पाला लाकाकी ओतुप सशस्त्र कोर्सुङ मक्मी जोन्दा मिरा चिक नासागनवाय सशस्त्र कोर्सुङ मक्मी छोक्पा बरा भाइनी ल्याखुङ सु कोशी प्रदेशकी एसएसपी महेश केसीकी सेतुप नाङसिन लोककी लाइन जोब्रिम्बाला कणेन ग्याम्ने सुनसरीकी इटहरी उपमहानगरपालिकाकी लो सुन्चुकी जोन्दा सुदिम खत्री नासागलु सेनवाय कास्की कोर्सुङ मक्मीकी जिन्क्योङ क्यान ओतुप अपरेसन 365 नाङसिन गृह जोने लुङमेसँग तोङगुप मोटरसाइकल सुमचु सोआ सुमला कोर्सुङ मक्मीकी जिम्बु सेनवाय जोङकी कोर्सुङ मक्मी ल्याखुङ इलाका कोर्सुङ मक्मी ल्याखुङ सिसुवा वडा कोर्सुङ मक्मी ल्याखुङ बैदाम राम बजार तङ बगर्ने लक्लेन क्याउ कोर्सुङ मक्मी सोक्पी दाङगोमु चेक जाँच किरिम्बाला पोखराकी दासा नासोक्ने ती मोटरसाइकल त्यो जिम्बु सेनवाय जोङकी कोर्सुङ मक्मी ल्याखुङ तङ जोङकी ट्राफिक कोर्सुङ मक्मी ल्याखुङ कि पिर्मी शिला गोजु अपरेसन 365 की रिम्बाला तन्दा सही दिन तङ दिन्छु थोन सुम मोटरसाइकल तङ मोटरसाइकल तोङगुप मिसुङचु सर टुग्ला जिम्ने ठिम तङगुप सेनवाय ग्यालखापला आरिङसाङ नाम यौ मौसम पूर्वानुमान महासाखाकी सेनवाय महासाखाकी सेतुप नाङसिन खाङ्री तङ फुसखुल्ला नाम यौ सेनवाय सिसी दासालाला थोक तङ डुग ग्याक्थोपु सेनवाय बागमती गण्डकी लुम्बिनी तङ कर्णाली प्रदेशकी खाङ्री तङ फुसखुलकी दासालाला छरवाबङ्गी गेकु न्याताङ ओतुपसाङ सेनवाय तुग्राङ क्याने आरिङगोमु नाम यौ थोक तङ डुग ग्याक्थोपु तङ छरवा ग्याक्थोपु तपकी मिमाङतेवाला च्याक पुग्यो होलासङ मौसम पूर्वानुमान महासाखाकी सेतुपिन रेडियो नेपालले आरिङकी सेरी केकी साङ्गिर डुप्सुङ तुझिछे
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपो रिम्बाला लोग्यादम्बा गुन्माछै लाका ख्याउ थाक रिङ ग्याङसिङ गियार ग्याला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोक्युकी लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेप्जी कि थुचो सम्बाकी लक्ष्य ओदो ग्याङसिङ सेप्जी निरी खेलेन चिक्दा हिन थाकरिङ ग्याङसिङ सेप्जी कि तेमा लुङबा यर्के तुङ्गु निरी थम्चा निरी खेलेनिन्
2: नेपाल टेलिकम

0: हजुर, सिपिक एकता सुर तनवार सुर कार्यक्रम हामै तनवार दिनखनी ठिक 4:15 बजे सुको सुनै नै बिर्स्या है। ढोक गरिनु साथीलक सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिको बसिधर सिब्बे साथीलकलाई दनुवार भाषा कार्यक्रम हामै दनुवारमा स्वागत रहेछ। कार्यक्रममा मुई कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार तसु
1: मुई भेष बहादुर दनुवार
0: उपस्थित भइसिदारैनौ। उपस्थित भइसिदारैनौ साथीलक किनार छ खबर सन्चे रचे सिब्बे जना पक्कै पनि सन्चे सकुशल रचे बाजदार आशा गर्छु। यदि बैके भने पनि यसनक गर्मी मौसममा आफ्नो स्वास्थ्य भने एकदम ख्याल गर है। गर्मी मौसममा खाइलार पिलार सुको लाइलार लुगा त सुको यति उति काम गर्लार स्वास्थ्य लागि चाहिँ एकदमै पनि विचार गरेको मात्र हामी बार निस्के पर्छ। रेडियो प्रेमी साथीलक तोलखलाई थानेर छ यी कार्यक्रम सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल मिडियम वेभ सँगै देशै भरि रहल एफएम ब्यान्ड 98.3 MHz मा एकैचोटि सुनै पारे भने www.radionepal.gov.np तसु psbnepal.gov.np सहित online.com रेडियो नेपाल एप सँगै रेडियो नेपाल फेसबुक पेज मा सुरा संसार भरि सुनै पारे। साथीलाग आज मै कुनु पाउना भने लिखु आइले किन तर मै समय सन्दर्भ अनुसार विषय वस्तुमा कुरोकानी करेले भने उपस्थित भइरिनु। आजक विषय वस्तु बोल्ने बर्खा महिना लागिरेली तोलखलाई थानेर छ ओटकेले यी महिनालाई दिठाकु एनक समयले दिठाकु असार साउन र भदौसम्म त एकदमै पनि चिसो मौसम भन्दा पनि एकदमै पानी कर्ते खनिता धेरै ठाउँमा चाहिँ असर पुरालार तसुको कतका ठाउँमा राम्रो कतका ठाउँमा नै राम्रो पनि अखलार उनको विपत्ति लग पनि आइला कुनु समयमा उठकेले यी विषयमा हामी कुरो गर्छौँ। हजुर, बित्लो समयमा बर्खाक समयमा धेरै नै विनाशक लकीको हामी हरेक ठाउँ मानुसे भने यी बर्खाक समयमा विपदक बाटे आई पर्लार नोक्सानक बाटे बचेले धेरै ध्यान दिए पर्सी बल्लार कुरोमा आज हामी कुरो गर्छौँ। उठकेले आज कार्यक्रममा भने हामी विपद बोल्ल किन यी कछि कनिकु आइछि एना बाटे बचेले किन किन करे पर्सी उसे बारेमा कुरो गर्छौँ।
1: साथी ल विपत्ति बोल्ल मानसिक जीवन सम्पत्ति वातावरण तसु समाजमा बर्के नाश पुरालार प्राकृतिक वा मानुषे निकालार घटना हो। भुइँचाल बाढी पैरा डडेलो आँधी बेरी महामारी तसु थरी थरी घटना लग नै विपत्ति उदाहरण हो। नेपाल ठिकै भौगोलिक रूपमा संवेदनशील देशमा विपत्ति खतरा बर्के हकीको यी बारेमा जनचेतना एकदम चैरली
0: विपत्ति काई कसि आइछिक बाल्लार थाहा नै ओटकेले विपत्ति पाछे मात्रै बोई विपत्ति आगुने तयारी गरे पर्छ। परिवारक सदस्य लखलाई आपतकालीन अवस्थामा जानकारी दिलार जोगलार थाउ चिनीको प्राथमिक जाँच गर्लार सामग्री ठिक पारीको धरलार तसु स्थानीय निकाय चारालार विपद व्यवस्थापन कार्यक्रममा अखलार ठिके काम लग चुटे गरे सहयोग पुग्छ।
1: प्राकृतिक स्रोत जथाभावी चाल्या वन विनाश गरै जतै प्या ओटै जनीको प्या उन्निकै बसलार बस्ती बढ्दै जैला वातावरण प्रदूषण पसिना विपत्ति खटरा बडा धरेले खोत्केलाई वातावरण जोगालाई बिरुवा रोप्ला तसु पाछु सम्म विकास लागि करलार कामलाग आगु धरे पर्छ। हरेक मानिसले आफ्नै जिम्मेवारी बुझेको सचेत व्यवहार आफ्नैमा विपत्तिबाट हकलार नाश धेरै हदसम्म चुटे कार्य पारे।
0: हजुर, विपत्ति पुरा रूपमा रोकै नै पार्नु पनि सही तरिका सचेतना तसु समूहमै प्रयास गरेको एकरक प्रभावलाई चुटेक गरे पारे। जोगालार समाज बनाले विपद व्यवस्थापन बारे ज्ञान सिप तसु सचेतना हरेक मानुषमा अखै पर्छ के। सचेत मानुषे जोगालार समाज बाल्लार भावनात्मक सँगै विपत्ति व्यवस्थापनमा योगदान दिए पर्छ। साथीलग यी बारेमा हामी कुरो गर्ती गर्छौ। अब भने कार्यक्रममा एकतागी तोलहग माझमा

0: संघीय गीत बाँचे विपत्ति व्यवस्थापन समूह भूमिका वर्कक्षी भुइँचाल बाढी पहिरा आगी डडेलो तसु अर्को प्राकृतिक वा अर्को मानुष्य निकाल्लार विपत्ति बाटे हक्ला नाश चुटेक करेलाई समुदाय स्तरमै सचेतना बढ्या पारे सचेत तसु ठिक हक्ला समुदाय विपत्ति समयमा छिटो तसु सोलारी जानकारी दे पर्छ।
1: हजुर, समुदायमा विपत्ति बारे सचेतना फैलाले थरी थरी कार्यक्रम चाल्या पारे स्कुल टोल विकास समिति बटन्या क्लब तसु स्थानीय संघ संस्थाबाट सचेतना मूलक गोष्ठी तालिम तसु छलफल कार्यक्रम आयोजना गरे पर्छि। यनको कार्यक्रममा विपत्ति खतरा जोगलार उपाय तसु आपतकालीन अवस्था व्यवस्थापन बारे जानकारी तिलार गर्छि।
0: विपत्ति बारे अभ्यास मक्स ड्रिलिङ चालाकु समुदायिक स्तरमै लखलाई आपतकालीन अवस्थामा कनिको जोगालार बालार सिप सिक्या पारे पोस्टर पर्चा सूचना बोर्ड स्थानीय रेडियो सामाजिक सञ्जाल तसु बाटमा देखालार नाटक थिके माध्यम चालाकु पनि जनचेतना फैल्या पारे।
1: स्थानीय तहै खतरा अख्ला ठाउँ चिनेको मानिसले समयमै जानकारी कार्य पर्छ। समुदायमा स्वयंसेवक समूह गठन गरेको प्राथमिक जाँच उतार तसु राहत व्यवस्थापन बारे तालिम दिए पर्छ। यही विपत्ति समयमा समुदायले आफ्नैमा भर पर्लार बनेले सहयोग पुग्छ। विपत्ति बाटे नोक्सान काट्नै कार्यालय समुदाय स्तरमा सचेतना सबैभन्दा सोलारी उपाय हो। समुदायिक सबै वर्ग उमेर समूह सक्रिय सहभागिता बाटे जोगलार बलियो तसु विपत्ति सँगै लडे पार्ला समाज बाना पारे।
0: यसनिके गरेको विपत्ति समयमा समुदाय स्तरमा करलार उद्धार कामै मानुषक जीवन बाँचा तसु नाश चुटे करेलाई बर्के भूमिका खेल्छ। भुइँचाल बारी पहिरा आगी वा अर्को विपत्ति बेला सरकारी निकाय तसु सुरक्षा निकाय पुगे समय लागेपछि यिनको अवस्थामा स्थानीय समुदाय नै पहिला उद्धार करलार बन्ला राखेको उद्धार कामक सही ज्ञान तसु समन्वय चाहिन्छ। यी बीचमा एकटा सन्देश सुनु। वनक जन्तु नाश पुरालामा पाइला राहत बारे सूचना।
1: क्या तोरो वनक जन्तु चितुवा बाँदर बदेली झम्तीको घर गोठ भटकाको छग्रे भैँसी तसु खेतक बाली नाली नाश गरिदिल रछास।
0: यदि यस्तो घटना घटरछ भने यी अवस्थामा नेपाल सरकार वन कार्यालयबाट राहत तसु नाश हक्ल कुरो क्षतिपूर्ति दिएलाई ओस्निके घटना हेटक वडा कार्यालयमा सम्पर्क गरेलाई पार्छ।
1: यस्निके घटनाको लागि नाश पुराल घरमा पाल्लार वस्तु तसु खेती बाली नाश गर्ल खण्डमा चैलार कागज पत्र वडा कार्यालय सहयोग बुझाको नाश हक्ल बाटे पाइला राहत
0: पशुधन तसु खेती नाश पुग्ला मानुष बैंक खाता सभ्य विवरण
1: प्यान कार्ड
0: एनक सभ्य कागज पत्र डिठाको प्रमाणित होक्ला पाछु जिल्ला वन कार्यालयबाट नाश हक्लामा सरकारी मापदण्ड तोक्ल अनुसार राहत पाएलाई पार्छ।
1: सेब्बेक जनहितमा जारी सन्देश सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हामै दनुवार कार्यक्रम परिवार यी सोलारी सन्देश पाछे कार्यक्रममा तोलखलाई स्वागत रहेछ। साथी लग तोलखे सुनिधरले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल जनाबाटे तोलखे हाम्रो आफ्नै भाषा कार्यक्रम दनुवारी भाषा कार्यक्रम हामै दनुवारमा आजको कार्यक्रममा हामी चाहिँ धरी धरैनो कुरो विपत्ति बारेमा हामी दुईजना सहभागी हिकु तोलहक माझमा धरी धरैनौ बाँकी कुरो पनि सुनौ। सबैभन्दा पहिला विपत्ति घटना अख्नेसो प्रभावित ठाउँ अवस्था बारे चाँडो जानकारी जम्मा गरे पर्छ। घाइते बेपत्ता खतरामा पर्ल मानुष लगचिनेको उद्धार कर्ला समुदायमा गठन गर्न स्वयंसेवक समूह बटन्या क्लब तसु स्थानीय बुजुर्ग लगे समन्वय गरेको उद्धार गरे पारे।
0: यस निकै गरेको उद्धार गर्दै आफ्नै जोगा एकदम आवश्यक रहेछ। नै जोगालार भवन पहिरा ज्यापरलार वा आगी लाग्ला ठाउँमा होसियारी अप्नाए पर्छ। अख्ल स्रोत साधन चालाकु घाइते तसु खतरामा पर्ल मानुषलाई जोगालार ठाउँमा सारै पर्छ तसु चाहिनेमा प्राथमिक जाँच गराएको नजिकै स्वास्थ्य संस्थामा पठाए पर्छ।
1: यसनिकै समुदाय पुलिस सशस्त्र पुलिस

0: शैली। यी परम्परागत शैली आज पनि समुदाय स्तरमा विशेष मानिन्छ।
1: हजुर, विपदक समयमा गाउँघर मानुषलग सामूहिक रूपमा जुटेको उनक मानुषक उद्धार गर्न चलन रहेछ। बाढी पैरा वा आगी लाग्दै छिमेकी लग उही बेला घटना अख्ला ठाउँमा पुगेको मानुष वस्तु भाव चैलार सामान जोगला ठाउँमा सारलार गर्दैला। यनक खालक सहयोग भावनाई हरेक अप्ठ्यारो समयमा धेरै जीवन बचाले सहयोग पुगिरहेले। साथी लग हामी कुरो गर्दै गर्छ अख्निको लागि तोलहक माझमा एकदमै अर्को एकता गीत सुनौ। तसो हामी फेरि उपस्थित आउँछौ है।

0: यी सोलाएर गीत पाछे फेरि हामी जुटेर आइनौ विपत्तिक विषयमा कुराकानी गर्न। पहाडी तसु गाउँ ठाउँमा डोको नम्की बाँस तसु स्थानीय रूपमा अक्लस सामान चालाकु घाइते मानिसलाई जोगालार ठाउँ वा स्वास्थ्य संस्थासम्म पुरालार सामुदायिक श्रमदानक बाटे बाट खुलालार अस्थायी पुल बनालार तसु नाश हक्ल घर बनालार अभ्यास पनि परम्परागत उद्धार संस्कृति एउटा भाग हो।
1: हजुर, विपदक बेला सामुदायिक बुजुर्ग स्थानीय बुजुर्ग तसु परम्परागत नेतृत्व कर्लार सूचना दिलार समन्वय तसु निर्णय प्रक्रियामा पनि विशेष भूमिका खेलाछि। ओलखक अनुभव तसु स्थानीय भूगोल बारे ज्ञाने उद्धार कामलाई सोलारी बान्या सहयोग पुग्छ।
0: यी सँगै परम्परागत शैलीगत मात्र पुरा नहकाइ पर्छ ओकेलाई आधुनिक विपद व्यवस्थापन ज्ञान प्राथमिक जाँच खोज तसु उद्धार तालिम सँगै परम्परागत सिपलाई जोडे पर्छ। यी समुदाय

0: उद्धार क्षमता अझै बलियो बनाछ।
1: हजुर, विपदक समयमा नै समुदायमा रहल एक अर्कोलाई कर्ला सहयोग, काम तसु सामूहिक जिम्मेवारी, परम्परागत संस्कृतिलाई जोगाला तसु बढ्या पर्छ। एनाको सोलारी अभ्यासले समुदायलाई अझै सुरक्षित बलियो तसु विपदक सँगै जुधै पार्लार बानेलाई सहयोग गर्छ।
0: आजकानु उद्धार काममा ड्रोन, मोबाइल सञ्चार प्रणाली, जीपीएस स्याटेलाइट प्रविधि तसु डिजिटल नक्सा चलालाई बढ्दै जाइरहेली। ड्रोनक बाटे दुर्गम तसु खट्रा अख्लट ठाउँ डिठाकु प्रभावित मानुषक अवस्था बारे उस बेला जानकारी पाए पारे यही उद्धार टोलीलाई सही ठाउँमा चारो पुगै सहयोग गर्छ।
1: मोबाइल फोन, सामाजिक सञ्जाल दसु इन्टरनेटक बाटे विपद बारे जानकारी सूचना चारो लिलार दिलार करे पारे। आपतकालीन सन्देश, मौसम पहिला गर्लार अनुमान तसु खतराक चेतावनी समुदायलाई जोगेले सहयोग पुर्याछि। जीपीएस तसु डिजिटल नक्सा चलाको उद्धार टोलीले प्रभावित ठाउँ चिनै तसु जोगलार बात छानेले सजिलो बनाछि।
0: यी सङ्गीत प्रविधि चालालार जमानामा प्रविधि मागे नै पुग्छ। एकरक सही तरिका चाला पार्लार मान्छे पनि चाहिन्छ। ओतकेलाई सामुदायिक सदस्य लखलाई आपतकालीन सूचना सिस्टम मोबाइल एप प्राथमिक जाँच अंशो जाँचक बारेमा तालिम दिएपछि स्थानीय स्तरमा प्रविधि चालालार बारे जनचेतना बाढाको विपद समयमा सोलारी उद्धार गराइ पारे। यी बिचमा एउटा सन्देश सुनु।
2: के तोले कुनु नयाँ खालक नैचिन्न नम्बरक बाटे फोन आइलार करेली अथवा कुनु नयाँ इमेल आईडी व्हाट्सएप भाइबर तसु इमोक बाटे किछु लोभ देखालार खालक सन्देश लग आई धरैली। यदि आई धरैली भने होसियार। एनक इमेल आईडी व्हाट्सएप भाइबर इमो वा नैचिन्न नम्बरक बाटे आइल सन्देश तसु कुरोकानीमा विश्वास नै गरै। इसेपे नयोखल नैचैदो कुरो लोभ देखाकु ठगी करलार समूहक नयाँ रूप हो। सेबेक जनहितमा जारी सन्देश, सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, हामै दनुवार कार्यक्रम परिवार। यी सन्देश पाछे स्वागत र सिक कार्यक्रममा तोलखे पक्कै पनि हामीले सुनेको बसी धरेले बाल्ला हामी आशा गर्छौँ। किनले भने आज हामी विपदक बारेमा कुरो गरी धरेनौ। यी समय बल विपत्ति नै हामीलाई आइपर्ला समय हो, जुन चाहिँ एकदमै लरी कछाडक छेउछाउमा बस्ल, भिर पाखाकपट्टि बस्ल, बस्तीलाई चाहिँ एकदमै असर पुर्याला समय रहेछ यी बेला। अड्केलाई सिब्बेले सचेत कार्यालय हामी समय सन्दर्भ अनुसार विषयवस्तु लिएको आजको कार्यक्रममा आइरहनौ। पक्कै पनि लास्टसम्म सुनेको साथ दिछे बाल्ला आशा गरेनौ। बाँकी कुरो लग पनि सुनिहालु। हरेक विपदक समयमा आधुनिक प्रविधि, उद्धार शैली, मानसिक जीवन बच्या तसु नाश चुटे करेले बर्के योगदान पुर्याएली। प्रविधि, दक्ष जनशक्ति तसु समुदायिक सहभागितै उद्धार कामलाई अझै सोलारी बाने पार्छ। ओटकेले प्राविधिक सही तरिकै चाल्या तसु विपदक तयारी समुदाय स्तरमै करे पर्छ।
0: यी सँगै विपदै मानुषक जीवनमा सम्पत्ति तसु वातावरण बर्के नाश पुरालार घटना हो। भुइँचाल, बाढी पहिरा, आगी, हावाहुरी सहित विपदक समयमा प्रभावित मानुषक खोज तसु उद्धार काम एकदम विशेष अक्ष। खोज तसु उद्धारक कामलाई सोलारी जगालार तसु चारो बनालाई थरी थरी सामग्री तसु मेसिन चाला छ। एनक सामान सही ढङ्गै चालाको धेरै मानुषक ज्यान बच्या तसु थप नसके बाटे रोकेलाई सहयोग छ।
1: हजुर, खोजलार तसु उद्धार काममा सिप्पे भन्दा पहिला उद्धार कर्ला र सुरक्षामा ध्यान दिए पर्छ है। ओखर लागि सुरक्षा हेलमेट, पन्जा, जोगलार जुत्ता, मास्क तसु जोगलार चस्मा चालालार गर्छ। यी सामान्य उद्धार कर्लालाई दुर्घटना तसु चोट लाग्लार बाटे जोगियाले सहयोग गर्छ।
0: ओस्निके खोजेलाई टर्च लाइट, हेडलाइट, सिटी डोर, भर्याङ, कोरार, ह्यामर, आरओ, पिक, थिके मेसिन लग चाल्या पर्छ। भत्कल संरचना पहिरा वा उनकमा फसल मानुषलाई खोजै तसु निकाल्लाई पनि उपरक थिके सामान चाल्या पारै।
1: घाइते मानुषलाई जोगला ठाउँमा सारेलाई स्ट्रेचर, डोको, बाँस तसु लुगाक बाटे बनाल अस्थायी स्ट्रेचर लग चाल्या पारे। बाढी बाटे प्रभावित ठाउँ लाइफ ज्याकेट तसु डुङ्गा ठिके पनि सामान चैछि है।
0: यस निकै सङ्गीत उद्धार काममा सञ्चार एकदम चाहिन्छ। मोबाइल फोन, वकी टिकी, रेडियो सेट तसु मेगाफोनक बाटे सूचना लिलार दिलार गर्छ। आधुनिक समयमा चालाला ड्रोन, जीपीएस, स्याटेलाइट फोन तसु थर्मल क्यामेरा चालाको प्रभावित मानुषक खोजीलाई अझै सोलारी बनाल रहेछ। यी प्रविधि दुर्गम तसु खटरा अक्लट ठाउँमा पनि चारो सूचना पाएलाई सहयोग गर्छ।
2: हजुर, नेपालमा भुइँचाल, बाढी पहिरा, आगी, हावाहुरी तसु महामारी ठिके विपत्ति लग आई धर्छिक के यनक विपदक कारण जन धनक बड्के नाश अखै पार्सी उत्केलै अखै पार्ला विपदक सँगै जुदेले समयमै पहिला करला तयारी करे पर्छ। पहिला तयारी मुख्य पक्ष मध्ये खाए लाए तसु बसै छन् मिल्या पर्छ।
0: सबैभन्दा पहिला खाए लाए बसे तसु पिलार पानी व्यवस्था गरेपछि विपदक समयमा बजार मोटरगाडी तसु बाटक सँगै अर्को सेवालक चाहिन्छ। ओत्केलाई पारिवारिक सहयोग सदस्यलाई किछु दिनसम्म पुग्लारको चाउर दाल चिउरा बिस्कुट भुजा नुन चिनी ठिकै नै बिग्रलार खाइलार चिज जम्मा गरेको धरेपछि यी सँगै चैला पिलार पानी जम्मा गरेको शुद्ध पारेलाई फिल्टर क्लोरिन ट्याब्लेट वा उमाल्लार व्यवस्था चुरा ठिक पारेको धरेपछि यी बीचमा एउटा सोलारी गीत सुनौ।

0: यी गीत बाँचे स्वागत रसी कार्यक्रममा हामी कार्यक्रमक लगभग लगभग कार्यक्रम लास्ट लास्ट समयमा आइसिदा रहेनौ। बाँकी कुरो पनि सुनिहाल्यौ विपदक बारेमा। आपतकालीन बस्ला ठाउँमा आधारभूत सुविधा लग जसनी के पिलार पानी स्वास्थ्य सेवा सरसफाई व्यवस्था हखल अखै पर्छ गई यही विपद बाँचे प्रभावित मानुष लखले जोगलारको बसै पनि मिल्छ।
1: ये सँगै विपदक लागि आपतकालीन बस्ला ठाउँ समयमै चिनेको जीवन्त सुरक्षा सँगै सिधा मिल्न विषय हो। जोगला ठाउँ जानकारी उची पुग्ला बा चिनेको तसु चलार तयारी विपदक समयमा अख्ला खटरालाई चुटे करेलाई सहयोग गर्छ। उत्केलाई हरेक मानुष परिवार तसु समुदाय अखै पार्लार विपदक लागि आपतकालीन बस्ला ठाउँ चिनेलाई पहिला तयारी अवस्थामा रहे पर्छ।
0: म यी विपदक बारेमा कुरो गरिनु आजको विषयवस्तु बोल्ने विपद र चाहिँ कि बर्खा महिना लाग्ल बेलामा कनिको बचलार यी बारेमा चाहिँ ध्यान दिए पर्छ र बचलार उपाय लग जसो भन्दा अगाडि करे पर्ला तयारी लग चाहिँ गरे एकदमै आवश्यक र छिक भएको म तोलहक माझमा कुरो गरिनु। साथी लग तोलहक सही कुरो कर्ता कति समय सिद्धल पनि थाहा भए अख्ल मलाई उत्केले लगभग लगभग हाम्रो कार्यक्रमक समय पनि सिद्धी सिधा रे लिख आजको कार्यक्रम तोलखलाई कनको लागिले हजुर हामीलाई प्रतिक्रिया दिए भने नै बिर्स्य है एकरक लागि हाम्रो इमेल ठेगाना रहेछ आई एम सरस्वती 17@gmail.com।

0: gmail.com तसु bdanwar335@gmail.com पाठ्या पार्छे। आफ्नै प्रतिक्रिया सहित तोलके हाम्रो इमेलमा चाहिँ आफ्नै रचनाकार आफ्नै जाति आफ्नै भाषा किचु रचनालग भैली किचु कथा कविता चुटकिला जिना पनि गीत पनि भाइ उनका आइसिक भने हामीलाई इमेलमा चाहिँ तोलै मेल गरे पार्छे नै बिर्साको। आफ्नै बुबा बुमा काका काकी ठुला बा ठुली आमा सबै आमा बाजु नै पनि यनका किचु आइसिक भने तोलखे त लेखे पार्छे नि भाइ सुनिदारला रे हजुर आफ्नै सन्तानलाई हेर्नु पनि लेख्दे बोले त्यसको पाठ्या पार्छे। अनि त हामी फेसबुकमा पनि जुडी धर्दैनौ ओटकेले फेसबुकबाट पनि प्रतिक्रिया दिए पार्छे हामीलाई यी चैलिक उचैलिक बाहेक हामीलाई उनाबाट पनि हामीलाई प्रतिक्रिया दिए पार्छे बाछुमै। एकरिक सँगसँगै हाम्रो मोबाइल नम्बर पनि तोलखलमी सार्वजनिक गरेन ओटकेले 97-64-39-81-15 मुई सरस्वती राई दनुवार तसु 98-49-34-94-14 भेष बहादुर दनुवारमा पनि सम्पर्क गरे पार्छे नै बिर्साको करे है साथीलाई एकदमै तोलहक चाहिँ यी रचना र प्रतिक्रिया चाहिँ हामी आशा गरिदरेनौ के हजुर 14 अञ्चल 77 जिल्लामै पुरा फिजीको बसला हाम्रो पनि आफ्नै जाति पहिचान पनि चिनाले यहाँबाट हामी प्रोसेस चालिरहेनौ ओटकेले यहाँको रचनालाई पनि लो भै नै दुग आफ्नो भाषा आफ्नो जाति तोलाई चाहिँ पहिचानले चाहिँ चिनारीले चाहिँ हामी अझ अगाडि लेग्या पारु बालार हिसाबले कार्यक्रम चला डरेनौ हजुर यी कुरो बोला हामी कर्ती गर्छौँ फेरि पनि एकाजुकसम्म हामीलाई सुनेको साथ दिलार रेडियो प्रेमी सबैलाई धेरै धन्यवाद दिए चाहन्छु भने प्राविधिक साथी सहित आजको कार्यक्रम बानालाई सहयोग गर्लार मेरो सहकर्मी साथी भीष बहादुर दनुवारलाई पनि धेरै धन्यवाद दिए चाहन्छु। हस् त अर्को हप्ता हामी दनुवार कार्यक्रम लिखु इए बार इए समय हजुर अर्को नयाँ किचु विषय वस्तु अथवा नयाँ पाहुना पनि म लिएको आए पार्छु भाइ ओटकेले कार्यक्रम भने सुन्तिकर रेडियो नेपाल सुनिधर बास्ती आजलाई भने मुई कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार तसु
1: मुई भेष बहादुर दनुवार
0: हाई दुवै जनालाई बिदा दियो हस्त सिवा ढोकरिनु।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। प्रविधि संयोजनका साथी रामकृष्ण शाह, उद्घोषण सहकर्मी साथी विष्णुदेवी पौडेल र बलराम कोइराला, तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। यसबेला साँझको 5 बज्न लागेको छ। अब सुन्न सक्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्रालयले राहदानी वितरणमा देखिएको समस्या छिटै समाधान हुने जनाएको छ। मन्त्रालयले आज सिंहदरबारमा गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रविधि प्रयोगमा ल्याउँदा केही प्राविधिक समस्या देखिएको भए पनि छिटै समाधान हुने बताउनुभयो। गएको असार 29 गतेदेखि राहदानी जारी गर्न नयाँ प्रणाली सुरु भएपछि प्राविधिक समस्याका कारण राहदानी वितरण सुस्त हुन पुगेको र राहदानी विभागमा सेवाग्राहीको भिड लाग्ने समस्या देखिएको प्रवक्ता छेत्रीले बताउनुभयो। प्रवक्ता छेत्रीले नयाँ प्रणाली मार्फत हालसम्म 8260 थान राहदानी छापिएको र अहिले दैनिक 1300 हाराहारीमा राहदानी छपाई भइरहेकाले यो समस्या लामो समय नरहने पनि बताउनुभयो। यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता छेत्रीले दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन क्यामिङ सेन्टरमा ठगिन पुगेका 860 नेपालीको सरकारले उद्धार गरेको जानकारी दिनुभयो। सरकारले 733 कम्बोडियाबाट, 113 म्यानमारबाट, 8 लाओसबाट र 6 थाइल्यान्डबाट उद्धार गरेको जनाएको छ। यस्तै विभिन्न कसुरमा हाल कम्बोडियाको जेलमा रहेका 49 नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको प्रवक्ता छेत्रीले बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाजुराको बढीमालीका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिनुभएको छ। पर्यटकीय क्षेत्र बढीमालीकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले गम्भीर चासो देखाउनुहुँदै तत्काल सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको हो। त्यहाँ सडक सञ्जालबाट सामान ढुवानी गर्न सक्ने अवस्था नरहेकाले हेलिकप्टरबाट तत्काल सामान ढुवानी गर्ने व्यवस्था गर्न उहाँले निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज भएको छलफलमा नेपाल टेलिकमले साउनभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ। टेलिफोन टावर निर्माणका लागि सामान धनगढी कैलालीसम्म ढुवानी भइसकेको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध हुँदा चाँडो काम गर्न सकिने टेलिकमको भनाइ थियो। देशका विभिन्न स्थानमा दूरसञ्चार मोबाइल टावर निर्माण गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग पनि निरन्तर समन्वय भइरहेको छ। बढीमालीका लगायत पर्यटकीय र दुर्गम क्षेत्रमा जति सक्दो चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले आज प्रधानमन्त्रीका सूचना सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गर्नुभएको छ। मिश्रसँगको छलफलमा अनलाइन सट्टेबाजी एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको थियो। साथै सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले आज बढीमालीका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्कासँग कुन कुन ठाउँमा कस्तो पूर्वाधार आवश्यक छ भनेर छलफल गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको 25 लाख रुपियाँ धरौटीको व्यवस्थाबाट सरकार पछि नहट्ने बताउनु भएको छ। शिक्षा सम्बन्धी विषयमा कलम चलाउने पत्रकारसँग आज सिंहदरबार स्थित मन्त्रालयमा छलफलका क्रममा मन्त्री पोखरेलले कतिपय व्यवसायकै सुझावका आधारमा शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 मार्फत गरिएको त्यस्तो व्यवस्था फिर्ता नहुने स्पष्ट गर्नुभएको हो। 3% समता शिक्षा शुल्कमा सरकार पछि हटे जस्तै परामर्श व्यवसायका सम्बन्धमा पनि सरकार पछि हट्ने त होइन भन्ने पत्रकारहरूको प्रश्नमा मन्त्री पोखरेलले त्यस्तो सोच नभएको बताउनुभयो। मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन जस्ता कानुन निर्माण गर्दा भने सरकार भएका पक्षसँग पूर्व परामर्श गरिने पनि उल्लेख गर्नुभयो। देशकै प्रमुख व्यापारिक नाकाको रूपमा रहेको वीरगन्ज भन्सार नाका हुँदै आर्थिक वर्ष 2082-83 भारत तथा तेस्रो मुलुकतर्फ 1,14,83 करोड मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ। गत आर्थिक वर्ष 2081-82 तुलनामा आर्थिक वर्ष 2082-83 6% निर्यात वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। वीरगन्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा, जुत्ता, फलामे, पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगन्ज स्थित आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। फ्रान्समा फैलिएको भीषण डढेलोका कारण करिब 40,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। पर्यटकीय क्षेत्र क्याब फेरेट प्रायद्वीपसम्म फैलिएको आगलागीले 10,000 हेक्टरभन्दा बढी वन क्षेत्र नष्ट गरेको छ भने दर्जनौ घर पूर्ण रूपमा ध्वस्त भएका छन्। अधिकारीहरूका अनुसार बोर्डेबाट पश्चिमतर्फ रहेको सौमोस गाउँमा बुधबार सुरु भएको आगो तीव्र गतिमा फैलिँदै क्याब फेरेट प्रायद्वीप पुगेको हो। पाइन वन बालुवाका टाकुरा र ओइस्टर उत्पादनका लागि परिचित यो क्षेत्र फ्रान्सका चर्चित व्यक्तिहरूको रोजाएको पर्यटकीय गन्तव्य मानिन्छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ बागमती प्रादेशिक प्रसारण। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

आदरणीय श्रोता, अहिले तपाईँहरूले सुन्नुभयो लोकदोहोरी गीत कालिका रोका मगर, बसन्त थापा र विमला बरागे मगरको स्वरमा, अनि रहेको थियो यसको लय सङ्कलन सीताराम परियारको। अब हामी अर्को लोकदोहोरी गीत तपाईँलाई सुनाउँदैछौँ, सरोज लामिछाने, सारा लामा, थिङ र साथीहरूको समूह स्वरमा, सरोज लामिछानेको लय सङ्कलनमा।

विभिन्न लोकदोहोरी गीतहरू सुनाउने क्रमको अन्त्यमा अहिले यहाँले सुन्नुभयो हरिबहादुर राउत, कोपिला तामाङ वाइबा र साथीहरूको समूह स्वरमा संगम थापा मगरको लय सङ्कलनमा लोकदोहोरी गीतहरू सुनाउने क्रम अहिलेलाई यति नै। हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

अहिले सुन्नुभयो स्वदेशकान सागर गौतम र नारायण लामाको स्वरमा गणेश मार्मिकको रचना, सागर गौतमको सङ्गीतमा।

0: हस्त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको यो केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। आदरणीय श्रोता, यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि यहाँहरूले सुन्न सक्नुहुनेछ प्रदेश समाचार

यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गर्ने भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हटाइएका बस्ती रहेका स्थानमा हरित क्षेत्र, खेल मैदान, पदमार्ग तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिनुका साथै स्थायी कङ्क्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुला क्षेत्र विकास गर्ने जनाएको छ। समितिका कार्यकारी समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भाटले बागमतीलाई बाढी नियन्त्रण, सरसफाई र हरियालीसँग जोडिएको सार्वजनिक खुला क्षेत्रका रूपमा विकास गर्ने बताउनुभयो। बलखु, बन्सीघाट, थापाथली, गैरीगाउँ, सिनामङ्गल र शङ्खमूल लगायत क्षेत्रमा हटाइएका बस्तीका अधिकांश भग्नावशेष हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ। सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत भिजन काठमाडौँ 2040 कार्यान्वयन सुरु गर्ने घोषणा गरेको छ। उक्त योजना अन्तर्गत काठमाडौँ उपत्यकाका नदी करिडोरमा पूर्वाधार, पार्क निर्माण, एकीकृत फोहोर मैला व्यवस्थापन, ढलमुक्त नदी अभियान तथा नदी किनारमा हरियाली प्रवर्धनका कार्यक्रम अघि बढाउने उल्लेख गरिएको छ। ताप्लेजुङको अर्जुनधारा नगरपालिका 11, लक्ष्मी धापका 17 अव्यवस्थित बसोबासीलाई जिल्ला भूमि समस्या समाधान समिति झापाले जग्गा धनी प्रमाणपत्र लालपुर्जा दिएको छ। अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोमदेन तामाङका अनुसार वडा नम्बर 11 यसअघि नै 144 लाल पूर्जा प्राप्त गरिसकेका छन् भने पालिकाले 729 भूमिहीन सुखमवासी, 212 भूमिहीन दलित र 6,359 अव्यवस्थित बसोबासीलाई पूर्जा वितरण गर्ने प्रक्रिया समेत अघि बढाएको बताउनुभयो। अविरल वर्षाका कारण बाजुराको बढी मालिका नगरपालिका 9 सेलागाडमा बाढी र पहिरोले प्रभावित 16 घरधुरी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उच्च जोखिममा रहेका 3 घरधुरीका 22 र उच्च जोखिममा र जोखिममा रहेका थप 13 घरधुरीका 83 सहित प्रभावित परिवारका सदस्य, अन्नपात, लत्ता कपडा, भाँडा बर्तन तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा प्रहरी सहित सम्बन्धित निकायले निगरानी बढाउनुका साथै स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासन कार्यालय बाजुराले आग्रह समेत गरेको छ। यसैबीच बिहिबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बाजुराको साफे मार्तडी सडक आज पुनः सञ्चालनमा आएको छ। बागमती प्रदेश सरकारले बागमती प्रदेशका 13 जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली अनलाइनमा सञ्चालन गर्ने तयारी गरेको छ। उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग प्रशासनमा दर्ता, नवीकरण, नामसारी लगायतका सेवा अनलाइन प्रणाली मार्फत सुरु गरेको र आर्थिक वर्ष 2083-84 प्रदेशका 13 जिल्लामा उद्योग प्रशासन सेवा अनलाइन मार्फत सञ्चालन गर्ने तयारी गरेको हो। यसैबीच जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालयबाट प्राप्त गर्ने सबै सेवा एकद्वार प्रणालीबाट दिन सुरु गरेको छ। राज्यबाट आम जनतालाई प्रदान गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एकै ठाउँबाट सेवा लिन सक्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्लाधिकारी मोहन राज जोशीले जानकारी दिनुभयो। औपचारिक रूपमा लोड सेडिङको तालिका सार्वजनिक नभए पनि तराई मधेसका जिल्लाहरूमा छिनछिनमा बिजुली जाने समस्याले सर्वसाधारण प्रभावित भएका छन्। खास गरी तराईका ग्रामीण क्षेत्र, सहर तथा औद्योगिक करिडोरमा विगत 1 ज्याप ज्याप बिजुली काटिँदा किसानदेखि उद्योगी सम्मले ठूलो शास्ति खेप्नु परेको छ। लामो समयदेखिको अनियमित विद्युत आपूर्ति र लो भोल्टेजका कारण सर्वसाधारणको दैनिकीका साथै उद्योग, व्यवसाय, शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत प्रतिकूल असर परेको छ। विशेष गरी रातको समयमा विद्युत सेवा अवरुद्ध हुने क्रम बढेपछि आक्रोशित स्थानीयले दैनिक जसो नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रमा गुनासो समेत गर्दै आएका छन्। यता प्राधिकरणले भने देशमा विद्युत उत्पादन वा आपूर्तिमा अभाव नभए पनि तराई क्षेत्रका पुराना विद्युत संरचना र वितरण प्रणालीमा परेको अत्याधिक भारका कारण समस्या समाधानमा कठिनाई भइरहेको जनाएको छ। गण्डकी प्रदेशमा फलफूल विकास आयोजना मार्फत प्रारम्भिक चरणमा 1,180 हेक्टरमा फलफूल खेती सुरु गरिएको छ। भारत लगायत अन्य मुलुकबाट आयात हुने फलफूललाई प्रतिस्थापन गर्ने उद्देश्यले सन् 2029 34 स्थानीय स्तरमा 6,180 रोपनी जग्गामा सुन्तला, स्याउ, कागती, किवी, ओखर, एभोकाडो र
लगायतका फलफुल खेती विस्तार गर्ने भएको हो। प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत आयोजना कार्यान्वयन इकाइका कृषि अर्थविज्ञ मनोज पौडेलले नवलपुर बाहेक 10 जिल्लाका विभिन्न स्थानीय तहमा आयोजना सञ्चालन गर्ने बताउनुभयो। काठमाडौँको कोटेश्वरमा अवस्थित दीपिका स्कुलले 2082 सालको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने 18 जना विद्यार्थीलाई पुरस्कार तथा प्रशंसा पत्रद्वारा सम्मान गरेको छ। 2058 सालदेखि उत्कृष्ट अङ्क ल्याएर विद्यालयले शिक्षा क्षेत्रमा गुण लगाएको कुरा बताउँदै काठमाडौँ महानगरपालिका शिक्षा विभागका प्रतिनिधि रमेश कुमार दर्जीले सम्मान गर्नुभएको थियो। विद्यार्थीले उत्कृष्ट अङ्क ल्याउन विद्यालय विद्यार्थी शिक्षक शिक्षिकाको उत्तिकै भूमिका र जिम्मेवारी रहेको विद्यालयका प्रधानाध्यापक राजन रिमालले बताउनुभयो। विद्यालयमा सोही अवसरमा आयोजित विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही छिनपछि यहाँहरूले सुन्न सक्नुहुन्छ कार्यक्रम बालबाटिका। 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:00 समाचार सुन्न सक्नुहुनेछ। 7:00 समाचारपछि समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार प्रस्तुत हुनेछ। 7:45 काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:00 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि यहाँहरूले सुन्न सक्नुहुनेछ 8:10 आदर्श जीवन कार्यक्रम। आदर्श जीवन कार्यक्रम सुनिसकेपछि 8:25 नागरिक शिक्षा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। 9:00 समाचार सुन्नुहुनेछ। 9:00 समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। 10:00 हिन्दीमा समाचार सुन्नुहुनेछ। 23:00 भने तपाईँलाई मनोरञ्जन गराउनेछौँ विभिन्न लोकगीतहरूलाई समेटिएको कार्यक्रम रोधीबाट। अनि 11:00 समाचार सुन्न सक्नुहुनेछ। 11:00 समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू सम्पन्न हुनेछन्। 30:00 पनि रेडियो नेपालको प्रसारण भने तपाईँले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथमा यहाँहरूले मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
2: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
1: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
3: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

0: जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति, भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु।
1: यो सन्देश सँगसँगै तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले सुन्नुहुनेछ बालबाटिका कार्यक्रम, त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि कार्यक्रम बाल वाटिका लिएर प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न वज्राचार्य, कार्यक्रम संयोजन दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णुदेवी पौडेल पनि उपस्थित भइसकेका छौँ। भाइ बहिनी, आजको कार्यक्रममा म ब्राइट फ्युचर स्कुल नैकापमा कक्षा 3 अध्ययनरत बहिनी सोनरिसा देउलासँग कुराकानी गर्नेछु। आज म बाटोमा हिँड्छु त्यही गर्दा सोनारिसालाई एउटा होटेलमा खाजा खाँदै गरेको देखेको थिएँ। अनि म सोनारिसाको नजिकै गएर, सोनारिसा मसँग कार्यक्रम बाल वाटिकामा एकछिन कुराकानी गरौँ न ल भनेर सोधेको। सोनारिसा त मुसुक्क हाँसेर हुन्छ भन्नुभयो। अनि मैले यसरी कुराकानी गरेँ। नमस्कार।
1: नमस्कार,
0: स्वागत छ तपाईँलाई कार्यक्रम बाल वाटिकामा।
1: धन्यवाद।
0: चाउमिन मोमो खान आउनु भएको हो? अनि आज स्कुल चाहिँ किन नजानु भएको नि?
1: मेरो बिदा भएर।
0: केको बिदा छ आज?
1: गर्मीको।
0: कति दिन हुन्छ?
1: 5
0: 5 दिन हो। तपाईँको घर चाहिँ कहाँ छ?
1: मेरो घर 3 छ।
0: अनि तपाईँ चाहिँ कति कक्षामा पढ्नुहुन्छ?
1: 3 कक्षामा पढ्छु।
0: अनि तपाईँको स्कुलको नाम चाहिँ के हो नि?
1: ब्राइट फ्युचर सेकेन्डरी स्कुल।
0: कहाँ छ तपाईँको स्कुल?
1: मेरो स्कुल नाइकापमा छ।
0: अनि तपाईँको स्कुलमा चाहिँ तपाईँको साथीहरू कतिजना हुनुहुन्छ?
1: 6 हुनुहुन्छ।
0: 6 हो। साथीको नाम आउँछ?
1: थोरै आउँछ।
0: अनि एकदम धेरै मिल्ने साथी नै 6 हो कि एकजना मात्रै हुनुहुन्छ?
1: एकजना मात्रै।
0: के हो नि त्यो साथीको नाम?
1: सुदीक्षा।
0: अनि सुदीक्षाको घर चाहिँ कहाँ छ?
1: सुदीक्षाको घर यतै वरिपरि छ।
0: यता वरिपरि भनेर चाहिँ कहाँ रहेछ?
1: यही 3 माथिपट्टि।
0: अनि सोनरिसालाई चाहिँ गीत गाउन आउँछ?
1: आउँछ।
0: गीत गाइदिनुहोस् न त एउटा।
1: ए चन्द्रमा मेरी चन्द्रमा, किन लाजले भूतको भएर बसेको बादल हैमा, ती आँखामा तिम्रै आँखामा म त बेबी मलाई छ बहिहरू, दादु माझिङ दादु माझिङ छङ्गु कि पाचो ने मजाले हो सोला सोला सोला रे बेबी बेबी रे चुङ्गु मेबी मे पिरे देते दाजै छोन्ता मे पिरे। धन्यवाद।
0: अनि हातमा चुरा नि लगाउनु भएको छ, मेहेन्दी नि लगाउनु भएको छ, कसले किनिदिएको नि चुरा?
1: चुरा त मम्मीले।
0: अनि तपाईँले त अहिले साउनको महिना भएर हरियो चुरा लाउनु भएको
1: हो?
0: कहाँ किन्नु भएको यो चुरा?
1: यही पसलतिर।
0: अनि मेहेन्दी पनि लगाउनु भएको रहेछ, कसले लगाइदिएको?
1: मलाई मम्मीले।
0: अनि साउनको महिनामा चाहिँ यस्तो मेहेन्दी लगाउनु पर्छ, चुरा लगाउनु पर्छ भनेर चाहिँ कसले भनेको नि तपाईँलाई?
1: मम्मीले, त्यही भएर लगाइदिनु भएको।
0: मम्मीले लगाएको देखेर म पनि लगाउँछु भनेर भन्नु भएको कि मम्मीले आऊ लगाउनु पर्छ भनेर लगाइदिनु भएको?
1: आऊ लगाउनु पर्छ भनेर लगाइदिनु।
0: चुरा त खोल्न मिल्छ स्कुल जाने बेलामा है? अनि यो तपाईँको 4-5 दिनमा हातमा लगाएको मेहेन्दी जान्छ त?
1: जाँदैन, त्यही पनि एक्सक्युज लिएर गर्छ।
0: अनि केही भन्नुहुन्न सर म्यामले?
1: भन्नुहुन्न।
0: चुनरीमा त कस्तो मोटी हुनुहुँदो रहेछ, कति ठुलो है पेट पनि, गाला पनि कति ठुलो। चाउमिन मोमो धेरै खाएर हो?
1: होइन, भात धेरै खाएर हो।
0: तपाईँले भात चाहिँ धेरै खानुहुन्छ
1: हो?
0: मिठो लाग्छ। अनि चाउमिन मोमो त खानु हुँदैन नि बाहिरको कुरा है?
1: यसो कहिले काहीँ खान्छु।
0: त्यही त तपाईँलाई मैले आज चाउमिन मोमोको पसलमा भेटेँ कि। अनि म त है तपाईँ चाउमिन मोमो खाँदै हुनुहुन्थ्यो, कस्तो राम्री हँसिली हँसिली है, कपाल पनि कति लामो, अनि म तपाईँलाई यहाँ बाहिर कुरेर बसेको कुरा गर्न भनेर।
1: हुन्छ
0: है। अनि तपाईँको बाबा मम्मी चाहिँ के गर्नुहुन्छ?
1: मेरो मम्मी कर्मचारी नगरपालिकामा हो। अनि त्यसपछि बाबा चाहिँ ड्राइभिङ हो।
0: कहाँको नगरपालिकामा तपाईँको मम्मी काम गर्नुहुन्छ?
1: काठमाडौँ नगरपालिकामा।
0: के काम गर्नुहुन्छ थाहा छ?
1: थाहा छ, कम्प्युटर अपरेटर।
0: अनि बाबा चाहिँ के गर्नुहुन्छ?
1: ड्राइभर हो, अहिले विदेश जानुभएको छ।
0: कुन देशमा हुनुहुन्छ तपाईँको बाबा?
1: दुबई।
0: दुबईमा हो। अनि दुबईबाट चाहिँ बाबाले के पठाइदिनु हुन्छ नि तपाईँलाई?
1: खेलौना, डल, लुगाहरू।
0: चकलेट पठाइदिनु हुन्न?
1: चकलेट पठाइदिनु भएको छ।
0: अनि खै त हामीलाई दिएको?
1: अब फेरि अर्को दसैँमा आउनुहुन्छ, त्यतिखेर पठाइदिन्छ।
0: अहिले ल्याएको चाहिँ खाएर सकिसक्यो हो? अनि दुबईबाट ल्याएको चकलेटहरू खाएर पनि धेरै मोटी हुनु भएको होला है?
1: होइन, त्यस्तो धेरै, एउटा एउटा गरी खान्छु।
2: अनि तपाईँको मम्मीसँग बस्नुहुन्छ तपाईँ अहिले? अनि तपाईँको घरै यही नैकापमा हो कि तपाईँहरू बाहिरबाट आउनु भएको?
1: बाहिरबाट यताको।
2: कहाँबाट आएको बाहिरबाट?
1: तिलङ्गा।
2: तिलङ्गा भनेपछि त काठमाडौँमै पर्यो नि है। अनि तपाईँ चाहिँ यहाँ नैकापमा पढ्नको लागि बस्नु भएको
1: हो?
2: तपाईँको मामा घर चाहिँ कहाँ हो?
1: मामा घर इटेरी
2: टरीमा हो। कहाँ छ यो इटेरी थाहा छ? थाहा छैन हो। जानु भएको छैन?
1: गएको त छु तर ठाउँको थाहा छैन
2: है। इटेरी भनेपछि त सुनसरीमा पर्यो नि है, पूर्व पर्यो है। अनि तपाईँको घर चाहिँ काठमाडौँमै हो? कानमा त कस्तो राम्रो टप पनि लाउनु भयो अरे।
1: मम्मीले लगाइदिनु।
2: स्कुलमा लगाउन पाउँछ हो?
1: पाउँछ।
2: अनि तपाईँलाई फेरि अर्को गीत गाउन मन लागिरहेछ जस्तो छ हो। खै हामीसँग कुरा गर्दा नि हात हल्लाइराख्नु भएको छ। नाच्न धेरै आउँछ कि क्या
1: हो?
2: नाच्न आउँछ हो। अनि गीत चाहिँ थोरै थोरै गाउन आउँछ। अझै एउटा गीत गाइदिनुहोस् न त।
1: मलाई गीत गाउन आउँदैन, त्यस्तो धेरै वन्दना चाहिँ गाउँछु। ओम भूर्भुवः स्वः तत्र विदुर परेरम भर्भो दिवस धीमहि यो न प्रचोदया। धन्यवाद।
2: कसले सिकाएको यो?
1: मम्मीले।
2: अनि तपाईँलाई चाहिँ सबैभन्दा खानेकुरामा मिठो चाहिँ के लाग्छ?
1: दाल माम तरकारी भात।
2: घुम्नको लागि चाहिँ तपाईँ कहाँ कहाँ जानु भएको छ?
1: घुम्नको लागि रत्न पार्क, शङ्खा पार्क अनि मन्दिरतिर।
2: कहाँको मन्दिर जानु भएको छ?
1: कृष्ण मन्दिर अनि त्यसपछि भैरव मन्दिर गएको छु।
2: पाटनको कृष्ण मन्दिर
1: हो?
2: कस्तो रहेछ हामीलाई भनिदिनुहोस् न पाटनको कृष्ण मन्दिर।
1: हुन्छ, रमाइलो छ अनि त्यहाँ पूजा गर्न पनि राम्रो छ। अनि त्यसपछि त्यहाँ मलाई रमाइलो लाग्छ।
2: के के रहेछ वरिपरि?
1: वरिपरि घाँसहरू अनि कृष्ण मन्दिर अनि त्यसपछि माथि एउटा त्रिशुल पनि छ। अनि त्यसपछि त्यहाँ धेरै धेरै प्रसादहरू पनि हुन्छ।
2: प्रसादहरू पनि खान पाइन्छ हो?
1: पाइन्छ।
2: हामीलाई पनि लिएर जानु न एकचोटि ल।
1: हुन्छ।
2: कहिले जाने?
1: अब आउने शनिबार।
2: अब आउने शनिबार जाने ल है। सुनरीमालाई चाहिँ सबैभन्दा मिठो लाग्ने खानेकुरा त चाउमिन, मोमो र माम रहेछ है। अनि तपाईँ स्कुल जाँदाखेरि चाहिँ खाजा स्कुलमा के लिएर जानुहुन्छ नि?
1: स्कुलमै खाने हो।
2: स्कुलमै खाने हो। के खान पाइन्छ नि स्कुलमा?
1: स्कुलमा मासु भात अनि त्यसपछि अन्डा फ्राई राइस त्यस्तै त्यस्तै।
2: अनि घरबाट चाहिँ लैजानु पर्दैन हो?
1: पर्दैन।
2: अनि तपाईँ घरबाट चाहिँ स्कुलसम्म हिँड्दै हिँड्दै जानुहुन्छ कि गाडीमा जानुहुन्छ?
1: हिँड्दै हिँड्दै।
2: नजिकै छ हो?
1: नजिकै छ, म एक्लै जाने हो।
2: अनि गाडीहरू कस्तो कुद्छ नि, तपाईँ त सानै हुनुहुन्छ अहिले त, भर्खर 3 कक्षामा पढ्दै हुनुहुन्छ। स्कुलको नजिकै छ हो। स्कुलमा तपाईँलाई खाना खान त दिँदो रहेछ है, खाजाहरू खानको लागि। अनि पैसा तिर्नु पर्छ कि पर्दैन खाजा खाएको?
1: खाजा खाएको 2000 तिर्नु पर्छ।
2: 2000 रुपियाँ खाजा खाएको तिर्नु पर्यो, अरू चाहिँ

0: दाँत पनि कति ठुलो ठुलो रहेछ, आज दाँत मान्नु बिर्स्यो जस्तो छ, पहिलो पहिलो भएछ।
1: दाँत म राम्ररी माझ्दिनँ त्यही भएर।
0: किन नि?
1: के भन्छ, छिटो छिटो हुन्छ,
0: छिटो छिटो फोहोरो हुन्छ, अनि त्यही भएर दाँत राम्रोसँग नमाजेको हो। राम्रोसँग मान्नु पर्छ नि।
1: दुईटा दाँत आफै ठुलो ठुलो हुन्थ्यो निस्किया हो।
0: ए, नयाँ दाँत आएको अनि त्यही भएर ठुलो ठुलो भएको है। अनि साइड साइडमा त दाँतै पनि छैन,
1: निस्केको
0: निस्केको हो। भनेपछि अर्को आएको छैन त्यो निस्केपछि है। चाउमिन त अड्किरहेछ त दाँतमा त, भर्खरै खाएको भएर। अहिले घरमा गएर दाँत मोल्नु पर्ने भएछ है। है, कुरा गर्दा कस्तो रमाइलो लागिरहेको छ। एउटा गीत गाइदिनु न फेरि।
1: डिम्पल आउने आँखा, सिम्पल डिम्पल रन्ची को, सिम्पल सिम्पल गाला, मन पर्यो मन पर्यो मन पर्यो मलाई, मन पर्यो मन पर्यो मन पर्यो मन पर्यो मलाई, मन पर्यो। म एउटा इङ्ग्लिस गीत गाउँछु, प्रिटी लिटल बेबी, सुपर हावर, प्रिटी लिटल बेबी, बेबी you can see the flower, I see the flower,
0: सुन्दरीमाला गीतहरू चाहिँ कति धेरै धेरै आउने, तर सानो सानो टुक्रा मात्रै आउने है। है, कस्तो राम्रो लुगा लगाउनु भएको, कसले किनिदिएको यो लुगा?
1: मम्मीले
0: हो। कस्तो फ्लावर्स पनि रहेछ है। मलाई नाना किनिदिनु किनिदिनु भनेर किनेको, कि तिमी यो लुगा लगाऊ भनेर किनिदिनु भएको?
1: मम्मीले यो मन पर्यो त्यही भएर लगाऊ भनेर।
0: मम्मीले धेरै माया गर्नुहुन्छ
1: हो।
0: तपाईँको भाइ बहिनी कतिजना हुनुहुन्छ घरमा?
1: कोही पनि छैन भाइ बहिनी।
0: तपाईँ एउटा मात्रै छोरी
1: हो?
0: त्यही भएर मम्मीले चाहिँ मिठो मिठो पकाएर खाना दिएको भएर मोटी मोटी भएको, अनि त्यसरी राम्रो राम्रो नाना लगाएको रहेछ है। मम्मीले गाली गर्नुहुन्न?
1: थोरै थोरै गर्नुहुन्छ।
0: के भनेर गाली गर्नुहुन्छ नि भनिदिनु न सुटुक्क। ल
1: ल, म चक चक गर्छु अनि त्यसपछि थोरै पढ्दिन नि, त्यतिखेर गाली गरिदिन्छ, यस्तो पढ उस्तो पढ भन्दैन,
0: पढेर बस, धेरै चकचक नगर भन्नुहुन्छ हो। अनि तपाईँ चाहिँ खुरु खुरु बसेर पढ्नुहुन्छ कि फेरि चकचक गर्न थालिहाल्नुहुन्छ? त
1: थोरै थोरै चकचक गर्दै पढ्छु।
0: अनि मम्मीले कुट्नुहुन्छ कि कुट्नुहुन्न नि?
1: कुट्नुहुन्न,
0: गाली मात्रै गर्नुहुन्छ। तपाईँसँग कुरा गर्दाखेरि त कस्तो रमाइलो लागिरहेको थियो, तर अब हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ। अब हामी कुराकानीबाट छुट्टिने बेला भइसकेको छ है। तपाईँले हामीसँग कुराकानी गरिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई। भाइ बहिनी, कार्यक्रममा अब भने एउटा बाल गीत सुनाऊ ल। राधिका भण्डारी र पूर्णलक्ष्मी महर्जनको स्वरमा, सुनिल संगमको रचनामा र जुगल डङ्गलको सङ्गीतमा।

हाई बहिनी, आजको कार्यक्रममा कक्षा 3 अध्ययनरत बहिनी सुनारिसा देउलासँग गरेको कुराकानी सुनाए। तपाईँहरूलाई पनि मसँग यस्तै मिठा मिठा कुराकानी गर्न मन लागेको छ भने www.balbatika.radio@gmail.com पनि आफ्नो सम्पर्क नम्बर र मिठा मिठा रचनाहरू पनि पठाउन सक्नुहुनेछ। हस्त भाइ बहिनी, आजको कार्यक्रमबाट प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न वज्राचार्य, कार्यक्रम संयोजन दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णुदेवी पौडेल पनि बिदा हुन्छु।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा।
2: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौ।
3: ओहो बलराम बाबु, सन्चै छ?
4: एकदम ठिकै छ आमा। नमस्ते आमा। नमस्ते।
3: नमस्ते बा। नमस्ते।
4: हजुर आराम हुनुहुन्छ?
3: ठिकै बाबु।
4: ल ल, हस्याङ फस्याङ गर्दै आउनुभएको छ, एकैछिन यता बस्नुहोस् ल।
3: हस् बाबु।
4: अन्त कतै टाढै जान आउनुभएको हो कि यहीँसम्म हो?
3: बाटो पऱ्यो भने जता नि पसिन्छ। अब किसान बुढी भन्छन्, हर्षरण बुढी भन्छन्, हिँड्यो आयो डुल्यो त्यही त हो नि। अनि जहाँ बस्यो नि खेतीकै कुरा गर्यो, आज एउटा गफ चल्या थियो।
4: ए हजुर।
3: अब व्यावसायिक रूपले पशुपालन गर्दाखेरि अब कस्तो पशु पाले फाइदा हुन्छ अबदेखि त्यसमा ध्यान दिन पर्यो। अब म अब कृषि के पशु विज्ञान के भन्ने ठाउँमा गएर आउँछु भनेर भनेको थियो। अनि ल त्यही त अनि जाँदा पसेर जान्न भने बाटामा बाबु भेट।
4: ए हजुर हजुर, हो ठिक ठाउँमा आउनु भएछ। ल हिँड्नु, अब त्यतै गरे गफ गर्ने।
3: ल जाँ बाबु जाँ।
4: अब बिस्तारै हिँड्नुहोस् है, बिस्तारै।
3: ठिकै छ बाबु,
4: बिस्तारै हिँड्नु। अब बुढाबुढी भएपछि अलि चाहिँ ख्याल गर्नुपर्छ कि आमा। यो अब कहाँ आज चाहिँ हजुरले छलफल गरेर कहाँ छलफल
3: किसानहरू भेट भयो नि त्यही त हो नि। हामी अरू जस्तो गफ गर्छ,
4: कतै तालिममा औपचारिक कार्यक्रममा कसैले बोलाएर त्यो छलफल भयो कि भनेर बुझ्न खोजेको। ए अनि यो खास गरेर हजुरले राम्रै कुरो गर्नुभयो। अब हजुरको घरमा पनि बाख्रा छन्, भैँसी छन्, गाई छन्, कुखुरा छन् होइन? अब फेरि व्यावसायिक रूपमा पशु पाल्दा ती पाल्न मिल्ने कि नमिल्ने भन्ने होला हजुरको जिज्ञासा।
3: त्यो त हो नि बाबु।
4: अब यस्तो हो क्या आमा, पशु पाल्ने पहिले आफूले घरमा चाहिँ दुध खानको लागि, गोरसको लागि, मासुको लागि पशु पाल्ने चलन थियो। अहिले त मान्छेले त्यसो गरेर मात्र पुग्दैन। अब पहिले चाहिँ बच्चा बच्चीलाई पढाउन खासै धेरै लगानी गर्नु पर्दैन थियो। अहिले अरू व्यवसाय जस्तै यो पशु पन्छी पालन व्यवसायबाट नै धेरैभन्दा धेरै नाफा कसरी हुन्छ त हजुरले अहिले एक दुईवटा भैँसी पाल्नु भएको छ, दुध बेच्नुहुन्न, घरमै खानुहुन्छ होइन? त्यसले गर्दा चाहिँ अब यो त्यसरी पालेर त व्यावसायिक हुन्न
3: हुँदैन
4: होइन? अब व्यावसायिक नहुने भावनाले अब चाहिँ हजुरले भैँसी पाल्दाखेरि धेरैभन्दा धेरै दुध दिने किसिमका पशु पाल्नु पर्यो, ताकि चाहिँ तपाईँले यदि दुध बेच्नुहुन्छ भने व्यावसायिक भैँसी पालेको भन्ने ठहरछ, तपाईँले खसी बेच्नुहुन्छ भने व्यावसायिक बाख्रा पालेको भन्ने ठहरछ। तर हजुरले चाहिँ त्यो पाल्दैमा यो व्यावसायिक हो कि होइन भनेर भन्न मिल्दैन। तपाईँले बेच्ने हुनु पर्यो, कुखुरा पाल्नुहुन्छ भने कुखुरा बेच्नको लागि पाल्नु पर्यो। अब यसरी पशुहरू पाल्दा खास गरेर अब धेरै दुध दिने भैँसीको सवालमा, गाईको सवालमा धेरै दुध दिने पशु हुनु पर्यो आमा। अनि त्यसै गरी अब कुखुराको कुरा गर्ने भने अन्डा दिने कुखुरा भने धेरै अन्डा दिने कुखुरा हुनु पर्यो, मासुको लागि हो भने धेरै मासु बढ्ने कुखुरा हुनु पर्यो। त्यस्तो पशुका विभिन्न जात हुन्छन् क्या आमा। अति जातहरू मध्ये अब हजुरले पालेकै जात पनि राम्रो छ भने त्यही जातलाई विकास गरेर त्यसैले पाल्न सकिन्छ। यदि चाहिँ होइन त्योभन्दा अझै राम्रो जात छ भने चाहिँ त्यस्तो राम्रो खालको जात ल्याउनु पर्छ।
3: होइन, सबभन्दा राम्रो जात चाहिँ कुन चाहिँ पर्यो त
4: हजुरलाई? के पाल्ने मन लाग्यो? ल
3: मन लागेर म होइन बाबु, फाइदा हुने,
4: फाइदा
3: आम्दानी हुने चाहियो नि त।
4: हजुरले फेरि यो धेरै ठुलो प्रसङ्ग कोट्याउनु भयो। जस्तै अब हजुरले भैँसी पाल्ने हो भने अहिले यो चाहिँ हजुरको घरमा भएको पनि त्यो लिमेर मुर्राको चाहिँ क्रस जस्तो लाग्छ मलाई। एउटा भैँसी मैले ख्याल गरेको थिएँ, एउटा हजुरले बोलाउनु भएको थियो र गएर हेरेको थिएँ, त्यो प्योर लिमे पनि होइन, प्योर मुर्रा पनि होइन। भैँसीको कुरा गर्दाखेरि अहिले अलि दुध बढी दिने भनेको यो मुर्रा भैँसी भन्ने छ एउटा, जुन हजुरलाई नै थाहा होला, यो गाउँमा पनि धेरै ठाउँमा पालेका छन्। पारी रणबहादुरले पालेको जुन राँगो छ नि आमा, त्यो राँगो चाहिँ उन्न जातको, त्यो मुर्रा राँगो
3: हेर्दै हात्ती जत्रो,
4: अलि हात्ती जत्रो भन्दा नि अलि ठुलो, अलि त्यसको चाहिँ अलि सानो टाउको हुन्छ, घाँटी अलि लामो भयो जस्तो देखिने, र त्यसको सिङ पुटुस्स घुमेको हुन्छ, त्यो चाहिँ धेरै दुध दिने नस्लको हो। त्यसै गरी अर्को निलिराबी भन्ने भैँसी पनि हुन्छ, यो दुध उत्पादनको लागि ती भैँसी राम्रा हुन्छन्। र हाम्रै गाउँघरका भैँसी नराम्रा चाहिँ छैन नि आमा, अलि राम्ररी पालन गर्ने भने यी भैँसीले पनि लगभग चाहिँ एक बेतमा 1100 लिटरसम्म दुध दिन्छन्, 1000-1200 लिटरसम्म दुध दिन्छन्। अब उन्न जातको भैँसीहरूले 1500-1600 लिटर दुध दिन्छन्। हाम्रा भैँसीहरूलाई 81 हटाउनु भन्दा ती उन्न जातका राँगा लगाइदिएर बिस्तारै नस्ल सुधार गर्न सकिन्छ। अब गाईको कुरा गर्ने भने गाई पनि दुध दिनको दुध उत्पादनको लागि पाल्ने हो। अहिले चाहिँ अब गाईको त बिजी लगाउने कृत्रिम गर्भाधान गर्ने भन्ने सुन्नुभएकै छ, यहीँनिर पनि हामीले पनि लगाइरहेछौँ, हजुरहरूले बोलाउनु भयो भने हजुरहरूकोमा पनि हामी आउँछौँ। अब कृत्रिम गर्भाधान गरेर यो जस्तै उन्न जातका गाईहरू जर्सी भयो, होलिस्टेन फ्रिजियन भयो, यी गाईहरूको चाहिँ सँग हाम्रा गाईहरूलाई क्रस गरेर पाल्न सकिन्छ क्या आमा। प्योर शुद्ध जात भयो भने हामीले पाल्न अलि अप्ठ्यारो हुन सक्छ, वातावरण नसहन सक्छ, धेरै रोग व्याधिले सताउन सक्छन्। अहिले चाहिँ हाम्रो नेपाल सरकारले यो चाहिँ जर्सी गाईको 72% शुद्ध भने भन्नाले, यो शुद्ध 100 भनेको एकदमै शुद्ध जर्सी हो, हामीले शुद्ध जर्सी पनि होइन, हाम्रो लोकल पनि होइन, बिचको गाई पाल्ने भने पाल्न सजिलो हुने, दुध पनि धेरै दिने भनेर सरकारले चाहिँ त्यो भनेको छ। हामीले चाहिँ यो गाईको अहिले गाउँ गाउँमा बाछा पाल्न दिँदा भन्दा अहिले चाहिँ कृत्रिम गर्भाधान गर्दाखेरि
3: राम्रो हुन्छ,
4: सजिलो सस्तो हुन्छ भनेर अहिले नेपाल सरकारले पनि ग्राह्यता दिएको छ, हामीले पनि गरिरहेछौँ। अब गाई हाम्रा लोकल गाईले खास दुध धेरै दिन्न नामा, त्यही भएर हामीले उन्न जातका गाईहरू पाल्नुपर्छ। अब हजुरले बाख्राकै कुरा गर्न खोज्नु भयो भने, अब दुध उत्पादन गर्ने बाख्रो त सानन बाख्रो छ के र, सानन बाख्रो भन्ने हाम्रो यो बाख्रा विकास फार्म चितलाङ
3: मकवानपुर,
4: त्यहाँ चाहिँ सरकारी फार्म छ एउटा, त्यो सरकारी फार्ममा यो सानन बाख्राका चाहिँ पाठा पाठीहरू पाइन्छ, सरकारी दर रेटमा सस्तो मूल्यमा किसानहरूलाई दिने दिनुहुन्छ उहाँहरूले, यो मकवानपुर जिल्लाको चितलाङ भन्ने ठाउँमा,
3: अनि
4: काठमाडौँमा परेन, त्यो काठमाडौँबाट नजिक पर्छ, त्यो मकवानपुर जिल्ला पर्छ,
3: चाहियो भने
4: त्यहाँ जानु पर्छ। तर त्यो बाख्रो पनि एकदम शुद्ध बाख्रो किसानले पाल्न धेरै गाह्रो हुने भए हुनाले सरकारले त्यहाँ पनि बर्ड सङ्कर त क्रस गरेर किसानहरूलाई वितरण गरेको छ, त्यो बाख्राले धेरै दुध दिन्छ।
3: पाल्न गाह्रो भने के त,
4: पाल्न गाह्रो भनेको ती उन्न जातका धेरै उत्पादन गर्ने बाख्राले त धेरै खाने मात्र होइन, पोसिलो दिन पर्यो, सन्तुलित आहार दिन पर्यो नि आमा। एउटा बाख्राले 4-5 लिटर एक दिनमा दुध दिन्छ भने त त्यसको ज्यान पनि सानो हुन्छ, त 4-5 लिटर दुध दिने पौष्टिक तत्त्व त मुखबाट त दिनु पर्यो नि हामीले,
3: हो
4: त्यसले गर्दा हाम्रो व्यवस्थापन त्यति कृषकहरूको बाख्रो भनेपछि हाम्रा लोकल बाख्रो चाहिँ सम्झिने चलन हुन्छ, त्यसो गर्दा अलि पुग्दैन
3: उसलाई
4: दिने, त उयो घाँस नै हो, बाख्रा गाई भैँसी भनेको हरियो घाँसमा आधारित रूपमा पाल्यौँ भने फाइदा पनि हुन्छ, तिनीहरूबाट उत्पादन भएको उत्पादनहरूको त्यो स्वाद पनि मिठो हुन्छ, त्यस कारणले त्यही नै हो। त्यसको अलावा अब घाँसबाट मात्र पुग्ने भएन भने हामीले दाना पनि दिनुपर्ने हुन्छ। अब त्यो नेपालमा खासै यो बाख्राको दुध उत्पादन गरेर बाख्राका विभिन्न दुग्ध परिकारहरू बनाएर बजारमा लैजाने त्यति चलन छैन आमा। हामीले व्यावसायिक बाख्रा पालनको कुरा गर्दा सबैभन्दा पहिला यदि दुध उत्पादन गर्ने व्यवसाय गर्ने हो भने त्यो बाख्रा दुध खाने मान्छे छ कि छैन त्यो हेर्नुपर्छ। यदि दुधको चाहिँ बजारमा बाख्राको चाहिँ दुध बिक्दैन, बिक्ने अवस्था छैन भने बाख्राको दुधबाट चिजहरू बनाएर अथवा त्यस्तै केही उत्पादन गरेर बिक्री हुन्छ भने त्यो ठिक हो, नत्र बाख्रा पाल्यो दुध उत्पादनको लागि कसैले दुध खाइदिएन भने पनि त्यसलाई पनि व्यवसाय गर्न मिल्दैन।
3: पोसिलो हुन्छ रे नि त बाबु,
4: पोसिलो हुन्छ आमा। हाम्रो गाउँ घरमा बाख्राको दुध किनेर खाने कि भैँसीको दुध किनेर खाने भन्दा त मान्छेले त अहिलेसम्म भैँसीकै दुध किनेर खाने भन्ने बुझाइ छ। त्यस्तो अवस्थामा हजुरले अब बाख्रा पाल्नुभयो भने भोलि माने दुध उत्पादनमा दुध बिक्रीमा समस्या भयो भने त त्यो त हजुरलाई त्यो लगानीमा चुनौती आउँछ। अब दुई तिनवटा पाल्ने, धेरै पाल्ने वा थोरै पाल्ने भन्ने कुरा तपाईँले व्यवसायको उत्पादन गर्ने हो कि होइन भन्ने कुरामा भर पर्छ। अब हजुरले अब आफैले खाना लाग्यो भने त एउटा पाल्ने कि दुईवटा पाल्ने कि भन्ने तपाईँले चाहिँ निर्धारण गर्न सक्नुहुन्छ। कति घरमा खाइन्छ दुध त्यसको आधारमा
3: व्यवसायले गर्ने बाबु अहिले त छन् ठिकाहरू खेती गर्छ।
4: हो, मैले त्यही भन्न खोजेको व्यावसायिक रूपले पाल्दाखेरि दुईवटा तिनवटा पाल्ने भन्नुभयो नि, दुईवटा तिनवटा पाल्दा कहिले काहीँ नाफा नहुन पनि सक्छ। व्यावसायिक रूपले पाल्दा त धेरै फाइदा हुने किसिमले पाल्नु पर्यो नि होइन। अब यो चाहिँ बाख्रा पनि व्यावसायिक पालेको छु भने दुध कति बेचिस् भन्दा अब महिनाको 10,000 दुध बेचेर त फाइदा हुन्न नि। हो, त्यस कारणले यदि चाहिँ हाम्रो दुध उत्पादन राम्ररी बजार छैन भने बरु दुधको जस्तै त्यही मकवानपुरमा पनि एउटा बाख्राको दुधबाट चिज बनाएर बिक्री गर्ने उद्योग छ। उहाँ एउटा व्यवसायी कृषकले उद्यमी व्यवसायीले बाख्राको दुधबाट चिज बनाएर बेच्नुहुन्छ। बाख्राको चिज बनाएपछि त तुरुन्तै दुध जस्तो त चिज त बिग्रिँदैन, विदेश पनि पठाउन सकिन्छ, त्यसरी पनि सोच्न सकिन्छ आमा। अब त्यसै गरी अब यो बाख्राको मासु उत्पादनको लागि बाख्रा पालनको कुरा गर्ने हो भने अलि छिटो बढ्ने र धेरै मासु दिने बाख्रो राम्रो हुन्छ।
3: अब व्यवसाय भने दुध दिने पनि चाहियो, मासुको लागि पनि चाहियो नि।
4: हजुर, यस्तो हो क्या आमा, हजुरले व्यवसाय भनेको सबै काम एउटै किसानले गरिन्छ भने त्यसलाई व्यवसाय भनिन्न क्या। त्यो त जीवन निर्वाहमुखी कृषि भयो। तपाईँलाई दुध चाहिन्छ त्यही भएर दुध उत्पादन गर्नुहुन्छ, मासु चाहिन्छ त्यो भएर मासु उत्पादन गर्नुहुन्छ भने त्यो त व्यवसायिक होइन। व्यवसायिक हुनको लागि हजुरले कि त दुध उत्पादन गर्ने उद्देश्य राख्नु पर्यो, बेचबिखन त त्यसका पाठा खसी त्यो त सहायक कुरा हो। मुख्य उत्पादन त दुध हुनु पर्यो नि दुध उत्पादनको लागि। यदि चाहिँ अब मासु उत्पादन गर्ने भने मुख्य उद्देश्य मासु उत्पादन हुनु पर्यो, त्यसो त त्यो बाख्राको दिशाबाट मलको रूपमा नै काम लाग्छ। यदि चाहिँ हजुरले अब खसीहरू बेच्ने उद्देश्यले हो भने हो, अहिले चाहिँ यो अफ्रिकन बोर भन्ने जुन बोर बाख्रो भन्ने हजुरले सुन्नु भएको छ, बोयर भन्छन् नि,
3: ब्रोइलर भने हो कि
4: ब्रोइलर होइन बोर हो, त्यो हामीले बोयर बोयर पनि भन्छौँ। त्यो जुन टाउकोतिर रातो रङ भएको र शरीरतिर सेतो रङ भएको बाख्रो, त्यो बाख्रो पनि अहिले विश्वमा चर्चित छ, नेपालमा पनि पालिन्छ। त्यो अलि छिटो बढ्ने र मासु अलि खाँदिलो हुने हुनाले त्यो बाख्रा पनि व्यावसायिक रूपमा राम्रो हुन्छ। त्यसको अलावा हाम्रै यही खरी बाख्रो जुन लोकल बाख्रो छ नि, यो बाख्रालाई पनि हाड नाता प्रजननबाट व्यवस्थित गरेर चाहिँ प्रजनन बचाएर भनौँ न, हाड नाताबाट बचाएर व्यवस्थित प्रजनन गराउनु भयो भने यी बाख्राहरूबाट पनि राम्रो हुन्छ मासु उत्पादनको लागि। त्यसै गरी अब अर्को चाहिँ एउटा बाख्रा छ, यो बारबेरी भन्ने बाख्रो मृग जस्तो देखिन, त्यो कान अलि छोटा हुन्छ, हो यो त चाहिँ धेरै जस्तो यो सुर्खेततिर धेरै पालिन्छ त्यो बाख्रा, एकदम राम्रो पालिन्छ। हो त्यो बाख्रा पनि मासु उत्पादनको लागि एकदम राम्रो मानिन्छ आमा।
3: ए
4: अनि अब हामीले के उद्देश्यले पाल्ने हो त्यस अनुसार जात छनौट गर्ने हो। अहिले हजुरले चाहिँ धेरै कुरा जिज्ञासा राख्नुभयो, जान्न खोज्नुभयो, यो राम्रो कुरा हो। भोलि बिहान हजुरले अब अहिले आज हामीले छलफल गरेका कुरा त घर गएर फेरि छलफल गर्नुहुन्छ हजुरले, नातिहरूलाई सुनाउनुहुन्छ होइन, अनि त्यसपछि बल्ल त्यसो भए यसो गरौँ भन्ने भयो भने यसको विस्तृत रूपमा चाहिँ छलफल गर्न सकिन्छ पछि। र अब बाख्रासनको त कुरा हो, अब हजुरले बङ्गुर त पाल्नु भएको छैन, त्यही पनि भोलि बिहान बङ्गुर पालन गर्ने चाहिँ सोचाइ बनाउनु भयो भने अब बङ्गुरको पनि हाम्रा यिनी लोकल साना सुँगुर हुन्छन्, हेर्नु एक वर्षभरि पाल्यो 20 किलोदेखि 40 किलो सनका हुन्छन्। यस्ता सुँगुर पालेर त गाउँघरमा आफै खानको लागि पाल्नु त ठिकै हो, व्यावसायिक रूपले पाल्दा त यस्ता सुँगुर पालेर त थोरै आमदानी हुन्छ
3: बाबु। अब यतिका बेर कुरा सुने है, मेरो इच्छा चाहिँ के भने व्यावसायिक रूपले बढी अब कुन चाहिँ पाल्दा सजिलो आउँछ त्यही गर्ने अहिले
4: हो। मैले पनि त्यही भन्दै थिएँ। अब हजुरले अब व्यावसायिक रूपले बङ्गुर पाल्ने हो भने पनि अलि ठुला ठुला हुने बङ्गुर, जस्तै लियान्ड्रेस भन्ने बङ्गुर हुन्छ, त्यो चाहिँ कान लत्रेको कान तल घोप्टेको बङ्गुर हुन्छ। अर्को योर्कसायर भन्ने हुन्छ, सेतो ठुलो हुन्छ, त्यो फेरि कानठाडा हुने बङ्गुर हुन्छ होइन। अर्को चाहिँ ड्युरोक भन्ने रातो रातो टाइपको बङ्गुर हुन्छ, तिनी विदेशी उन्नत जातका बङ्गुर भन्छ क्या
3: आमाले।
4: सुँगुर भनेको लोकललाई सुँगुर भन्छौँ, उन्नतलाई बङ्गुर पनि भन्छौँ क्या
3: विदेशी।
4: त्यो सुँगुर जस्तै हो नि, यिनीहरू पनि सुँगुर नै हो नि, अलि ठुला हुन्छन्। अनि अर्को चाहिँ ड्युरोक भने त्यो रातो बङ्गुरको कुरा गरेँ। अनि अर्को चाहिँ हेम्पसायर भन्ने हुन्छ, फेरि त्यो कालो बङ्गुर हुन्छ, यो पेटमा एउटा ठुलो सेतो पेटी परेको हुन्छ, त्यो पनि छ। यी सबै बङ्गुर प्योर रूपमा नभएर यिनी पनि क्रस गरेका बङ्गुर पाठापाठीहरू कृषकलाई दिन धेरै फाइदा हुन्छ भनेर अहिले राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा, अनि त्यसपछि गाई आनुवंशिक स्रोत केन्द्र जिरीमा पनि यी बङ्गुरका चाहिँ पाठापाठीहरू पाइन्छन्।
3: अब यसो भयो, अब धेरै कुरा सुन्यो होइन
4: हजुर।
3: अब घर जान्छु, घर गएर छोरा नातिहरू सबैसँग सोध्छु म
4: हजुर,
3: व्यवसायले पाल्ने यो तरिकाले पाल्नु पर्छ रे, कि बाख्रे मात्रै पालौँ, कि बुङ्गुरै मात्रै पालौँ, कि भैँसी मात्रै पालौँ, दुइटो ल्याएर त काम भएन भनेर सोच्छु
4: हजुर।
3: अब यसमध्ये कुन चाहिँ पाले बेच्नु चाहिँ बाबु अहिले?
4: अब अहिले मैले यो बेच ऊ बेच भन्न मिल्दैन आमा, सबै चिजको आफ्नो आफ्नो महत्त्व छ। हामीले बाख्रामा चाहिँ मैले भन्ने छुट्याउँछु, बाख्राको रौँ उत्पादन हुने बाख्रा छन्, पस्मिना भन्ने जुन पस्मिनाको सल प्रयोग गर्नुहुन्छ नि तपाईँहरूले, कति महँगो हुन्छ एउटा सललाई 10,000, 12,000, 20,000 पर्छ हो। त्यो पस्मिना भनेको बाख्राको रौँबाट आउने हो। अब कोही कृषकहरूले अलि चिसो हावापानी हुने ठाउँमा ल यो बाख्राको रौँ उत्पादन गर्ने बाख्रो पाल्छु भन्नुभयो भने चाहिँ पस्मिनाको लागि छुट्टै बाख्रो हुन्छ। अहिले पो हामीले दुध र मासुको मात्र कुरा गरेका छौँ होइन, च्याङ्रा बाख्रो भन्ने हजुरले सुन्नुभएको छ होला, अलि माथि माथितिर पालिन्छ त्यो
3: बाख्रो
4: हो। त्यो च्याङ्राको चाहिँ अब रौँ उत्पादन गर्ने भनेपछि यो राम्रो ऊ राम्रो भन्ने हुन्न आमा। सबैभन्दा पहिले एक नम्बरमा हजुरहरूको इच्छा शक्ति हुनु पर्यो, दुई नम्बरमा इच्छा शक्ति भएर मात्र हुन्न, हजुरको चाहिँ पाल्ने उपयुक्त ठाउँ पनि हुनु पर्यो, लगानी गर्न सक्नु पर्यो। यो भयो भने बल्ल हरेक चाहिँ क्षेत्रहरू महत्त्वपूर्ण छन् आमा।
3: अब यसो गरौँ न त
4: हजुर, ल भन्नु।
3: एक दिन बाबुलाई फुर्सदको बेलामा म लिन पठाउँछु
4: हजुर,
3: ठाउँ पनि हेरिदिउँ
4: हजुर,
3: अनि हामी पनि सल्लाह गर्छौँ
4: हजुर।
3: बाबु अब यस्तो राम्रो बाबु हुनुहुन्छ, जे पनि ज्ञान दिने मान्छे होइन, सल्लाह गरेर पालौँला। अब धेरै कुरो जाने मैले। साँच्चै बलराम बाबु
4: हजुर, हजुर आमा हजुर,
3: राम्ररी बस्नुहोस् है
4: बाबु। ल ल आमा हुन्छ,
3: हरि शरण।
2: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यवसायका माग सम्बोधन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। दक्षिण पूर्वी एसियाली राष्ट्रमा विभिन्न अनलाइन ठगीमा परेका 860 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको धरौटीको प्रावधानबाट पछि नहट्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलद्वारा स्पष्ट। अमेरिकाले भारत चीन लगायतका 60 व्यापारिक साझेदारमाथि नयाँ अन्तशुल्क लगाउने र नेपाली फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा गराउन आवश्यक पहल थाल्न डिभिजन फुटबलका 21 क्लबको माग।

0: फोन गर्नुहोस् डेटा चलाउनु सजिलो छ एकैसाथ
1: फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: अब समाचार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ प्रधानमन्त्री शाहले आज नेपालका प्रमुख निर्यात जन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइवुड उत्पादक सङ्घ नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ नेपाल पश्मिना उद्योग सङ्घ र नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो छलफलमा नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङले नेपाली गलैँचाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ नियमले निर्यातमा कठिनाई भएको र व्यवसायीहरू मारमा परेको गुनासो गर्नुभयो उहाँको गुनासो सम्बोधन र माग कार्यान्वयनका लागि प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभयो यस्तै नेपाल प्लाइवुड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले नेपाली प्लाइवुडको गुणस्तर अन्य देशबाट आउने भन्दा राम्रो भए पनि विद्यमान केही कानुनी प्रावधानले यस क्षेत्रका उद्यमीले समस्या भोगिरहेको गुनासो गर्नुभयो नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले हिमाली भेगमा पर्याप्त मात्रामा चरन क्षेत्र भए पनि वन ऐनका कारण चरन क्षेत्रमा भेडा पालन गर्दा समस्या भइरहेको गुनासो गर्नुभएकोमा प्रधानमन्त्री शाहले आवश्यक छलफल गरी ऐन परिमार्जन गरिने आश्वासन दिनुभयो नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशम बहादुर पोखरेलले नेपालमा केही नमुना अडचनले गर्दा नेपालमा केही कानुनी अडचनले गर्दा आफूहरूले भने जस्तो उत्पादन र निर्यात गर्न नसकिरहेको गुनासो गर्नुभयो परराष्ट्र मन्त्रालयले राहदानी वितरणमा देखिएको समस्या छिट्टै समाधान हुने जनाएको छ मन्त्रालयले आज सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रविधि प्रयोगमा ल्याउँदा केही प्राविधिक समस्या देखिएको भए पनि छिट्टै त्यसको समाधान हुने बताउनुभयो प्रवक्ता छेत्रीले नयाँ प्रणाली मार्फत हालसम्म 8260 थान राहदानी छापिएको र अहिले दैनिक 1300 हाराहारीमा राहदानी छपाई भइरहेकाले यो समस्या लामो समय नरहने पनि बताउनुभयो पत्रकार सम्मेलनमा प्रवक्ता छेत्रीले दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडिया म्यानमार लाओस र थाइल्यान्डका सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरमा ठगिना पुगेका 860 नेपालीको सरकारले उद्धार गरेको जानकारी दिनुभयो यस्तै विभिन्न कसुरमा हाल कम्बोडियाको जेलमा रहेका 49 नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको पनि प्रवक्ता छेत्रीले बताउनुभयो गृहमन्त्री सुदन गुरुङले नेपाल भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधानका लागि सरकार लागिरहेको बताउनु भएको छ सिंहदरबार स्थित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बसेको बैठकमा मन्त्री गुरुङले सीमावर्ती क्षेत्रमा बढ्दै गएको लागू औषध ओसार पसार तथा तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले विभिन्न चरणमा काम अघि बढाएको उल्लेख गर्नुभयो बैठकमा सांसदहरूले दक्षिणी सीमा क्षेत्रका महिला र बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने सीमा क्षेत्रमा राजस्व संकलन र व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने र सीमापार अपराध नियन्त्रणलाई गम्भीर रूपमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो सांसदहरूले सुस्ता क्षेत्रका नेपाली नागरिकको भूमि अधिकार र सुरक्षा सुनिश्चित गर्न कूटनीतिक पहललाई प्रभावकारी बनाउनु पर्नेमा ध्यान आकर्षण गराउनुभयो बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलले खुला सीमालाई डिजिटल सीमा व्यवस्थापनमा रूपान्तरण गर्न नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिनुभयो बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखन लागू औषध तस्करी त्यसै गरी नेपाली नक्कली मुद्रा भित्रने चुनौती नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रभावकारी अनुगमन र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको 25,00,000 रुपियाँ धरौटीको प्रावधानबाट सरकार पछि नहट्ने स्पष्ट पार्नुभएको छ पत्रकारसँग आज सिंहदरबार स्थित मन्त्रालयमा छलफलका क्रममा मन्त्री पोखरेलले कतिपय व्यवसायकै सुझावका आधारमा शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 मार्फत गरिएको त्यस्तो व्यवस्था फिर्ता नहुने स्पष्ट पार्नुभएको हो 3% समता शिक्षा शुल्कमा सरकार पछि हटे जस्तै परामर्श व्यवसायका सम्बन्धमा पनि सरकार पछि हट्ने त होइन भन्ने पत्रकारको प्रश्नमा मन्त्री पोखरेलले त्यस्तो सोच नभएको स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन जस्ता कानुन निर्माण गर्दा भने सरोकार भएका पक्षसँग पूर्व परामर्श गरिने उल्लेख गर्नुभयो। नेपाल र गणतन्त्र कोरिया बीच कृषि र कानुनी सूचना सेवा सुदृढ गर्ने उद्देश्यले दुई समझदारी पत्रमा हस्ताक्षर भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधित्वमा कुल 11.8 मिलियन अमेरिकी डलरको दुई समझदारी पत्रमा आज हस्ताक्षर भएको हो। समझदारी पत्रहरूमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थिङ र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको छ। कोइका र सम्बन्धित साझेदार संस्थाहरू मार्फत कार्यान्वयन गरिने ती दुई परियोजनाहरूले नेपालमा कृषिको विकास र कानुनी जानकारीमा सार्वजनिक पहुँच सुधार गर्न सहयोग पुग्ने बताइएको छ। त्यस अवसरमा अर्थ सचिव उपाध्यायले नेपालमा कोरियाको विकास सहयोगको प्रशंसा गर्दै नेपालको राष्ट्रिय विकास लक्ष्य हासिल गर्नका लागि कोरियाको विकास सहयोग सधैँ सराहनीय रहेको बताउनुभयो। राजदूत पार्कले दुवै परियोजना मार्फत कोरियाली विशेषज्ञता हस्तान्तरणको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो। बागमती नदी किनारबाट अव्यवस्थित बसोबास हटाएपछि खाली भएको ठाउँलाई खुल्ला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। समितिका कार्यकारी समिति अध्यक्ष डाक्टर आनन्द सिंह भाटले हटाइएका बस्ती रहेका स्थानमा हरित क्षेत्र, खेल मैदान, पदमार्ग तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिनुका साथै स्थायी कंक्रीट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुल्ला क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो। बल्खु, बंशीघाट, थापाथली, गैरीगाउँ, सिनामंगल र शङ्खमूल लगायतका क्षेत्रमा हटाइएका बस्तीका अधिकांश भग्नावशेष डेब्रिस हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ। पछिल्ला केही वर्षदेखि वर्षायाममा काठमाडौँ उपत्यका बस्तीहरू डुबानमा पर्न थालेका छन्। थोरै पानी पर्दा समेत काठमाडौँ उपत्यका बस्तीहरू डुबानको जोखिममा पर्न थालेका हुन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
4: आज भोलि बिहान घाम लागे, साँझ पख 81 मुसलधारे पानी पर्ने र रातभरि पानी परे दिनभरि घाम लाग्ने मौसम छ। त्यस्तै मौसमका बीच काठमाडौँ उपत्यकावासी थोरै पानी पर्दा पनि डुबानका समस्यासँग जुझ्न विवश छन्। काठमाडौँको माइतीघर, अनामनगर, पुतली सडक, जमलदेखि ललितपुर र भक्तपुरका विभिन्न बस्तीहरूमा पछिल्ला समय डुबानका समस्या देखिन थालेको हो। त्यस्तै बागमती, विष्णुमती, हनुमन्ते, मनोहरा र धोबी खोला जस्ता नदी र खोलामा पानीको बहाव बढ्दै जाँदा छेउछाउका बस्तीहरू पनि जोखिममा छन्। कुनै समय साताभरि मुसलधारी पानी पर्दा पनि निर्धक्क निदाउने उपत्यकावासीमा आजभोलि एकैछिन पानी पर्दा पनि आँतिनुपर्ने अवस्थाको सिर्जना हुनुको मुख्य कारण अव्यवस्थित रूपमा बढ्दो सहरीकरण, पुरानो ढल निकास प्रविधि र बालुवा र सिमेन्टको संरचना हो। जताततै बालुवा र सिमेन्टले ढलान गरेर चिटिक्क परेको संरचना बनाउँदा आकाशबाट परेको पानी जमिनले सोच्न सक्दैन। पुराना र साँगुरा ढलहरूमा प्लास्टिक, कपडा र फोहोर जम्मा हुँदा पानी निकास हुन सक्दैन। बगेर नदी नालामा जाने बाटोमा पनि अवरोध छ भने पानी पर्ने तौन तरिकामा पनि फरक पर्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुले उपत्यका डुबानका समस्याका कारणहरू यस्तो रहेको बताउनुहुन्छ।
5: जल निकास प्रणाली विगतको तथ्याङ्कमा आधारित भएर बनायौं। ती साना भए त्यस्ता साना ड्रेनेज सिस्टमहरूमा ससाना कुराहरूले पनि असर पारिराखेको देखिन्छ। कंक्रिट रोडहरू घरहरूले ढाकिँदाखेरि परेको सबै पानी जमिनभित्र सोसिएर जाने अवस्था नभएको
4: केही दिन अघि माइतीघर र बबरमल क्षेत्र डुबानमा परेपछि सरकारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका उपसचिव रामबहादुर केसीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको थियो। समितिले स्थलगत निरीक्षण गर्दा सो क्षेत्रका ढलमाथि सरकारी र निजी संरचनाहरू बनाइएको र ढलमा प्लास्टिक र कपडाहरू छिरेर जाम भएका कारण पानी निकास हुन नसकेको पाएको छ। सरकारले उक्त संरचना हटाई तत्काल ढल निकासको अवरोध हटाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको समिति संयोजक केसी बताउनुहुन्छ।
6: ढल अथवा नाला चाहिँ अतिक्रमण गरिएको चाहिएको, भित्र चाहिँ सता छ कि छैन भन्ने सन्दर्भमा जानकारी नै प्राप्त गर्न नसकिने छ। व्यक्तिगत संरचनाहरू पनि छन् र थापाथली क्याम्पस, वाणिज्य ब्याङ्क लगायत निकायहरूले संरचनाहरू बनाएको छ, त्यो चाहिँ सफा गर्न पनि मिलिरहेन। सरकारको निकायलाई हामीले पत्रचार गरेर 7 दिनभित्र त्यहाँ चाहिँ सफा गरिसक्यौँ। अब उपरान्त नियमित रूपमा त्यसलाई सफा गरिराख्ने भन्ने कुरा गरेका छौँ।
4: त्यसो त उपत्यकाको डुबान कम गर्न घर बनाउँदा सबै भागमा ढलान नगर्ने, अलि ठुलो ढल राख्ने र ढलमा प्लास्टिक जन्य फोहोरहरू फाल्नु हुँदैन भनेर ज्ञान हुनु पनि जरुरी छ। काठमाडौँ उपत्यकाका नदीहरूका सतह बढेर हुने डुबान कम गर्न भने खोला नालामा जमेर बसेका लेदो हटाई केही ठाउँमा फराकिलो समेत बनाउन सकिने सुझाव दिनुहुन्छ बाढी तथा डुबान विज्ञ विनोद पराजुले।
5: अहिले भइराखेका ड्रेनेजहरू कहाँनिर घाँटी छ, जहाँबाट चाहिँ यो पानीहरू सुनिएको छ अथवा त्यहाँबाट पास हुन सकेको छैन, त्यस्ता ठाउँहरू पत्ता लगाउन सक्छौँ र त्यसलाई केही फराकिलो बनाउन सक्छौँ। नदीमा गेग्रानहरू थुप्रिएको क्षेत्र अथवा नदीको गहिराईलाई केही बढाउन सक्छौँ।
4: भनिन्छ विकासले विनाश निम्त्याउँछ, सुख सुविधाका लागि मानिस स्वयंले जथाभावी संरचना बनाउँदा उपत्यकाका लाखौं घरहरू डुबानको जोखिममा छन्। विपद बाजा बजाएर आउँदैन भन्ने पुरानो मान्यतालाई चिर्न पूर्वानुमान प्रविधिको विकास भएको छ, तर मानिस आफैले प्राकृतिक संरचनामाथि दोहन गर्दा त्यसको शिकार पनि मानिस आफै हुन पुगेको छ। पछिल्ला केही वर्ष यता काठमाडौँ उपत्यकामा देखिन थालेको डुबानको समस्या त्यसको उदाहरण हो। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
3: राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेको बताउनु भएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको 225 जन्म जयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताउनुभयो। राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वको छवि बनाउनुभएका भीमसेन थापा राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौम सत्ता विरुद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै देशभक्ति उहाँको मूल मन्त्र भएको बताउनुभयो। कार्यक्रममा सीमाविद बुद्धिनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बाजुराको बढी मालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज भएको छलफलमा नेपाल टेलिकमले साउनभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ। देशका विभिन्न स्थानमा दूरसञ्चार मोबाइल टावर निर्माण गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग पनि निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। बढी मालिका लगायत पर्यटकीय र दुर्गम क्षेत्रमा जति सक्दो चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले आज प्रधानमन्त्रीका सूचना सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गर्नुभएको छ। मिश्रसँगको छलफलमा अनलाइन सट्टेबाजी बेटिङ एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको सञ्चार मन्त्रालयले जनाएको छ। आजै सूचना तथा सञ्चार मन्त्रालयमा अनलाइन टिभी पत्रकार सङ्घ नेपालसँग भएको छलफलमा सञ्चार मन्त्री तिमल सिन्हाले स्वतन्त्र, उत्तरदायी र विश्वसनीय पत्रकारिताले मात्रै सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यलाई सुदृढ बनाउन सक्ने बताउनुभयो। उहाँले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै सरकारले सञ्चार क्षेत्रको विकास र प्रवर्धनमा सहजीकरण गर्ने नीति लिएको बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गरिने बताउनु भएको छ। श्रम मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठन आइओएमद्वारा आज आयोजित 5 नेपाल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले सन् 2015 लागू भएको फ्री भिसा फ्री टिकट नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरिएको बताउनुभयो। मन्त्री यादवले वैदेशिक रोजगार ऐन 2064 प्रस्तावित संशोधित मस्यौदा पारित भएपछि भर्ना प्रक्रियालाई थप पारदर्शी, जवाबदेही र अनुमान योग्य बनाउन यसलाई पूर्ण रूपमा डिजिटल मा लैजाने मन्त्री यादवले जानकारी दिनुभयो। यसै गरी श्रमिकहरूको समस्या समाधानका लागि युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभाग मार्फत उजुरी .doefe नामक अनलाइन प्लेटफर्म सुरु गरेको छ। अविरल वर्षाका कारण बढीमालिका नगरपालिका 9 सेलागाडमा बाढी र पहिरोले प्रभावित 16 घरधुरीका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उच्च जोखिममा रहेका 3 घरधुरीका 22 र जोखिममा रहेका थप 13 घरधुरीका 83 सहित प्रभावित परिवारका सदस्य अन्नपात, लत्ता कपडा, भाँडा बर्तन तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा प्रहरी सहित सम्बन्धित निकायले निगरानी बढाउनुका साथै स्थानीयलाई उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ। यसैबीच बिहिबारदेखि को अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बाजुराको साफे मार्थडी सडक आज पुनः सञ्चालनमा आएको छ। विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो। बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीमा डिजिटल एक्सरे सञ्चालनमा ल्याइएको छ। डिजिटल एक्सरे सञ्चालनमा आएसँगै सामान्य एक्सरे परीक्षणका लागि स्थानीयवासीले जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
7: बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीले डिजिटल एक्सरे मार्फत हड्डी, छाती तथा अन्य रोगको स्वास्थ्य संस्थामा नै परीक्षण र उपचार गरिने जनाएको छ। उक्त सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई सस्ता र सेवाग्राहीको समयसँगै खर्च समेत बचत हुने बताउनुहुन्छ स्वास्थ्य चौकी प्रमुख सुरेश सार्की।
8: ल यो सामान्य हड्डी फुटेको छ, यसलाई प्लास्टर पिओपी भन्छ, त्यो गर्नु होला भनेपछि चाहिँ हामीले गर्न सक्ने त्यो जनशक्ति गरिदिन्छ सर, त्यो बाध्यता हट्छ। कम्तीमा पनि यहाँ खुट्टो भाँचियो, यताउति भयो, खुट्टामा केही चोट लाग्यो भने त्यही चोटपटकको लागि हामीले टाढा इन्डिया
7: स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सेवा विस्तार र गुणस्तर अभिवृद्धिका कार्यक्रमहरू निरन्तर अघि बढाइने बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्ट।
9: व्यवस्थापनको लागि अब एक्सरे मसिन चलाउनको लागि छुट्टै अब त्यो सम्बन्धी पालिकाले चाहिँ अब भ्याकेन्सी खोल्नुपर्छ भन्ने कुरा भएको छ, त्यो अब स्थानीय सरकारले नै गर्ने हो। अहिले तत्कालको लागि चाहिँ हामीले नै पालिकामा खोल्ने र
7: स्वास्थ्य संस्थालाई प्रविधि मैत्री बनाउँदै नागरिकले सहजै भरपर्दो सेवा प्राप्त गर्ने वातावरण निर्माण गरिने बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सागर शाह।
10: अनलाइन सेवा दिइरहेका छन् डक्टरहरूबाट, त्यही डक्टरबाट सेवा दिँदाखेरि एक्सरेको धेरै आवश्यकता पर्यो, त्यहाँ एक्सरे नभए गाह्रो परे हुनाले त्यहाँ प्राथमिकतामा राखेर त्यो संस्थाले एक्सरे लिएर उपचारमा सजिलो होस् भनेर त्यहाँ जडान गरेका छ।
7: स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदाय बीचको सहकार्यलाई अझ सुदृढ बनाइने गाउँपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इन भेट्रो फर्टिलाइजेसन आइभीएफ सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन आवश्यक कानुनी तथा नीतिगत छलफल थालेको छ। मन्त्रालयमा आज आयोजित कार्यक्रममा आइभीएफ सेवाको प्रभावकारी नियमनका लागि आइभीएफ सञ्चालन सम्बन्धी कार्यविधि तयार गर्ने तथा दीर्घकालीन रूपमा आइभीएफ सेवालाई कानुनी दायरामा ल्याउन छुट्टै ऐन निर्माण गर्ने विषयमा छलफल भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रजनन स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवाग्राहीको सुरक्षा, उपचारको गुणस्तर र नैतिक अभ्यास सुनिश्चित गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो। उहाँले आइभीएफ सेवामा हुन सक्ने सम्भावित अनियमितता रोक्दै सुरक्षित तथा जिम्मेवार प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। बैठकमा हाल सेवा सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड, अनुगमन प्रणाली र अनुमति प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी, बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने 2,00,000 धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत 13 जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी स्क्यामिङ रोकथामको विषय समेटिएको थियो। सोही निर्णय अनुसार त्यतिखेर मुलुकमा सञ्चालित सबै सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए। त्यो वेबसाइट बन्द भएपछि पनि नयाँ नाममा खुल्ने क्रम भने जारी रहन्छ। यो वर्षको फिफा विश्वकप आयोजना भए यता फेरि 2,23,568 त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले यसका लागि छुट्टै कार्यदल समेत गठन गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले आफ्नो व्यापार नीति पुनः संरचना गर्दै चीन, भारत, युरोपेली संघ सहित 60 व्यापारिक साझेदारलाई लक्षित नयाँ आयात शुल्क लागू गरेको छ। आजदेखि लागू हुने नयाँ शुल्क 10-12.5% निर्धारण गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनाएको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले अमेरिकाले करिब 1 शताब्दीदेखि जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयातमा प्रतिबन्ध लगाउँदै आएको उल्लेख गर्दै अब व्यापारिक साझेदारहरूले पनि त्यही स्तरको प्रतिबद्धता देखाउने समय आएको बताउनुभयो। चीनले अमेरिकी नयाँ आयात शुल्कको कडा विरोध गर्दै वासिङटनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ। चीनीय विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा सबै प्रकारका एकपक्षीय शुल्क व्यवस्थाको चीनले विरोध गर्ने बताउनुभयो। नयाँ शुल्क घोषणापछि जापानले यसलाई दुर्भाग्यपूर्ण भन्दै असन्तुष्टि जनाएको छ भने अस्ट्रेलियाका व्यापार मन्त्रीले यसलाई अन्यायपूर्ण कदमको संज्ञा दिनुभएको छ। यसअघि अमेरिकाले ब्राजिलका विभिन्न वस्तुमा 25% शुल्क लागू गरिसकेको छ भने यसै साथ क्यानाडामा धेरै उत्पादनमा 50% नयाँ शुल्क घोषणा गरेको थियो। फ्रान्सले 15 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमान्युएल म्याक्रोले बताउनु भएको छ। सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपति म्याक्रोले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिँदै आफू यस विषयमा प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले छिट्टै यो निर्णयको कार्यान्वयन गरी 15 वर्ष मुनिका बालबालिकाहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने उल्लेख गर्नुभएको छ। बङ्गलादेशका राष्ट्रपति महम्मद महाबुद्दिनले गम्भीर स्वास्थ्य समस्यालाई कारण देखाउँदै आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। 76 वर्षीय शाहबुद्दिनले अप्रिल 2023 सेरेमोनियल राष्ट्रपतिको पद सम्हाल्दै आउनु भएको थियो। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: गत आर्थिक वर्षमा वीरगंज भन्सार नाका हुँदै भारत तथा तेस्रो मुलुकतर्फ 1,14,83 करोड मूल्य बराबरका नेपाली उत्पादनहरू निर्यात भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 6% निर्यात वृद्धि भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकमा तेल, जुस, कपडाका जुत्ता, फलामे पाता लगायत नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगंज स्थित आइसिपी भन्सारले जनाएको छ। वीरगंज भन्सार नाका हुँदै गत आर्थिक वर्षमा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल 58,12 करोड मूल्य बराबरको निर्यात भएको छ। त्यसै गरी वीरगंज नाकाबाट सो अवधिमा 7,07,84 करोड मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ। गत आर्थिक वर्षमा 3,83 करोड मूल्य बराबरका विभिन्न कपडाहरू भारत तथा तेस्रो मुलुकतर्फ निर्यात भएका छन्। गण्डकी प्रदेशमा फलफूल विकास आयोजना मार्फत 1,180 हेक्टरमा फलफूल खेती सुरु गरिएको छ। भारत लगायत अन्य मुलुकबाट आयात हुने फलफुललाई प्रतिस्थापन गर्ने उद्देश्यले सन् 2029 34 स्थानीय स्तरमा 6,180 रोपनी जग्गामा सुन्तला, स्याउ, कागती, किवी, ओखर, एभोकाडो र मेकाडेमिया लगायत फलफूल खेती विस्तार गरिने गरी योजना सुरु भएको हो। प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत आयोजना कार्यान्वयन इकाइका कृषि अर्थविज्ञ मनोज पौडेलले नवलपुर बाहेक 10 जिल्लाका विभिन्न स्थानीय तहमा आयोजना सञ्चालन गरिने जानकारी दिनुभयो। नेपाल सरकार र एसियाली विकास बैङ्कको अनुदान सहयोग रहेको उक्त आयोजनाका लागि चालु आर्थिक वर्षमा 30 करोड बजेट विनियोजन गरिएको छ। पहाडी भेकमा जग्गाको मापदण्ड धेरै हुँदा प्रस्ताव कम परेपछि न्यूनतम 10 रोपनी कायम गर्ने गरी कार्यविधिमा परिमार्जनको तयारी भइरहेको छ। यसअघि आयोजनामा समावेश हुन न्यूनतम 20 रोपनी जग्गा चाहिने प्रावधान रहेको थियो। फलफूल खेतीका लागि बिउ बिजन, सिंचाइ, यान्त्रिकीकरण आदिमा 50% अनुदान दिने गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्ष 2082-83 बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीहरूबाट 2,68,23,000 रुपियाँ जरिवाना असुल गरेको छ। विभागले शुक्रबार वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै उपभोक्ता संरक्षण एन बमोजिम बजार अनुगमनका क्रममा 537 व्यापारिक फर्महरूलाई कारवाही गर्दै उक्त रकम जरिवाना तिराएको जनाएको छ। गत आर्थिक वर्ष देशभरि 965 अनुगमन टोली परिचालन गरी 4,481 व्यावसायिक फर्महरूको अनुगमन गरिएको थियो। शुक्रबार नेपाल शेयर बजारको परिसूचक नेप्से 7.90 अङ्कले बढेको छ। यो वृद्धि सँगै बजारको परिसूचक नेप्से 2,734 अङ्कमा कायम भएको छ।
3: वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
13: डिभिजन फुटबलका 21 क्लबले अखिल नेपाल फुटबल संघ एन्फा माथिको फिफा निलम्बन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ध्यानाकर्षण बीच क्लबहरूले तत्काल समाधानका लागि 3 बुँदे माग अघि सारेका छन्। शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्लबहरूले एन्फा माथिको बाहिरी हस्तक्षेप अन्त्य गरी फिफाले लगाएको निलम्बन तत्काल फुकुवा गराउन, एन्फाको तत्काल निर्वाचन गर्न तथा रोकिएका राष्ट्रिय लिग, महिला लिग र U18 सहित सम्पूर्ण फुटबल प्रतियोगिता तत्काल सञ्चालन गर्न माग गरेका हुन्। क्लबहरूले लामो समयसम्म निलम्बन कायम रहँदा खेलाडी, प्रशिक्षक, निर्णायक र फुटबलमा लागेका हजारौं व्यक्तिको भविष्य प्रभावित भएको उल्लेख गरेका छन्। नेपाल भलिबल लिग NBA टोली कर्णाली शिवराजले महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कर्णालीले शुक्रबार पत्रकार सम्मेलन मार्फत हमाललाई आफ्नो एम्बेसडरका रूपमा प्रस्तुत गरेको छ। त्यसै गरी व्यावसायिक मार्शल आर्ट फाइटर रविन्द्र ढाँटलाई फेस अफ कर्णालीका रूपमा सार्वजनिक गरिएको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सुमित्रा रेग्मी ग्लोरी अफ कर्णालीका रूपमा आबद्ध भएकी छिन्। कर्णाली प्रदेशमा जन्मिएका राष्ट्रिय टोलीका सदस्य प्रगति नाथ र कामना विष्टलाई क्विङ अफ कर्णालीका रूपमा सार्वजनिक गरिएको छ। कर्णालीले भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टलाई मेन्टरका रूपमा लिएको छ। 16 वर्षपछि विश्वकपको उपाधि जितेको स्पेन अहिले विवादको घेरामा परेको छ। लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनालाई एकपक्षीय फाइनलमा 1-0 गोलले हराउँदै च्याम्पियन बनेको स्पेनका विश्वकपका 2 खेल शङ्कास्पद सट्टेबाजीको सूचीमा परेका छन्। यस विषयमा स्पेनमाथि अनुसन्धान हुन सक्ने सम्भावना देखिएको छ।
3: उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस र कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुको साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.5, न्यूनतम 22, वर्षा 1.9 मिलिमिटर, काठमाडौँको अधिकतम 28, न्यूनतम 21.2, वर्षा 16 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 29.9, न्यूनतम 24.3, वीरेन्द्रनगरको अधिकतम 33.2, न्यूनतम 22.1, वर्षा 11.8 मिलिमिटर र दिपायलको अधिकतम 35, न्यूनतम 25.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यवसायीका माग सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, दक्षिण पूर्वी एसियाली राष्ट्रमा विभिन्न अनलाइन ठगीमा परेका 860 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी, शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको धरौटीको प्रावधानबाट पछि नहट्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलद्वारा स्पष्ट, अमेरिकाले भारत चीन लगायतका 60 व्यापारिक साझेदारमाथि नयाँ शुल्क लगाउने र नेपाली फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा गराउन आवश्यक पहल थाल्न डिभिजन फुटबलका 21 क्लबको माग। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: प्लाइवुड निर्यातका नीतिगत गाँठाहरू फुकाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने शिक्षा मन्त्रीको प्रतिबद्धता।
2: विश्वविद्यालयमा हुने राजनीतिकरण पूर्ण रूपमा हामीले अबको 4 वर्षमा अन्त्य गर्नेछौँ।
3: कमजोर संचार माध्यमले सरकार र सार्वजनिक निकायलाई प्रभावकारी प्रश्न गर्न नसक्ने संचार मन्त्रीको भनाई। संचार क्षेत्रलाई जिम्मेवार र सुदृढ बनाउन आह्वान।
1: स्वकीय सचिव नियुक्तिमा विगतको व्यतिथि तोड्ने रासोपाको कडा निर्देशन। अन्य दललाई पनि सुशासनको सन्देश। खुला प्रतिस्पर्धा र न्यूनतम स्नातक तहको योग्यता अनिवार्य। महामन्त्री आचार्य भन्नुहुन्छ,
4: दुरुपयोग 1% पनि नहोस् भन्ने आशय त भनी।
3: भारतमा प्रवेश परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा मध्यरातमा भिडियो सन्देश। दोषीलाई कडा कारवाहीका लागि नयाँ कानून ल्याउने र फास्ट ट्र्याक अदालत गठन गर्ने घोषणा।
5: तत्काल परीक्षाएं लेना बहुत जरूरी था।
1: र आज शुक्रबार कला साहित्यमा नेपाली गीत संगीतमा बढ्दो विकृति, लोकप्रियताको दौड कि सृजनात्मक संकट।
0: कार्यक्रम सुरु गरौँ। प्लाइवुड र काठजन्य सामग्री निर्यातको अवरोध हटाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन सम्बन्धी प्रसङ्गबाट। नेपालबाट प्लाइवुड र काठजन्य वस्तुको निर्यात बढाउन देखिएका नीतिगत र प्राविधिक अवरोधहरू हटाउन सरकारले चासो देखाएको छ। सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासङ्घको निर्यात समितिका प्रतिनिधिहरूसँगको छलफलपछि प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल आवश्यक कार्यविधि बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। विशेष गरी फाइटो सेनिटरी र फ्युमिगेसन सर्टिफिकेट सम्बन्धी कार्यविधि नहुँदा प्लाइवुडका ढोका तथा अन्य काठजन्य सामग्रीको निकासी रोकिएको व्यवसायीहरूको गुनासो थियो। महासङ्घका निर्यात समिति सभापति होम प्रसाद दाहालका अनुसार कच्चा पदार्थको साटो प्रशोधित वस्तु निर्यातलाई प्रवर्धन गर्ने र भारतीय मापदण्डसँग नेपाली मापदण्डको समकक्षता कायम गर्ने विषयमा पनि छलफल भएको छ। मुलुकमा सञ्चार माध्यमको सङ्ख्या तीव्र रूपमा बढेको छ। विशेष गरी प्रविधिको विकाससँगै अनलाइन र मल्टिमिडिया पत्रकारिताले नागरिकलाई सूचना सहज पहुँच त दिएको छ, तर यससँगै भ्रामक सूचना, अश्लीलता र गैर व्यावसायिक अभ्यास पनि उत्तिकै फस्टाएको छ। यसै सन्दर्भमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कमजोर सञ्चार माध्यमले सरकारलाई बलियो प्रश्न गर्न सक्दैनन् भन्दै सञ्चार क्षेत्रलाई मर्यादित र सुदृढ बनाउन नयाँ कदम चालिने सङ्केत गर्नुभएको छ। आज अनलाइन टिभी पत्र सँगसँगको छलफलमा मन्त्री तिमल सिन्हाले दर्ता बिना चलेका मिडियालाई कारवाही गर्ने चेतावनी दिनुभएको छ। मिडियामा देखिएको यो विकृति र नियमनको बहस सम्बन्धी यो विशेष रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी सुनिता पोखरेल।
3: नेपालमा अनलाइन तथा मल्टिमिडिया पत्रकारिता नयाँ मेन स्ट्रिम वा मूलधारका रूपमा स्थापित भइरहेको छ, तर दर्ता नगरी सञ्चालन हुने गाली बेइज्जती र भ्रामक सामग्री पस्किने प्रवृत्तिले गर्दा सिङ्गो पत्रकारिता जगतकै साखमाथि प्रश्न उठ्न थालेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संख्यात्मक रूपमा हजारौं कमजोर र गैर जिम्मेवार मिडिया हुनुभन्दा सीमित तर गुणस्तरीय र विश्वसनीय संचार संस्था हुनु मुलुकका लागि हितकर हुने स्पष्ट पार्नु भएको छ। मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री तिमल सिन्हाले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्दै सो नियमन र कानूनको दायराभित्र रहेर मात्रै संचार माध्यम चल्नुपर्नेमा जोड दिनुभयो। गैर जिम्मेवार सामग्री, गाली बेइज्जती, अश्लील तथा भ्रामक सामग्री प्रकाशन र प्रसारण गर्नेमाथि कानून अनुसार कडा कारवाही हुन्छ। दर्ता बिनै चलेका मिडियालाई तुरन्त कानूनी प्रक्रियामा आउन विभागलाई निर्देशन दिइसकिएको छ। कमजोर मिडियाले न त सरकारलाई प्रश्न गर्न सक्छन् न समाजप्रति उत्तरदायी हुन

0: ठोकेर त्यसबाट विभिन्न किसिमका दुर्घटना हुने सम्भावना हुन्छन्। त्यसका लागि नियम बनाइदिएको हुन्छ। जस्तै उदाहरणको लागि बाटो त उही हो, तर दायाँ र बायाँमा चाहिँ दायाँबाट हिँडेपछि बायाँ दिशामा जान नमिल्ने त्यो नियम हो नि त। तर बाटो खुला छ, गाडी त जान सक्छ, त्यो चालकले त्यो नियममा राख्नुपर्ने हो। नियम र अनुशासन सँगसँगै जोडिन्छ।
1: यहाँ त अब चोटपटक रोकथाम अनुसन्धानकर्ता यो विषयमा अध्ययन गर्नुहुन्छ, अध्ययनको निष्कर्षमा पुग्नुहुन्छ, रिजल्टहरू आउँछन्, यो विषयले के जनाउँदछ?
0: यस्तो छ, अब चोटपटक भनेको शब्द चाहिँ व्यापक छ, वा जनस्वास्थ्यको भाषामा चोटपटक शब्दले सडक दुर्घटना बाहेक पनि सामान्य लड्ने, पोल्ने, पानीमा डुब्ने, विष लाग्ने, कहिलेकाहीँ चाहिँ के हुन्छ यो अन्जानमा केटाकेटीहरू केही विष मिसिएको कुरा एउटा त्यो हुन्छ, अर्को चाहिँ जानजानमा परस्पर हिंसा, आत्महत्या यी कुराहरू हुन्छन् भने अर्को यो विषयले फेरि यो प्राकृतिक प्रकोपहरूमा हुने समस्या जुन दुर्घटनामा पर्छ नि त्यो चोटपटक त्यसलाई पनि जनाउँछ। त्यसो गर्दाखेरि यो व्यापक छ। यसबाट नेपालमा औसत वार्षिक चाहिँ 16,000 व्यक्तिको ज्यान जाने गरेको छ। अब यो तथ्याङ्कहरू फरक फरक हुन्छन्, हाम्रो सरकारी तथ्याङ्क खासै उपलब्ध छैन, तर स्वास्थ्य मन्त्रालयले चाहिँ अक्सर एक वर्षमा 14,00,000 मानिसहरू विभिन्न खालका मैले अघि बयान गरेको
1: यसमा
0: बारुलाले चिलेको, कुकुरले टोकेको, सर्पले डसेको पनि पर्छ, यो सबैको उपचारको लागि 14,00,000 मानिसहरू अस्पतालमा आएका छन् भन्ने तथ्याङ्क एउटा छ। 16,000 मान्छेको त ज्यानै जान्छ। अब कतिपय व्यक्तिहरू चाहिँ स्थायी अपाङ्गता भएर बसेका हुन्छन्, त्यसले गर्दा यो व्यापक यो पनि विषय कस्तो छ भने सामान्य सुरक्षा सचेतना यो ठ्याक्कै सडक दुर्घटना जस्तै हो। जस्तै उदाहरणको लागि हाम्रो घरमा केटाकेटी छन् र हामीले धारिला वस्तुहरूलाई भुइँमै राखिदियौँ भने त पक्कै पनि उनीहरूले समात्छन्, अथवा अझै पनि हाम्रो घरमा गाउँघरतिर त दाउरामै आगो बाल्ने, चुलो बनाउने, त्यो पनि घरमा एक कुनातिर चुलो हुन्छ भने एकातिर खाने बस्ने ठाउँ बनाएको हुन्छ र बच्चा छ घिस्रिँदै जाने त्यहाँ आगोमा पर्ने सम्भावना हुन्छ। अब कतिपय अवस्थामा विषादीहरू घरमा अहिले त तरकारीमा हाल्ने युरियादेखि लिएर मलहरूको त्यो समस्या हुन्छ, त्यसलाई पनि राम्रोसित नबिर्को लाएर त्यसरी राख्दाखेरि केटाकेटीहरूले समात्ने खाने अथवा चुहिएर खानेकुरामा पर्ने यी सबै कारणले विषको हुनसक्छ। पानीमा डुब्ने समस्या, पानीबाटै पनि 1600 मानिसहरू एक वर्षमा मर्छन् नेपालमा भन्ने छ, जुन धेरै मानिसले हामीले थाहा नै हुँदैन, जसमध्ये धेरै जसो चाहिँ तराईमा हुन्छन्। अब यसमध्ये पनि नेपालको सन्दर्भमा चाहिँ एक तिहाई चाहिँ बच्चाहरू हुन्छन् 15 वर्ष मुनिका, भने अझ यो मधेस तराई प्रदेशमा चाहिँ 2/3 बच्चाहरू हुन्छन्, बाँकी 1/3 मात्र एडल्टहरू हुन्छन्। भनेपछि यो बच्चाहरूको लागि पानीमा डुब्ने समस्या धेरै ठुलो समस्या छ। यी सबै कुराहरू चोटपटकभित्र पर्दछन्।
1: भनेपछि चोटपटक रोकथामको विषय त बृहत रहेछ, यही भन्न सकिन्न।
0: यो बृहत छ, तर समस्या के छ भने यो एक किसिमले स्वास्थ्य, समग्र स्वास्थ्य संरचनामा मानिसलाई 3 किसिमले आफ्नो शरीरमा हानि हुन्छ।
1: कुन कुन, के?
0: एउटा चाहिँ सूक्ष्म जीवाणुहरू, जस्तै मान्छेलाई क्षयरोग लाग्छ, झाडा पखाला लाग्छ, एचआइभी एड्स लगायतका कुराहरू हुन्छन्, त्यो सूक्ष्म जीवाणुहरूबाट त्यसलाई चाहिँ सर्ने रोग, कम्युनिकेबल डिजिज भन्छन्। अर्को एउटा चाहिँ नसर्ने रोग, जस्तै अहिले मुटुको रोग, डायबिटिज, किडनीको रोग हुन्छ, यो चाहिँ नसर्ने रोग, त्यसलाई नन कम्युनिकेबल डिजिज भन्छन्। अर्को मैले अघि भने नि शक्ति, जस्तै अब धारिलो वस्तु समात्दैमा त काट्दैन नि, तर त्यो चाहिँ जोरले पर्यो भने काट्ने हो, त्यो शक्तिको प्रयोगले हाम्रो शरीरमा चाहिँ जसले सम्पर्क गर्दाखेरि हुन्छ, जस्तै अघि भने सबै त्यसलाई चोटपटक भन्छन्, तेस्रो श्रेणीमा पर्छ। यो चोटपटकमा त्यति धेरै चाहिँ सङ्ख्या छैन, जस्तै सबै रोगहरूको लिस्ट आउट गर्दाखेरि कसैले 300 वटा, कसैले 400 वटासम्म पनि रोगहरूको लिस्ट बनाउँछन्, त्यसमा चोटपटकहरू 30-35 वटा हुन्छन्, बाँकी सबै सर्ने र नसर्ने रोग हुन्छन्।
1: नेपालको हकमा भन्नु पर्दाखेरि चोटपटक केबाट चाहिँ हुँदो रहेछ बेसी? अघि नै हामी कुरा त गऱ्यौँ सडक दुर्घटनाबाट भने।
0: यस्तो छ, यसको तथ्याङ्कहरू फरक फरक छन्। मृत्युको फेरि एउटा फरक तथ्याङ्क हुन्छ, सबै चोटपटक लाग्दैमा मृत्यु हुन्छ भन्ने छैन, तर घाइते हुन्छन् मान्छेहरू। अब यसलाई दुःखको साथ के भन्नुपर्छ भने चोटपटक भन्ने समस्या यस्तो छ कि त्यो मृत्यु हुनुभन्दा घाइतेको चाहिँ स्याहार, औषधि, उपचार यतावतमा अत्यन्तै बढी खर्च हुन्छ,
1: त्यसले आर्थिक क्षति पनि पुर्यायो, मानसिक रूपमा क्षति पनि पुर्यायो।
0: उदाहरणको लागि हजुरलाई थाहा छ नि, क्षयरोग भयो भने हाम्रो स्वास्थ्य मन्त्रालयले स्वास्थ्य चौकी चौकीमा चाहिँ एकजना नर्स पनि उपलब्ध गराएर बिरामीलाई खोजी औषधि खुवाउने व्यवस्था गरेको छ। त्यस्तै एचआइभीको पनि खोजी एन्टिरेट्रोभाइरल त्यो औषधि खुवाउने गरेको छ। मुटुको पनि अहिले केही अलि सुलभ छ, किडनीको पनि डायलाइसिसको व्यवस्था छ। तर यसरी सम्झ्यौँ, कसैको चाहिँ रुखबाट लडेर हात भाँच्यो, खुट्टा भाँच्यो भने त्यसको सम्पूर्ण खर्च त त्यो परिवारले बेहोर्नु पर्ने अवस्था छ। त्यसले गर्दा
1: सबै परिवार

0: सक्ने छैन
1: छैन छैन घरखेत बेच्नुपर्ने अवस्था हुन्छ। त्यसकारण यसको गम्भीरता धेरै छ, तर समस्या के पर्दियो भने मैले अघि भने नि यसको कारणहरू कम छन्। उदाहरणको लागि अहिले बढीमा 10% हुन्छ नेपालमा, जति मानौ 150-60 हजार मानिसहरूको मृत्यु हुन्छ भने मैले भने नि 16 हजार मान्छे मात्र यो विभिन्न खालको दुर्घटनाबाट मृत्यु हुन्छ। तर हाम्रो एउटा के छ भने स्वास्थ्यको, किनभने हामी चिकित्सकहरू पनि अथवा रिसर्चरहरू पनि नागरिक नै हौ होइन, अथवा नीति निर्माताहरू पनि नागरिक नै हुन्। अब यसलाई चाहिँ कुन रोग ठुलो हो त भन्दाखेरि जसबाट धेरै मान्छेको मृत्यु हुन्छ त्यो ठुलो भन्ने किसिमको भयो भने त अहिले पनि हाम्रो निमोनिया होला, अनि त्यसपछि झाडा पखाला होला, त्यो छ। तर खर्चको किसिम पनि अघि मैले उपचारको कुरा गरेँ, त्यो एउटा छ। अर्को चाहिँ कस्तो छ भने मृत्यु हुने कुरा र घाइते हुने कुरा त 16 हजार मान्छे मृत्यु हुँदाखेरि लगभग अघि 14 लाख भने पनि मानौँ त्यो नम्बरहरू सबै अस्पतालमा 16 लाख छ नि त, 100 गुणा बढी छ नि होइन। एकजना मान्छे मृत्यु हुनु भनेको 100 जना घाइते हुनु हो, र कति खर्च पर्छ भन्ने कुरा त अघि हामीले कुरा गऱ्यौँ। अब एकजना मान्छेलाई झाडा पखालाको उपचार गऱ्यो भने एकैजनालाई उपचार गर्नुपर्छ, तर घाइतेको उपचार गर्नु पर्यो भने त त्यो 100 मान्छेको उपचार गर्नुपर्ने हुन्छ, र कोही मान्छे त फेरि निको पनि हुँदैनन्। जस्तै उदाहरणको लागि मैले फेरि भन्छु, जस्तै क्षयरोग लाग्यो भने पनि मान्छे फेरि आफ्नो पुरानो रूपमा आउँछ, किनभने त्यो फोक्सोभित्र लाग्ने रोग हो। अनि त्यो पहिला जस्तै 5 वर्ष उपचार गरेपछि मानौँ एकदम पूर्ण निको हुन्छ होला होइन, तर कुनै मान्छेको रुखबाट लडेर खुट्टै बाँच्यो भने अलग भयो के भयो भने त उसको त त्यो पुरानो अवस्थामा आउने कुनै चान्स छैन। त्यो अब त्यो त अनुसन्धान गर्ने, त्यो त अवलोकनकै कुरा भयो,
0: सक्लो भए जस्तो त कहाँ हुन्छ।
1: जस्तै आगोले पोल्ने कुरा गरौँ न होइन, आगोले पोल्ने कुरा त कति ऊ हुन्छ भने इभन त्यो गहिरो नपोले पनि छाला मात्रै पोले पनि त्यो पुरानो रूपमा फर्किँदैन। हजुर, यो चाहिँ समस्या छ, त यो कुरा हामीले बुझ्नुपर्ने छ। र यो कुराको फेरि नागरिक सचेतनामा यति धेरै ठुलो महत्त्व छ कि उदाहरणको लागि लड्ने समस्या चाहिँ सबैभन्दा बढी हुन्छ त्यो मान्छे घाइते बनाउने कुरामा, किनभने छानाबाट लड्छ, आँगनमा लड्छ, भर्याङबाट लड्छ, खाटबाट लड्छ, टेबल कुर्सीबाट लड्छ, सबै ठाउँ ठाउँबाट लड्छ। अब कति व्यवस्थामा हिँड्दा हिँड्दै लड्छ होइन, त्यो पनि के हुन्छ भने बर्खायाममा धेरै लड्छ। अब हजुरले विचार गर्नुभयो भने जुन यो चप्पल अथवा जुत्ता कहिलेकाहीँ के हुन्छ भने अगाडि र पछाडि घिसिसकेको हुन्छ, त्यो भित्र चाहिँ ग्रिप हुँदैन, अनि चिप्लो ठाउँमा पऱ्यो भने त्यसले चिप्लाएर लैजान्छ। तर हामी सुक्खा ठाउँमा हिँडिराख्दाखेरि त्यस्तो नोटिस गर्दैनौँ, अकस्मात घरभित्रै पनि के अरे बाथरुममा होइन त्यस्तो किसिमको रहेछ, तल अडेस लाउने खालको रहन्छ भने त चिप्लिहाल्छ। त्यो सानो त्यो नकिन्न सक्ने पनि होइन, तर त्यो सचेतनाको त्यसलाई सचेतना पनि नभन्ने कि अब त्यसलाई के भन्न सकिन्छ, यो व्यवहारिक एउटा एटेन्सन भन्छ कि यसमा केही गडबडी त छैन कि भन्ने अटेन्सन। जस्तो जस्तै बिजुलीको प्लग, कतिपय अवस्थामा बिजुली करेन्ट पनि हामी यो विषयमा लिन्छौँ, मोबाइल फोन चार्ज गर्दा पनि पड्केको भन्ने छ नि। अब त्यसको एकिन कारण चाहिँ म भन्न सक्दिनँ, तर पनि हाम्रो के हुन्छ भने प्लगहरू तपाईँले नोटिस गर्नुभयो भने कुनै प्लगमा त्यो सकेटमा प्लग हाल्दाखेरि चाहिँ ठक्क अड्किने हुन्छ, कुनै ठाउँमा हल्लिने हुन्छ कि त्यो प्लग, अनि त्यो हल्लिराखेकोमा भित्र स्पार्किङ भइराखेको हुन्छ, स्पार्किङ भइराख्यो भने तातो हुँदै गइराखेको हुन्छ त्यो, अनि तातो हुँदै जाँदाखेरि त तातो तातो भएपछि त पड्किने हो होइन। त्यो अघि हामीले भन्यो नि स्पिड भने जस्तै, त्यो तातो पनि इनर्जी हो, इनर्जी पनि एउटा हदपछि त त्यो पड्किन्छ। अथवा बिजुलीको वायरिङ गर्ने तरिका, यस्ता कुराहरू पनि थुप्रै छन्, त्यसमा हामीले ओहो यो त हल्लियो, यो हल्लिएपछि यसमा स्पार्किङ हुन्छ, यसलाई चाहिँ मैले नहल्लिने बनाउनु पर्यो भन्ने सोच दिएको भए, त्यो गर्मीयाममा कतिपय ठाउँमा आग लागि हुन्छ नि त्यो, किनभने दिनमा त स्पार्किङ भएको देखिँदैन, अँध्यारो गर्नुभयो भने हजुरले त्यहाँ स्पार्किङ देख्नुहुन्छ। स्पार्किङ भनेको त्यो आगो हो, हाम्रो बाबुबाजेले त चकमक झुला भनेको त्यहीबाट आगो बालेको होइन त, ढुङ्गामा ढुङ्गा पड्काएर त्यसबाट निकेको स्पार्कले नै आगो बाल्ने हो नि त। अब त्यो आगो त त्यहाँ आइराखेकै छ नि त घरमा, अनि आग लागि हुन्छ सानो, अब यसलाई के भन्नुहुन्छ हजुरले नै भन्नु शब्द दिनुहोस्, सानो सावधानीले ठुल्ठुलो क्षतिहरूबाट रोक्न सक्ने कुरा चाहिँ गर्न सकिन्छ। तर मैले अघि ठुलो समस्या भने तापनि
0: त्यसो भयो सर, हामी चुटपटक रोकथाम कसरी गर्न सक्छौँ, यो हाम्रो देशको सन्दर्भमा विशेष गरी के कुरामा ध्यान दिन सकिन्छ होला जसले गर्दा ठुलो चुटपटक हुनबाट हामी जोगिन्छौँ।
1: हजुर, अब हामी फेरि घुमेर सडक दुर्घटनाकै उसमा पुग्छौँ, अघि जसरी हामीले कुरा गऱ्यौँ नि, जस्तै कतिपय त नियम कानुनहरू नै हुन्छन्। यद्यपि हाम्रो देशमा भवन आचार संहिता भन्ने छ नि, जुन भवन संहिता भनेको बिल्डिङ कोड्स भन्छ, त्यो बिल्डिङ कोड्स भनेको अहिलेसम्म के छ भने ठुल्ठुलो जस्तै अब रेडियो नेपाल अथवा अरू प्रशासनिक भवनहरू बनाउनुको लागि एउटा स्ट्यान्डर्ड हुन्छ, त्यसको लागि जस्तै अर्थक्वेक रेजिस्टेन्सदेखि लिएर अनि यसको हाइट कति बनाउने, विड्थ कति बनाउने, झ्याल कत्रो, यो सबै कुरा त्यहाँ तोकेको हुन्छ। यद्यपि अहिले चाहिँ भवन संहिताले नगरपालिका क्षेत्रको घरहरूलाई पनि अनिवार्य रूपमा समथिङ गर्ने भन्ने छ, गाउँपालिकामा के छ मैले अझै त्यो पर्याप्त रूपमा
0: गाउँपालिकामा हामीले जाने अनुसार आफ्नै खुसीले
1: अब यसो भनौँ, रेडियो नेपालको बाथरुममा चिप्ले भने, नगरपालिकाको बाथरुममा चिप्ले भने र गाउँपालिकाको बाथरुममा चिप्ले भने लाग्ने चोटपटक फरक होला त, सेम हो नि होइन? त्यस कारण अब यो सुन्नुभएको होइन, नीति निर्माताहरू अथवा हजुर नेतृत्वकर्ताहरूले पनि यो कुरालाई ध्यान राख्नुपर्छ कि त्यो गाउँपालिका हो भन्दैमा त्यसलाई चाहिँ छुट दिने भन्दा पनि बेसिक सुरक्षाको, जस्तै उदाहरणको लागि झ्यालमा, झ्यालबाटै कति बच्चाहरू लडेको छ नि, झ्यालमा ग्रिल राख्नुपर्छ भन्ने काठमाडौँमा हामीले अनिवार्य राख्ने, अनि मानौ मेरो चाहिँ उतापट्टि महेन्द्रनगर कुनै ठाउँमा गाउँमा पर्दैन भन्ने त हुँदैन, किनभने बच्चा त त्यो घरमा भयो भने लड्यो भने पनि सेम चोट लाग्ने हो। त्यस कारण यी कुराहरूलाई हामीले एउटा चाहिँ नीति निर्माणको तह मैले बयान गर्न खोजेको हो। अर्को अघि मैले भनेको जस्तै हामी गाउँघरमा जुनसुकैमा पनि किचनमा हामी चक्कु चलाउँछौँ होइन, अनि घाँसपात गर्न हँसिया होइन त्यो चलाउँछौँ, अनि कतै दाउरा काट्ने खालका होइन बन्चहरू जस्ता कुराहरू हुन्छन्, हाराहरू, अब त्यो चाहिन्छन्, त्यो हामीले त्यसलाई चाहिँ प्रयोग गर्नबाट रोक्ने त कुरा भएन, तर जस्तै बच्चाहरू छन् सानो भने उनीहरूले अलिकति नभेट्ने ठाउँमा राखिदियो भने, अथवा कहिलेकाहीँ आफूले हिँड्ने बाटोमै पनि राख्दाखेरि त्यसैमा अल्झेर पनि काटिएको हुन्छ, यी कुराहरू पनि बचाउन सकिन्छ। यस्ता यस्ता धेरै कुराहरू छन् जुन सामान्य अवलोकन, अघि मैले भने जस्तै एक मिनट ओहो यो हँसिया भुइँमा छ, यसमा बाटोमा हिँड्ने मान्छे आयो भने त खुट्टा काट्न सक्छ भन्ने सोच्नु पर्यो, तर अलिकति अघि मैले जुत्ताको कुरा गर्दाखेरि मेरो जुत्ता घिसिसक्यो यो चिप्लिन सक्छ भन्ने एउटा कुरा, यो चाहिँ व्यक्तिले गर्न सक्ने कुरा हो। अर्को चाहिँ जुन के छ भने कुनै ठाउँमा एकचोटि दुर्घटना मानौ भयो भने, मानौ भर्याङबाट एकजना लड्नुभयो भने, त्यहाँ चाहिँ यदि त्यो समाउने बार र्यालिङ छैन भने ओ पछि पनि अर्कोचोटि पनि लड्न सक्छ, त्यसो भएकोले अब म दुइटैतिर हातले समाउने बार लाउँछु भनेर त्यो लाउनु पर्ने अवस्था हुन्छ एउटा। अर्को चाहिँ जस्तै इनारमा पनि बच्चाहरू अथवा ठुलै मान्छे पनि खसेका उदाहरणहरू छन्, त्यो इनारको पनि मान्छेले मान्छेको अलिकति हाइट जुन हिँड्दाखेरि नखस्न सक्ने देखिने खालको बनाएर त्यसको मुख पनि छोपेर राख्ने हो भने त्यहाँ पनि पर्छ, तर मैले यो पछिल्लो अहिले भनेको उदाहरणहरूमा पैसा खर्च हुन्छ, त्यसलाई चाहिँ के भन्छन् भने इन्फ्रास्ट्रक्चर इन्भाइरोमेन्टल मोडिफिकेसन भन्छ कि, त्यो जुन त्यहाँको वातावरण थियो त्यसलाई चेन्ज गरिदिएको। उदाहरणको लागि पहिला त्यो भर्याङमा र्यालिङ थिएन, अहिले र्यालिङ राख्यो होइन बार लगाइदियो, अनि त्यो पहिला चाहिँ इनारमा घेरा थिएन पछि घेरा थपेको, यी कुराहरू गर्दा पैसा खर्च हुन्छ। कहिलेकाहीँ के हुन्छ भने यो समस्या फेरि अलिकति अब त्यसो त हुँदैन तर कम आर्थिक लो सोसियो इकोनोमिक स्टेटस अथवा सीमान्तकृत क्षेत्रमा यो जोखिमहरूलाई अलिकति बढी उपेक्षा गरिन्छ, त्यहाँ उनीहरूलाई त्योसित सङ्घर्ष गर्ने क्षमता हुँदैन कि, त्यस्तो ठाउँमा उहाँहरूले चाहेर पनि यी कुराहरू गर्न सक्नुहुन्न कहिलेकाहीँ। त्यसैले त्यसका लागि हामी अनुसन्धानकर्ताहरूले चाहिँ एकदमै कम खर्च लाग्ने के कारणहरू के उपायहरू छन् त भनेर हामीले पनि त्यो सचेतना गराउने हाम्रो कर्तव्य पनि हुन्छ। मैले अघि भने जस्तै किनभने हामी सबै नागरिक हौँ र हाम्रो सबैको यो अनुसन्धानको यी लगायत सबै कामको उद्देश्य के हुनुपर्छ भने कसरी नागरिकको कल्याण हुन्छ भन्ने कुरामा केन्द्रित हुनुपर्छ।
0: अन्त्यमा कार्यक्रम नागरिक शिक्षा सुनिरहनु भएका सम्पूर्णलाई तपाईँका केही बाँकी कुराहरू छन् कि सर?
1: एकदमै यो हजुरहरू यो श्रोताहरू चाहिँ हरेक वर्गको हुन सक्नुहुन्छ, एउटा नीति निर्माता हुन सक्नुहुन्छ, अर्को चाहिँ अध्ययन स्व अध्ययन गर्ने अनुसन्धानकर्ता अथवा विद्यार्थी पनि हुन सक्नुहुन्छ भने, नागरिक आम जनसमुदाय सर्वसाधारण रेडियो सुनेर बसिरहनु भएको छ, सबैको आफ्नो सुरक्षा भनेको जसलाई पनि उत्तिकै लड्यो भने ठुलो सानोदेखि लिएर कसैलाई केही फरक हुँदैन, त्यस कारण यसको सचेतना समान हुन्छ। त्यस कारण सबैले आफ्नो सुरक्षाको लागि, यदि आफ्नो सुरक्षाको लागि सोच्नुहुन्छ भने त्यो एकदमै राम्रो, अनि आफ्नो केटाकेटीहरूको सुरक्षाको लागि सोच्नुहुन्छ भने त्यो पनि राम्रो, किनभने केटाकेटीहरूलाई आगोले पोल्ला भनेर तपाईँले बचाउनु भयो भने तपाईँहरू पनि स्वयं बच्नुहुन्छ। यस कारणले मलाई लाग्छ यो व्यक्तिगत तहबाट गर्न सकिने कुरा यिनै हुन्, र जुन यो नीति निर्माण तह नेतृत्वमा हुनुहुन्छ उहाँहरूले के बुझ्नुपर्छ भने, चोटपटक लागेर ठिक छ यो चाहिँ दैनिक भइराख्ने घटना हुन् त्यो म पनि मान्दछु, तर यसले देशलाई ठुलो आर्थिक क्षति भइरहेको छ। हामीले उदाहरणको लागि अहिलेकै सरकारको लक्ष्य चाहिँ अबको 5 वर्षमा करिब करिब 7% आर्थिक वृद्धि दर गराउने, हाम्रो आय दोब्बर गर्ने जुन नीति लिएको छ, यसमा यो चोटपटकले पनि 7% नै सबै, यदि अघि हामीले छलफल गरेका सबै चोटपटकलाई जोड्ने हो भने लगभग 7% नै अर्थतन्त्रमा घाटा पुर्याइरहेको छ भन्ने अनुमान गरेको छ। त्यसकारण यसलाई अलिकति ध्यान दियो भने यसले हाम्रो अर्थतन्त्रलाई नै उकास्ने काम गर्छ। र अन्त्यमा के भन्न चाहन्छु भने, राम्रो एकदमै ठुलो कार्यालयमा काम गरिरहेको व्यक्ति अकस्मात दुर्घटनामा पर्न सक्नुहुन्छ, जुनसुकै पानीमा अथवा लडेर अथवा मोटरसाइकलमा जे पनि हुनसक्छ, र त्यसको अर्को दिनदेखि त्यो परिवार गरिबीमा जान सुरु हुन्छ, किनभने उहाँहरूले काम गर्ने त सक्यो। यसकारण यसलाई चाहिँ हामीले महत्त्व दिनुपर्छ भन्ने सन्देश सबैजनालाई।
0: हस्, यहाँको महत्त्वपूर्ण समयको लागि धन्यवाद छ।
1: यहाँलाई पनि धन्यवाद, रेडियो नेपालमा बोल्ने मौका दिनुभएकोमा। समग्र श्रोताहरूलाई पनि नमस्कार।
2: नेपालमा मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने गर्दछ। हरेक वर्ष यस्ता विपदका कारण ठुलो धनजनको क्षति हुने गरेको छ। आज नागरिक शिक्षामा हामी बाढी पहिरो जानुका मुख्य कारण, त्यसका प्रारम्भिक सङ्केत तथा त्यसबाट बच्ने उपायका बारेमा जानकारी दिनेछौँ। ध्यान दिएर सुन्नुहोला।
0: नेपालको कमजोर भौगोलिक बनावट, भिरालो भूभाग, अत्यधिक वर्षा तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको जोखिम उच्च रहेको विज्ञहरू बताउँछन्। पहाडी तथा हिमाली क्षेत्रमा बाढी पहिरोसँगै यसले तराई क्षेत्रमा डुबानको समस्या ल्याउने गरेको छ। वन फडानी, अव्यवस्थित सडक निर्माण, नदी उत्खनन तथा जथाभावी बस्ती विस्तार जस्ता मानवीय गतिविधिले जोखिम झन बढाइरहेको छ। तर धेरै अवस्थामा बाढी र पहिरो आउनु अघि केही सङ्केत पनि देखिने गर्दछन्। अब लागौ पहिरो जानु अघि देखिने सङ्केततर्फ।
2: विपद व्यवस्थापन विज्ञहरूका अनुसार जमिन चिरिन थाल्नु, घरको भित्ता वा आँगनमा नयाँ ढाँचा देखिनु, रुख वा बिजुलीको पोल ढल्किनु, भिरबाट साना ढुङ्गा खस्न सुरु हुनु, जमिनबाट अनौठो आवाज आउनु, मूल तथा धाराको पानी अचानक धमिलो हुनु, पहिलेदेखि सुक्खा ठाउँमा पानी चुहिनु, यी सबै सम्भावित पहिरोका सङ्केत हुन सक्छन्। यदि यस्ता सङ्केत देखिएमा तत्काल सतर्क भई सुरक्षित स्थानतर्फ जानुपर्दछ। त्यसै गरी बाढी आउनु अघि पनि केही सङ्केत देखिन्छन्, जस्तो लगातार धेरै वर्षा हुनु, खोला वा बाढीको सतह अचानक बढ्नु, नदीको पानी धमिलो र तीव्र गतिमा बग्नु, खोलाबाट ठुलो आवाज आउनु, माथिल्लो क्षेत्रमा भारी वर्षाको सङ्केत आउनु, ससाना खोला अचानक बढ्नु पनि सङ्केतका रूपमा बुझ्न सकिन्छ।
0: विशेष गरी रातिको समयमा यस्तो अवस्थालाई व्यवस्था गर्नु जोखिमपूर्ण हुन सक्छ। अब कुरा गरौँ बाढी पहिरोबाट बच्ने उपायका बारेमा। विज्ञहरूको सुझाव अनुसार जोखिमयुक्त ठाउँमा घर निर्माण नगर्ने, वर्षायाममा मौसम र पूर्व सूचना नियमित सुन्ने, घर वरिपरि पानी निकासको उचित व्यवस्था गर्ने, भिरालो जमिनमा वृक्षारोपण गर्ने, खोला तथा नदीमा काठ दाउरा सङ्कलन नगर्ने, आपतकालीन सामग्री तयारी अवस्थामा राख्ने, सञ्चार माध्यम, स्थानीय सरकार र सुरक्षाकर्मीको सूचना पालना गर्ने, यदि जोखिम बढेको महसुस भए ढिला नगरी सुरक्षित स्थानतर्फ जानु सबैभन्दा महत्त्वपूर्ण कदम हो। बाढी र पहिरोका सङ्केत बुझौँ, सतर्क बनौँ र अरूलाई पनि सचेत गरौँ। नमस्कार, धन्यवाद।
3: हस्त, आजलाई नागरिक शिक्षा कार्यक्रम यति नै। अर्को हप्ता नागरिक शिक्षाको विषयमा अरू सन्दर्भ लिएर हामी फेरि भेट्नेछौँ। आजको यो श्रृङ्खलाबाट संयोजक उद्धव सिंह स्वागडी, प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै विमला राई र भानुभक्त खड्का बिदा हुन्छौँ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनासकाली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
1: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो स्वास्थ्यको पुनः प्रसारण। यति बेला भने रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यवसायीका माग सम्बोधन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। दक्षिण पूर्वी एसियाली राष्ट्रमा विभिन्न अनलाइन ठगीमा परेका 860 नेपालीलाई उद्धार गरिएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको धरौटीको प्रावधानबाट पछि नहट्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलद्वारा स्पष्ट। अमेरिकाले भारत चीन लगायतका 60 व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लगाउने र नेपाली फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा गराउन आवश्यक पहल थाल्न डिभिजन फुटबलका 21 क्लबको माग। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री शाहले आज नेपालका प्रमुख निर्यात जन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइवुड उत्पादक सङ्घ, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ र नेपाल डक च्यु उत्पादक सङ्घका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो। छलफलमा नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ नेपाली गलैँचाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ नियमले निर्यातमा कठिनाई भएको र व्यवसायीहरू मारमा परेको गुनासो गर्नुभयो। उहाँको गुनासो सम्बोधन र माग कार्यान्वयनका लागि प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभयो। यस्तै नेपाल प्लाइवुड उत्पादक सङ्घका अध्यक्ष होम प्रसाद घिमिरेले नेपाली प्लाइवुडको गुणस्तर अन्य देशबाट आउने भन्दा राम्रो भए पनि विद्यमान केही कानुनी प्रावधानले यस क्षेत्रका उद्यमीले समस्या भोगिरहेको गुनासो गर्नुभयो। नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले हिमाली भेगमा पर्याप्त मात्रामा चरन क्षेत्र भए पनि वन ऐनका कारण चरन क्षेत्रमा भेडा पालन गर्न समस्या भइरहेको गुनासो गर्नुभएकामा प्रधानमन्त्री शाहले आवश्यक छलफल गरी ऐन परिमार्जन गरिने आश्वासन दिनुभयो। परराष्ट्र मन्त्रालयले राहदानी वितरणमा देखिएको समस्या छिट्टै समाधान हुने जनाएको छ। मन्त्रालयले आज सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रविधि प्रयोगमा ल्याउँदा केही प्राविधिक समस्या देखिएको भए पनि छिट्टै त्यसको समाधान हुने बताउनुभयो। प्रवक्ता छेत्रीले नयाँ प्रणाली मार्फत हालसम्म 8260 थान राहदानी छापिएको र अहिले दैनिक 1300 हाराहारीमा राहदानी छपाई भइरहेकाले यो समस्या लामो समय नरहने बताउनुभयो। पत्रकार सम्मेलनमा प्रवक्ता छेत्रीले दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरमा ठगिन पुगेका 860 नेपालीको सरकारले उद्धार गरेको जानकारी दिनुभयो। उहाँले अनलाइन स्क्यामिङ सेन्टरमा ठगिन पुगेका 860 नेपालीको सरकारले उद्धार गरेको जानकारी दिनुभएको हो। यस्तै विभिन्न कसुरमा हाल कम्बोडियाको जेलमा रहेका 49 नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको पनि प्रवक्ता छेत्रीले बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले नेपाल भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधानका लागि सरकार लागिरहेको बताउनु भएको छ। सिंहदरबार स्थित संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको आज बसेको बैठकमा मन्त्री गुरुङले सीमावर्ती क्षेत्रमा बढ्दै गएको लागु औषध ओसार पसार तथा तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले विभिन्न चरणमा काम अघि बढाएको उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले दक्षिणी सीमा क्षेत्रका महिला र बालबालिकाको सुरक्षालाई प्राथमिकता राख्नुपर्ने, सीमा क्षेत्रमा राजस्व संकलन र व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने र सीमा पार अपराध नियन्त्रणलाई गम्भीर रूपमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले सुस्ता क्षेत्रका नेपाली नागरिकको भूमि अधिकार र सुरक्षा सुनिश्चित गर्न कूटनीतिक पहललाई प्रभावकारी बनाउनु पर्नेमा ध्यानाकर्षण गराउनुभयो। बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलले खुल्ला सीमालाई डिजिटल सीमा व्यवस्थापनमा रूपान्तरण गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले मानव बेचबिखन, लागु औषध तस्करी, नेपाली नक्कली मुद्रा भित्रने चुनौती नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रभावकारी अनुगमन र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको 25 लाख रुपियाँ धरौटीको व्यवस्थाबाट सरकार पछि नहट्ने स्पष्ट पार्नुभएको छ। पत्रकारसँग आज सिंहदरबार स्थित मन्त्रालयमा छलफलका क्रममा मन्त्री पोखरेलले कतिपय व्यवसायीकै सुझावका आधारमा शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 मार्फत गरिएको त्यस्तो व्यवस्था फिर्ता नहुने स्पष्ट गर्नुभएको हो। 3% समता शिक्षा शुल्कमा सरकार पछि हटे जस्तै परामर्श व्यवसायका सम्बन्धमा पनि सरकार पछि हट्ने त होइन भन्ने पत्रकारको प्रश्नमा मन्त्री पोखरेलले त्यस्तो सोच नभएको स्पष्ट पार्नुभयो। नेपाल र गणतन्त्र कोरिया बीच कृषि र कानुनी सूचना सेवा सुदृढ गर्ने उद्देश्यले 2 समझदारी पत्रमा हस्ताक्षर भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधित्वमा कुल 11.8 मिलियन अमेरिकी डलरको 2 समझदारी पत्रमा आज हस्ताक्षर भएको हो। समझदारी पत्रहरूमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेङ र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको छ। कोइका र सम्बन्धित साझेदार संस्थाहरू मार्फत कार्यान्वयन गरिने ती 2 परियोजनाहरूले नेपालमा कृषिको विकास र कानुनी जानकारीमा सार्वजनिक पहुँचमा सुधारमा सहयोग पुग्ने बताइएको छ। बागमती नदी किनारबाट अव्यवस्थित बसोबास हटाएपछि खाली भएको ठाउँलाई खुल्ला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। समितिका कार्यकारी समिति अध्यक्ष डाक्टर आनन्द सिंह भाटले हटाइएका बस्ती रहेका स्थानमा हरित क्षेत्र, खेल मैदान, पदमार्ग तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिनुका साथै स्थायी कङ्क्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुल्ला क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो। बल्खु, बंशीघाट, थापाथली, गैरीगाउँ, सिनामङ्गल र शङ्खमूल लगायतका क्षेत्रमा हटाइएका बस्तीका अधिकांश भग्नावशेष हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेको बताउनु भएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको 225 जन्म जयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताउनुभयो। राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वको छवि बनाउनुभएका भीमसेन थापा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्ड र सार्वभौम सत्ता विरुद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै देशभक्ति उहाँको मूल मन्त्र भएको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बाजुराको बढी मालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्याउन निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज भएको छलफलमा नेपाल टेलिकमले साउनभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ। देशका विभिन्न स्थानमा दूरसञ्चार मोबाइल टावर निर्माण गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग पनि निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। बढी मालिका लगायत पर्यटकीय र दुर्गम क्षेत्रमा जतिसक्दो चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले आज प्रधानमन्त्रीका सूचना सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गर्नुभएको छ। सँगको छलफलमा अनलाइन सट्टेबाजी बेटिङ एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको सञ्चार मन्त्रालयले जनाएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गरिने बताउनु भएको छ। श्रम मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनद्वारा आयोजित 5 नेपाल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले सन् 2015 लागू भएको फ्री भिसा, फ्री टिकट नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरिएको बताउनुभयो। अविरल वर्षाका कारण बाजुराको बढी मालिका नगरपालिका नौ सेलागाडका बाढी र पहिरोले प्रभावित 16 घरदुरीका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उच्च जोखिममा रहेका 3 घरदुरीका 22 जना र जोखिममा रहेका थप 13 घरदुरीका 83 जना सहित प्रभावित परिवारका सदस्य अन्नपात, लत्ता कपडा, भाँडा बर्तन तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा प्रहरी सहित सम्बन्धित निकायले निगरानी बढाउनुका साथै स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले आफ्नो व्यापार नीति पुनः संरचना गर्दै चीन, भारत, युरोपेली संघसहित 60 व्यापारिक साझेदारलाई लक्षित गरी नयाँ आयात शुल्क लागू गरेको छ। आजदेखि लागू हुने नयाँ शुल्क 10-12.5% निर्धारण गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनाएको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले अमेरिकाले करिब 1 शताब्दीदेखि जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयातमा प्रतिबन्ध लगाउँदै आएको उल्लेख गर्दै अब व्यापारिक साझेदारहरूले पनि त्यही स्तरको प्रतिबद्धता देखाउने समय आएको बताउनुभयो। चीनले अमेरिकी नयाँ आयात शुल्कको कडा विरोध गर्दै वासिङटनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ। यस्तै नयाँ शुल्क घोषणापछि जापानले यसलाई दुर्भाग्यपूर्ण भन्दै असन्तुष्टि जनाएको छ भने अस्ट्रेलियाका व्यापार मन्त्रीले यसलाई अन्यायपूर्ण कदमको संज्ञा दिनुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: गत आर्थिक वर्षमा बिरगन्ज भन्सार नाका हुँदै भारत तथा तेस्रो मुलुकतर्फ 1,14,83 करोड मूल्य बराबरका नेपाली उत्पादनहरू निर्यात भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 6% निर्यात वृद्धि भएको बिरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। बिरगन्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकमा तेल, जुस, कपडाका जुत्ता, फलामे पाता लगायत नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको बिरगन्ज स्थित आइसिपी भन्सारले जनाएको छ। बिरगन्ज भन्सार नाका हुँदै गत आर्थिक वर्षमा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल 58,12 करोड मूल्य बराबरको निर्यात भएको छ। त्यसै गरी बिरगन्ज नाकाबाट सो अवधिमा 7,07,84 करोड मूल्य बराबरको फलफुलको जुस तथा जाम भारत निर्यात भएको छ। गत आर्थिक वर्षमा 3,83 करोड मूल्य बराबरका विभिन्न कपडाहरू भारत तथा तेस्रो मुलुकतर्फ निर्यात भएका छन्। गण्डकी प्रदेशमा फलफुल विकास आयोजना मार्फत 1,180 हेक्टरमा फलफुल सुरु गरिएको छ। भारत लगायत अन्य मुलुकबाट आयात हुने फलफुललाई प्रतिस्थापन गर्ने उद्देश्यले सन् 2029 सम्म 34 स्थानीय स्तरमा 6,180 रोपनी जग्गामा सुन्तला, स्याउ, कागती, किवी, ओखर, एभोकाडो र मेकाडेमिया लगायत फलफुल खेती विस्तार गरिने गरी योजना सुरु भएको हो। प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत आयोजना कार्यान्वयन इकाइका कृषि अर्थविज्ञ मनोज पौडेलले नवलपुर बाहेक 10 जिल्लाका विभिन्न स्थानीय तहमा आयोजना सञ्चालन गरिने जानकारी दिनुभयो। नेपाल सरकार र एसियाली विकास बैङ्क अनुदान सहयोग रहेको उक्त आयोजनाका लागि चालु आर्थिक वर्षमा 30 करोड बजेट विनियोजन गरिएको छ। पहाडी भेकमा जग्गाको मापदण्ड धेरै हुँदा प्रस्ताव कम परेपछि न्यूनतम 10 रोपनी कायम गर्ने गरी कार्यविधिमा परिमार्जनको तयारी भइरहेको छ। यसअघि आयोजनामा समावेश हुन न्यूनतम 20 रोपनी जग्गा चाहिने प्रावधान रहेको थियो। फलफुल खेतीका लागि बिउ बिजन, सिंचाई, यान्त्रिकीकरण आदिमा 50% अनुदान दिने गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग गत आर्थिक वर्ष 2082-83 बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीहरूबाट 2,68,23,000 रुपियाँ जरिवाना असुल गरेको छ। विभागले शुक्रबार वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै उपभोक्ता संरक्षण एन बमोजिम बजार अनुगमनका क्रममा 537 व्यापारिक फर्महरूलाई कारवाही गर्दै उक्त रकम जरिवाना तिराएको जनाएको छ। गत आर्थिक वर्ष देशभरि 965 अनुगमन टोली परिचालन गरी 4,481 व्यावसायिक फर्महरूको अनुगमन गरिएको थियो। शुक्रबार नेपाली शेयर बजारको परिसूचक नेप्से 7.90 अङ्कले बढेको छ। यो वृद्धिसँगै बजारको परिसूचक नेप्से 2,734 अङ्कमा कायम भएको छ। शुक्रबार बजारमा 143 कम्पनीहरूको मूल्य बढ्दा 118 कम्पनीहरूको मूल्य भने घटेको छ। यस दिन परिसूचकसँगै बजारको कारोबार रकममा पनि उल्लेखनीय सुधार भएको छ। अघिल्लो दिन 4,67 करोडको कारोबार भएको बजारमा शुक्रबार 6,26 करोड रुपियाँ बराबरको कारोबार भएको छ।
0: अब खेल समाचार अझै बमबाट।
5: डिभिजन फुटबलका 21 क्लबले अखिल नेपाल फुटबल संघ एन्फा माथिको फिफा निलम्बन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ध्यानाकर्षण बीच क्लबहरूले तत्काल समाधानका लागि 3 बुधे माग अघि सारेका छन्। शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्लबहरूले एन्फा माथिको बाहिरी हस्तक्षेप अन्त्य गरी फिफाले लगाएको निलम्बन तत्काल फुकुवा गराउन एन्फाको तत्काल निर्वाचन गर्न तथा रोकिएका राष्ट्रिय लिग, महिला लिग र U18 सहित सम्पूर्ण फुटबल प्रतियोगिता तत्काल सञ्चालन गर्न माग गरेका हुन्। क्लबहरूले लामो समयसम्म निलम्बन कायम रहँदा खेलाडी, प्रशिक्षक, निर्णायक र फुटबलमा लागेका हजारौं व्यक्तिको भविष्य प्रभावित भएको उल्लेख गरेका छन्। नेपाल भलिबल लिग NBA टोली कर्णाली शिवाजले महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कर्णालीले शुक्रबार पत्रकार सम्मेलन मार्फत हमाललाई आफ्नो एम्बेसडरका रूपमा प्रस्तुत गरेको छ। त्यसै गरी व्यावसायिक मार्शल आर्ट फाइटर रविन्द्र ढाँटलाई फेस अफ कर्णालीका रूपमा सार्वजनिक गरिएको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सुमित्रा रेग्मी ग्लोरी अफ कर्णालीका रूपमा आबद्ध भएकी छिन्। कर्णाली प्रदेशमा जन्मिएका राष्ट्रिय टोलीका सदस्य प्रगति नाथ र कामना विष्टलाई क्विङ अफ कर्णालीका रूपमा सार्वजनिक गरिएको छ। कर्णालीले भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टलाई मेन्टरका रूपमा लिएको छ। 16 वर्षपछि विश्वकपको उपाधि जितेको स्पेन अहिले विवादको घेरामा परेको छ। लगातार 2 पटक उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनालाई एकपक्षीय फाइनलमा 1-0 गोलले हराउँदै च्याम्पियन बनेको स्पेनका विश्वकपका 2 खेल शंकास्पद सट्टेबाजीको सूचीमा परेका छन्। यस विषयमा स्पेनमाथि अनुसन्धान हुन सक्ने सम्भावना देखिएको छ। समाचार संस्था द एथलेटिकका अनुसार खेलमा सम्भावित मिलेमतो रोक्न र खेलको निष्पक्षता कायम गर्न काम गर्ने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था ग्रुप अफ कोपेनहेगनले विश्वकपका 7 खेललाई निगरानीको सूचीमा राखेको छ। खेलको नतिजाको वैधताबारे प्रश्न उठेपछि उक्त संस्थाले विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग थप स्पष्टीकरण मागेको छ। सोही सूचीमा स्पेनका 2 खेल पनि समावेश छन्।
0: अब मौसम। आज राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस र कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहनुको साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागको 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यवसायीका माग सम्बोधन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, दक्षिण पूर्वी एसियाली राष्ट्रमा विभिन्न अनलाइन ठगीमा परेका 860 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी, शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको धरौटीको प्रावधानबाट सरकार पछि नहट्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलद्वारा स्पष्ट, अमेरिकाले भारत, चीन लगायतका 60 व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लगाउने र नेपाली फुटबलमाथिको फिफाले लगाएको प्रतिबन्ध फुकुवा गराउन आवश्यक पहल थाल्न डिभिजन फुटबलका 21 क्लबको माग। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। यो कार्यक्रमलाई यहाँहरूले रेडियो नेपालबाट सुनिरहनु भएको छ।

0: आज हामी कलेजो लिभर भनेर आम मानिसले बुझ्छौँ, यही विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। आज हामी कलेजो भनेको के हो, कलेजोमा हुन सक्ने संक्रमण, यसलाई कसरी बचाउने र विशेष गरी कलेजो अन्तर्गत हेपाटाइटिसका बारेमा कुराकानी गर्नेछौँ। आजको संवादका लागि हुनुहुन्छ वरिष्ठ हेपाटोलोजिस्ट अर्थात् सरल भाषामा भन्दा लिभर अथवा कलेजो रोग विशेषज्ञ डाक्टर विकास जैशी। आउनुहोस् कार्यक्रममा डाक्टर साहबलाई स्वागत गरौँ। डाक्टर साहब कार्यक्रममा स्वागत छ।
1: स्वागत छ, नमस्ते सम्पूर्ण दर्शक श्रोताहरूलाई नमस्कार।
0: कलेजो भनेको के हो डाक्टर साहब?
1: यो कलेजो भनेको चाहिँ मानव शरीरको दाहिने कोखामा रहेको नरम अङ्ग हो। अब यो अङ्गले चाहिँ शरीरको महत्त्वपूर्ण कामहरू गर्ने हुनाले यसलाई चाहिँ मुख्य अङ्गहरू अथवा भाइटल अर्गान मध्येमा एउटा मानिन्छ।
0: जस्तो मुख्य काम भन्नुभयो नि, मुख्य काम भनेको यसको काम चाहिँ के हो?
1: हजुर, यसले चाहिँ मुख्य काम भनेको चाहिँ शरीरलाई चाहिने, हाम्रो शरीरलाई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट जसले चाहिँ शरीरलाई बनाउँछ, अङ्गहरूको कोशिकाहरू बनाउँछ, यसले चाहिँ यही उत्पादन गर्दछ। यति मात्रै नभएर शरीरका चाहिँ रोगहरूको विरुद्ध लड्न सक्ने क्षमता यसैले विकास गर्छ। त्यसै गरेर शरीरलाई चाहिने रसहरू, हर्मोन, इन्जाइमहरू यसैले बनाउँछ। अब कसैले हामीले औषधिहरू खायौँ, यो औषधिहरूलाई पचाउने, औषधिहरूलाई शरीरमा शोषण गराउने र औषधिहरूलाई बाहिर फाल्ने, विकार पदार्थहरूलाई बाहिर फाल्ने काम पनि यसैले गर्दछ। त्यही कारणले चाहिँ यो एकदम महत्त्वपूर्ण अङ्ग हो,
0: मानव शरीरको यति महत्त्वपूर्ण अङ्ग कलेजो। यो कलेजोमा समस्या आउँछ अथवा बिग्रन्छ अथवा रोग लाग्छ कसरी त डाक्टर साहब?
1: अब हाम्रो यो हामीले चाहिँ जुन शरीरको यो महत्त्वपूर्ण अङ्ग छ, अब यसलाई चाहिँ हामीले यसलाई ड्यामेज गर्ने, यसलाई बिगार्ने चिजहरू जस्तै कुनै रोग लायो, हामीले रक्सीहरूको खाइयो, यो कलेजोमा चिल्लोपना बढेर फ्याटी लिभर भयो, अथवा यो कलेजोलाई कहिले कहिले रगतहरूको सप्लाई पुगेन, यसका नसाहरू ब्लक भए, अनि यसलाई कुनै पनि शरीर डाइरेक्ट चोट लायो, यो लडियो, यसमा कुनै किसिमको चाहिँ चोटपटक लायो भने पनि यो बिग्रिने गर्दछ।
0: डाक्टर साहब, अब यसरी कलेजो बिग्रिन सक्छ, अब कलेजो बिग्रियो भने लाग्ने रोगहरू के कस्ता किसिमका हुन्छन्?
1: हजुर, यो कलेजोमा लाग्ने रोगहरूको हामीले दुई किसिमले यसलाई वर्गीकरण गर्छौँ। एउटा चाहिँ हाम्रो डाक्टरी भाषामा भन्ने जस्तै हेपाटाइटिस भन्छौँ हामीले, अल्कोहोलिक लिभर डिजिज अथवा रक्सीको कारणले कलेजोमा लाग्ने रोग, त्यस्तै गरेर चाहिँ फ्याटी लिभर, कलेजोमा हुने चिल्लो भनेर भन्छौँ भने, अर्को चाहिँ हामी जनमानसले जस्तै पहेँलो रोग, जन्डिस लायो, पेटमा पानी आयो, रगत बान्ता गऱ्यो, यसलाई चाहिँ कलेजोको रोग लागेछ कि भनेर यसको लक्षणको आधारको नि यसको रोगलाई चाहिँ हामी वर्गीकरण गर्छौँ।
0: हजुर, यतिखेर हेपाटाइटिस दिवसकै सेरोफेरोमा छौँ। 28 जुलाईलाई हामी हेपाटाइटिस दिवसको रूपमा मनाउने गर्छौँ, हरेक वर्ष मनाउने गर्छौँ। तसर्थ आज हामी यहाँले दुई किसिमले वर्गीकरण गर्नुभयो, हेपाटाइटिस र जन्डिस, विशेष गरी धेरै समस्या भोगिरहेको विषय भयो। हामी पहिलो चरणमा हेपाटाइटिसका बारेमा आज कुराकानी गर्छौँ र समय रहेछ भने जन्डिसको बारेमा पनि अलिकति जानकारी दिने जमर्को गर्नेछौँ। वास्तवमा यो हेपाटाइटिस भनेको के हो नि?
1: यो हेपाटाइटिस भनेको कलेजोमा भएको सबै हाम्रो अङ्गहरू सानसानो कोशिकाहरू अथवा सेलहरूबाट बनाए हुन्छ। कलेजोको हाम्रो कोशिका अथवा सेललाई हामी हेपाटोसाइट भनेर भन्छौँ। त्यो कलेजोको कोशिकामा कुनै किसिमको इन्फेक्सन भयो, यसमा चोटपटक लायो भने त्यसलाई हामी चाहिँ हेपाटाइटिस भनेर भन्छौँ। त्यसै भएर हेपाटाइटिस चाहिँ भाइरसले गर्यो भने भाइरल हेपाटाइटिस भनेर भन्छौँ। त्यस्तै गरेर ड्रगले गरेर, कुनै औषधिले गरेर, आयुर्वेद जडीबुटी त्यसले कलेजो बिगार्यो भने ड्रग इन्ड्युस लिभर इन्जुरी, ड्रग इन्ड्युस हेपाटाइटिस भनेर भन्छौँ। यदि रक्सी अल्कोहलले गर्यो भने हामी अल्कोहलिक हेपाटाइटिस भनेर भन्छौँ। त्यसै कारणले हेपाटाइटिस भने कलेजोको कोशिकाहरूलाई केही चिजले बिगार्यो, त्यसलाई चाहिँ चोटपटक लायो भने त्यो अवस्था चाहिँ हेपाटाइटिस हो।
0: भाइरल पनि सायद हाम्रो कारणले होला अथवा यो हाम्रो बसमा हुन्छ कि हुँदैन यसबारेमा छलफल गरौँला। अब औषधि खाने कुरा, ड्रग्स खाने कुरा, अल्कोहल खाने कुरा त यो हामीले नियन्त्रण गर्न सकिने र आफू स्वस्थ रहन सकिने कुरा भयो। पहिलो कुरो चाहिँ भाइरलकै विषयमा कुरा गरौँ। अब भाइरलले कसरी चाहिँ बिगार्ने काम गर्छ त कलेजोलाई?
1: भाइरस भनेको चाहिँ एउटा मान्छेबाट अर्को मान्छेमा सर्ने कीटाणुबाट हुने रोग हो। सामान्य तरिकाले यसलाई पनि दुई किसिमले विभाजन गर्छौँ, एउटा चाहिँ पानी खानाहरूबाट सर्ने, अर्को चाहिँ ब्लडहरूबाट, यौन सम्पर्कहरूबाट सर् अथवा ड्रगहरू युज गर्दाखेरि सर्ने भनेर यसलाई हामीले दुई किसिमबाट चाहिँ यसलाई वर्गीकरण गर्छौँ। जस्तै हाम्रो पानीबाट सर्ने चाहिँ मुख्य भनेको चाहिँ हेपाटाइटिस ए, हेपाटाइटिस ई, यिनीहरू पानीहरू, पानी अथवा खानेकुरा, दूषित खानेकुराहरूबाट सर्छ भने हेपाटाइटिस बी, हेपाटाइटिस सी, हेपाटाइटिस डी यिनीहरू चाहिँ यौन सम्पर्कबाट, ब्लडहरू लिँदा, अपरेसनहरू गर्दा, ट्याटोहरू खोप्दा एउटा मान्छेबाट अर्कोमा सर्ने गर्दछन्। यो पनि एउटा चाहिँ त्यो सिरिन्जहरू चाहिँ जस्तै चाहिँ इन्फेक्सन भएको सिरिन्जले, एउटालाई इन्फेक्सन भएको मान्छेले धेरै मान्छेलाई कोपो भने हेपाटाइटिस सर्ने सम्भावना धेरै गुणा बढेर जान्छ। त्यसै भएर टेटोहरू खोप्दा पनि कस्तो मान्छेले कस्तो औजारहरू प्रयोग गरेर गर्छ, सकेसम्म नगरेकै राम्रो, गरे पनि त्यो जानकारी लिएर मात्र गर्दा राम्रो हो। यो भाइरल हेपाटाइटिस जसले कलेजोमा पहिला संक्रमण गरेर शरीरको अरू ठाउँमा फैलिन्छ त्यसलाई हामीले हेपाटोट्रोपिक भाइरस अथवा कलेजोलाई मुख्य आक्रमण गर्ने, कलेजोलाई आक्रमण गरेपछि अरू ठाउँमा जाने भनेर यो मुख्य किसिमले चाहिँ पाँचवटामा हामीले यसलाई वर्गीकरण। अब यिनीहरूको चाहिँ नामाकरण भनेको चाहिँ हजुरको यो हेपाटाइटिस चाहिँ हामीले चाहिँ यो कहाँबाट सर्छ, कसरी सर्छ, के को माध्यमबाट सर्छ, यसको आधारमा हो। हेपाटाइटिस ए र ई भने पानी यो खानेकुराहरूबाट सर्ने हो, बिडिएसी है हामीले भनेको यिनीहरू चाहिँ रगतबाट यौन सम्पर्कबाट यिनीहरू सर्ने हुन्, र यिनीहरू मध्येमा पुरानो मध्ये एकदम महत्त्वपूर्ण कुरा भनेको चाहिँ बी र सी एउटा महत्त्व हुन्, अर्को भने ए र ई सर्ने। जुन ए र ई चाहिँ हामीले त्यति सुनिएन भनेर भन्छौँ भन्नुभएको छ, यो वास्तवमा हुन चाहिँ एकदम कमन छ, यो धेरै मान्छेलाई लाग्छ, तर यो एकदम सिरियस हुँदैन। 100 जनालाई हेपाटाइटिस ए र ई भयो भने यिनीहरूको 95-96% आफै निको भएर गइहाल्छ। यिनीहरूले 100 मा 1 जनालाई मात्र यो सिरियस हुने, कलेजो बिग्रिने, कलेजो फेर्ने, कलेजोको कारणले मृत्यु हुने भयो हुनाले यो आफै आउँछ आफै जान्छ भनेर चाहिँ यो त्यति हामीले महत्त्वपूर्ण मानेनौँ। अब हेपाटाइटिस बी र सी भनेको यिनीहरू लामो टाइम रहन्छन्, यिनीहरूले चाहिँ कलेजोलाई लामो टाइमसम्म दुःख दिइरहेछन्, त्यसो भएर यो लायो भने लामो टाइम रहने रहेछ भन्ने जानकारी भएको हुनाले यिनीहरूप्रति चाहिँ हामी बढी अलिकति चाहिँ सेन्सिटिभ भएको हो।
0: जस्तो यो हुँदा चाहिँ आम मानिसले मलाई अब कलेजोमा समस्या भयो कि अथवा हेपाटाइटिस बी अथवा जन्डिस भयो कि भनेर, जन्डिस त हामी शरीरका भागहरू पहेँलो भयो भने भनेर भन्ने गर्छौँ, वास्तवमा यो कलेजो बिग्रिएको अथवा हेपाटाइटिस भएको लक्षणहरू चाहिँ के हुन्छन्?
1: हजुर, यो एकदम महत्त्वपूर्ण प्रश्न छ। यो जन्डिस भनेको के हो भने कलेजोले गर्ने काममध्ये एउटा काम गरेन भने जन्डिस देखिन्छ। साथै यो जन्डिस भन्ने हाम्रो शरीर सबैको शरीरमा जन्डिस अथवा बिलुरुबिन हुन्छ। यो जन्डिस कसरी बन्छ भने शरीरमा रक्त कोशिका हुन्छ, आरबिसी रातो सेल हुन्छ, ब्लड हुन्छ, त्यो ब्लड मरेपछि कलेजोले यसलाई डाइजेस्ट गर्छ, डाइजेस्ट गर्दाखेरि बिलुरुबिन भन्ने चिज चाहिँ बनाउँछ र यसले पिसाबबाट दिशाबाट यसले फाल्छ। कलेजो कुनै पनि कारणले बिग्रियो भने पहिलादेखि नै भने जन्डिस अथवा बिलुरुबिन बढ्ने हो। त्यसै भएर यो बिलुरुबिन बढ्ने जन्डिस भने रोग होइन, कलेजो बिग्रेको सङ्केत हो, त्यो कारणले जन्डिस देखिन सक्ने भयो। अर्को कुरो भनेको चाहिँ कलेजोले बिग्रियो भने पेटमा पानीहरू जम्मा हुने, अर्को कुरो भने धेरै भयो भने रगत बान्ता हुने, कालो दिशा जाने, खाना मन नलाग्ने, शरीरका अङ्गहरू पहेँलो भएर जाने, कसैलाई चाहिँ रगतको ब्लिडिङ हुन थाल्यो अथवा काहीँ काट्यो भने त्यो नरोकिने, लामो टाइमसम्म रगतहरू जाने, त्यस्तो हुने चाहिँ यो चाहिँ एउटा लक्षण हो। तर हेपाटाइटिसकै लक्षण भनेको चाहिँ खाना मन नलाग्ने, दाहिने कोखा दुख्ने, उल्टी आउने, र एउटा एकदम रोचक कुरा के छ भने हेपाटाइटिस भयो, जस्तै हेपाटाइटिस भाइरल हेपाटाइटिस भयो भने चाहिँ के भनिन्छ भने त्यो मान्छेले रेगुलर जे खा त्यो छोड्छ, जस्तै रक्सी खानेले रक्सी छोड्छ अरे, चुरोट खानेले चुरोट छोड्छ अरे, भात खानेले भात खाना छोड्छ, त्यसो भएर जे कमनली खाएको चिज छ त्यसले खाना छोडिदिन्छ, त्यो चाहिँ एकदम महत्त्वपूर्ण हो। जस्तै मैले यो खाएको थिएँ खानै मन लागेन, मलाई नाक लाग्यो भन्यो भने एउटा कारण चाहिँ हेपाटाइटिस भएको हुनसक्छ। खाना रुचेन एउटा, दाहिने कोखा दुख्न थाल्यो दुईटा, अर्को कुरो ज्वरो आए जस्तो हुने, शरीर दुखे जस्तो हुने, अनि थकान हुने, एकदम चाँडै थकाइ लाग्ने, फेरि यो भयो भने चाहिँ मलाई यो कलेजोमा समस्या आएछ कि भनेर एउटा किसिमको बिरामी आउनुहुन्छ भने अर्को किसिमको बिरामीहरू भिडियो यस्तो गर्दाखेरि कलेजोमा चिल्लो देखियो, पेटमा पानी आयो अथवा नसाहरू फुले भनेर पनि सिम्टम छैन, तर चाहिँ अल्ट्रासाउन्ड गर्दाखेरिमा सिटी स्क्यान गर्दा पनि मलाई यस्तो देखियो भनेर नै आउनुहुन्छ।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्यमा आज हामी कलेजो रोगको बारेमा र विशेष गरी कलेजोभित्र पनि हेपाटाइटिसका बारेमा कुराकानी गरिरहेका छौँ, र यो विषयमा कुराकानी गर्नका लागि हेपाटोलोजिस्ट अथवा लिभर अथवा कलेजो, हामी सर्वसाधारण आम मानिसले बुझ्ने भाषामा भन्दा लिभर अथवा कलेजो रोग विशेषज्ञ डाक्टर विकास जैशी आजको हाम्रो अतिथिको रूपमा हुनुहुन्छ, र उहाँ वीर हस्पिटलमा कार्यरत डाक्टर हुनुहुन्छ। आज हामीले विश्व हेपाटाइटिस दिवसकै सेरोफेरोमा रहेर हाम्रो कार्यक्रमलाई केन्द्रित गरेका छौँ। म फेरि डाक्टर साहबतर्फै फर्कन चाहेँ र म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु। जस्तो यसका लक्षणहरू पनि हामीले अलिकति सुन्यौँ होइन, अब सर्वसाधारणले सकेसम्म त त्यो लक्षण देखिएपछि डाक्टर साहबहरूकोमा आउनुहोला, हामी उपचारको बारेमा थप कुरा गरौँला, तर सकेसम्म त यो रोग लाग्नै नदिन पाए हुन्थ्यो, कसैलाई पनि कुनै प्रकारको रोगै नलागोस्, नहोस्, हामीले पहिला त्यतातर्फ हाम्रो ध्यान दिनु आवश्यक छ। यहाँले उल्लेख गर्नुभयो धेरै कुरा त हामीले नै नियन्त्रण गर्न सकिने, हाम्रै आनी बानी, हाम्रै खानपिन, हाम्रै व्यवहारले निर्धारण गर्ने, जस्तो पानीका कारण हुने कुरा यहाँले उल्लेख गर्नुभएको छ, होइन, हाम्रो खानपानका कुरा आएको छ, यौन सम्पर्कका कुरा छन्, ब्लडका कुरा छन्, होइन, यी धेरै कुरा हामीले नै रोक्न सकिने सम्भावना भएका कुराहरू देखियो। वास्तवमा यो कलेजोमा समस्या आउन नदिन अथवा हेपाटाइटिस अथवा जन्डिस हुन नदिनका लागि हामीले गर्नुपर्ने काम के हो, कसरी हामी यो रोग लाग्नै नदिने अवस्थामा आउन सक्छौँ?
1: अब यो हामीले सरले पनि भनिहाल्नु भयो, अब यो कलेजो बिग्रिने कारणहरूमा एउटा हेपाटाइटिस, एउटा रक्सी, एउटा कलेजोमा चिल्लो, अर्को कुरो भने हामीले खाने औषधिहरू, जस्तै दुखाइ कम गर्ने औषधि, टिबीका औषधिहरू, आयुर्वेद जडीबुटी, यी औषधिहरू, यिनीहरू नै मुख्य देखिए। अब यिनीहरू मध्येमा जस्तै हेपाटाइटिसकै कुरा गर्दाखेरिमा हेपाटाइटिस ए र ई भनेको चाहिँ पानी सफा उमालेको पानी नखाए भएर हुने रोग हो यो। यदि हामीले पानी मात्रै उमालेर खायो, एउटा चाहिँ तपाईँको पानी चाहिँ प्रोसेस गरेको प्युरिफाई गरेको पानी मात्रै खायो, बर्खामा धमिलो पानी जतापरिको पानीहरू नखायो भने हेपाटाइटिस ए र युनि सम्भावना घटेर गइहाल्यो। त्यस्तै गरेर हेपाटाइटिस बी र सीको लागि यिनीहरू यौन सम्पर्क गर्दा सुरक्षित यौन सम्पर्क गर्ने, अनि त्यहाँबाट चाहिँ कन्डोम प्रयोग गरेर यौन सम्पर्क गर्ने, अब नचिनेको चिन्जान नभएको मान्छेसँग यौन सम्पर्क नगरे हुँदै, अर्को आइभी ड्रग एब्युज भनेर लागु पदार्थहरू चाहिँ सेवन नगर्ने, सिरिन्जहरू सेयर नगर्ने, त्यो नगरेमा, अनि त्यहाँबाट चाहिँ तपाईँहरूको अर्को भनेको चाहिँ ट्याटोहरू सकेसम्म नखोप्ने, खोपिहाले पनि सिरिन्जहरू कस्तो युज गरेको खो त्यो निडल कस्तो युज गरेको त्यो चाहिँ जानकारी लिएर गर्ने, अनि त्यहाँबाट चाहिँ यो कुरा मात्रै हामीले ध्यान गर दिने हो भने पनि हेपाटाइटिस बी र सी सर्ने सम्भावना कम हुन्छ। त्यस्तै गरेर रक्सीले गर्दा हुने कलेजो अल्कोहोलिक लिभर डिजिज, अल्कोहोलिक हेपाटाइटिस छ, रक्सी नखाने, रक्सी खाने मान्छेले छोड्ने, त्यस्तै गरेर मोटोपन भएको मान्छे जसको फ्याटी लिभर छ त्यसलाई वेट अलिकति घटाउने, गुलियो चिल्लोको मात्रा घटाउने, अनि त्यहाँबाट चाहिँ फलफुल गाजर मुलाको मात्राहरू बढाउने, यसो गऱ्यो भने चाहिँ हाम्रो 100% जस्तो रोगहरू हामी आफै आफ्नै तरिकाले घटाउन यसलाई नियन्त्रणमा लिन सकिन्छ।
0: हजुर, जस्तो अब अहिले डाक्टर साहबले भन्नुभएका यी साह्रै महत्त्वपूर्ण कुराहरू छन्, यसलाई हामीले हाम्रो दैनिक जनजीवनमा प्रयोग गरौँ, हाम्रो भान्सालाई हामीले सकेसम्म कम चिल्लो रहित बनाऊ, अरू खानेकुराहरू अहिले यहाँले भन्नुभयो अल्कोहल लगायतका यो रक्सीहरू ड्रग्सहरू हामीले लिनु हुँदैन, यो बारेमा हामीले आम मानिसले बुझ्नुपर्ने कुरा छ। यो पाएको अमूल्य जीवनलाई बचाउन सकेसम्म हामीले आफै नै प्रयत्न गरौँ र आफै निरोगी बनाऊ। यदि रोग लागिहाल्यो भनेदेखि अब जस्तो हेपाटाइटिस बी अथवा कलेजोको अथवा जन्डिसको यी समस्याहरू देखियो भने यसको उपचार विधि पद्धतिहरू चाहिँ कस्तो छ नि डाक्टर साहब?
1: हजुर, अब अहिले आएर चाहिँ अब विश्वमा सोधखोजहरू, रिसर्चहरू, अध्ययनहरू एकदम बढेको छ। अब पहिला चाहिँ म भर्खर डाक्टर पढ्दा अथवा डाक्टर पढेर निस्किँदाखेरि आजभन्दा 10 वर्ष अगाडिको सिनारियो फरक थियो। जस्तै म नै एकजना मेरै साथीहरू चाहिँ एउटालाई हेपाटाइटिस बी भएको मान्छेको चाहिँ उसले सुईले घोपेछ, आधा रातमा उसले मलाई फोन गरेर यो यस्तो घोप्यो, अब मरिनी भयो, अब अन्तिम जस्तो भयो भन्ने बेला थियो। तर अब बेला त्यस्तो छैन। अब म अलिकति दर्शकहरू श्रोताहरूलाई सानो डाटा अलिकति भनिदिन्छु। अहिले हामीसँग हेपाटाइटिस सीको पुरै उपचार हुन्छ। यो 100 अहिलेसम्म हामीले मुखबाट खाने ट्याब्लेटहरू औषधि छ, 100 98 जनालाई यसले पुरा निर्मूल नै गर्छ। जबकि आजभन्दा 10 वर्ष अगाडि हेपाटाइटिस सी लगाएपछि ढिलो चाँडो बिरामीले मृत्यु नै वरण गर्ने अवस्था थियो। त्यस्तै गरेर हेपाटाइटिस बीको पनि हामीसँग राम्रो औषधि छ। यो औषधि खासी औषधि लामो टाइम खाए तापनि यसले रोग बढ्न नदिने, कलेजो नबिगार्ने, क्यान्सरहरू दिन हुन नदिने छ। त्यस्तै गरेर हामीसँग हेपाटाइटिस बीको भ्याक्सिनहरू आएको छ। भ्याक्सिन भनेको कोही मान्छेलाई रोग लाग्न अगाडि नै त्यो भ्याक्सिन लगाएदेखि त्यो रोग शरीरभित्र प्रवेश गरे पनि त्यो बढ्न पाउँदैन र शरीरलाई असर पार्दैन। हामीसँग भ्याक्सिनहरू छ। त्यस्तै गरेर अहिले आएर कलेजो बिग्रिहाले पनि नयाँ कलेजो फेर्ने सुविधाहरू हाम्रो देशमा पनि छ, देश बाहिर पनि छ। त्यसै गरेर क्यान्सरहरूको अपरेसनहरू गर्ने, तिनलाई औषधिहरू दिने भने हुनाले अहिले उपचारकोमा चाहिँ एकदमै राम्रो सुधार भएको छ। त्यस्तै गरेर यिनीहरूलाई रोग कसरी पत्ता लगाउने भनेर टेस्ट पनि हामीसँग अहिले सबै जस्तो टेस्ट उपलब्ध छ।
0: भनेपछि हामी नेपालमा नै यो कलेजोको सम्पूर्ण उपचार गर्न सक्छौँ होइन आम मानिसहरूले सुनिरहनु भएको यो अवस्थामा यहाँ नेपालको महत्त्वपूर्ण वीर अस्पतालमा कार्यरत डाक्टर हुनुहुन्छ, अब नेपालमा अहिले उपचारको अवस्था यहाँले भन्नुभयो प्रविधिले यति विकास गर्यो, अब कलेजोका कारणले कसैले पनि मृत्युकरण गर्नु पर्दैन भन्ने अवस्थामा हामी पुगिसक्यौँ भन्नुभयो, यसको रोकथाम

0: यो सँग
1: यसका आफै हामीसँग 50 भन्दा बढी बेड कलेजकै बिरामीको लागि हामीले छुट्याएका छौँ र नेपालभरि कलेजकै लागि भनेर छुट्याएको डिपार्टमेन्ट वार्ड भएको हस्पिटल एकदम कम छन् अथवा सधैँ छँदै छैन। त्यसो हुनाले नेपालभरि नै रिफरल सेन्टर हो हाम्रो अस्पताल र हाम्रो अस्पताल वीर अस्पतालले के पनि गरेको छ भने हामीले कलेज सम्बन्धी मात्रै डिएम प्रोग्राम डक्टरेट इन मेडिसिन भनेर डिएम प्रोग्राम कलेज सम्बन्धी अध्ययन गराउनको लागि मात्रै खोलेको छ र यो मध्येमा पहिलो पटक यो डिएम प्रोग्राममा भाग लिएर यसमा पढेर अहिले उपचारमै संलग्न भएको डक्टर हो म र हामीले चाहिँ 3 वर्ष कलेजको मात्रै अध्ययन गर्ने भएर हामी कहाँ बिरामीको सङ्ख्या पनि असाध्यै धेरै छ र हामी कहाँ सरले भने जस्तै एउटा चाहिँ रक्सी खाएर कलेज बिग्रेर आउने ग्रुप एउटा हुन्छ, एउटा चाहिँ भाइरल हेपाटाइटिस ए भएर जन्डिस लिएर आउने बिरामी एउटा हुन्छ अनि हाम्रो चाहिँ अर्को कलेज बिग्रेर पेटमा पानी आउने रगत बान्ता आउने भएर एउटा ग्रुप आउँछ। त्यस्तै गरेर हामीसँग कलेजमा चिल्लो फ्याटी लिभर भयो ल अब के गर्ने भनेर हामी कहाँ एउटा समूहको बिरामीहरू आउनुहुन्छ र हामीहरू चाहिँ हामीले के गर्छौँ भने हामी सकेसम्म बिरामी हामी वीर अस्पतालबाट बाहिर रिफर गर्दैनौँ किनकि यो हाम्रो देशकै सबैभन्दा ठुलो सबैभन्दा इक्विपमेन्ट भएको र सबैभन्दा धेरै जनशक्ति भएको हो र म यो तालिमको क्रममा म इन्डिया पनि गएँ, त्यहाँ पनि म 2-3 महिना काम गरेँ र हामीसँग जुन जनशक्ति छ डिएम भनेर जुन हामीसँग त्यो जनशक्ति छ हामी कहाँ 5 जना त डिएम मात्रै डक्टरहरू हुनुहुन्छ जसले चाहिँ यो सम्बन्धी मात्र हेर्नुहुन्छ। त्यसो कारणले हामी कहाँबाट नै रिफर भएर गयो भने त बिरामी हामीले त रिफरै गर्न मिल्दैन। त्यही भएर हामीले अस्पताल प्रशासनसँग पनि अनुरोध गरेर हाम्रा बिरामीलाई बेड हाम्रा बिरामीलाई जाने जाँच र हामीलाई उपचार चाहिँ हामीलाई सहज बनाइदिनु भनेर यो नेपालभरि नै यो नभएको हुनाले हामीले सहजतापूर्वक बिरामीलाई रिफर नगरिकन र सकेको सम्भव सम्पूर्ण उपचार गरेर नै हामीले पठाउने गरेका छौँ। त्यसै कारणले हामी कहाँ टेस्टहरू उपचार हामीले चाहिँ यो सबै दिने गरेका छौँ र यो हामी कहाँ बहन अब हामी कहाँ बेड चार्ज यो अस्पतालको नियमअनुसार यहाँ खानालाई पैसा लाग्दैन। टेस्टहरू पनि मलाई त लाग्छ यो संसारको सबैभन्दा सस्तो अस्पताल मध्येको एक हो र आजभन्दा केही वर्ष अगाडिसम्म त हाम्रो सम्पूर्ण निःशुल्क नै थियो, अब अहिले आएर चाहिँ अलिकति केहीमा शुल्क लिन्छ भन्ने चाहिँ मैले सुनिरहेको छु, नत्र भने हामी कहाँ बसेको खाएको र बेसिक उपचारको चाहिँ खास पैसा लाग्दैन।
2: अब तुलनात्मक रूपमा अझै पनि सबैभन्दा सस्तो सुलभ र गुणस्तरीय सेवा कहीँ पाइन्छ भने नेपालको वीर अस्पताल नै हो। कलेजोको लागि मुख्य केन्द्र भनेकै यही हो। कसैले पनि मलाई कलेजोको समस्या भयो पटक पटक धेरै ठाउँमा गएँ तर सन्चो भएन भन्ने भयो भने वीर अस्पताल यहाँहरूको समीपमा आउनुहोस् र आफ्नो रोग निर्मूल बनाउनुहोस्। सकेसम्म त कसैलाई पनि रोगै नलागोस् अहिले हामीले भन्यौँ डाक्टर साहबले भन्नुभएका कुराहरूलाई मनन गरिदिनुहोस्, आफ्नो आनी बानी व्यवहार बदल्नुहोस्, आफूलाई निरोगी बनाउनुहोस्। निरोगी भइयो भने नै मान्छेले केही गर्न सकिने हो, तसर्थ पहिला रोग लाग्नै नदिनुहोस्, लाग्यो भने समयमै उपचार गर्नुहोस् र समयमै उपचार गर्न गएको ठाउँमा यदि यहाँहरूको उपचार सन्तोषजनक भएन राम्रो भएन भने नेपालको वीर अस्पताल सम्पन्न पनि छ र सेवा पनि दिइरहनु भएको छ। यहाँहरूले यसबाट सेवा लिएर सबै नागरिकहरू स्वस्थ निरोगी रहनुहोस् हामी यो कामना गर्न चाहयौँ। जुलाई 28 विश्वभर हेपाटाइटिस दिवसको रूपमा मनाउने गरिन्छ, यही सेरोफेरोमा छौँ हामी। यो सेरोफेरोमा यो कार्यक्रम यस्ता कार्यक्रमले पार्ने प्रभाव र यसको महत्त्वको बारेमा नि अलिकति बताइदिनुहोस् न।
1: यो जुलाई 28 नै वर्ल्ड हेपाटाइटिस डे भनेर चाहिँ यो नामकरण गरियो। यसभित्र पनि एउटा सानो कथा जस्तो छ। यो पहिला चाहिँ यो हेपाटाइटिस भन्दा चाहिँ हेपाटाइटिस सीको बारेमा हेपाटाइटिस सी डे भनेर 2005 भनिएको रहेछ। त्यहाँबाट होइन यो हेपाटाइटिस सीलाई मात्र किन भन्ने पुरै हेपाटाइटिस डे बनाऊ वर्ल्ड हेपाटाइटिस डे बनाऊ तर अब कुन डे चाहिँ फिक्स गर्ने भन्ने कुरामा चाहिँ मेमा गर्ने कि जुलाई गर्ने कि भन्ने कुरा भएछ। अनि यस्तै साइन्टिस्टहरूको यसो छलफल गर्दाखेरि चाहिँ यो हेपाटाइटिस बीलाई चाहिँ एउटा साइन्टिस्ट ब्लुमबर भन्नेले चाहिँ पत्ता लाउनु भएको रहेछ। उहाँले हेपाटाइटिस बी पत्ता पनि लाउनु भयो, हेपाटाइटिस बीको उपचार पनि सुरु गर्नुभयो, त्यसलाई भ्याक्सिन पनि बनाउनु भयो। उहाँको चाहिँ जन्मदिनको दिन पारेर चाहिँ यो जुलाई 28 चाहिँ हामीले चाहिँ हेपाटाइटिस डे भनेर मनाउने गरिया रहेछ। यो गरेपछि यो हेपाटाइटिस सम्बन्धी चाहिँ जानकारी पनि दिने त्यो दिनमा, यसलाई उपचार कसरी गर्ने छलफल पनि गर्ने, यसलाई रोक्ने भनेर छलफल पनि गर्ने, उपचार पनि सुरु गर्ने भनेर यो डेलाई घोषणा गरेपछि जनचेतना बढ्ला भन्ने तरिकाले नै यसलाई गरेको जस्तो पाइन्छ।
2: अवश्य पनि यस्ता दिनहरूले नागरिकहरूमा चेतना दिने काम गर्छ र यहाँले भने चाहिँ कार्ययोजनाहरू तयार गर्न पनि सम्बन्धित पक्षलाई सघाउ पुर्याउँछ। यस्ता दिवसहरूको आफ्नै किसिमको महत्त्व छ। अहिले यहाँले केही बेर अगाडि पनि भ्याक्सिनको कुरा उठाउनु भएको थियो, अहिले पनि भ्याक्सिनको कुरा आयो। जस्तो यो भ्याक्सिन चाहिँ कुन कुन उमेर समूहका मानिसले लिन सकिन्छ, बच्चादेखि वृद्धसम्मकै मानिसहरूले लिन सकिन्छ कि अथवा खास उमेरका मानिसहरूले लिन सकिन्छ कि, यो भ्याक्सिनको व्यवस्था चाहिँ के कस्तो छ नि?
1: हजुर, यो भ्याक्सिन भनेको यो एकदम यो पनि महत्त्वपूर्ण प्रश्न

0: छ। यो सबै दर्शकहरूले हाम्रो श्रोताहरूलाई पनि म यो जानकारी दिन्छु कि भ्याक्सिन भन्ने चिजले कुनै पनि किटाणुलाई शरीरमा प्रवेश गर्यो भने यसलाई मार्ने केमिकल हो यो भ्याक्सिन भनेको। कुनै पनि भ्याक्सिन चाहिँ रोग भित्र सरिसकेपछि यो भ्याक्सिन लगाएर खासै फाइदा हुँदैन, त्यही भएर कुनै पनि रोगलाई भित्र जान अगाडि नै एउटा सिपाहीको रूपमा चाहिँ शरीरभित्र चाहिँ हामीले रसायनलाई चाहिँ तयार पार्ने अवस्था चाहिँ भ्याक्सिन दिएपछिको अवस्था। जस्तै म यो हामीले छलफल गरेर हेपाटाइटिस बीको भ्याक्सिन चाहिँ एकदम महत्त्वपूर्ण कुरा छ। हामी चाहिँ नर्मली हेपाटाइटिस बी को भ्याक्सिन भनेको एउटा हेपाटाइटिस बी नभएको मानिसलाई हामी चाहिँ 3 डोज 3 पटक हेपाटाइटिस बीको सुई लगाइदिन्छौँ। त्यो सुई आज लगायो, आजको 1 महिनापछि लगायो, आजको 6 महिनापछि लगायो भने यसले 98% चाहिँ हेपाटाइटिस बी शरीरमा पसे पनि कुनै कारणले पसे पनि यो शरीरमा बढ्न दिँदैन, त्यसका किटाणुहरूलाई त्यहीँ मारिदिन्छ र हेपाटाइटिस बी शरीरमा लाग्दैन। एउटा केमिकल हो जसले शरीरमा रोग पसेपछि यसलाई वृद्धि विकास गर्न दिँदैन
1: बालकदेखि वृद्ध सम्म।
0: जस्तै भ्याक्सिनहरू विभिन्न किसिमका छन्, हामीले अहिले जस्तै हेपाटाइटिस ए को भ्याक्सिन छ, हेपाटाइटिस बी को भ्याक्सिन छ। हेपाटाइटिस ए को भ्याक्सिन चाहिँ त्यति हाम्रो शरीर त्यसले त्यति शरीर असर नपार्ने, त्यो अलिक माइनर हुने भएर कमनली दिइन्न। हाम्रो नेपालमा कमनली दिने एकदम महत्त्वपूर्ण दिने भनेको हेपाटाइटिस बी हो। यो जुनसुकै उमेरकालाई पनि दिन सकिन्छ र अहिले चाहिँ हाम्रो नेपाल सरकारले नै यो हेपाटाइटिस बी को भ्याक्सिन चाहिँ नेसनल इम्युनाइजेसनमा हाल्छ, त्यही भएर 10 वर्षको उमेरकालाई चाहिँ यो दिनु पर्दैन। त्यो पछिका जति पनि उमेरकालाई हेपाटाइटिस बी को भ्याक्सिन दिन सकिन्छ, यो एकदम सस्तो छ, 200-300 रुपियाँ नै यो हुनसक्छ। त्यही भएर जो मान्छेले हेपाटाइटिस बी को भ्याक्सिन लाउनु भएको छैन उहाँहरूले लाउनको लागि म अपिल पनि गर्छु।
1: अब यो कलेजो सम्बन्धी समस्या हुँदा अथवा हेपाटाइटिस हुँदा अथवा जन्डिस हुँदा शरीरको कुन कुन अङ्गलाई यसले असर गर्न सक्छ नि?
0: अहिले हामीले यसको कलेजोको कामहरूको बारेमा भन्दाखेरिमा नै यो एकदम भाइटल एकदम मुख्य अङ्ग हो। त्यसै कारणले अब अहिले चाहिँ तपाईँको कलेजोमा भाइरसले असर गर्यो भने एउटा कलेजो भयो, यो भाइरसले मस्तिष्कमा नि असर गर्न सक्छ, यसले मुटुमा पनि असर गर्न सक्छ, यसले जोर्नीमा पनि असर गर्न सक्छ, यसले मृगोलामा पनि असर गर्न सक्छ। त्यस्तै गरेर कुनै पनि मान्छेलाई चाहिँ कलेजोमा फ्याट भयो, कलेजोमा चिल्लो जम्मा भयो भने त्यो चिल्लो मुटुमा पनि जान सक्छ, मुटुमा गएर हार्ट एट्याक हुनसक्छ। कलेजोमै समस्या आयो, प्यान्क्रियाजमा समस्या आयो भने यसले डायबिटिज गराउन सक्ने। यसले चाहिँ यदि कलेजोमा चिल्ले चाहिँ चिल्लोको मात्रा बढी गरायो भने यसले ब्रेनमा स्ट्रोक भनेर प्यारालाइसिसहरू गर्न सक्ने। त्यही भएर यो अङ्गले एकदम यो एकदम कमजोर भयो, यसले चाहिँ इम्युनिटी हर्मन हरू प्रडक्सन प्रोटिनहरू प्रडक्सन गर्न सकेन भने इन्फेक्सनहरू भएको भइ गर्ने, त्यही इन्फेक्सनको कारणले मान्छे मर्न पनि सक्ने भयो। हुनाले यसले गर्ने काम यसले यो बिग्रियो भने त शरीरका सम्पूर्ण जस्तो अङ्गहरू ढिलो चाँडो बिग्रेरै जान्छ।
1: हजुर, तसर्थ हामी बेलैमा सजग हुनु पर्यो, सचेत हुनु पर्यो। अब हामी संवादको अन्त्यतिर आइसक्यौँ। अब अन्त्यमा हेपाटाइटिस कलेजो अथवा लिभर जेसुकै भने पनि यो विषयलाई लिएर मैले यो व्यवसायमा यहाँलाई सोध्न नभ्याएको र एउटा विषयविज्ञ डाक्टर आम नेपालीका बीचमा करोडौँ नेपालीका बीचमा उपस्थित हुँदा गाउँदेखि सहरसम्मका हामीलाई सुनिरहनुभएका हामीलाई हेरिरहनुभएका श्रोता तथा दर्शकहरूका लागि अन्त्यमा भन्नुपर्ने कुराहरू केही छन् कि डाक्टर साहब?
0: ठिक छ, यो पनि महत्त्वपूर्ण नै छ। जस्तै यो अवसर प्रदान गर्नुभएकामा सञ्चालकज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु। मुख्य कुरा मैले एकदम जहाँ गए पनि मेरो इन्टरभ्यूमा दर्शकहरू श्रोताहरूलाई यो सुन्नै पर्ने कुरा भनेर मैले 5 पोइन्ट भन्ने गरेको छु। पहिलो पोइन्ट भनेको चाहिँ यो कलेजोको रोगराको बिरामीले मुख बार्न पर्छ भन्ने छ, यो त्यस्तो होइन। किनकि कलेजो शरीरको एकदम महत्त्वपूर्ण अङ्ग सम्पूर्ण जस्तो काम गर्ने भएको हुनाले कलेजोको रोग लागेका बिरामीहरूले जस्तै खाना नहुने, बेसार बार्न पर्छ, नुन बार्न पर्छ, माछा मासु खान हुन्न, यो भन्ने कुरा छ, यो होइन। कलेजो बिग्रिएको बेला, कलेजो चाहिँ इन्जुरी भएको बेला छ भने त्यसलाई नखाइकन कसरी पलाउँछ? जस्तै हाम्रो एउटा रुख छ, त्यसलाई चाहिँ तपाईँले मल नहालिकन रुखमा पातहरू पलाउँछ र, त्यही भएर कलेजोको बिरामी भएको मान्छेले मुख बार्न पर्छ भन्ने चलन छ, त्यो गलत हो। कलेजोको रोग लागो, जन्डिस लागो, हेपाटाइटिस लागो मान्छेले नर्मल भन्दा 2 गुणा खानेकुरा खानुपर्छ। जस्तै खानेकुरामा दाल भात तरकारी माछा मासु फलफुल दुध दही हामी सम्पूर्ण खान सकिन्छ, एउटा कुरा। दोस्रो कुरो भनेको चाहिँ हामीले चाहिँ कलेजोको समस्या भयो भनेर जे पनि औषधि खाइदिने, जस्तै हामी दुखाइ कम गर्ने औषधि खाइदिने, अब चाहिँ एन्टिबायोटिक्सहरू खाइदिने, अनि त्यहाँबाट चाहिँ जडीबुटीहरू खाने, आयुर्वेदिक औषधिहरू खाने, यस्तो चाहिँ गर्न हुँदैन। किनकि कुनै पनि हामीलाई कलेजोहरूको समस्या थाहा भयो, जन्डिस भयो, हेपाटाइटिस भएको लाग्यो भने विज्ञ कहाँ जाने? विज्ञले जे आफूलाई सुझाव दिनुहुन्छ त्यो अनुसार औषधि उपचार गर्ने गर्नुपर्छ। दोस्रो तेस्रो पोइन्ट भनेको चाहिँ हाम्रो देशैभरि रक्सीहरूको मात्रा अल्कोहलहरू खाने एकदम बानी छ। रक्सीले चाहिँ हाम्रो शरीरको कलेजोको साथसाथै आन्द्रा मस्तिष्क मुटु प्याङ्क्रिया सम्पूर्ण ठाउँ असर गर्छ र चाहिँ अब रक्सी खाएको मैले पनि धेरै बिरामीहरू हेर्दाखेरिमा चाहिँ रक्सी खाएर कलेजोको बिग्रिएको बिरामी र अरू बिरामीमा फरक के हुने रक्सीले कलेजो बिग्रे खाएपछि एकदम इम्युनिटी एकदम कम हुने इन्फेक्सनहरू बढी भइराख्ने अनि उपचार गर्दा लामो टाइम उपचार गर्नुपर्ने अनि त्यहाँबाट घरको मान्छेहरूले अरूले हेर्दा नि रक्सी खाएर कलेजो बिगारेको यसो के उपचार गर्ने भनेर चाहिँ मान्छे एकदम चाँडै थकित हुने जस्तै चाहिँ रक्सी खाएरै हो आफैले चाहिँ यसले नखाएको भए यस्तो हुन्थेन भनेर उपचारमा परिवारले पनि त्यति ध्यान नदिने हुनाले यो रक्सी खाने बानी चाहिँ हटाउन एकदम जरुरी छ। चौथो नम्बरमा चाहिँ के छ भने हाम्रो देशमा अब यो ग्लोबलाइजेसन भएको छ अब पहिलाको जस्तो चाहिँ गाउँघरमा खेतीपातीहरू गर्ने एक्सर्साइजहरू गर्ने चलन कम छ त्यही भएर अहिले फ्याटी लिभर भन्ने कलेजोमा चिल्लोको मात्रा बढ्ने समस्या एकदम बढी छ। यस्तो भएको कारणले आफ्नो धेरै मोटाइहरूलाई व्यायामहरू गर्ने मोटोपनलाई घटाउने कलेजोको चिल्लोलाई घटाउने र चाहिँ एक्सर्साइज चाहिँ अलिकति बढाउनु पर्ने देखिन्छ। अब अर्को कुरो भनेको चाहिँ अन्तिममा चाहिँ म के भन्छु भने स्वस्थ कलेजो हुनको लागि चाहिँ अल्कोहल टक्सिन औषधिहरू आयुर्वेद जडीबुटी चाहिँ यो कुरोको सकेसम्म सेवन नगर्ने अर्को कुरो आफ्नो बडी वेट मेन्टेन गर्ने अनि केही समस्या हुने बित्तिकै विज्ञहरूका राय लिनलाई चाहिँ म सबैलाई अपिल गर्छु।
1: जस्तो मोटो मान्छे भनेर उल्लेख गर्नुभयो दुब्लो मान्छेलाई फ्याटी लिभर हुने सम्भावना हुन्छ कि हुँदैन
0: यो पनि महत्त्वपूर्ण नै छ। नर्मल्ली हामीले चाहिँ मोटोपनलाई चाहिँ बडी मास इन्डेक्स भन्छौँ कति अग्लो छ त्यसमा कति ज्यान लाग अग्लो मान्छेको वेट बढी भयो भने ठिकै भयो तर होचो मान्छेलाई बढी वेट लायो भने चाहिँ यो नराम्रो मानियो अनि यो चाहिँ यदि मोटो मान्छे भएको छ अनि त्यहाँबाट त्यो उचाइको तुलनामा मोटोपन बढी छ भने 80% कलेजोमा चिल्लोको मात्रा फ्याटी लिभर हुनसक्छ तर पातलो मान्छेलाई फ्याटी लिभरै हुँदैन भने चाहिँ होइन पातलो मान्छेहरूमा पनि फ्याटी लिभर हुनसक्छ तर त्यो 10% एकदम कम मोटो मान्छेको तुलनामा पातलो मान्छेलाई फ्याटी लिभर हुने सम्भावना कम हुन्छ।
1: डाक्टर साहब महत्त्वपूर्ण समय र विचार रेडियो नेपाल र आम समुदायका लागि प्रदान गर्नुभयो यो समय र संवादका लागि डाक्टर साहबलाई हार्दिक धन्यवाद दिन्छु।
0: मेरो पनि सम्पूर्ण दर्शक श्रोता देशभरि नै छरिएर रहनु भएको छ उहाँहरूले अनि सञ्चालकज्यूले चाहिँ यो अवसर दिनुभएकोमा यहाँहरूलाई नि धेरै धेरै धन्यवाद। फेरि यस्तो अवसर आयो भने फेरि छलफल हुने नै छ। धन्यवाद।
1: आज हामीले हेपाटाइटिसका बारेमा कुराकानी गर्यौँ। संवादमा हुनुहुन्थ्यो डाक्टर विकास जैशी उहाँ वीर हस्पिटल काठमाडौँमा कार्यरत डाक्टर हुनुहुन्छ भने हेपाटोलोजिस्ट अथवा लिभर अथवा कलेजो रोग विशेषज्ञका रूपमा काम गर्दै आउनु भएको छ। हेपाटाइटिस विभिन्न किसिमका हुन्छन् यहाँहरूले संवादमा सुनिसक्नु भएको छ। हरेक वर्ष हेपाटाइटिस बी र सी का कारणले 13 लाख मानिसको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ। यो डरलाग्दो विषयमा हाम्रो ध्यान जान सकेको छैन तसर्थ यसबाट हुने मृत्यु दर बढ्दो क्रममा छ। 80% मानिसलाई यसबारे जानकारी नभएकोले अरूलाई संक्रमित बनाइरहेको पनि अध्ययनले देखाएको छ। संसारभर 30 करोड भन्दा बढी मानिसलाई आफू संक्रमित भएको थाहै हुँदैन भनिन्छ। हाम्रो जस्तो विकासोन्मुख देशमा आज पनि हेपाटाइटिसका कारण अथवा कलेजो अथवा जन्डिसका कारण अथवा हेपाटाइटिसका कारण धेरै मानिसले ज्यान गुमाइरहेका छन्। तपाईँ हामी सबै सजग सचेत बनौँ। तपाईँ जहाँ हुनुहुन्छ स्वस्थ र सुखी रहनुहोस्। तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। अब भने हामी हाम्रो कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमका बारेमा तपाईँका केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने दिन नभुल्नुहोला। पत्राचारका लागि हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल। यदि तपाईँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ। हाम्रो इमेल आइडी यस प्रकार रहेको छ, swasthyhamro@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खलामा भेट्ने सङ्कल्पका साथ कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि सुन्न सक्नुहुनेछ करिब 11 बजेसम्म रोधी कार्यक्रम। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

आउनुहोस्, नाच नौसनी नचाउनुहोस्। नमस्कार प्राविधिक साथी उत्तम पाण्डे अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

श्रोता, लोकगीत लोकसङ्गीतमा हाम्रो जीवनका अनुभव अनुभूति हाम्रो संस्कार र संस्कृति भेटाइन्छ। यसैले त यहाँ गाउँघरका कुरा, वनपाखा मेलापातका कुरा, रोदीमा झ्याउरे चुड्का दोहोरी अनि यी यस्तै कौडा भाकाका कुरा हुन पनि त हो नि। कसकी छोरी कसकी नातिनीले माया नलाउने हो र? लाली जोबान गइसकेपछि त फर्केर कसको पनि आउँछ र? फेरि लाउँछु माया जुनी भरिलाई, दुखीको छोरीलाई सम्झेर वा भेटेर मात्र लाउँछु माया भनेर कहाँ होला त। कति दुःख गरेर रोदी जात्रा मेला उत्सवमा यसरी नै देऊ न मलाई मिठो वचन। वचन त दिउँला परे ज्यानै दिउँला, तर कसको छोरा कसकी छोरी मायामा फसेपछि अब जोबान के हुने हो? केही हुँदैन, दाउरा घाँस मेलापात गर्दा कुसुमे रुमाल दिएर बसेको माया जीवन्त हुन्छ नै। हाम्रो पनि शुभकामना, जसलाई स्वरबद्ध गर्नुभएको थियो खड्ग गर्बुजा र निता पाइजा पुनले भने अबको पालोमा माथिमा माथि तोकाली लेखमा मुख्य स्वर कविता हालेको हो।

श्रोता, यो गीतले माथि लेखमा केसरी फुलेको फुलको वर्णन गरेको हो कि फुलमा घुमेको भमराको, अनि अरिबन पारिबन जल्यो रे जलेन रे रानीबन, किन र कसरी रानीबन जल्न सकेन, त्यो कुरा भन्दा पनि निष्ठुरीको पग्लेन मन, वास्तविक कुरा चाहिँ यही नै हो। न त हाँस्न दियौ न त रुन दियौ, त्यो तिम्रो रूपैले कति वास्तविक र यथार्थ छ लोकगीत, जसले आफ्ना मनभित्रका भावनाहरूलाई जस्ताको तस्तै चित्रण गरेको पाइन्छ र त मन पराउँछन् नि लोकगीतलाई। प्रकृतिले संस्कृतिलाई र संस्कृतिले प्रकृतिलाई राम्रोसँग मितेरी लाएको छ। प्रकृति र संस्कृतिका गीतहरू हरेक मानिसले रुचाउँछन्। यिनैको सेरफेरोमा रहेर कलाकारहरूले गीत बनाउँछन् भन्दै अबको पालोमा यो गीत स्वर हो सुरेश अन्जान र अन्जिता विश्वकर्माको।

श्रोता, नेपाली ठेट शब्द सुमधुर संगीत र स्वरमा सजिएको यो गीत जति सुने पनि सुनौ सुनौ लाग्नेछ। आफ्नो मन परेको मायालु मन र मुटु साटिसकेपछि तिमी बिना म एकछिन बाँच्न सकिनँ। यस्तै हुन्छ एकले अर्कालाई मनैदेखि मन पराएपछि सबै कुरा राम्रो देखिन्छ, एकले अर्काको प्रशंसा गर्न पछि पर्दैनन्। यही त हो नि वास्तविक माया र प्रेम। वास्तविक माया र प्रेमले बाँधिसकेपछि माया लाउँदिन भने पनि लाउनै पर्छ। अरिपारीको वन डडेलोले खाए पनि रानी वनमा भने डडेलो लाग्न सकेन, किनकि न हाँस्न दियौ न रुन दियौ, तिम्रो मोहनी रूपैले कुरा उही माया प्रेमको हो, मात्र फरक प्रस्तुतिकरणको हो। जुन कुरालाई समेटेको हुन्छ लोकगीतले वा लोकसङ्गीतले भन्दै अबको पालोमा रामकुमार नेपाली र गङ्गा सोनामको स्वर।

कार्यक्रम रोदीमा यी यस्तै लोकभाकाहरू सुनाउने इच्छा उदाउँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार प्रकाश थापा र देवी घरतीको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी उत्तम पाण्डे अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी व्यवसायिकका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइवुड उत्पादक संघ, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल पश्मिना उद्योग संघ र नेपाल डग च्यू उत्पादक संघका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। छलफलमा नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङले नेपाली गलैँचाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ नियमले निर्यातमा कठिनाई भएको र व्यवसायीहरू मारमा परेको गुनासो गर्नुभयो। उहाँको गुनासो सम्बोधन र माग कार्यान्वयनका लागि प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभयो। परराष्ट्र मन्त्रालयले राहदानी वितरणमा देखिएको समस्या छुट्टै समाधान हुने जनाएको छ। मन्त्रालयले आज सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ प्रविधि प्रयोगमा ल्याउँदा केही प्राविधिक समस्या देखिएको भए पनि छिट्टै त्यसको समाधान हुने बताउनुभयो। प्रवक्ता क्षेत्रीले नयाँ प्रणाली मार्फत हालसम्म 8260 थान राहदानी छापिएको र अहिले दैनिक 1300 हाराहारीमा राहदानी छपाई भइरहेकाले यो समस्या लामो समय नरहने पनि बताउनुभयो। पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन क्याम्पिङ सेन्टरमा ठगिन पुगेका 860 नेपालीको सरकारले उद्धार गरेको जानकारी दिनुभयो। गृहमन्त्री सुधन गुरुङले नेपाल भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधानका लागि सरकार लागिरहेको बताउनु भएको छ। सिंहदरबारस्थित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा मन्त्री गुरुङले सीमावर्ती क्षेत्रमा बढ्दै गएको लागू औषध ओसार पसार तथा तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले विभिन्न चरणमा काम अघि बढाएको उल्लेख गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको 25 लाख रुपियाँ धरोटीको व्यवस्थाबाट सरकार पछि नहट्ने बताउनु भएको छ। पत्रकार संघ आज सिंहदरबारस्थित मन्त्रालयमा छलफलका क्रममा मन्त्री पोखरेलले कतिपय व्यवसायीकै सुझावका आधारमा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 मार्फत गरिएको त्यस्तो व्यवस्था फिर्ता नहुने स्पष्ट गर्नुभएको हो। नेपाल र गणतन्त्र कोरिया बीच कृषि र कानुनी सूचना सेवा सुदृढ गर्ने उद्देश्यले दुई समझदारी पत्रमा हस्ताक्षर भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधित्वमा कुल 11.8 मिलियन अमेरिकी डलरको दुई समझदारी पत्रमा आज हस्ताक्षर भएको हो। समझदारी पत्रहरूमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङ तथा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको छ। बागमती नदी किनारबाट अव्यवस्थित बसोबास हटाइएपछि खाली भएको ठाउँलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। समितिका कार्यकारी समिति अध्यक्ष डाक्टर आनन्द सिंह भाटले हटाइएका बस्ती रहेका स्थानमा हरित क्षेत्र, खेल मैदान, पदमार्ग तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिनुका साथै स्थायी कंक्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुला क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हस्त नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हस्त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यही पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र शरद चौलागाई, सहयोगी राजु श्रेष्ठसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल, नया नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको

आत्मा र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 9 गते शनिबार, आषाढ शुक्ल पक्ष एकादशी तिथि, हरिशयनी एकादशी व्रत, तुलसीको बिरुवा रोप्ने दिन, चतुर्मास आरम्भ। तदनुसार जुलाई 25 तारिक सन् 2026, नेपाल सम्बत 1146, दिल्ला थ एकादशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी राजन छेत्री, प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ अध्यात्म सन्देश कार्यक्रम 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार 6 बजे नेपालीमा समाचार नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ 6:30 समय हो कार्यक्रम अन्तरसंवादको 7 बजे समाचार समाचारपछि आर्थिक नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ 7:40 सुनाउँछौ केही स्वदेश गानहरू 8 बजे अङ्ग्रेजीमा समाचार अङ्ग्रेजीमा समाचारपछि विपदका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ 8:30 9 बजेको समयमा केही जागरण गीतहरू सुनाउँछौ 9 बजे नेपालीमा समाचार नेपालीमा समाचारपछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो भूगोल 9:45 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ 10 बजे समाचार समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रम सुन्न सक्नुहुनेछ 11 बजे समाचार 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 39 अर्जुन भन्दै हुनुहुन्छ, वायुर यमोग्नि वरुणः शशाङ्कः प्रजापतिस्त्वं प्रपितामहश्च नमो नमस् तेस्तु सहस्र कृत्वः पुनस्स भूयोपि नमो नमस्ते। हे भगवान्, हजुर ने वायु यमराज अग्नि वरुण चंद्रमा दक्ष इत्यादि नाम गरेका प्रजापति प्रपितामह यानी ब्रह्माजी का पनि पिता हुनुहुन्छ, हजुरलाई हजारों नमस्कार छन्। फेरि पनि नमस्कार छ र हजुरलाई फेरि फेरि पनि किन नमस्कार नगर्ने। एउटा भक्तको जीवन कहानी एउटै श्लोकमा अटेको छ। भक्तले जीवनलाई कसरी हेर्छ, भक्तले के अनुभव गर्छ र भक्तले के अभिव्यक्त गर्छ, त्यो जीवन कहानी यी पुरै श्लोकमा अटेको छ। एउटा श्लोकमा भक्तको मनोविज्ञान कस्तो हुन्छ, भक्त भित्र के भइरहेको हुन्छ, के अनुभव गर्दछ, के सोच्दछ, के देख्दछ र कसरी जीवन बाँच्छ, यो सबै साङ्केतिक रूपमा उपलब्ध छ। भक्तले आफ्नो जीवनलाई हेर्ने दृष्टिकोण नै ईश्वरलाई हेर्ने दृष्टिकोण हो, अथवा ईश्वरलाई हेर्ने दृष्टिकोण नै आफूलाई हेर्ने दृष्टिकोण हो। म ईश्वर छैन के भन्छु त्यो अर्थको विषय नै होइन, त्यो मेरो सैद्धान्तिक कुरा मात्रै हो। आस्तिक नास्तिक दुइटै एउटै नाउमा सवार व्यक्तिहरूको नाम हो। असली कुरा त मैले मेरो जीवनलाई जसरी हेर्छु मैले ईश्वरलाई त्यही गरिकन हेरिरहेको हुन्छु। यदि मैले जीवनमा कहीँ विराटता देख्छु भने ईश्वर विराट छ भन्ने मेरो अनुभव हो। यदि मेरो जीवनलाई मैले सानो देख्छु, शरीर र मनमा मात्रै मेरो परिचय पाउँछु, शरीरभन्दा ठुलो म छैन भन्ने लाग्छ भने ईश्वर छैन भन्ने मेरो आफै अनुभूति हुन्छ, म आफै नास्तिक बन्न जान्छु। नास्तिकता आस्तिक बुद्धिगत होइन, अस्तित्वगत कुरा हो यो। यदि मैले आफ्नो शरीर र मनभन्दा पर केही पनि कुरा अनुभव गरेको छैन भने म नास्तिक हुँ। मैले के हुँ भनेर कसैलाई सोध्न जानु पर्दैन, वा फारमहरू भर्दाखेरि धर्म लेख्ने खाली महलमा मैले के धर्म लेखेँ त्यो कुनै महत्त्वपूर्ण विषय नै होइन। जीवनलाई हेर्ने दृष्टिकोणले धर्मलाई हेर्ने दृष्टिकोण जन्मिन्छ र धर्मलाई हेर्ने दृष्टिकोण नै ईश्वरलाई हेर्ने दृष्टिकोण बन्दछ। केही उदाहरणले बुझौँ, अर्जुनको मनभित्र के भइरह होला त, त्यो सच्चिदानन्दको दर्शन पश्चात के भइरह होला मनमा। आफ्नो कथा व्यथा अर्जुन सुनाउँदैछन् र निश्चित रूपमा मनुष्य त एउटै सामग्रीले बनेको छ। आजभन्दा 10,000 वर्ष अगाडि पनि कसैलाई प्रेम गर्यो भने खुसी हुन्थ्यो, घृणा गर्यो भने दुखी हुन्थ्यो, आज पनि त्यही छ। कहाँ मनुष्यता परिवर्तन भएको छ, बाहिरी आवरण मात्रै फेरिएको छ, भित्र कहीँ फेरिन्छ? भित्र त त्यही शाश्वत सनातनको आवाज चलिरहेको छ। आजभन्दा 20,000 वर्ष अगाडि कसैलाई चिमोट्दा दुख्थ्यो आज दुख्दैन भन्ने हुन्छ? सारमा हामी एक छौँ, रूप मात्रै हाम्रो अलग अलग हो। सम्पूर्ण मनुष्यता एउटा नदीको प्रवाह जस्तै हो, जहाँबाट चाखे पनि उस्तै उस्तै हुन्छ। त्यसकारणले अर्जुनलाई चाख्न थाल्दा अन्ततगत्व हामी आफैलाई चाख्न थाल्छौँ र अर्जुनभित्र सच्चिदानन्दको बाजा बजिसकेको भएर अर्जुनलाई चाख्न खोज्दा आफूभित्र पनि सच्चिदानन्दको बाजालाई चाख्न थाल्छौँ हामी। कस्तो प्यारो कुरा अर्जुन भन्छन्, हेर्नुहोस् कति अबोध केटाकेटीले चाहिँ बनाइछ उनको। किन भक्तको जीवनमा देखाउने वा लुकाउने केही पनि रहँदैन। जबसम्म देखाउने कुरा केही छ तबसम्म लुकाउने कुरा केही छ भन्ने बुझे हुन्छ, जबसम्म लुकाउने कुरा केही छ तबसम्म देखाउने कुरा केही छ भन्ने बुझे हुन्छ। जीवन जब सहज बन्दछ न त्यहाँ केही देखाउनु पर्छ न केही लुकाउनु पर्छ, जे छ त्यही छ। अब त्यो विराट आँखा, ब्रह्माण्डको महाआँखा जुनलाई ईश्वर भनिन्छ, त्यसको अगाडि मैले के देखाउनु के लुकाउनु? मैले लुकाउन खोजेको कुरा पनि उसले देखेको हुन्छ, मैले देखाउन खोजेको कुरा मैले भन्दा पहिले उसले देखेको हुन्छ। त न म देखाउनु पर्नेछ न मैले केही लुकाउनु पर्नेछ। केही दिन अगाडि बच्चा बच्चीको एउटा कक्षामा थिएँ, त्यहाँ शिक्षकले बच्चा बच्चीलाई आत्मविश्वासले भरिएर बोल्नुपर्छ भनेर सिकाउनु हुँदै थियो। मेरो पालो आयो, मैले भने यो मेरो दृष्टिमा चाहिँ गलत सिकायो, आत्मविश्वासले भरिएर बोल्नु हुँदैन, यो बडो गलत सिकायो। आत्मविश्वास नभएको व्यक्तिलाई आत्मविश्वासले भरिएर बोल्नु भन्ने बित्तिकै उसको जीवनमा पाखण्ड जन्मिन्छ र भित्रभित्र कतै हीनता बोध पनि जन्मिन्छ। मैले भने न आत्मविश्वास न आत्मअविश्वास केही पनि पर्दैन, तिमीभित्र जे आउँछ त्यही बोल। त्यहाँ न आत्मविश्वासको कुरा छ न आत्मअविश्वासको कुरा छ, यो दुइटै मनोवैज्ञानिक रोग हो है, ध्यान दिनु होला। जब म प्राकृतिक बन्छु सहज बन्छु त्यतिखेर न आत्मविश्वासको आवश्यकता छ न आत्मअविश्वासको आवश्यकता छ, केही पनि त छैन, दुइटै मैले ओढेका खोलहरू हुन्। सहज बनौँ म प्राकृतिक बनौँ, भक्त त्यसै गरी प्राकृतिक बन्छ र उसको वरिपरि उसले जे देखिरहेछ त्यही भन्दैछ। के भन्छन्? हे भगवान् हजुर नै वायु। किन वायु भने अर्जुनले अरू शब्द के भन्छन्? यमराज। वायुपछि तत्काल यमराज भन्छन्। अर्जुनले देखे कि ईश्वर सबैको प्राण रहेछ र त्यही प्राण वायुको रूपमा हामीमा सञ्चालित छ, त अर्जुनलाई त्यो निष्कर्षमा पुग्न छेडभर पनि लागेन कि ईश्वर मभित्र वायुको रूपमा छ। अब हामीलाई बुझ्न बडो जटिल हुन्छ, वायु र ईश्वरलाई जोड्न खोज्यो भने लामा लामा शास्त्रका पोकाहरू वैज्ञानिक अनुसन्धानहरू खोतल्नुपर्छ, अर्जुनलाई केही पनि गर्नु पर्दैन। भक्तले त क्षुद्र र विराटलाई एक ठाउँ जोडिदिन्छ, जोड्नै पर्दैन, हो एउटै विराट। क्षुद्रको ठुलो रूप हो, क्षुद्र र विराटको सानो रूप हो, केही जोड्नै पर्दैन। यहाँ केही तोडिएको भए पो, ब्रह्माण्डमा सबै कुरा एक छ, यहाँ जोड्नु पर्ने केही छैन न तोड्नु पर्ने केही छ, यहाँ अद्वैत बाहेक केही पनि छैन, यहाँ मात्र एक छ। वायुपछि तत्काल भन्छन् कि हजुर त यमराज। देखेका थिए अर्जुनले कि सबैको मृत्यु भइरहेको छ, कौरवका सेना आफ्ना सेना फटाफट तीव्र गतिमा ईश्वरको त्यो विराट मुखमा छिरिरहेका छन्, कति त दारामा झुन्डी पनि रहेका छन्। त्यो मृत्यु देख्ने बित्तिकै अर्जुनले देखे कि यो मृत्यु पनि ईश्वरकै रूप रहेछ, त्यो तत्काल आएको बोध हो, यो कुनै सैद्धान्तिक निष्कर्ष होइन। त्यसकारणले हाम्रा पूर्वीय ऋषिहरूले फिलोसफी लेखेनन्, दर्शन शास्त्र लेखे। फिलोसफी र दर्शन शास्त्र यी अलग अलग संसारका कुरा हुन्, एउटै होइनन्। फिलोसफी भन्ने शब्दको अर्थ हुन्छ फिलो भनेको प्रेम, सफी भनेको ज्ञान, ज्ञानसँग प्रेमबाट जन्मिएको थियो। दर्शन शास्त्र भनेको मैले जे देखेँ त्यही लेखेको, ऋषिहरूको दर्शन शास्त्र हो, अध्यात्म फिलोसफी होइन, दर्शन शास्त्र चाहिँ हो। दर्शन शास्त्रमा त सब कुरो एकैचोटि अटाउँछ, त्यहाँ त सानो गुलाबको वृक्ष र धेरै ठुलो वरको वृक्ष कुराकानी गरिरहेका हुन्छन्, तर फिलोसफीमा सक्दैनन्, फिलोसफीमा त वर्ग विभाजन हुन्छ। फिलोसफीले त तोडेर हेर्छ, दर्शन शास्त्रले त एकपटकमा हेर्छ, सर र हेर्न सकियो। फिलोसफी एनालाइसिस हो, दर्शन शास्त्र सिन्थेसिस हो। फिलोसफी विश्लेषण हो, दर्शन शास्त्र संश्लेषण हो। त्यो एकपटकमा सबै देखिन्छ, यहाँ बार बार हेर्नु पनि केही जरुरी छैन। एकैपटकमा देखे कि सबैको मृत्युको कारण त्यही ईश्वर रहेछ, त्यो कारण हामीले बोकेर हिँड्दा रहेछौँ। त्यही भएर तत्काल भने कि प्रभु हजुर यमराज पनि हेर्नुहोस् त, वायुले जीवन दिन्छ, यमराजले जीवन लिन्छ, दुइटै एकै ठाउँ आए। जन्म र मृत्यु जहाँ एकै पटक देखिन्छ त्यो पक्का पनि अध्यात्म हो। हामी बडो खण्ड खण्डमा हेर्छौँ, जन्मिँदाखेरि हाँस्छौँ, मर्दाखेरि रुन्छौँ, किनभने हाम्रो एक दृष्टि जन्मेकै छैन। जबकि एउटै हो, को मरेको छ आज? जो जन्मिएको थियो, नजन्मेको कोही मर्छ? त्यहाँ ब्यान्ड बाजाहरू न्वारणहरू क्रिया बनिरहेका छन्। न्वारण नै श्राद्ध बन्ने हो, न्वारण र श्राद्धमा फरक कहाँ छ? अध्यात्ममा त एउटै हुन् दुइटै, ब्रह्माण्डमा पनि एउटै हुन्। जे जन्मियो त्यही मर्छ, जे मर्यो त्यही जन्मिन्छ, र त्यो फेरि त्यही श्राद्ध न्वारण बन्छ एक दिन। हाम्रो आँखा छैनन्, भक्तले देख्छ, यो देखेको भएर दर्शन शास्त्र गरे। त्यस कारणले यो कल्पना होइन, फिलोसफी कल्पना हो। फिलोसफीमा मान्यता हुन्छ, फिलोसफीमा केही आफ्नो तर्फबाट प्रस्तावना हुन्छ, हाइपोथेसिस हुन्छ। दर्शन शास्त्रमा त सिधा जे छ त्यही, ब्रह्मसूत्र प्रारम्भ हुन्छ, अथात ब्रह्म जिज्ञासा सकियो, के कुरै छैन। देवर्षि नारदले आफ्नो भक्ति सूत्र अथातो भक्ति व्याख्याश्याम भनेर सुरु गर्नुभएको छ, सिधै भक्तिको व्याख्या गरिदिन्छु भनेर सुरु गर्नु। त्यहाँ कुनै प्रस्तावना पनि छैन, यो कुरो ठिक यो कुरो बेठिक भन्ने पनि छैन, जे छ त्यही भन्दै भन्दै जानुभएको छ। जहाँ दर्शन शास्त्र आउँछ त्यहाँ जीवन अत्यन्तै सहज बन्छ। यी कसैलाई देखाउनलाई लेखिएका होइनन्, कसैलाई चित्त बुझाउनलाई लेखिएका पनि होइनन्, कसैको विरोधमा पनि लेखिएका होइनन्, कसैको पक्षमा पनि लेखिएका होइनन्। यी त जीवन जगत जस्तो छ, जसरी देखियो त्यस्तै लेखिएका। र भक्तले त्यो आँखा पाउँछ कि उसले जीवन जगतलाई एकैपटक देखोस्। हेर्नुहोस् त, मृत्यु र जन्म एकै ठाउँ आए, कस्तो आनन्दको घडी होला यो। अब न मृत्युले दुःख दिन्छ, न जन्मले धेरै हँसाउँछ। अगाडि के भन्छन्? अग्नि र वरुण हजुरलाई हेर्नुहोस्। अब एकातिर अग्नि ले जलाउँछ, वरुणले अर्कोतिर आगोलाई पनि बुझाउँछ, यी दुइटै एकै भन्छन् ल। हेर्नुहोस् त, अचम्म। त्यस कारणले अध्यात्म रहस्य शास्त्र हो, त्यो रहस्य अनुभवमा आउँछ, देखिन्छ, तर अभिव्यक्तिमा आउँदाखेरि, शब्दमा आउँदाखेरि पढ्ने मान्छेले कुनै हालतमा बुझ्दैन। त्यस कारणले त हामी अध्यात्म बुझ्न सक्दैनौँ, किन अध्यात्म बुझ्नको लागि मेरो आँखा पनि एक देख्ने बनिसके हुनुपर्छ। तबसम्म त हामी खण्ड खण्डमा हेर्छौँ। अब कोही व्यक्तिले यसलाई पढ्यो भने अग्नि र वरुणलाई अलग अलग भन्ठान्छ, तर अर्जुनको लागि एउटै भए। अर्जुनले देखे कि त्यो ईश्वर सबैलाई ताप पनि दिइरहेको छ र ताप समन पनि त्यसैले गरिरहेको छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसिन टिएनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

बन्यो माया ते संसार, या ते मन भावत सदा, यह संसार असार। भक्ति शतक। भगवान को बहिरंगा माया शक्ति द्वारा निर्मित जीवात्मा को मनले मायिक सारहीन संसारलाई नै रुचाउँछ, तर वास्तवमा जीवले परमात्मालाई रुचाउनु पर्ने हो, किनकि उसको वास्तविक सुख परमात्मामा नै छ। सद्गुरुदेव चरण कमलमा शत शत वन्दन गर्दै जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित अनमोल ग्रन्थ भक्ति शतकको यो मार्मिक दोहाका साथ कार्यक्रम अध्यात्म सन्देश सुनेर बसिरहनुभएका आदरणीय श्रोताहरूमा राधे राधेको अभिवादन। श्रोताहरू, जबसम्म जीव भगवानसँग विमुख हुन्छ, तबसम्म ऊमाथि मायाको प्रभाव परि नै रहन्छ। मायादेखि मुक्तिको एकमात्र उपाय भगवत सन्मुखता नै हो। आउनुहोस्, भगवत सन्मुखताको आवाज दिने यो सुमधुर संकीर्तन सुनेर

0: आदरणीय श्रोताहरू, भगवान एवं महापुरुषका हरेक कार्यको एकमात्र उद्देश्य जीव कल्याण नै हो। चाहे युद्ध प्रसंग होस् या आशीर्वाद या श्राप या कतै वाद विवाद नै गरिएको किन नहोस्। एक पटक भक्त ब्रह्मर्षि वशिष्ठजी एवं तपस्वी राजर्षि विश्वामित्रजी बीच तपस्या ठुलो कि सत्सङ्ग गरेको क्षण ठुलो भन्ने विवाद चल्यो। यसको समाधानको लागि दुवै ब्रह्माजी कहाँ गए। ब्रह्माजीले दुवैलाई भगवान विष्णु कहाँ पठाइदिए। फेरि विष्णुजीले पनि शङ्करजी कहाँ पठाइदिनुभयो। अन्तमा दुवैको निर्णय गर्न पातालमा शेषनाग कहाँ पठाइयो र फैसला भयो, आधा घडीको सत्सङ्ग नै 10,000 वर्षको तपस्याभन्दा पनि अधिक फलदायक हुन्छ। यसरी यसमा आउँदा पुस्ताका लागि सत्सङ्गको महत्त्व दर्शाइयो। यो प्रसङ्गपछि आउनु श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीको समन्वयात्मक दार्शनिक प्रवचन। प्रवचन अत्यन्त सावधानीपूर्वक सुन्नाले नै यसको मर्म बुझ्न सकिन्छ।
1: तेनस निष्कर्ष यो हो कि जान्नको निमित्त प्राप्ति हेतु भोलि भोलि न भन, नत्र महान हानि हुनेछ। यो निष्कर्ष किन, किनकि मृत्यु जुन छ अवश्यम भावी छ, कसैले काट्न सक्दैन मृत्युलाई कसैले। अरे इतिहासमा अभिमन्युको कथा सुन्नु भएको छ तपाईँहरूले। महाभारत कालमा भगवान श्री कृष्णका भान्जा थिए महापुरुष अर्जुन गांडीव धारी शक्तिशाली, उसका पुत्र थिए, तैपनि जवानी में मर्न पर्यो अभिमन्युले। मृत्यु अवश्यम भावी छ, कसैले टार्न सक्दैन रोक्न सक्दैन। चाहे जे गर, प्रारब्ध कर्म बस निश्चित छ तिम्रो मृत्यु। केवल यति मात्र हो कि तिमीलाई ज्ञान छैन कहिले जानु छ, तर जानु पर्छ, निश्चित छ, कोही बच्न सक्दैन। एक जर्मन का दार्शनिक भए, निराशावादी दार्शनिक भनेर चिनिन्छन्, शापनहावर। केवल निराशावादी कुरा गर्थे उनी, तर जीवनको उत्तरार्धको अन्त्यमा आएर उनले आशावादी कुरा गरे। उनलाई मृत्युको चिन्ता थियो, त उनले भने कि मृत्यु जुन छ त्यो अवश्यम भावी छ, त्यसबाट बच्न सकिँदैन, तर त्यसलाई निराशबाट सरस बनाउन सकिन्छ। यो बताए शापनहावरले। र कसरी बनाउन सकिन्छ? यसको निमित्त उनले भने वेदले जे भन्छ त्यो गर, वेद अनुसार सकिन्छ। इट हेज बिन सलेस अफ माई लाइफ एन्ड इट शाल बी सलेस अफ माई डेथ, शापनहावर भन्दैछन्। मेरो निराशायुक्त जीवन थियो, तर वेदको ज्ञानले सरस बनाइदियो, सरस मेरो जीवनलाई वेदले। र मलाई अब पूर्ण विश्वास छ मेरो मृत्यु पनि सरस हुनेछ। त्यसैले मृत्युलाई याद गरेर लक्ष्य प्राप्तिमा लाग, स्वीकार गर, मृत्यु अवश्य आउनेछ, बच्न सक्दैनौ। जातस्य हि ध्रुवो मृत्युर् ध्रुवम जन्म मृतस्य च, गीता 2:27। अर्जुन मृत्यु अवश्यम भावी छ, कोही बच्न सक्दैन। श्री कृष्णले बताए, सबलाई थाहा छ, देखिरहनु भएको छ तपाईँहरू सबले, आए दिन घाट पुर्याउँदै आउनुहुन्छ तपाईँहरू आफन्तहरूलाई, तपाईँहरूको पनि त्यही गति हुन्छ, सत्य हो यो। त तपाईँले याद गर्नुहुन्न, यो आश्चर्य छ। त्यसैले खोजी गर्नुहुन्न हाम्रो लक्ष्य के हो। हेर्नुहोस्, एक साउजी थिए, व्यापारी, खुब धनी मानी नगर सेठ, एक दिन राति जब सुते तो सपना देखे उनले। सपनामा उनी आफ्नो जुन बगैँचा थियो उनको त्यसमा घुम्दै थिए। त त्यहाँ एक भयानकको एक छाया प्रकट भयो र साहुजीको टाउकोमा हात राख्यो। त्यसले त साहुजी आत्तिए, डराए, अरे को को? त्यो छायाले भने म काल हुँ, काल मृत्यु हुँ। त साहुजीले भने किन आयो यहाँ? कालले भन्यो, मृत्युले भोलि तिमीलाई लिएर जानु छ मलाई त्यो संसारबाट, त्यसैले म सूचना दिन आएँ, जे जे गर्नु छ गर, भोलि निश्चित समयमा निश्चित स्थानबाट म तिमीलाई लिएर जानेछु। यो भयानक कुरा सुनेर साहुजी छटपट आए त त्यही छटपटाहटमा बिउते। बिहानी प्रहार थियो, उठे त परेशान भए, यो सपनाको अर्थ के होला? अरे सपना त सपना हो, तर साँचो भइहाल्यो भने धक धक भयो, अब के गर्ने? त सब सहरभरिका सब विद्वानहरूलाई बटुले, धन थियो दक्षिणाको लोभले सब आए, सोधे मैले यस्तो सपना देखे यसको फल के हुन्छ? त सबले गणना लगाए, हिसाब किताब, यो प्रहरमा यो घडी यो पलामा देखेको सपनाको फल के हुन्छ? त उनीहरूले भने कि यो सपना टार्न सकिँदैन, यो त हुन्छ, निश्चित हुन्छ, यानि कि म मर्नु पर्छ। तर डोन्ट वरी, एक उपाय छ। उपाय के छ? त तपाईँले अघि बताउँदै हुनुहुन्थ्यो कि सपनामा निश्चित समय र निश्चित स्थानमा, पक्का हो यो भनेको थियो त्यो कालले मृत्युले? यो त पक्का भनेको थियो। हो, तपाईँले बुद्धि पुर्याउनु भएछ, यसलाई याद गर्नुभयो, त्यसकारण यो बुन्दा लगाएर तपाईँलाई बचाउन सकिन्छ। यो पोइन्ट लगाएर, जस्तै तपाईँहरूको कुनै केसमा आफ्नै गल्ती भए पनि तपाईँहरू आफ्नो गल्ती देख्नुहुन्न, स्वयंले जजमेन्ट ठिक दिँदैन, त मुद्दा लिएर जानुहुन्छ वकिलकोमा, वकिल साहबले हेर्छन्, त्यसो त उपाय छैन, तै पनि यो बुन्दा लगाएर मुद्दा लड्न सकिन्छ। त यहाँ भने कि निश्चित स्थान र निश्चित समय भन्या हुनाले, यो त कमन सेन्स हो कि व्यक्तिको निश्चित स्थान त घर हुन्छ, ऊ जहाँ गएको भए पनि आफ्नो घरमै आएर सुरक्षित महसुस गर्छ, र समय त्यही घरमा बिताएको समय हो, किनकि प्राय व्यक्तिहरूको आसक्ति घरमै हुन्छ, धन सम्पत्तिमै हुन्छ, होइन? त त्यही नै हो निश्चित स्थान र समय। त यसो गर्नुहोस्, तपाईँ यहाँबाट तुरन्त भाग्नुहोस्, कहाँ जाउँ, मेरो घरबार त यहीँ छ। अरे सधैँलाई होइन, केही समयलाई, कहाँ जाउँ? जानुहोस् चतारातिर, चतारातिर जानु, चाहे कटारीतिर जानु, दुई चार दिन त्यहीँ लज सजमा बस्नु, जब यो काल टर छ फेरि फर्केर आउनु होला, आफ्नो सब छँदै छ। त उनलाई ठिक लाग्यो यो कुरा, त उनले प्राचीन कालमा गाडीवाडी त थिएन, त एक घोडाको प्रबन्ध गरे र भागे त्यहाँबाट। दिनभर भागे भागे भागे त कटारीतिर गएर साँझ पर्यो। जब कटारी पुगे त उनलाई सास आयो, हो अब त बचे, अब त यति टाढासम्म आए, भोक पनि लाग्यो, प्यास पनि लाग्यो, घोडा पनि बोकायो होला, एकछिन आराम गरौँ, यो सोचेर एक वृक्ष मुनि बसे। बसेका के थिए? त्यो रातको जुन सपनावाला छाया त्यही प्रकट भयो। उसले भने, स्वागत छ, स्वागत छ, आउनुहोस्, वेलकम वेलकम। अरे कहाँबाट आइयो फेरि? अरे मैले बताथे नि हिजो, निश्चित स्थानमा निश्चित समयमा म लिन आउने छु, त्यसैले तिम्रो निमित्त निश्चित स्थान यही थियो र निश्चित समय पनि यही हो। हिँड मसँग, म त चिन्तित भइरहेको।

शरीरको भानै नहोस् त्यो विदेहजनक हुन्छ। जबकि राजा जनकलाई त शरीरको सब भान छ, नुहाई धुवाई गर्दैछन्, भोजन गर्दैछन्, अत्तर हाल्दैछन्, सेन्ट परफ्युम सब गरिरहेछन्, काम क्रोध लोभ मोहको कार्य गरिरहेछन्, दण्ड दिँदैछन् अपराधीहरूलाई, राम्रो काम गर्नेलाई पुरस्कार दिँदैछन्, सबको भान छ, सब ज्ञान छ, कसरी विदेहजनक भए? यो प्रश्न उठ्यो कि राजा जनक सब चिज भोग गर्दैछन्, राजा छन्, त उनी विदेहजनक कसरी भए? त केही व्यक्तिहरूले आपसमा यो चर्चा गरे त एकजनाले सल्लाह दियो, अरे हाम्रा राजा सरल छन्, सरल स्वभावका छन्, हामी यो प्रश्न स्वयं राजालाई गएर सोधौँ। त एक व्यक्तिले सल्लाह दियो कि राजा जनकलाई नै गएर सोधौँ। त अरू जुन भिडभाडमा कुरा भए सब त एक एक गरेर टाप ठोके, राजालाई यस्तो प्रश्न कसरी गर्नु? तर दुईजनाले हिम्मत गरे, चलो हामी गएर सोधौँ। गए राजा जनकलाई विन्ती गरे, सरकार एक जिज्ञासा मनमा उत्पन्न भयो, रिसानी माफ भए विन्ती गर्नुहुन्थ्यो। राजा जनकले भन भन के कुरा हो? त उनीहरूले हिम्मत गरेर भने, सरकार हजुरलाई सबले विदेह जनक भन्छन्, देहको भान नभएको पर्सनालिटी यसको अर्थ हुन्छ, तर हजुर त सब प्रकारको भोग गर्दै हुनुहुन्छ, कसरी विदेह हुनुभयो? यो प्रश्न गरे त राजा जनकले भने, तिमीहरू एक साधारण जनता प्रजा भएर म राजा, मलाई यस्तो प्रश्न गर्ने? यत्रो हिम्मत तिमीहरूको? अरे म राजा हुँ, चाहे जे गरौँ, यस्तो प्रश्न गर्ने बेवकुफ हो, सैनिक हो, यिनीहरूलाई समातेर लिएर जेलमा हालिदेऊ, आज जेलमा हाल्नु, भोलि यिनीहरूलाई सुली चढाइदिनु, मृत्युदण्ड दिनु, हुकुमलाई जवाब चलाउने? यो बताए त फेरि भने कि हुन त मेरै देशका जनता, भोलि सुली चढाएर मार्नु त छँदैछ यिनीहरूलाई, तर आज चाहिँ रातभरि यिनीहरूलाई खुब मेवा मिष्ठान्न भोजन गराउनु, जे जे सुख सुविधा हुनसक्छ सब उपलब्ध गराउनु जेलभित्र, यो दिनु। यो बताइदिए त यहाँ सिपाहीहरूले पालन गरे, लिएर गए जेलमा लगेर राखे, त तमाम लालमोहन रसबरी हलुवा पुरी सब मगाए, खाना दिए, ल खाओ। त बिचारे तिनीहरूले के खानु? भोलि त सुलीमा चढाएर मार्नेवाला छन्, मर्नेवाला छौँ हामी, अब के खानु? त्यो उनीहरूले भने खान मन छैन सिपाही दाई। सिपाहीले भने कि खान्छस् कि पिटु? राजा आज्ञा छ खुवाउने भन्ने, त अब त पिट्ने, भोलि मर्नु त चाहँदैछ, आज किन दुःख पाउनु खान थाले बिचरा? त रातभर हर प्रकारले स्याहार सुसार गरे, पर्फ्युम हालिदिन्छन्, घरिघरि आएर अत्तर लगाइदिन्छन्, गोडा मालिस गरिदिन्छन्, सब गर्दैछन्, तर उनीहरू दुखी छन्, भोलि मर्नु छ। त भोलिपल्ट अब सुलीमा चढाउन लाने बेला भयो, त लिएर आए राजाको अगाडि अब अन्तिम आज्ञा लिनलाई। जब लिएर आए त राजाले सोधे, अब तयार छौ मर्नलाई? अब के भन्ने विचार, टाउको झुकाए। राजाले सोधे कि मेरो आज्ञा अनुसार यी सिपाहीहरूले खानापिना त ठिकठाक दिए, राति सेवा गरे, बताऊ कि हिजो बेलुका खाएको कबाब जुन थियो त्यसको स्वाद कस्तो थियो? राजाले सोधे तिनलाई। तिनीहरूले भने, सरकार जम्मै हाम्रो मन ध्यान त त्यही मृत्यु मृत्यु भोलि मर्नु छ त्यसमा थियो, कसलाई याद रहनु त्यो स्वाद? नुन पनि लागेको थियो कि त्यो केही याद छैन, सरकार नसोधी बस्छ त त्यत्रो भोजनको कुनै कुनै याद